0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हामीले यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-7054 01-4770-7054 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: सही मसीह कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, के गरे अनन्त जीवन। एकजना धनी युवकले प्रभु येशूलाई यो प्रश्न सोध्नुभयो। यो प्रश्न मत्तीको पुस्तक 19:16 छ, यो खण्ड म पढ्दिन्छु। उहाँ कहाँ आएर एकजनाले भने, हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्न पर्छ भनिकन उहाँले यो प्रश्न गर्नुभएको छ। यो प्रश्न नै गल्ती छ। कसैले आएर एउटा वैज्ञानिकलाई कुन बसमा चढेर म चन्द्रमा पुग्न सक्छु भनेर चाहिँ प्रश्न गरिएको खण्डमा त्यो प्रश्न नै गल्ती हुन्छ, कारण बस उडेर चन्द्रमा पुग्न सक्दैन। भने जस्तै यहाँ एक युवक, यो युवक पनि धनी थिए, धनी युवक भनिकन यहाँ बताइएको छ, उहाँ प्रभु येशू भएकोमा आउनुभयो र उहाँले प्रश्न चाहिँ के काम गरे मैले अनन्त जीवन प्राप्त गर्दछु, यानि मुक्ति र उद्धार पाउँछु भनिकन उहाँले यो प्रश्न गरिराख्नु भएको छ। यो खण्डलाई म अलिकति तलसम्म पढिदिन्छु। 17 उहाँले तिनलाई भन्नुभयो, असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ, तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्छौ भने आज्ञाहरू पालन गर। यहाँ प्रभु येशूले यो युवकलाई बड धैर्यता साथ, बड प्रेम साथ उत्तर दिनुभएको छ। यो युवकले प्रभु येशूलाई सम्मान चाहिँ यो व्यक्तिले ए असल गुरु भनिकन त्यस प्रकारले सम्मान दिनुभएको कारणले गर्दा प्रभु येशूले प्रतिउत्तरमा असल त एक मात्र हुनुहुन्छ भनेर चाहिँ उहाँले त्यो बताउनु भयो। एक मात्र हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ चाहिँ तपाईँको अगाडि यानि तिम्रो अगाडि उभिराख्नु भएको छ भन्ने प्रकारले प्रभु येशूले यो प्रकारले उत्तर दिनुभयो। तर यो मानिसको हृदयमा धेरै संसारिक कुराहरूले बास गरेको कारणले गर्दा यो व्यक्तिले मुक्ति चाहिँ अन्य कुराहरूमा खोजिराख्नु भएको छ र प्रभु येशूले अनन्त जीवनमा प्रवेश गर्नको लागि यो आज्ञा पालन गर भन्नु भएन। जीवनमा प्रवेश गर्नको लागि चाहिँ धरतीमा एउटा असल व्यक्ति भएर जिउनको लागि र एउटा असल व्यक्ति भनेर अरूले पनि कहलाउनुको लागि हो भने चाहिँ आज्ञा पालन गर भने चाहिँ उहाँले यस प्रकारले भन्नुभयो। र त्यो व्यक्तिले प्रश्न 18 यसरी गर्यो, तिनले उहाँलाई भने, कुन चाहिँ? येशूले भन्नुभयो, तैँले हत्या नगर्नु, तैँले व्यभिचार नगर्नु, तैँले चोरी नगर्नु, तैँले झुटो गवाही नदिनु, आफ्ना आमा बुवाको आदर गर्नु र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु भन्छ। यसरी जसरी उहाँले प्रतिउत्तर दिनुभयो। 20 ती जवान मानिसले उहाँलाई भने, यी सब त मैले पालन गरेकै छु, अब ममा के कमी छ भनेर उसले अझै गौरव गर्न सुरु गर्यो, यानि उसले घमण्ड गर्न सुरु गर्यो। प्रभु येशूले 21 भन्नुभयो, येशूले तिनलाई भन्नुभयो, तिमी सिद्ध हुन चाहन्छौ भने गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ र आएर म पछि लाग भनिकन प्रभु येशूले यसरी भन्नुभयो। 22 जब ती जवान मानिसले यो कुरा सुने, तिनी दुखित भए र गइहाले, किनभने तिनको धेरै धन सम्पत्ति थियो भनिकन यस खण्डमा बताइएको छ। र यहाँ यो व्यक्तिले जो म 10 पूरा पालन गरेको छु, पालन गर्न सक्छु भन्ने कुरा परमेश्वरको अगाडि नै उसले जुन प्रकारले गर्व गर्दै थियो, घमण्ड गर्दै थियो, हृदय जान्नुहुने परमेश्वर, सारा कुराहरू थाहा गर्नुहुने परमेश्वर मसीहा येशू उहाँको अघि उभिनु भएर उहाँले प्रतिउत्तर दिँदै गर्नुभएको कुरामा अब लोभ नगर भनेर पनि 10 छ। त्यो भएको कारणले गर्दाखेरि यहाँ कतिवटा आज्ञा मैले पालन गरे भन्ने चाहिँ उहाँले त्यसमा गर्व गर्नुभए तापनि लोभ नगर भन्ने आज्ञा चाहिँ उहाँले पालन गर्नुभएको थिएन। उहाँ धनी हुनुहुन्थ्यो, ती धन सम्पत्ति दरिद्रहरूलाई वितरण गरेर बाँडेर अब प्रभु येशूको पछि लाग्नु चाहिँ उहाँले सोधेको प्रश्नको उत्तर हुन सक्थ्यो कि अनन्त जीवनमा प्रवेश गर्नको लागि चाहिँ ख्रिस्ट येशू जसले अनन्त जीवन दिनुहुन्छ उहाँमा विश्वास गर्दा मात्र त्यहाँ अनन्त जीवन छ भनिकन पवित्र बाइबलले त्यो बताउँदछ। र प्रभु येशूले अन्तमा यो युवकलाई प्रतिउत्तर दिनुभयो, तिमीसँग भएका सबै धन सम्पत्तिहरू तिमीले गरिबहरूलाई दिइदेऊ, सहायता गर र तिमी म पछि लाग भने चाहिँ उहाँले प्रतिउत्तर यानि यो प्रकारले आज्ञा गर्नुहुँदाखेरि यो मानिस दुखित भए भनेर 22 भन्छ, किनकि उसको धेरै धन सम्पत्ति थियो। र प्रभु येशूले 23-24 पदमा येशू भन्नुभयो, अनि येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, यो चेलाहरूको लागि एउटा पाठै भयो, साँच्चै म तिमीहरूलाई भन्दछु, स्वर्गको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु गाह्रो पर्नेछ। फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा बरु ऊँटलाई थियोको नाथ्रीभित्र छिर्नु सजिलो हुनेछ। र यो ऊँटलाई थियोको पुवालमा छिराउन कति गाह्रो छ भने जस्तै संसारलाई प्रेम गर्ने व्यक्तिलाई, यहाँ पैसा रुपियाँको धनी व्यक्ति मात्रै भनिएको होइन, संसारप्रति प्रेम भएको व्यक्तिलाई परमेश्वरको राज्यलाई पछ्याउनको लागि धेरै गाह्रो छ भनेर चाहिँ प्रभु येशूले यस खण्डमा बताउनु भएको हो। र हामीले संसारलाई माया गर्नु हुँदैन, किनकि संसार केही समय दुष्ट आत्माको हातमा परेको छ भनिकन बाइबलले यो स्पष्ट गरेको छ प्रियहरू। र संसार हृदयमा धनी भएको अवस्थामा हामीले प्रार्थना गर्न सक्दैनौ, हामीले बाइबल हेर्न सक्दैनौ, मोबाइलमा युट्युब हो, अन्य कार्यक्रमहरू, अन्य खेलहरू जति पनि खेल्न सक्छौ संसारलाई प्रेम गर्दाखेरि, तर बाइबल पढ्न पर्यो भने संसारलाई धेरै प्रेम गरिएको अवस्थामा बाइबल पढ्नु बित्तिकै बाइबल त स्लिपिङ ट्याब्लेट जस्तो हुन्छ, हामी निन्द्रा लागि नै हाल्छ, प्रार्थना हामीले गर्नै सक्दैनौ, तर अन्य कुराहरू गरेर फोनमा हामीले धेरै घण्टा बिताउन सक्दछौ। र संसार तर्फको प्रेम चाहिँ परमेश्वरको शत्रु हो भनेर याकुबको पुस्तकले बताएको छ। र यहाँ यो धनी युवक ऊ असल हुन चाहन्थ्यो, ऊ भित्र कता कता म घडीको टिकटिक आवाज सँगसँगै च्यानको नजिक नजिक भएर गइरहेको छु, म कहाँ जाँदैछु र म को हुँ भन्ने त्यो प्रश्न पनि थियो। तर त्यो प्रश्नको साथसाथै त्यहाँ ज्यादा मिसिएर आएको कुरा चाहिँ संसार थियो। उहाँ धनी हुनुहुन्थ्यो, उहाँ परमेश्वरलाई प्रेम गर्ने कुराहरू भन्दा मन चाहिँ ज्यादा नै भौतिक कुराहरूमाथि लागेको थियो। त्यसले गर्दाखेरि जब प्रभु येशूले उहाँको अनन्त जीवनको जो प्रश्न छ त्यस प्रश्न सम्बन्धी उहाँले प्रकट उत्तर यानि स्पष्ट उत्तर जब उहाँले दिनुभयो उहाँलाई मन परेन, त्यो व्यक्ति त दुखित भयो, यो व्यक्ति त खुसी हुनु पर्थ्यो, प्रभु तपाईँले मेरो आँखा खुलाइदिनु भयो हृदयको, म नाङ्गै शरीर लिएर धरतीमा आएँ र यो नाङ्गो शरीर पनि लिएर म फर्किँदिन, र तपाईँले मेरो आँखा हृदयको आँखा खुलाइदिनु भयो, म अब तपाईँलाई पछ्याउँछु, यो मैले कमाएको कुनै पनि कुराहरू लिएर जाने कुराहरू होइन, तर जीवन पछिको जीवनको लागि तपाईँले मेरो आँखा खुलाइदिनु भयो भनेर चाहिँ यो व्यक्तिले यो साँचो कुरामा अब चाहिँ साँचो प्रश्नको उत्तर मैले पाएँ, के गरे अनन्त जीवन प्राप्त गर्न सकिन्छ भन्ने कुराहरू नभएर ख्रीष्ट येशूमा विश्वास गर्दा मैले अनन्त जीवन प्राप्त गर्न सक्ने रहेछु भन्ने त्यो टुङ्गो म लागे, अब म तपाईँलाई पछ्याएँ भनिकन यो व्यक्तिले त प्रभु येशूलाई धन्यवाद पो दिनु पर्थ्यो, दुखितपना त होइन। र त्यही अर्थमा चाहिँ प्रभु येशूले संसारलाई धेरै माया गर्ने त्यो प्रकारको धनी व्यक्तिहरूलाई चाहिँ ऊँटलाई चाहिँ सियोको नाथ्रीमा पस्न गाह्रो भए जस्तो नै त्यस्तै गाह्रो दुष्ट आत्माले बनाएको हुन्छ भनिकन हाम्रो आँखा यहाँ खोलिदिनु भएको छ। त्यसले गर्दाखेरि हामीले संसारलाई प्रेम गर्नु हुँदैन, संसारप्रतिको प्रेम चाहिँ परमेश्वरप्रतिको शत्रु हो, त्यो मात्रै नभएर आफू आफ्नै शत्रु पनि बनिएको हुँदछ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह येशू ख्रीष्टको नाममा यहाँहरू सबैजनालाई, म चाहिँ गेसामानी चर्चबाट हो होइन, अनि म चाहिँ अब एउटा एकदम गरिब परिवारबाट चाहिँ हुर्केर आएको व्यक्ति हो। मेरो जहाँ मेरो घर चाहिँ ओखलढुङ्गाको पनि एउटा दुर्गम क्षेत्रमा छ मेरो माइती चाहिँ होइन, अनि त्यो ठाउँमा मलाई परमेश्वरले जन्म दिनुभयो, अनि जस म जिउने क्रममा चाहिँ मेरो परिवारमा मेरो दाइहरू पाँचजना हुनुहुन्छ, पाँचजना दाइहरू पछि मेरो बुवा आमालाई रहर लागेर जन्मेको छोरी म। अनि त्यसरी जन्मे मेरो बुवाले नै मलाई लिटोखा गरे। मैले थाहा पाउँदा म बुवासँगै सुतेको थिएँ होइन। अनि त्यसरी हुर्काउँदै जाने क्रममा अरूहरूले भनेको मैले सुन्थे गाउँमा, मेरो छोरीलाई चाहिँ कहिले मेरो छोरीले बुवा भनेको मैले सुन्न पाउला भनेर मेरो बुवाले त्यसरी भन्नुहुन्थ्यो अरे। अनि अलिकति ठुलो हुने क्रममा मेरो बुवाले मलाई स्कुल पठाउनु भयो क्या। म जतिको उमेरको सबै बच्चाहरू स्कुल गएका थिएन नि त समाजमा, मेरो बुवाले मलाई स्कुल पठाउनु भयो। अनि त्यतिखेर मेरो बुवाले के भन्नुहुन्थ्यो भने यो छोरीलाई म डक्टर पढाउँछु भनेर भन्नुहुन्थ्यो है। अनि जब म स्कुल जान थालेँ, भर्खर स्कुल जान थालेको मात्रै थिएँ, अनि हाम्रो चाहिँ बिहानको पढाइ थियो। अनि बिहानको पढाइमा मेरो बुवाले मलाई चाहिँ गहुँ भुटेर खाजाको रूपमा एउटा जामा लगाइदिएको हुन्थ्यो, त्यो जामाको खल्तीमा गहुँ हालिदिनु भयो। अनि म खाँदै खाँदै स्कुल गएको थिएँ मेरो दाईसँग। अनि हामी स्कुल पुग्दाखेरि स्कुल छुट्टी भनेर सबैजनाले भने, अनि स्कुल छुट्टी भनेपछि आज त छुट्टी भयो भने रमाउँदै आउँछु क्या म चाहिँ। कारण के हो त भन्दाखेरि त अब बुझ्न बाँकी नै रहेछ मैले होइन। अनि जब हामी स्कुलबाट बाहिर निस्क्यौँ अनि मेरो एकजना साथी आएर भन्नुभयो, ओ तेरो बुवालाई आज के भयो भनेर भन्नुभयो कि। अनि केही भएको छैन भने मेरो बुवाले मलाई त्यसरी खाजा साजा खुवाएर पठाएको हो नि त होइन। अनि रुखबाट लड्नु भयो अरे भन्नुभयो क्या। अनि ए हो र भने बचेछु, मलाई त्यति थाहा छैन। अनि रुखबाट लड्नु भयो अरे भनिसकेपछि दुईटा बाटो थियो, तल्लो बाटो र माथिल्लो बाटो आउँदा, तल्लोबाट आउँदा चाहिँ मेरो बुवा लडेको ठाउँमा पुग्ने ठाउँ थियो, माथिल्लो बाटो आउँदाखेरि चाहिँ घर आइपुग्थ्यो। अनि तल्लो बाटो हिँड बुवालाई देख्न पाउँछस् भनेर भने, अनि भनेपछि म तल्लो बाटो आएको, आउँदाखेरि त ए मेरो बुवालाई त सेतो लुगा उडाएर राखिरहेको, मेरो बुवा त बितिसक्नु भएको रहेछ लडेर है। अनि बितिसक्नु भएको रहेछ। अनि त्यसरी बितिसकेपछि अब दाईहरू अलिक ठुल्ठुलो भएको दाईहरू जति बाहिर बाहिरै हुनुहुन्थ्यो, अब गरिब परिवार होइन, अनि अब आफै दुःख भने आफै खाने क्रममा उहाँहरू बाहिर बाहिर हुनुहुन्थ्यो। अनि हामी दिदी बहिनी अनि कान्छा दाई काना दाई मात्रै घरमा थियौँ। अनि अरू दाईहरू पनि त्यो खबर पाएर चाहिँ अचम्मित हुँदै घर चाहिँ आउनुभयो होइन। अनि त्यस्तो अचानक हामीलाई चाहिँ त्यस्तो खालको पर्यो क्या। अनि त्यसरी परेपछि मैले पढ्न पनि पाएन, मेरो स्कुल छुट्यो होइन। अनि हुर्किँदै पढ्दै गर्ने क्रममा मेरो आमा पनि त्यतिखेरदेखि बिरामी पर्नुभयो क्या। कारण चाहिँ बुवा बित्नु भएको कारणले टेन्सन लिनुभयो उहाँले। टेन्सन लिइसकेपछि चाहिँ उहाँलाई चाहिँ ग्यास्ट्रिक भएछ। ग्यास्ट्रिक भएपछि खाना खानु भएन। अनि खाना नखाएर ग्यास्ट्रिक भएपछि उहाँ थला पर्नु भयो। अब त्यो दुईटा दाईहरू काइला र कान्छा हुनुहुन्थ्यो, उहाँहरू पनि बाहिरै आफ्नै सुर्लेको काठमाडौँतिर आउनुभयो। आएपछि अनि हामी दिदी बहिनी मात्रै थियौँ, आमा थला पर्नु भएको थियो, हामीलाई एकदम गाह्रो भयो। हामीलाई त अब खानेकुरा पनि छैन, सानै छौँ, कसैले काम पनि लाउँदैन, मेलापात गर्न जानलाई पनि कसैले काम लाउँदैन, हामीलाई खाना पनि नपाएर हामी बिजोक अवस्थामा भयौँ क्या। हामीलाई लाउने कुरा नि भएन, खानेकुरा नि भएन। अब अहिले त मिडियाहरू हुनुहुन्छ, विभिन्न कुराहरू हुनुहुन्छ, अनि थाहा हुन्छ, सहायताहरू हुन्छ नि होइन। त्यतिखेर केही पनि थिएन, अनि हामीलाई चाहिँ कुनै कुराको कसैबाट पनि केही सहायता पनि पाएन। अनि त्यसरी आमा छ महिनासम्म ओछ्यानमा थला परेर आमा बित्नु भयो। अनि बितिसकेपछि दाईहरू आएर अब हिन्दू जातिमा यस्तो उस्तो झुठो पानी के गरेर, अनि ल हिँड अब तिमीहरू पनि हामीसँग भन, हामी दिदी बहिनीलाई पनि कटारीमा माइलदाई हुनुहुन्छ, उहाँकोमा लिएर आउनुभयो। तर उहाँहरूले के आशा गरेको रहेछ भने, अब बहिनीहरूसँग चाहिँ बाबा उहाँले कमाएको सम्पत्ति छ भने आशा रहेछ, त्यो कारणले ल्याएको रहेछ हामीलाई। अनि हामीसँग त अब हामी त बिजोकमा थियो कि, खाना नपरे ए कालनिग्राको मुन्टाहरू कानलातिर कतातिर टिपेर त्यस्तो गरेर, अनि होले पकाएर त्यो कालनिग्राको मुन्टाको झोल हालेर त्यस्तो पकाएर खायौँ। कहिले दिदी बहिनीले कहिले काँक्रो फुटाएर खाएर, काँक्रो मात्रै हुन्थ्यो, काँक्रो फुटाएर खाएर त्यसरी पनि हामीले समय बितायौँ। त्यस्तो अवस्थामा चाहिँ जिएर आउने क्रममा दाईहरूसँग आयो। दाईहरूसँग आएपछि कटारीमा आइसकेपछि यहाँ काठमाडौँबाट काइला दाई जानुभयो, अनि मलाई तिमी हिँड मसँग भनेर भन्नुभयो, अनि मलाई लिएर आउनुभयो। कारण चाहिँ उहाँले पनि एउटा उहाँको अब छोरी जन्मेको थियो, भर्खर भाउजू हुनुहुन्थ्यो, अनि त्यो सहायताको लागि मलाई ल्याउनु भएको रहेछ। अनि ल्याउनु भयो, ल्याइसकेपछि केही समय उहाँहरूसँग रहँदै बस्दै गर्ने क्रममा मैले गल्ती केही पनि गरेको होइन, त्यतिकै मलाई चाहिँ उहाँले चाहिँ भाउजूले देखी नसने के, अब दाईको आएपछि दुनट पसल खोल्नुभयो, अनि मैले दुनट पकाउनु थालेँ, अनि सबै कामहरू नै मैले गर्थेँ, भाउजूले नानीसँग बस्नुहुन्थ्यो होइन। तर के कारण हो मलाई त थाहा छैन, उहाँले मलाई देखी नसन, एकछिन पनि देखी नसन। अनि गर्दै जाने क्रममा सधैँ बस्दैमा गएँ होइन, जति सहे पनि कहिले पनि मैले धन्यवादी पाएन, आँखा तरेर हेर्ने। अनि एक दिन त उहाँले गर्दै गर्दै गर्दाखेरि उहाँको फेरि भाइपेटमा आयो। भाइपेटमा आइसकेपछि ओछ्यानमा खाना पकाएर लगिदिन्थ्यो है, ओछ्यानमा खाना पकाएर लग्ने त पनि त्यो खानामा खल्ला पानी हालेर चुट्ने। अनि कहिले काहीँ चाहिँ मैले भाउजू आज तपाईँले पस्किनु न, सबैजना खुसीसँग खाऊँ भनेर भन्दाखेरि मलाई ठुलो भाग पस्केर त्यस्तो गरेर टेबलमा सारेर राखिदिनु भयो। त्यस्तो गरेर गर्नुभयो कि, मेरो परमेश्वरलाई म धेरै धन्यवाद दिन्छु, किनकि उहाँलाई पाउने समय मेरो आएको रहेछ, त्यो कारणले पनि होला होइन। मैले गल्ती केही पनि गरेको छैन, तर त्यस्तो प्रकारको मलाई चाहिँ एकदम टिक्न नसक्ने जस्तो अवस्था भयो कि। अनि त्यस्तो अवस्था भइसकेपछि मैले मेरो दाईलाई भने, दाई म पनि एउटा केही गरेर खान्छु नि, तपाईँलाई म त यत्रो परिवार पाल्न भार हुन्छ भने, मैले
3: मैले दाइलाई भने अनि दाइले भन्नुभयो तिमीलाई जे इच्छा लाग्छ त्यो गर भनेर भन्नुभयो। अनि त्यहाँदेखि म एउटा टेम्पो सिक्ने क्रममा एउटा आइइएम भन्ने संस्थाबाट चाहिँ टेम्पो सिक्ने त्यो आयो क्या अफर। अनि मैले यसो पत्रिका हेरेको, अब त्यो परमेश्वरले नै मलाई त्यो ठाउँ देखाउनु भयो होला होइन। अनि मलाई त्यो मैले देख्न पाएँ, अनि देखेपछि चाहिँ मलाई त्यो ठाउँको फोन नम्बर पनि पत्रिका दिएको रहेछ, फोन गर्नु मन लाग्यो। मैले फोन गर्दाखेरि यहाँ आउनु भनेर बोलाउनु भयो, अनि नागरिकता फोटोकपी र फोटो लिएर आउनु भनेपछि म नागरिकता फोटोकपी र फोटो लिएर त्यहाँ गएँ। अनि गइसकेपछि मलाई हुन्छ भनेर त्यहाँ सेलेक्ट गर्नुभयो। त्यहाँ त छानेर अब दुःख पाएको मान्छे त्यस्तै मात्रै लिँदो रहेछ त्यो संस्थाले, र त्यस्तोलाई सिकाउँदो रहेछ। अनि म त्यसरी गइसकेपछि संस्थाले मलाई लिएपछि मैले टेम्पो सिक्ने मौका पाएँ। अब म टेम्पो सिक्न गएँ, टेम्पो सिक्न जाँदाखेरि म यति हेलित भएँ कि दुनियाँ ड्राइभरहरूसँग हिँड्नका लागि चाहिँ यसरी त टेम्पो सिक्न गएस्, मेरो माइतमा गएर साग रोपेर खाएको भए हुन्थ्यो भनेर मलाई त्यस्तो भन्ने के। अनि त्यस्तो भन्नुभयो। अनि त्यस्तो भनिसकेपछि ऊ त टेम्पो सिक्ने क्रममा मेरो एकजना निरो भन्ने साथी मैले भेटेँ, उहाँले चाहिँ मलाई प्रभुको बारेमा सुनाउनु भयो। तर ऊ त मेरो भाउजूले त्यत्रो गरिराखेको छ होइन, अनि यता साथीले उता प्रभुको बारेमा सुनाइराख्नु भएको छ। अनि उहाँले एक दिन मलाई चर्च लिएर आउनुभयो। अनि चर्च लिएर आउने क्रममा मैले त्योभन्दा पहिला प्रभुको बारेमा केही पनि सुनेको पनि थिइनँ, मलाई थाहा पनि थिएन। प्रभुलाई विश्वास गरेपछि उदार मुक्ति अनन्तको जीवन पाइन्छ भनेर कसैले पनि भनेको थिएन। अनि त्यतिखेर चाहिँ मलाई यसमा चर्चमा मेरो साथी निरुले ल्याउनु भयो मलाई। अनि ल्याइसकेपछि आएँ, अनि आएपछि अब अर्को हप्ता नि जाउँ है भन्नुभयो हुन्छ भने आएँ। अनि रेगुलरमा चर्च आउनु थालेँ। चर्च आएपछि मैले के चाहिँ बुझेँ भने घमण्ड कस्तो खालको थियो भने यसो धर्म लिनलाई, आफू त यसो धर्म लियो लियो, मलाई पनि यसो धर्म लिनका लागि चाहिँ जाउँ भन्छ, गएर के हुन्छ सुन्दैमा के हुन्छ जान्छु, म यसो धर्म लिने होइन भनेर त्यस्तो खालको घमण्ड लिएर प्रभु गाउँमा आएको थिएँ होइन। आएपछि वचन सुन्दै जाँदा मैले के बुझेँ भने चर्चमा आउने मान्छेले चाहिँ जुवातास खेल्नु हुँदैन, व्यभिचार गर्नु हुँदैन, अनि जाँडो सिखानु हुँदैन भन्ने कुराहरू मैले यसरी थाहा पाएँ। अनि थाहा पाइसकेपछि चाहिँ मलाई त्यतिखेर चाहिँ कस्तो लाग्यो भने म मेरो परिवारबाट हेला भएको होइन, अब भोलि फेरि हेला भयो पछि भविष्यको लागि दुःख पाइयो भने त के हो नि, बरु चर्चबाट विश्वास गरेको मान्छेसँग चाहिँ मैले जीवन साथी पाएँ भने बरु सजिलोसँग बिच होला जिन्दगी भन्ने यस्तो खालको चाहिँ आयो कि मलाई एक प्रकारको। अनि त्यस्तो खालको आयो, अनि त्यस्तो खालको आइसकेपछि मैले प्रभुलाई बल्ल चाहिँ विश्वास गरेँ। अनि विश्वास गरिसकेपछि जब मैले जे आशा मैले राखेको थिएँ होइन, अनि मैले चाहिँ परमेश्वरलाई जब विश्वास गरेँ, अनि विश्वास गरिसकेपछि मैले त्यस्तै प्रकारको आशा राखेको कुराहरू नै पाएँ होइन। मेरो श्रीमानलाई पनि मैले अब बे गर्नु भन्दा पहिला चिने, उहाँलाई मैले परमेश्वरको बारेमा बताइदिएँ, उहाँले पनि विश्वास गर्नुभयो। अनि विश्वास गरिसकेपछि चाहिँ हाम्रो अब प्रभुको इच्छा र हामीले प्रार्थनामा रह्यौँ, प्रार्थना गर्यौँ, उहाँले दर्शन देखाउनु भयो, सँगै हिँडेको दर्शन हामीलाई दिनुभयो मलाई होइन, उहाँले पनि दर्शन देखे भन्नुभएको थियो। अनि यसरी दर्शन देख्ने क्रममा चाहिँ अनि अझै बुझ्यो नयाँ विश्वासी अब के बुझ्ने, यो मान्छे किन पछि लाग्छ, प्रभु मलाई देखाउनुहोस् भन्छु, अब दर्शन दिनुभएको छ प्रभुले होइन, मैले त बुझ्न सकिनँ, एक हो र त भनिराखेँ के प्रभुलाई, तर पछि बे भइसकेपछि चाहिँ अनि दर्शन हो र भन्ने कुरा चाहिँ पछि मात्रै बुझ्न सकियो होइन। अनि त्यसरी चाहिँ परमेश्वरले मलाई चाहिँ सँगै सँगै आशामा र हिँडेको त्यस्तो देखाउनु भयो। अनि देखाइसकेपछि फेरि पनि म निरन्तर प्रार्थना गरिरहेको छु, मैले बुझ्न सकिनँ, फेरि एउटा होटलमा गएर चिया खाएको, अनि चिया खाँदा चाहिँ त्यो टेबुललाई चिया, अनि म सँगसँगै लडेको थिएँ, अनि मेरो श्रीमानले यस्तो घुमेर आएर मलाई उठाउनु भएको त्यस्तो पनि देखेँ मैले होइन। अनि त्यसरी चाहिँ परमेश्वरले मलाई चाहिँ जीवन साथी दिनुभयो। अनि दाई भाउजूबाट चाहिँ मैले यसो धर्म लिस भनेर चाहिँ उहाँहरूबाट म अब बोलचालै बन्द हुने उहाँहरूबाट पूर्ण रूपमा त्यागेँ क्या, म त्यागेँ। अनि त्यागिसकेपछि उहाँले चाहिँ अब ठिकै छ मेरो जसरी भए पनि अब मेरो परमेश्वरलाई नै म पछ्याउँछु, उहाँहरू रिसाएर पनि मलाई केही हुँदैन, अद्द उनीहरू खुसी भए मलाई एक्सा खाना राम्रो दिनु होला, त्यो नखाए के भयो त मलाई, म परमेश्वरलाई नै विश्वास गर्छु भनेर मैले तर निर्णय लिएर प्रभु काममा निरन्तर प्रभुलाई नै प्रार्थना गरेँ, प्रभुकै खोजी गरेँ होइन। जसले मलाई त्यसरी फेला गर्नुभएको थियो, अनि उहाँहरू परमेश्वरले त अब शत्रु पनि पाउ पर्नेछ भनेर भन्नुभएको छ नि त, अनि उहाँहरू अहिले चाहिँ सबैजना मकामा आउने होइन, अब मैले गल्ती गरेको रहेछु कि ठिक गरेको रहेछु भन्ने कुरा उहाँहरूले बुझ्न सक्नु भयो अहिले चाहिँ। अनि त्यस्तो प्रकारले उहाँहरू अहिले मसँग चाहिँ त्यसरी आउनुहुन्छ कि उहाँहरू चाहिँ, त्यस्तो प्रकारले चाहिँ मैले परमेश्वरलाई पाएँ। अनि परमेश्वरलाई पाइसकेपछि मलाई प्रभुले एउटा असल श्रीमान दिनुभयो होइन, अनि मैले जे आशा राखेको थिएँ यस्तो कुराहरू खानु हुँदैन, यस्तो कुराहरू गर्नु हुँदैन, यसरी श्रीमतीलाई प्रेम गर्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले वचनमा बुझेको थिएँ, र त्यो आशा लिएर प्रभुलाई पाएको थिएँ, र त्यो आशा परमेश्वरले आज पूरा गरिदिनु भयो होइन। कति मान्छेहरू बे गरेर दुखित हुन्छन्, तर म जति बे गरेर शान्ति कोही छैन होला मलाई अहिले त्यस्तो लाग्छ। अनि परमेश्वरले मलाई असल छोराहरू दुइटा दिनुभएको छ, अनि ती छोराहरूले पनि मेरो ख्याल गर्ने, वास्ता गर्ने होइन। अनि सुरुमा हामीले प्रभु पाउँदा त हाम्रो केही पनि थिएन, कति गाह्रो थियो, अनि हामीलाई त चर्चमै बस्ने मौका दिनुभयो, हामी चर्चमा बस्न पायौँ। अनि चर्चमा बसेर अलिअलि हामी दिनदिनै प्रभु परमेश्वरले दिनुभएको आशिषलाई सम्हाल्दै जाने क्रममा आज आएर चाहिँ हामीलाई त्यस्तो प्रकारको कुनै पनि दुःख अनि साह्रो गाह्रो छैन। परमेश्वरले मेरो श्रीमानलाई चाहिँ मलाई प्रार्थना गर्दा, मेरो गवाई त लामो छ तर समयको कारणले मैले होइन अब धेरै गवाई मेरो सुरुदेखिको भने पनि छुटकारीमा भनेको छु, सबै गवाईहरू मैले सुनाउन पाएन, तर मेरो श्रीमानलाई परमेश्वरले मैले प्रार्थना प्रार्थना गरे मार्फत विभिन्न माध्यमबाट चाहिँ त्यस्तो प्रकारले आशिष दिनुभयो कि होइन, हामी जुन दुःखमा थियौँ त्यो दुःखबाट एकपछि अर्को अर्को पछि अर्को लेभल हुँदैछ परमेश्वरले त्यसरी हामीलाई चाहिँ आशिष दिनुभयो। अनि मेरो श्रीमानले पहिला चाहिँ अब लेबर काम गर्नुहुन्थ्यो है, अनि लेबर कामबाट चाहिँ परमेश्वरले उहाँले सोचेको पनि थिएन, हामीले कसैले पनि सोचेको थिएन उहाँ ड्राइभर हुनुहुन्छ भनेर, उहाँ ड्राइभर हुने मौका पाउनुभयो, उहाँले ड्राइभिङ गर्नुभयो। त्यसपछि अब सबै थोक अहिले त अब मानौ न उहाँ साहु पनि आफै, ड्राइभर पनि आफै, लेबर पनि आफै, सबै आफै गर्नुहुन्छ होइन। परमेश्वरले हामीलाई चाहिँ दिन दिनमा अब हामीलाई चाहिँ दुई पैसा निकाल्नको लागि पनि कुनै पनि गाह्रो छैन कि, पहिला कोही मान्छे चिनिँदैनथ्यो तर अहिले मान्छेहरू पनि सम्पूर्ण चिन्नु भएको छ होइन। तर कस्तो खालको मान्छे चिन्नु भयो त उहाँले भन्दा गलत बाटो लाउने होइन, एकदम असल बाटो सिकाउने, असल मार्ग देखाउने होइन, अनि दुई पैसा चाहियो सहायता गर्ने त्यस्तो खालको व्यक्तिहरू यसरी चाहिँ परमेश्वरले हामीलाई दिनुभयो। अनि हाम्रो हिँडाइमा हाम्रो बोलाइमा हरेक मान्छेले छिट्टे विश्वास गर्ने यो चाहिँ हामीले प्रभुबाट नै पाएका हौ है। परमेश्वरलाई धेरै धन्यवाद भएको होस्, उहाँको वर्णन गरेर त सक्दै सकिँदैन, तर संसारमा जिउन हामीलाई परमेश्वरले सजिलो बनाइदिनु भयो। अनि हामीलाई थाहा छ कि हामी चाहिँ संसार छोडिसकेपछि पनि असल ठाउँमा निश्चय पुग्नेछौँ होइन। अनि तपाईँहरूले पनि अब परमेश्वरलाई पाउनुहोस्, यो जस्तो खुसी र शान्तिको जीवन कुनै छँदै छैन, जहाँ खोजे पनि कहीँ पनि पाइँदैन होइन। आफ्नो सृष्टिकर्ता भनेको सृष्टिकर्ता नै हो, जसले सृष्टि गर्नुभयो उहाँले हेरेर छोड्नुहुन्न होइन। उहाँले यर्मिया 1:5 भन्नुभएको छ नि, आमाको गर्भमा मैले तँलाई नै सृष्टि गरे, यसको मतलब हाम्रो सृष्टिकर्ता उहाँ हुनुहुन्छ भनेर बुझियो नि त होइन। आमाको गर्भमा सृष्टि गर्नुभन्दा पहिल्यै रहेछ भनेर परमेश्वरले त्यसरी भन्नुभएको छ कि, अनि उहाँ नै हाम्रो सृष्टिकर्ता हो, उहाँलाई हामीले जीवन दिउँ भनेदेखि चाहिँ साँच्चै परमेश्वरले हाम्रो जीवन चाहिँ फल्दो फुल्दो बनाउनु हुने रहेछ। संसारमा जिउन पनि सजिलो, संसार छोडिसकेपछि असल ठाउँमा पुग्ने कुरा झन् छँदैछ है। अनि यस्तो गर्व लाग्छ कि मलाई परमेश्वरले यसै 49:15 यस्तो स्पष्टसँग भन्नुभयो कि एउटा आमाले आफ्नो दुध खुवाउने बच्चालाई त्याग्न सक्ली तर पनि म त त्याग्न सक्दिनँ भनेर त्यस्तो प्रकारले भन्नुभएको छ के परमेश्वरले। अनि म कहिले छोड्ने छैन, कहिले त्याग्ने छैन होइन। हिब्रूको पुस्तकमा परमेश्वरले यस्तो खालको हामीलाई दिनुभएको छ, उहाँको आगे हामीले मान्यौँ भने चाहिँ निश्चय पनि हामी सुख शान्ति र आनन्दमा शरीरमा जिउनेछौँ र शरीरबाट आत्मा छुटिसकेपछि हामी असल ठाउँमा पुग्नेछौँ। परमेश्वरलाई धेरै धन्यवाद होस् यो मौका जसरी मलाई दिनुभयो, यहाँहरूलाई पनि त्यसरी गरिदिनुहुन्छ। जो जसले यो गवाई सुन्नु भएको छ परमेश्वरले धेरै यहाँहरूलाई आशिष दिनुभएको होस्। धन्यवाद, मेरो गवाई यहीँ राख्छु। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 9749588699, 9749588699।
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9918-25-12-40, 9918-25-12-40।
2: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
5: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
8: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरूसँगको भलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: Good News FM 105.1।
11: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
12: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
13: आत्मिक मार्गहरू पहिलो भाग चैमसी आज शुक्रबार जुन 26 तारीक असार 12 गते। आजको बाइबल खण्ड भजन संग्रह 119 5 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ। तपाईँका विधिहरू पालन गर्नलाई मेरो आचरण दृढ भइदिए कति असल हुने थियो।

0: सबैसँग कम्तीमा एउटा मार्ग छ जुन हाम्रो लागि सबैभन्दा सजिलो लाग्छ। हामी तपाईँको आत्मिक मार्ग पहिचान गर्नु र अंगाल्नुमा ठूलो स्वतन्त्रता छ। यसको अर्थ तपाईँ त्यस तरिकाले परमेश्वरसँग सम्बन्धमा रहन ध्यान केन्द्रित गर्न सक्नुहुन्छ। अबका केही दिनका लागि विभिन्न फरक आत्मिक मार्गहरू हेरौं अनि तपाईँको मार्ग कुन हो बुझौं। पहिले बौद्धिक मार्गको जाँच गरौं। जब तपाईँ यस मार्गमा हुनुहुन्छ, तपाईँ उहाँको बारेमा थप जान्दै गर्दा परमेश्वरको नजिक आउनुहुन्छ। तपाईँलाई धर्मशास्त्र अध्ययन गर्न मनपर्छ। जब तपाईँ चर्च जानुहुन्छ, तपाईँ प्राय वचन प्रचार शुरू नभएसम्म सांगीतिक उपासनाको अवधिमा घरिघरि समय हेरिरहनुहुन्छ। संकट वा आत्मिक चुनौतीको सामना गर्दा तपाईँ विश्लेषणात्मक समस्या समाधान गर्ने शैलीमा जानुहुन्छ। तपाईँ यशुका यी वचनसँग सहमत हुनुहुन्छ जब उहाँले भन्नुभयो, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा मनले प्रेम गर। यो कुरा तपाईँले लुकाको पुस्तक 10:27 हेर्न सक्नुहुन्छ। यस मार्गको जोखिम भनेको चाहिँ दिमागमा त परमेश्वरको वचन प्रशस्त हुन्छ, तर हृदयमा चाहिँ रित्तो रहन सम्भव छ। डालस बिलाडले टिप्पणी गरेका छन् कि सही हुनु र यसबाट कसैलाई चोट नपुर्याउनु अत्यन्तै कठिन छ। त्यसैकारण पाउलले लेखेका छन्, ज्ञानले घमण्ड ल्याउँछ तर प्रेमले उन्नति गराउँछ। यो कुरा तपाईँले पहिलो कोरन्थीको पुस्तक 8:1 हेर्न सक्नुहुन्छ। द न्यू लिभिङ ट्रान्सलेसनले यसरी बताएको छ, ज्ञानले हामीलाई महत्वपूर्ण महसुस गराउँछ तर प्रेमले नै चर्चलाई बलियो बनाउँछ। हामी उत्तरहरू थाहा भएको दावी गर्ने कसैलाई वास्तवमा धेरै कुरा थाहा हुँदैन, तर परमेश्वरलाई प्रेम गर्ने व्यक्तिलाई परमेश्वरले चिन्नुहुन्छ। यो कुरा तपाईँले पहिलो कोरन्थीको पुस्तक 8:1-3 हेर्न सक्नुहुन्छ। त्यसैले ज्ञानमा तपाईँको बुद्धिलाई, नम्रता र प्रेममा तपाईँको बुद्धिले सन्तुलित बनाएको छ भन्ने सुनिश्चित गर्नुहोस्। आमेन। परमेश्वरले यहाँ सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 9802408870।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजिक राई गुड न्युज एफएम 105.1 मेगाहर्जमा हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामान्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै लिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनु भएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरूरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

गुर्नेच एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेजीका साथ प्रस्तुता जनाथन गिरीको तर्फबाट श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना किन गर्नुपर्छ भन्ने विषयमा हामी तपाईँलाई उत्साह दिने गर्दछौं। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईंसँग प्रार्थनामा सहकार्य गर्दै प्रार्थना गर्नको लागि तपाईंलाई प्रोत्साहित गर्नु रहेको छ। श्रोता, त्यही उद्देश्य पूरा गर्नको लागि हामी अबको करिब आधी घण्टासम्मको लागि तपाईंको रेडियो सेटमा यस

यस रेडियो तरंग मार्फत हामी आइपुगिसकेका छौं। आदरणीय श्रोता आउनुहोस् सदा झैं हामी पनि आज पनि प्रार्थनामा सहकार्य गर्दै यस बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै त्यस्तो अनुरोधहरू छ र हामीद्वारा प्रार्थना गराउन चाहनुहुन्छ अर्थात हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भनेदेखि हाम्रो वाट्सएप नम्बरहरू रहेको छ 97798023446 र हाम्रो फेसबुक पेज गुड न्यूज एफएम 105.1 MHz रहेको छ। श्रोता, यदि तपाई वाट्सएप अथवा फेसबुक मार्फत हामीलाई तपाईँको आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई विश्वभरिबाट टिपाउन सक्नुहुनेछ। श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र हामीलाई तपाईँको आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। प्रिय श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाँदा हाम्रो प्रार्थनाको यात्राको क्रममा कहीँ कतै हामीले प्रार्थना गर्दा हाम्रो प्रार्थना सुनवाई नभएको हो कि जस्तो हामीलाई भान हुन्छ। हो श्रोता, अनि तपाईँ हामीले सोच्ने गर्छौं, यदि साँच्चीकै मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ कि, यदि परमेश्वर मसँग हुनुहुन्छ भने अथवा उहाँले मलाई हेरिराख्नु भएको छ भने मेरो अवस्थालाई उहाँले देख्नुपर्ने हो। मैले दिनरात चढाएको पुकारालाई उहाँले सुन्नुपर्ने हो भनेर हामीले सोच्ने गर्दछौ। आदरणीय श्रोता, हामीले मत्ती 15 अध्यायको हामीले 21 तल 28 हेर्दै जान्छौ भने त्यहाँ एउटा कनानी स्त्रीको बारेमा कुरा गरिएको छ र उसले उसको छोरीलाई भूत लागेको छ र यीशुले त्यसलाई निकालिदिनु भएको होस् भनेर बारम्बार प्रार्थना गरिरहेको छ, यीशुलाई अनुरोध गरिरहेको छ र यीशु जहाँ जहाँ जानुहुन्छ त्यहाँ त्यहाँ कराउँदै पछि लागिरहेकी छ। श्रोता, अनि प्रभु यीशु ख्रीष्टले भने उसको विश्वासलाई र दृढतालाई जाँच्नुको लागि उहाँले जवाफ दिइराख्नु भएको छैन। किन होला त्यस्तो? किनभने यसको आत्मिक रहस्य यस्तो छ, कनानीहरू वास्तवमा परमेश्वरको इच्छा विपरीत इसरायलीहरू माझमा बसोबास गर्ने जातिहरू हुन्। अनि इतिहास कालमा हामीले हेर्ने हो भने कनानीहरूले इसरायलीहरूलाई धेरै सताएको र साथसाथै उनीहरूलाई परमेश्वरबाट टाढा लिएर जान थुप्रै प्रकारका पापका कारणहरू उनीहरू बनेको हामी देख्न सक्छौ। त्यही कारण सृष्टिकर्ता परमेश्वरले आफ्ना प्रजाहरूलाई आज्ञा दिनुभएको थियो, तिमीहरूले कनानीहरूसँग पटक्कै संगति नगर्नु र तिनीहरूलाई टिठ्याउँदा पनि नटिठ्याउनु भनेर पुरानो नियममा उहाँले आज्ञा दिनुभएको थियो। र हामीले हेर्दै जाने हो भने
ख्रिस्ट यीशुको 12 जना चेलाहरू मध्ये एकजना फेरि सिमोन कनानी भन्ने व्यक्ति त्यहाँ थिए। प्रेसोता, अब हामीले विचार गर्नुपर्ने कुरा यहाँ छ, किन यीशु ख्रिस्टले त्यो स्त्रीको प्रार्थनालाई सुनेको नसुने गरिदिनु भयो?

यस विषयमा हामीले अलिकति गहन अध्ययन गर्दा हामीमाथि अलिकति त्यसको एउटा आत्मिक सन्देश पनि आउँछ। त त्यो सन्देश के हो त? त्यो सन्देश हो उसको पुर्ख्यौली पृष्ठभूमि। अब हामीले विचार गर्नुपर्छ कि यदि तपाईँ हाम्रो पाप र अधर्म पिता पुर्खादेखि बग्दै बग्दै बग्दै आइरहेको छ भनेदेखि त्यसले पनि हामीलाई सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध गाँच्नको लागि कठिन पार्न सक्छ। प्रेश्रोता, अनि हाम्रो प्रार्थना परमेश्वरबाट सुनवाई हुनको लागि त्यसले पनि बाधा पुर्याउने गर्दछ। त त्यसको लागि हामीले के गर्नुपर्छ? यहाँ हामीले देख्छौं, जब उसले निरन्तर प्रभुसँग प्रार्थना गरिराखी, अब यहाँ येशूका बाह्रजना चेलाहरूले त्यस स्त्रीको निम्ति येशूसँग अन्तर्विन्ती गरिदिएको हामी देख्न सक्छौं। उनीहरूको अन्तर्विन्ती कस्तो थियो? उनीहरूले येशूलाई भने, प्रभु यो स्त्रीलाई तपाईँले विदा गरिदिनुहोस्, किनभने यो धेरै समयदेखि हाम्रो पछि लागिरहेको छ, कराइरहेको छ। आदरणीय श्रोता, अब हामी यहाँ देख्दछौ फेरि येशू ख्रिष्टको प्रतिक्रिया के थियो। म इसरायलका हराएकाहरूको निम्ति मात्रै आएको हुँ र म अरूको लागि होइन। अनि फेरि येशू ख्रिष्टले भन्नुभयो, छोराछोरीहरूको रोटी लिएर कुकुरहरूकोमा फालिदिनु हुँदैन, फालिदिनु उचित होइन भनेर उहाँले भन्नुभयो। वास्तवमा यसको यो भनाइलाई हामीले दुई तरिकाले बुझ्न सक्छौ। पहिलो तरिका, प्रभु येशू ख्रिष्टले त्यो स्त्रीको दृढतालाई वा उसको विश्वासलाई जाँचिरहनु भएको हो कि भन्ने हामी देख्न सक्छौ। सिधासिधी अर्थमा बोल्नुपर्दा प्रभु येशू ख्रिष्ट प्रेमिलो परमेश्वर हुनुहुन्छ र उहाँले केही समय उसलाई तिरस्कार गरेको जस्तो देखाएर उसको दृढता र विश्वासलाई जाँचिरहनु भएको हो भनेर हामी जान्न सक्छौ। तर यसको आत्मिक रहस्यलाई हामीले हेर्न जाने हो भने, कनानीहरूले जुन व्यवहार परमेश्वरको विरूद्धमा र उहाँका जनहरूका विरूद्धमा गरेका थिए, वास्तवमा त्यो एउटा कुकुरले गर्ने व्यवहार भन्दा कम्ती थिएन। हामीले बाइबल धर्मशास्त्रमा हेर्दछौ कि पत्रुसले के भनेका छन् भन्दा, कुकुर आफ्नै बान्तातिर फर्किआउँछ। पुरानो नियममा कनानीहरूलाई परमेश्वरले बारम्बार मौका दिनुभयो, तर उनीहरूले त्यो मौकालाई बुझेनन् र अनुग्रहलाई बुझेनन् र घरिघरि पाप गरिराखे र आफूले त पाप गरे गरे साथसाथै उहाँका चुनिएका जनहरूलाई पनि पाप गर्नको लागि उक्साएका थिए। येशू ख्रिष्टको एउटा वचन छ, जसले यी सानाहरूमध्ये एकजनालाई पाप गर्न लगाउला त्यसलाई त त्यसको घाँटीमा जाँतो झुण्डाएर समुद्रमा फालिदिनु बेस हुन्छ भनेर उहाँले एउटा दृष्टान्तमा न्यायलाई तोक्नुभएको थियो। अर्थात् सिधासिधी अर्थमा हामीले यसलाई अझै गहन रूपले हेर्ने हो भने, कनानीहरू साँच्चीकै परमेश्वरद्वारा तिरस्कारका योग्य नै थिए, किनभने उनीहरूले परमेश्वरका चुनिएका जन धर्मीहरूको धर्मी व्यक्तिहरूलाई पाप गर्न लगाउनलाई उनीहरूले बाध्य पारेका थिए। प्रेस्वता, यही अपराधको कारण येशू ख्रिष्टले उनीहरूलाई जुन व्यवहार देखाउनुभयो त्यो सर्वथा उचित थियो। प्रेस्वता, हुन त त्यो कनानी स्त्रीले त्यस्तो दुर्व्यवहारपूर्ण कामहरू गरेको थिइन होला, फेरि पनि उसको वंशजमा, उसको सन्तानमा, उसका पुर्खाहरूले गरेका अधर्मका जो दोषहरू थियो त्यो बग्दै आइरहेको थियो र उसमा पनि त्यही स्वभाव विद्यमान थियो। हो, उसले त्यो स्वभाव अनुसार त्यहाँ
आफ्नो काम त गरेको थिइन होला, अथवा परमेश्वरको विरूद्धमा यीशुको विरूद्धमा उसले बोलेको थिइन होला। फेरि पनि उसको व्यवहारमा कता कता त्यही पुरानो स्वभावहरू, पुर्ख्यौली स्वभावहरू देखिन्थ्यो। त्यही कारण ख्रिष्ट येशूले उसलाई कुकुरसँग संज्ञा दिनुभएको हामी देख्न सक्दछौ। आदरणीय श्रोता, त्यो स्त्री आफ्नो स्वभाव जस्तो भए तापनि, येशूबाट जतिसुकै तिरस्कार खप्नु परे तापनि वा अपमान खप्नु परे तापनि, ऊ आफ्नो निष्ठामा र विश्वासमा दृढ भएर प्रार्थनामा निरन्तर रूपमा लागिरहेको कारणले गर्दा अन्तत ख्रिष्ट येशूले उसको विश्वासको कदर गर्नुभयो र उसको विश्वास अनुसार उसले गरेको प्रार्थनालाई उत्तर दिन उहाँ बाध्य हुनुभएको हामी देख्न सक्छौ। श्रोता, अन्तमा येशूले भन्नुभयो, तिमीले यसरी विश्वास गरेको कारण जाऊ, तिमीले इच्छा गरे बमोजिम होस्, तिम्रो छोरीबाट भूतहरू निस्किसकेका छन् भनेर येशू ख्रिष्टले घोषणा गर्नुभयो। र त्यही घरी लेखेको छ, उसको छोरीबाट भूतहरू निस्केर गए र निको भई। श्रोता, यहाँ हामी देख्न सक्छौ, तपाईँ हामीले निरन्तर रूपले प्रार्थना गरिरहँदा कस्तो प्रकारको परिणाम पाउन सकिन्छ भनेर। त्यसकारण हामीले प्रार्थना गर्ने कुराहरू हामीले निरन्तर रूपले परमेश्वरसँग जारी राखिराख्नुपर्छ। चाहे हामीले त्यसको जवाफ अहिले तत्काल नपाएको जस्तो देखिन सक्छ, परमेश्वरले हामीलाई नहेरेको अथवा सहायता नगरेको जस्तो देखिन सक्छ, तर वास्तवमा तपाईँलाई भनौं, व्यवस्था 26 अध्यायको 7 पदमा मोसाले भनेका छन्, तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्वरलाई पुकारा गर्यौं र उहाँले स्वर सुन्नुभयो र हाम्रो पीड़ा, कठिन परिश्रम र हामीमाथि भएको अत्याचारलाई देख्नुभयो भनेर उनले बताएका छन्। श्रोता, प्रार्थना मात्र एउटा यस्तो माध्यम हो जसले हाम्रो कठिनाईको अवस्थामा सृष्टिकर्ता परमेश्वरको ध्यानलाई आफूतिर आकृष्ट गर्न सक्छ, अर्थात आकर्षित गर्न सक्छ। चाहे हामी पाप र परीक्षामा फसेको बेलामा हौं वा हामी धार्मिक काम गरिरहेको बेलामा हौं वा जुन कुनै अवस्थामा हौं वा हामी रोग बिमारको अवस्थामा परिरहेका किन नहौं, सबै परिस्थितिमा प्रार्थनाले र अन्तर्विन्तीले सृष्टिकर्ता परमेश्वरको ध्यान तपाईँ र ममाथि खिच्न सफल हुन्छ। यसकारणले गर्दा पूर्ण विश्वासको साथ हामीले प्रार्थना गर्नुपर्छ। निरन्तर रूपले हामीले प्रार्थना गरि नै रहनुपर्छ। श्रोता, हामीले दोस्रो राजा 14 अध्यायको 26 पदमा हेर्ने हो भने यहाँ यसरी लेखिएको छ, कुनै फुक्का कि बन्दुवा होस्, इसरायलले साह्रै कष्ट भोगेको परमप्रभुले देख्नुभएको थियो, तिनीहरूलाई सहायता गर्ने कोही थिएन, अनि पृथ्वीबाट 27 पद इसरायलको नाउँ निशानै मेटिदिन्छु भनी परमप्रभुले नभन्नुभएको हुनाले उहाँले यहोआसका छोरा एरोबामको हातद्वारा तिनीहरूलाई बचाउनुभयो भनेर यहाँ उल्लेख गरिएको छ। श्रोता, जब हामी सृष्टिकर्ता परमेश्वरमा विश्वासको साथ प्रार्थना गर्छौ, उहाँले हाम्रा कष्टहरूलाई देख्नु मात्रै हुन्न, त्यसबाट छुटकारा दिनको लागि उहाँले या त स्वर्गबाट आफैले अथवा कोही माध्यमद्वारा भए पनि हाम्रो छुटकाराको र आशिषको बाटो उहाँले तय गर्नुहुन्छ। अनि हामी मानिस जातिको एउटा
के परिपाटी छ भने, यदि मैले परमेश्वरसँग प्रार्थना गरे भने परमेश्वरले मेरो प्रार्थनाको उत्तर चाहिँ अलौकिक तरिकाले दिनुपर्छ, अनि मात्रै म जान्नेछु कि परमेश्वरले मेरो प्रार्थनाको उत्तर सुन्नुभएको हो र मेरो प्रार्थना उत्तर दिनुभयो भनेर म जान्नेछु भन्ने हाम्रो आम धारणा रहेको छ। तर सधैँभरि सृष्टिकर्ता परमेश्वरले तपाईँ हामीले ठानेकै तरिकाले काम गर्नुपर्छ भनेर हामीले उहाँलाई बाध्य पार्न सक्दैनौं। र फेरि उहाँ त सार्वभौम परमेश्वर हुनुहुन्छ र उहाँ सार्वभौम परमेश्वर हुनुभएको हुनाले गर्दा हरेक कुराहरू उहाँले आफ्नो मर्जीले आफ्नो तरिकाले काम गर्नुहुन्छ। कसैले पनि उहाँलाई हाम्रा निम्ति काम गरिदिनको लागि वा हाम्रो तरिका अनुसार काम गरिदिनको लागि बाध्य पार्न सक्दैनन्। त्यसकारणले गर्दाखेरि तपाईँले जब प्रार्थना गर्नुहुन्छ तपाईँले आफ्नो आत्मिक आँखालाई खोलेर हेर्नुपर्छ। मेरो प्रार्थनाको उत्तर दिनको लागि परमेश्वरले के कुरालाई माध्यम बनाउनुहुन्छ अथवा कसलाई माध्यम बनाउनुहुन्छ? हुनसक्छ उहाँले तपाईँको आफ्नै परिवारको सदस्यहरूलाई माध्यम बनाउन सक्नुहुन्छ, तपाईँको छिमेकीलाई माध्यम बनाउन सक्नुहुन्छ, वा तपाईँको अफिसको हाकिमलाई माध्यम बनाउन सक्नुहुन्छ, अथवा कुनै टाढाको परदेशी अपरिचितलाई पनि तपाईँले तपाईँको निम्ति माध्यम बनाउन सक्नुहुन्छ। कुनै पनि तरिकाले उहाँले काम गर्न सक्नुहुन्छ, वा फेरि कसैले पनि माध्यम नबनाइकन सिधै उहाँले आफ्ना स्वर्गदूतलाई मानिसको रूपमा पठाएर पनि सहायता गर्न सक्नुहुन्छ, अथवा उहाँ आफै पनि कुनै रूपमा प्रकट भएर तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। आदरणीय श्रोता, उहाँले काम गर्ने तरिकाहरू असंख्य छन्, तर जे होस् ती सबै तरिकाहरूद्वारा उहाँले हाम्रो तपाईँ र हाम्रो भलाइ गर्नुहुन्छ। तपाईँ र हाम्रो प्रार्थनालाई उहाँले उत्तर दिनुहुन्छ। प्रेश्रोता, उहाँ कुनै भनौं जड वस्तु जस्तो होइन जसको अगाडि हामीले लाखौं पटक प्रार्थना गर्दा कुनै जवाफ आउँदैन। उहाँ जीवित र क्रियाशील परमेश्वर हुनुहुन्छ। उहाँ एकै समय स्वर्ग र स्वर्गभन्दा तलका ब्रह्माण्ड र पृथ्वीमा एकसाथ उपस्थित हुन सक्ने परमेश्वर हुनुहुन्छ। आदरणीय श्रोता, हामीले प्रस्थान 3:9 पदमा हेर्ने भने उहाँले मूसालाई भन्नुहुन्छ, अब हेर इसरायलीहरूको पुकारा म कहाँ आइपुगेको छ? मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु, यसकारण अब जा मेरो प्रजा अर्थात इसरायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारो कहाँ पठाउँदैछु। प्रेसवता, अब हामीले तल हेर्दै जाने भने मूसाले प्रतिवाद गर्छन्, फारो कहाँ गएर इसरायलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र? परमेश्वरको जवाफ हुन्छ, म तँसित जानेछु र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह चाहिँ तँलाई यो हुनेछ, जब तैँले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउने छस् तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ। फेरि मूसाको प्रतिवाद रहन्छ, हेर्नुहोस् जब म इसरायलीहरूका गएर तिनीहरूलाई भन्नेछु तिमीहरूका पिता पुर्खाका परमेश्वरले मलाई तिमीहरूका पठाउनु भएको हो, तब तिमीहरूले उहाँको नाउँ के हो त भनेर सोध्नेछन्, मैले तिनीहरूलाई के भन्ने? परमेश्वरको जवाफ, म हुँ जो म हुँ। इसरायलीहरूलाई तैँले यसै भन्नु, म हुँ भन्नेले तिमीहरूका मलाई पठाउनु भएको हो। आदरणीय श्रोता, यहाँ हामी देख्छौ मिश्रीहरूको अत्याचार जो इजरायलीमाथि थियो उहाँले देख्नुभयो र उहाँले
त्यस अत्याचारबाट छुटकारा दिन उहाँले कुनै दूत पठाउनु भएन, न त आफै ओर्लिनुभयो, तर मोसालाई माध्यम बनाएर छुटकारा दिने घोषणा गर्नुभयो, जसलाई तिनीहरूले परमेश्वरबाट आएको प्रार्थनाको उत्तर सम्झेर ग्रहण गर्नुपर्ने थियो। तादनि श्रोता, यसकारणले गर्दा तपाईँको परिस्थिति जस्तोसुकै होस्, तपाईँ निरन्तर प्रार्थना गरिराख्नुहोस् भन्ने उत्साह दिँदै अब भने कार्यक्रममा मिठो भक्ति गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी बनी प्रविधिमा हुनुहुन्छ सुजन घिमिरेज्यू र हामीले कुराकानी गर्दैथ्यौं प्रार्थनाको निरन्तरताको विषयमा र म विश्वास गर्छु तपाईँले योभन्दा अगाडि पनि प्रार्थनाद्वारा थुप्रै अद्भुत कामहरू भएको कुराको अनुभव गर्नुभएको छ होला र आउने दिनहरूमा पनि तपाईँले सही अनुभव पुनः पुनः गरिराख्न सक्नुहुनेछ। यसकारण गर्दा हाम्रो उत्साह छ निरन्तर प्रार्थना गर्नुहोस् र परमेश्वरसँग जोडिराख्नुहोस् र तपाईँ यदि प्रार्थनामा अन्तर्विन्ती पनि गर्नुहुन्छ भने तपाईँ परमेश्वरसँग एउटा सेवकाईमा जोडिनु भएको छ। प्रार्थनाद्वारा तपाईँ परमेश्वरको राज्यको निर्माणको काममा तपाईँले हात बढाइराख्नु भएको हुनेछ। तपाईँलाई लाग्छ होला परमेश्वरको राज्य निर्माण गर्नको लागि म आफै सुसमाचारमा हिँड्नुपर्छ, यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ। श्रोता, तपाईँले जसरी चेलाहरूले त्यो कनानी स्त्रीको निम्ति अन्तर्विन्ती गरे त्यसै गरी तपाईँले संसारमा हराइरहेका मानिसहरूको निम्ति तपाईँले अन्तर्विन्ती गर्न सक्नुहुन्छ, प्रचारकहरूको निम्ति अन्तर्विन्ती गर्न सक्नुहुन्छ। यसो भन्दै कि जब जब तपाईँका जनहरूले तपाईँको वचनलाई प्रचार गर्छन् तपाईँले ती शून्य मानिसहरूको हृदयलाई खोलिदिनुहोस् ताकि सुसमाचारलाई बुझेर उनीहरूले ग्रहण गर्न सकेका हुन् भनेर निरन्तर रूपले यो विषयको निम्ति तपाईँले अन्तर्विन्ती गरेर परमेश्वरको राज्य निर्माणको काममा तपाईँले हात बढाउन सक्नुहुन्छ। तपाईँलाई थाहा छ कि दोस्रो कोरन्थी 4:4 भन्दछ, जतिले अविश्वास गरेका छन् अर्थात अविश्वासीहरूको हृदयमा परमेश्वरको महिमाको सुसमाचार नसुनुन् भनी यस संसारको देवले उनीहरूको समझ शक्तिलाई दृष्टिविहीन पारिदिएको छ भनेर लेखिएको छ र त्यसको त्यो प्रकारको समझ शक्तिलाई खोल्नको लागि तपाईँको प्रार्थनाको आवश्यकता छ। श्रोता, यति भन्दै अब भने एकजना श्रोताले हाम्रो बीचमा एउटा प्रार्थनाको अनुरोध पठाउनु भएको छ र उहाँको निम्ति हामी सबै मिलेर प्रार्थना गर्नेछौ र उहाँ श्रोता हुनुहुन्छ पम्फा रोकाज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। भोलि हुने सेवा संगतिहरू आशिषमै हुन सकेको होस्, साथै प्रभुबाट पछि हट्नुभएकाहरू फेरि प्रभुमा आउन सक्नु भएको होस् भनेर प्रार्थना गरिदिनु होला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस्, हामी सबैजना मिलेर उहाँले राख्नुभएका प्रार्थनाको अनुरोधहरूलाई लिएर केही समय प्रार्थना गर्नेछौ। धन्यवाद पिता परमेश्वर, पवित्र परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौ, तपाईँको नाउँको महिमा गर्दछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ। तपाईँ परमेश्वर जसले हाम्रा हरेक प्रार्थनालाई सुनेर जवाफ दिनुहुन्छ र आज पनि हामी पम्फा रोकाज्यूले राख्नुभएको प्रार्थनाको अनुरोधलाई लिएर तपाईँको बीचमा आएका छौं। पिता तपाईँ परमेश्वरले हामीलाई सहायता गर्नुहोस्। उहाँले भन्नुभएको छ भोलि हुने सम्पूर्ण सेवा संगतिहरू जो आशिषमै हुन सकेको होस्, प्रभु भोलिको संगतिहरू नेपालभर जहाँ जहाँ पनि हुन्छ ती सबै सेवा संगतिहरू आशिषमै हुन सकेको होस्, वचनद्वारा तपाईँ बोल्नु भएको होस्, आराधनाद्वारा तपाईँको जिउँदो र शक्तिशाली उपस्थिति प्रत्येक मण्डलीहरूमा बग्न सकेको होस् हामी प्रार्थना गर्छौं। साथै तपाईँलाई छोडी तपाईँबाट बागी भएर संसारलाई प्रेम गरेर पछि हटेका जो व्यक्तिहरू छन् उनीहरूलाई प्रभु पुनः पश्चाताप गरेर तपाईँमा आउन सहायता गर्नुभएको र उहाँहरूको हृदयमा प्रभु तपाईँले दिने शान्ति र संसारले दिने शान्तिको फरकपना महसुस भई तपाईँको अनन्त शान्तिलाई फेरि पनि चाह गरी तपाईँमा आउनलाई सहायता गर्नुभएको हामी प्रार्थना गर्दछौ येशु प्रभुको नाउँमा, आमेन। हवस् श्रोता, यिनै प्रार्थनाको अनुरोधहरूको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ।
प्रविधिमा सुजन घिमरेज्यूका साथ प्रस्तोता जोनाथन गिरी अर्को कार्यक्रमसम्म लागि आज्ञा चाहन्छौ। तबसम्म निरन्तर प्रार्थना गर्दै र गुड न्यूज एफएम सुन्दै रहनुहोस्। अवस्था, जय मसीह।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ल्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। श्रोता, हामी विश्वास गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हाम्रा विगत श्रृंखलाहरू सुनेर तपाईँले आशिष पाउनु भएको छ, जीवनमा नौलो अनुभूति पाउनु भएको छ। यीशु ख्रीष्टलाई आफ्नो जीवनमा मुक्तिदाताको रूपमा ग्रहण गर्ने र उहाँलाई चिन्ने, उहाँलाई आफ्नो जीवनमा अप्नाउने अवसर प्राप्त गरिराख्नु भएको छ भन्ने हामीले विश्वास लिएका छौं। श्रोता, कार्यक्रमप्रति र प्रार्थना गर्नुपर्ने कुनै विषय हामीलाई अवश्य लेख्नुहोस्। हामी कार्यक्रमको अन्तमा हाम्रो ठेगाना दिनेछौं। उक्त ठेगानामा तपाईँ लेखी पठाउन सक्नुहुनेछ। श्रोता, लोक त लागौं अब आजको विषयतर्फ। श्रोता, आजको विषय छ, हामी एउटा दौड़मा छौं, त्यो दौड़मा मात्र होइन तर त्यो दौड़मा हामीलाई कसैले हेरिराखेको छ। यही विषयमा हामी पास्टर विनी भण्डारीजीबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: देखाउँ भन्ने हुँदछ, अनि यहाँ पाए बाइबलले के भन्दछ, हामी दौड़मा छौ, सबैले भन्दा दौड़मा छौ। तर हामी दौड़मा मात्रै छैनौ, हामीलाई कसैले हेरिरहेको छ, हामीलाई कसैले हेरिरहेको छ। बाइबलले के भन्दछ, देयर आर द बिग क्लाउड अफ अ विटनेस। हेर्नुहोस् है, यहाँ बाइबलले के भनेको छ, साक्षीहरूको ठूलो बादलले हामीलाई के गरेको छ अरे, घेरेको छ। यो बाइबलले जब पनि नि ठूलो साक्षीको बादलले हामीलाई घेरेको छ भन्दै गर्दाखेरि नि यी बाजे बाजो ठूलो बादलको साक्षीहरू चाहिँ, साक्षीहरूको ठूलो बादल चाहिँ को हो त भन्ने हामीलाई लाग्दछ। तर तपाईँले नि जहिले पनि याद गर्नुहोस्, देयरफोर, यस कारण भन्ने शब्द जहाँ पनि बाइबलमा छ नि, तपाईँले त्यो पद दसमा के अरे देयरफोर भनेको छ, यस कारण भनेको छ भने त्यो दस पददेखि माथिको कुरालाई हेर्नु। हेर्नुहोस् है, हिब्रू 12 अध्यायमा यस कारण भन्ने कुराबाट कुरा सुरु भएको छ। त्यसको मतलब हामीले हेर्नुपर्ने कोलाई हो, हिब्रू 11 अध्यायलाई हो। हिब्रू 11 अध्यायमा कसको कुरा गरेको छ, विश्वासको नायक र नायिकाको कुरा गरेको छ, अब्राहमको कुरा गरेको छ, त्यहाँ हाबिलको कुरा गरेको छ, नुहाको कुरा गरेको छ, दाउदको कुरा गरेको छ, त्यहाँ विश्वासको साराको अब्राहमको कुरा गरेको छ। यो पदको उज्यालोमा हामी के भन्न सक्छौ, थाहा छ, तपाईँ र म यहाँ परमेश्वरको योजना पूरा गर्दैछौ, तपाईँ र म परमेश्वरको परमेश्वरले राखिदिनु भएको दौड दौडिँदैछौ। तर कसले हेर्दैछ, माथिबाट अब्राहमले हेर्दैछ, दाउदले हेर्दैछ, नुहाले हेर्दैछ। कौन मण्डली आमेन भन्नुहोस् न। त्यसको मतलब आवर रेस इज नट गोइङ अनअब्जर्भ, अननोटिस भएर गएको छैन। वी आर इन द रेस, हामी दौडमा छौ। तर हामीलाई कसले के गर्दैछ, हेर्दैछ, अब्राहमहरूले हेर्दैछ। कसले हेर्दैछ हामीलाई, दाउदले हेर्दैछ। कसले हेर्दैछ, मोसाले हेर्दैछ, माथिबाट हेर्दैछ उसले। किनभने यहाँ बाइबल ठुलो बादल, साक्षीहरूको ठुलो बादलले हामीलाई के गर्दैछ, हेरिरहेको छ। सबैले मसँग भनौँ न, आमेन हालेलुया। तपाईँले हिब्रू 11 अध्यायमा हेर्नुभयो भने त्यहाँ 16 व्यक्तिको नाम छ, त्यहाँ हाबिलको नाम छ, हेर्नुहोस् है, हो मोसाको नाम छ, हो अब्राहमको नाम छ, साराको नाम छ त्यहाँ, तपाईँले हो के अरे मोसाको नाम, अनि धेरैवटा अगमवक्ताहरूको नामलाई तपाईँले देख्दै हुनुहुन्छ। अर्को भाषाले भन्यो भने, हामी जब परमेश्वरको योजना यहाँ पूरा गर्दै गर्दछौँ नि, स्वर्गीयले तपाईँ र मेरो लागिलाई नि विश्वासको हिरोहरू चाहिँ हामीलाई हेरिरहेको छ। हामी केही गर्दछौ नि, त्यसको मतलब तपाईँलाई कसैले देखेको छैन भनेर नि कहिले पनि भ्रम नपर्नु होला। मान्छेले देखेन भने पनि नि परमेश्वरको योजना पूरा गर्दै गर्दाखेरि नि स्वर्गीयले तपाईँको लागिलाई चियर गरिरहेको हुन्छ, स्वर्गीयले तपाईँको लागिलाई ताली बजाइरहेको हुन्छ। कमन मण्डल आमेन भन्नुहोस् न, सबैले भन्नु आमेन हालेलुया, हालेलुया। किनभने बाइबलले के भन्दछ भने नि, ओ के अरे एनकेजेबीमा पढ्नुभयो भने, सिन्स वी आर सराउन्डेड बाई द क्लाउड अफ द विटनेस, मतलब के हो भने म दौडमा छु तर मलाई के गरिरहेको छ, घेरिरहेको छ कसले, विश्वासको हिरोहरूले। आमेन, मलाई हेर्दैछ, बिनेले कसरी दौड दौडिँदैछ। आमेन, तपाईँको नाम लगाउनुहोस् त, यो व्यक्तिले चाहिँ कसरी दौडिँदैछ। God is watching. परमेश्वर दौड कसरी दौडिँदैछ हेर्दै हुनुहुँदछ. आमेन हालेलुया. लिभिङ अनुवादले त के भन्दछ, वाचिङ अस फ्रम द ग्रान्ड स्ट्यान्ड, भनेको नि तल दौडिँदैछ तर माथिबाट नि के गर्दैछ थाहा छ, उनीहरूले हेर्दैछ. अब हाम्रो चर्चमा मलाई लाग्छ रोनाल्डो मनपर्छ कि मेसी मनपर्छ भने मेसीको फ्यान धेरैछ, यहाँ मेसीको फ्यान धेरैछ, फोटो हेरिहालौँ न त, पर मेसी छ. अस्ति 2025 फेब्रुअरी महिनाको 9 तारिक नि ऊ सुपर बल हेर्न गएको थियो. ऊले हेर्दैछ, ऊ आउँदैछ हेर्नका लागि ला भनेर चिनेन होला कतिजनाले मेसीलाई. रोनाल्डोको फ्यानले त नचिने नै ठिकै हुन्छ. हेर्नुहोस् है, ऊ आउँदैछ हेर्नु भन्दाखेरि चाहिँ नि आमा डल्लै त्यहाँको सिटी छ नि, त्यो सुपर बल हेर्नु त होइन, मेसीलाई हेर्नु पो पुगेछ. मैले यहाँ भन्न खोजेको के हो थाहा छ, प्रख्यात व्यक्तिले कोही व्यक्ति खेलेको हेर्दैछ भने नि डल्लै उल्टेर आउँछ. भनेपछि हामी त आत्मिकी दौड पो दौडिँदैछौ त, आमेन, दौडिँदैछौ. तपाईँले नि चर्चमा सानो भन्दा सानो काम गर्दाखेरि पनि नि म प्रभुको लागि दौडिँदैछु, देखेको छैन त पास्टरले, हो एल्डरले पनि देखेको छैन, कुनै अगुवाले पनि देखेको छैन, मेरो त कसैले पनि देखेको छैन. तर याद गर्नुहोस्, तपाईँ प्रभुको योजना पूरा गर्दै गर्दा नि स्वर्गले वाव, यस, यु आर डुइङ गुड, यु आर डुइङ गुड, कम अन कम अन कम अन कम अन, आमेन. हामीलाई स्वर्गले हेरिरहेको छ प्रिया, कम अन, आमेन, स्वर्गले हेर्दैछ. हेर्नुहोस् है, तपाईँ अननोटिस जानुहुन्न, युआर बिङ वाच्ड एन्ड नोटिस. अन्त फेरि हिरो छ, तिनीहरूले चाहिँ नि विश्वासको हिरोहरूले चाहिँ त्यो हिब्रू 11:11 भएको विश्वासको हिरोहरूले नि तपाईँलाई हेरी मात्रै रहेको छैन, तर मेसेज ट्रान्सलेसनले के भन्दछ थाहा छ, उनीहरूले चियरिङ अप पनि गर्दैछ. कमन कमन रमेश, कमन यस, कमन कमन कमन कमन कमन आशिका, कमन कमन सुषमा, देयर चियरिङ अप. उनीहरूले के गर्दैछ, ताली बजाउँदैछ, हुटिङ गर्दैछ, कमान विनय, कमान कमान. परमेश्वरको राज्यमा तैँले के दौडिँदै गर्दैको, दौडिँदै गर्दाखेरि स्वर्गीयले तेरो लागिलाई चियरिङ अप गर्दछ. अब भन्दैछ, पास्टर विनय तपाईँको लागिलाई पो स्वर्गीयले त, म त वरदान छैन नि त, तर यहाँ बाइबलले वरदानको कुरा गरेको छैन, परमेश्वरले हरेकको लागिलाई योजना राख्नु भएको छ, त्यो योजना पुरा गर्न आवश्यक छ. यो युद्ध, यो यो यो दौड भन्ने बित्तिकै नि यु हेभ टु नो अबाउट, वेन बाइबल टक्स अबाउट द रेस अफ लाइफ अर द रेस अफ फेथ इज टकिङ अबाउट द प्लान अफ गड. कुनै पनि माध्यमले, ओ म त क्यामेरा चलाइरहेको छु, म त सरसफाई गरिरहेको छु, ओ म त सुसमाचार सुनाउँदैछु, म त मण्डली मात्रै जाँदैछु, म त दी मात्रै रहेको छु, मलाई त कसैले नोटिस गरेको छैन. तर याद गर्नुहोस् है, बाइबलले के भन्दछ, फ्रम द ग्रान्ड स्ट्यान्ड, उनीहरू माथिल्लो तलाबाट चाहिँ नि अब्राहमले, मोसाले, दाउदले, हो नुहाले, हो हाबिलले, विश्वासको हिरोहरूले, साराले, बाइबलमा नि जसलाई परमेश्वरले अद्भुत रीतिले प्रयोग गर्नु, त्यो व्यक्तिले के गर्दछ, ताली बजाउँदैछ. कमन मण्डली के बजाउँदैछ अरे, देयर चियरिङ अप, देयर चियरिङ अप. त्यही भएर दौडमा खेलाची गर्नु हुँदैन, परमेश्वरको राज्यमा खेलाची गर्नु हुँदैन. Somebody is watching over you. परमेश्वरको वचनले के भन्दछ, ओ त्यहाँ हेर्दै हेर्दै हेर्दै हुनुहुँदछ. कमन मण्डली, आमेन, सबैले भन्नु आमेन, हालेलुया, हालेलुया. त्यसको मतलब हामीलाई हेर्दै रहेछ कसैले, कहिले त पास्टरले त हेरेको छैन, न परमेश्वरले हेरिरहनु भएको छ, न नुहाले हेरिरहेको छ. वाह, हालेलुया. दोस्रो खण्डमा जान चाहन्छु, म दोस्रो बुदामा जान चाहन्छु. हेर्नुहोस् है, अब दौड कसरी दौडिने, दौडको एउटा प्रोटोकल हुँदछ, देयर इज अ प्रोटोकल फर द रेस. त्यहाँ एउटा दौडको नियम हुँदछ, and how to run the race भन्दै गर्दाखेरि चाहिँ नि स्वतन्त्र रूपले दौडनका लागि चाहिँ के हटाउन पर्दछ, बाधाहरू हटाउन पर्दछ. दौडमा दौडिने व्यक्ति कहिले पनि कोट लाएर दौडिँदैन, उसको आफ्नो ड्रेस हुन्छ. चुन्नीलाई बटारेर दौडिएको देख्नु भएको छ, देख्नु भएको छ होला. यहाँ पिचबर्गमा पनि म वुमेन्स टिमहरू फुटबल खेलिरहेको देख्छु टिकटकमा, तर उनीहरू यो पिचबर्गको टिम हो, उनीहरू वर्ल्ड कपमा जाँदैन, वर्ल्ड कपमा जाने दौडमा दौडिने गेम खेल्ने मान्छेको चाहिँ नि ड्रेस कोड हुँदछ। उनीहरूले आफ्नो जीवनमा यो साङ्ली पनि लगाएको, यो चेन पनि लगाएको हुँदैन, यो के अरे कुनै कुरो पनि लगाएको, उनीहरूलाई अल्झाउने कुरोहरू चाहिँ सबै हटाएको हुँदछ। कोही कोही बेला विश्वासीले के गर्दछन् भने नि, उनीहरूले दौडमा त भाग लिन्छन्, परमेश्वरको योजना पूरा गर्दैछन्, तर कतिवटा बाधा छन् जसले वी निड टु रिमुभ द हिन्ड्रेन्स टु रन फ्रिली। हेर्नुहोस् है, त्यही बाह्र अध्यायको, त्यही हिब्रु बाह्र अध्यायको एक पदलाई फेरि पनि पढौँ, चर्को स्वरले पढौँ ल, रेडी, वान टू थ्री गो। यसकारण पढ पढ पढ पढ, यसकारण यतिका साक्षीहरूको ठुलो बादलले हामीलाई घेरेको हुनाले हर किसिमको बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई के गरौँ अरे, पन्छाएर, सबैले भन्दा पन्छाएर भन्नुहोस् त, सबैले भन्दा पन्छाएर भन्नुहोस् त। मलाई पास्टर भ्ल्याडले भनेको जहिले मनपर्छ, परमेश्वरले हामी मण्डलीलाई चाहिँ नि कहिले पनि पाप म्यानेज गर्नु बोलाउनु भएको होइन। कोही कोही विश्वासी जुन चाहिँ पाप गरिरहेको हुन्छ कि आफैलाई मन भुल्याउनको लागि म्यानेज गरिरहेको हुन्छ, होइन त्यसले पो विरोध गरेको त, मैले विरोध गर्दा के हुन्छ, आफै म्यानेज गरिरहेको हुँदछ। तर वी आर नट कल्ड टु म्यानेज आवर सिन। हामीले बाइबलले के भन्छ, पाप त पन्छ्याउ, त्यो बोझहरू इङ्ग्लिसले के भन्दछ, वेट, त्यो गरुङ्गो पनहरू त हटाउ भनेर भन्दछ। आमेन, सबैले भनौँ न आमेन, हालेलुया।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको रुइरहेको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको रुइरहेको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने, आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने, तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: ज्ञानका कुरा,
9: जीवनका कुरा,
8: सफलताका कुरा
9: अनि दर्शनका कुरा, कार्यक्रम
8: ज्ञान दर्पण।
10: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
11: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि। हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
12: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
11: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98140-20-91-96, 98140-20-91-96
12: र सरिता महर्जन 98141-19-10-94, 98141-19-10-94।
7: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
13: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
13: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ पार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी म ज्वाला श्रेष्ठ तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: वास्तवमा संसार आज दोषको भुमरीमा रुमलिरहेको छ। एकले अर्कोलाई दोष नलगाएसम्म मानिसले खाएको पनि पच्दैन। घरमा, परिवारमा अनि बाहिर बाटोमा, व्यापारहरूतिर, बसतिर यात्रा गर्दा हरेक ठाउँमा मानिसले कहीँ न कहीँ कुनै न कुनै कुरामा अरूलाई दोष लगाइरहेको छ। वास्तवमा यो दोष मानिसको जीवनमा स्वाभाविक रूपले आउने कुरा हो र यसलाई बाइबलले पाप भनेर भन्दछ। आज कोही पनि मानिस यो दोषको पापबाट अलग हुन सकिरहेको छैन। उसले कुनै न कुनै कारणको निम्ति अरू मानिसहरूलाई दोष लगाएकै हुन्छ। श्रीमतीले श्रीमानलाई दोष लगाउँछ अनि श्रीमानले श्रीमतीलाई दोष लगाउँछ। छोराछोरीले बुबा आमालाई अनि बुबा आमाले फेरि छोराछोरीलाई। हो श्रोता मित्र, आज संसार यसरी नै चलिरहेको छ। प्रभु येशूले भन्नुभयो, अरूलाई दोष नलगाऊ र तिमीहरूलाई पनि दोष लगाइने छैन। मत्तीको पुस्तक 7:1-2 पदमा तपाईँले यस्तो भनाई पढ्न सक्नुहुन्छ। आफ्नो आङमा भैँसी उफ्रेको थाहा नपाउने, अरूको टाउकोमा जुम्रा हिँडेको देख्ने भन्ने युक्ति तपाईँले सुन्नु भएकै होला। यो भनाई अरूहरूलाई दोष लाउने, अरूहरूको कमजोरी देख्ने मानिसको बारेमा भनिएको हो। मानिसलाई आफ्नो अपराध सानो लाग्छ, मानिसले आफूले गरेको गल्ती एकदमै सानो लाग्छ र अरूको सानो गल्ती ठूलो गल्ती जस्तो लाग्छ, ठूलो अपराध जस्तो लाग्छ। अरूलाई दोष लाउन पाउँदा कतिजनालाई धेरै सन्तोष मिल्दछ, तर मानिस कति चोटि आफूले खनेको खाडलमा आफै पर्दछ। दोष लाउनेले नै दोष गर्दछ। अरूको दोष खोज्दै हिँड्ने मानिसहरू धार्मिक हुन्छन् भनी विश्वास गर्न सकिँदैन। भनिन्छ कि घृणा हत्याको भाइ हो। हत्या गर्नुभन्दा अघि हृदयमा घृणा उत्पन्न हुन्छ। यदि त्यो घृणा हटाइएन भने त्यसको परिणामले कसैको ज्यान लिएको हुन्छ। अरूको दोष खोजी हिँड्ने व्यक्तिले हृदयमा घृणा बोकेर हिँडिरहेको हुन्छ। त्यस्ता मानिसहरू कसैको सानो गल्ती फेला पार्यो भने उसलाई नाश पार्न चाहन्छन्, बदनाम गरिदिन्छन्, बेइज्जत गरिदिन्छन्, त्यो सानो दोषलाई बढाएर ठूलो पहाड जस्तै बनाइदिन्छन्। सधैँ अरूको दोष मात्र खोजेर हिँड्ने मानिस पागलपनको शिकार हुँदै गइरहेको हुन्छ। यस्तो मानिसहरूले कतिचोटि त अरूको ज्यानै पनि लिन्छन्। सत्य र जीवित परमेश्वरलाई चिन्ने मानिसहरूमा यस प्रकारको व्यवहार हुनु राम्रो हुँदैन। म तपाईँलाई प्राचीन समयको एउटा घटना बताउन चाहन्छु यस कार्यक्रम मार्फत। त्यो घटनाको वर्णन पवित्र ग्रन्थ बाइबलमा गरिएको छ। यो घटना त्यस बेलाको हो जब प्रभु येशू यो संसारमा आउनु भएर पनि स्वर्गमा फर्केर गइसक्नु भएको थियो। प्रभु येशूका चेलाहरू संख्यामा बढ़िरहेका थिए। मानिसहरू सत्य प्रभु येशूको विश्वासमा आइरहेका थिए। तपाईँलाई थाहा छ, त्यति बेला पनि संसारमा मानिस परमेश्वरको भक्ति गर्छु भन्ने मानिसहरू धेरै जना थिए। मैले यो जुन कुरा तपाईँलाई बताइरहेको छु त्यो युरोप अमेरिकामा घटेको घटना होइन। कृपया यो बुझ्नुहोस् कि प्रभु येशू ख्रिस्ट युरोप वा अमेरिकाका व्यक्ति हुनुहुन्न थियो, उहाँ त एसियाका बासिन्दा हुनुहुन्थ्यो। येशूको सुसमाचार युरोप अमेरिकातिर पुगेपछि त्यहाँका धेरै मानिसहरूले उहाँमाथि विश्वास गरेका हुन्। आज धेरैले इसाई विश्वासलाई अमेरिकी धर्म भन्ने गर्छन्, जुन कुरा एकदमै गलत हो। प्रभु येशू इसरायलमा जन्मनु भएको हो। इसरायलमा त्यति बेला धार्मिक मानिसहरू धेरै जना थिए। तिनीहरूले धर्मका धेरैवटा नियमहरू बनाएका थिए। ती नियम पालन नगर्नेहरूलाई तिनीहरूले कडा दण्ड दिन्थे। कहिले काहीँ त तिनीहरूले अपराधी ठहराइएका व्यक्तिको ज्यानै पनि लिन्थे। तिनीहरू अरूहरूको कुरालाई, विश्वासलाई, मान्यतालाई सहनै सक्दैनथे। श्रोता मित्र, बाइबलमा प्रेरितको पुस्तकमा प्रभु येशूका चेलाहरूले परमेश्वरको आत्माको शक्तिमा गरेका कामहरूको वर्णन गरिएको छ। प्रभुको एकजना स्टीफनस नाउँका चेलाले ती धर्मी मानिसहरूलाई सत्य परमेश्वरको बारेमा बताउँदा उनीहरू यति साह्रो रिसाए कि उनीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। डरलाग्दो कार्य गरे भन्दा हामीलाई विश्वास नलाग्न सक्छ, तर यो सत्य घटना बाइबलमा लेखिएको छ। मैले ढुङ्गाको कुरा गरिरहेको छु। एक दिन केही यहुदीहरूले एउटी स्त्रीलाई व्यभिचार गरेको ठहर गरी त्यसलाई ढुङ्गाले हानेर मार्न खोजिरहेका थिए। तिनीहरूका हातमा ढुङ्गा थिए। मलाई अचम्म लाग्छ, होइन त्यति बेलाका यहुदीसित कुनै काम हुँदैन थियो कि कसो, हातमा ढुङ्गा बोकेर दिनभरि अपराधी खोजी हिँड्ने। हुन पनि सक्छ, किनकि कसै कसैको धन्दा त खेती नै अरूको दोष खोज्दै हिँड्ने हुन्छ। उनीहरूले अरूको दोषलाई मात्रै खोजेर दिन बिताइरहेका हुन्छन्। एक प्रकारले भन्ने हो भने उनीहरूको लागि यो वास्तवमा जागिर बनेको हुन्छ, अरूलाई दोष लगाउने। कुनै कुनै मानिस आफूलाई धेरै धर्मी ठान्दछन्, अरूको अघि आफूलाई धर्मी देखाउने कोसिस गर्दछन्, तर उनीहरू अरूलाई दोष लगाउँदै हिँड्छन्, अरूहरूको न्यायाधीश बन्दै हिँड्छन्। पवित्र बाइबलको वचनले भन्छ कि हामीले अरूको न्याय गर्नु हुँदैन, अरूको न्याय गर्ने अधिकार हाम्रो छैन श्रोता मित्र, किनकि त्यो काम परमेश्वरको काम हो। त्यस निर्दय स्त्रीलाई दोष लगाएर मार्न खोज्ने यहुदीहरूको हृदय कति कठोर। स्त्री जाति प्रति हेपा व्यवहार गर्नु क्रूरता हो, नराम्रो हो। तिनीहरू त्यस स्त्रीलाई ढुङ्गाले हानेर मार्न चाहन्थे, तर येशूले दिनुभएको एउटै जवाबले तिनीहरूलाई ऐना देखाइदियो। येशूले भन्नुभयो, तिमीहरूमा जो पाप रहित छ त्यसैले पहिले ढुङ्गा हानोस्। त्यसपछि लेखिएको छ, जब तिनीहरूले यो सुने तब ठुलादेखि सानासम्म एक एक गरी त्यहाँबाट गए। ती यहुदीहरू क्रूर भए पनि तिनीहरूको इमानदारीको मैले सराहना गर्नुपर्छ, प्रशंसा गर्नुपर्छ। येशूले यही भन्न खोज्नु भएको हो कि तिमीहरू अरूलाई दोष लाउन भन्दा अघि आफ्नो जीवनलाई जाँचेर हेर। तिमीहरूको जीवनमा पनि दोष अपराधहरू छन्। म कल्पना गर्छु, विचार गर्छु, येशूले भन्नुभएको वचन सुनेर तिनीहरूले आफैलाई र आफ्ना कार्यहरूलाई मूल्याङ्कन गरे, आफ्नो जीवनलाई केलाएर हेरे, विचार गरेर हेरे। अरूको मात्र दोष खोजी हिँड्ने थिए, तर येशूको कुरा सुनेर तिनीहरूले आफैलाई पनि दोषी पाए। तिनीहरूले चाहेका भए घुस पछाउन सक्थे, थाहा नपाएको जस्तो गर्न सक्थे, आफूले कहिल्यै कुनै दोष वा पाप नगरेको जस्तो पनि गर्न सक्थे, येशूको अघि झुट बोल्न सक्थे, तर तिनीहरू आफ्नो विवेकसँग झुट बोल्न सकेनन्। तिनीहरूलाई आफ्नै दोष र पापले त्यहाँबाट खेद्यो। श्रोता मित्र, आफैसँग इमानदारी हुनु भनेको यही हो। परमेश्वरले हामीलाई यस्तै इमानदारी भएको चाहनुहुन्छ, यस्तै इमानदारीपन हामीमा खोज्नुहुन्छ। खेदको कुरा छ, साँचो धर्म पालन गर्छु भन्ने मानिसहरू आफ्नो दोष स्वीकार गर्न चाहँदैनन्। अरूको सानो गल्तीलाई ठूलो अपराध र आफ्नो अपराधलाई सानो गल्तीको संज्ञा दिएर नाउँ दिएर जिउने धार्मिक मानिसहरू ती यहुदीहरू भन्दा गतिला छैनन्। हामीले अरूलाई दोष लगाउन छोड्नुपर्छ। हामीले हातमा ढुङ्गा नबोके पनि हृदयमा ढुङ्गा बोकेर हिँड्नु छोड्नुपर्छ। दोष लगाउने मानिस त्यही दोषमा पक्राउ पर्न सक्छ। अरूको दोष खोज्दै हिँड्नु दुष्टता हो। धेरैजना मानिसहरू यसो गर्दै गर्दा आफ्नो समय नष्ट पार्दछन्। तपाईँको जीवनको अवस्था आज कस्तो छ? हो मित्र, कसैलाई पनि हामीले दोष लगाउनु हुँदैन र तपाईँले पनि दोष नलगाउनुहोस्। प्रभु येशूले हामी प्रत्येकले कसैलाई पनि दोष नलगाऊ र जिउँ भन्ने चाहनुहुन्छ। के तपाईँ प्रभु येशूको कुरा मान्न तयार हुनुहुन्छ? विचार गर्नुहोस्, प्रभुले आज पनि तपाईँको जीवनमा दोष लगाउने कुरा नभएको देख्न चाहनुहुन्छ र प्रभुले भन्नुभएको कुरा आजदेखि नै तपाईँ पालन गर्नुहोस् र प्रभुले तपाईँलाई कृपा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ
1: इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। मानिसले सधैँ सबै कुरा सम्झिराख्न सक्दैन, कतिपय कुराहरू हुन्छन् भूल्छ, भुल्नुपर्ने कुराहरूलाई सम्झेर सम्झनु पर्ने कुराहरूलाई भुल्दछन्। आज म तपाईँलाई यस्तो कुरा बताउन गइरहेको छु जुन मानिसले जीवनमा सधैँ सम्झनु पर्छ, सम्झेर राख्नुपर्छ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म फेरि पनि तपाईलाई यो जानकारी गराउँदा हर्षित छु कि यो आत्मिक यात्रा कार्यक्रम अब इन्टरनेट मार्फत उपलब्ध छ। संसारको कुनै पनि कुनाबाट यो कार्यक्रम हेर्न सुन्न पाइन्छ। www.aynepal.com आशा गर्छु यस इन्टरनेट मार्फतबाट हाम्रा थुप्रै श्रोता मित्रहरूले आशिष पाउनेछन्। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो

आजको विषयमाथि चर्चा गर्न चाहन्छु। मैले अघि नै भनिसकेको छु, आजको विषय हामीले भुल्न नहुने कुराहरू के हुन्। एउटा प्रश्नमाथि विचार गरौं, के मानिसले आफ्नो जीवनका सबै कुराहरू सम्झना राखेर जिउन सक्छ र? तपाईँ के सोच्नुहुन्छ? मेरो विचारमा यो कुरा सम्भव छैन। मानिसले आफ्नो जीवनका थुप्रै थुप्रै कुराहरू घटनाहरू भुल्दछ। यस्तो हुनुको पछि पनि एउटा कारण छ, मानिसको जीवनमा दिनदिनै नयाँ नयाँ कुराहरूको अनुभव गर्नुपर्ने हुन्छ। अनुभवहरूको थाकमा पुराना अनुभवहरू थिच्चिँदै जान्छन् र तल पुग्छन्। कतिले भन्ने गर्छन्, म तिमीलाई कहिले पनि भुल्ने छैन, तर केही समयपछि भुलेर जान्छन्। एउटा कविले लेखेको यो पंक्ति मलाई सम्झना आउँछ। उनले यसरी लेखेका छन्, मेरो चिहानमा आएर के गर्छौ, केही बेर रुन्छौ, फेरि भुलिदिन्छौ। यो मानिसको जीवनको वास्तविकता हो। हुनु पनि सबै कुरा सधैँ सम्झेर बस्न कहाँ सम्भव छ र? होइन त, मलाई यसो भन्न मन लाग्छ, दुःखहरू जस्तै खुशीहरू पनि पुराना बन्छन्। एक समय जुन कुराले धेरै खुशी दिएको थियो, आज त्यसले त्यति खुशी दिँदैन। तर पनि एउटा कुरा आज मैले तपाईँलाई भन्न चाहेको यो हो कि हामीले जीवनमा भुल्न नहुने कुराहरू पनि छन्, जुन कुराहरूलाई हामीले सधैँ सम्झना राख्नुपर्छ। हामीले सम्झना राख्नुपर्ने पहिलो कुरा यो हो कि हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौं। तपाईँलाई परमेश्वरले उहाँको आफ्नो स्वरूपमा बनाउनु भएको छ। परमेश्वरका केही गुणहरू तपाईँभित्र छन्। तपाईँलाई त्यस्तो लाग्दैन? तर मैले यसो भन्न खोजेको होइन कि ती गुणहरूको कारण तपाईँ पनि परमेश्वर जस्तै हुनुहुन्छ। होइन होइन, कदापि होइन। मैले त्यसो भन्न खोजेको होइन। परमेश्वरले मानिसलाई प्राणीहरूमध्ये हामीले सधैँ सम्झना राख्नुपर्छ। हामीले सम्झना राख्नुपर्ने पहिलो कुरा यो हो कि हामी परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौं। तपाईँलाई परमेश्वरले उहाँको आफ्नो स्वरूप

सारा पृथ्वी र यसमा भएका सबै कुराहरूमाथि अधिकार दिनुभएको छ। प्रकृतिलाई संरक्षण गर्ने, बचाएर राख्ने जिम्मेवारी पनि परमेश्वरले मानिसलाई दिनुभएको छ। तपाईँलाई थाहा छ, जब अधिकार दिइन्छ तब त्यसको साथमा जिम्मेवारी पनि आउँछ। यो संसार हाम्रो बस्ने घर हो, यसलाई हामीले बचाएर राख्नुपर्छ। मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको छ, त्यसकारण हाम्रो जीवनको व्यवहार अरू पशु प्राणीहरूको भन्दा धेरै गुणा राम्रो हुनुपर्छ। यदि हामीले आफूलाई सर्वश्रेष्ठ प्राणी भन्छौं भने हाम्रा कामहरू, व्यवहारहरू, हाम्रा विचारहरू पनि सर्वश्रेष्ठ हुनुपर्छ। यो कुरा हामीले सधैँ याद राख्नुपर्छ। तपाईँ यसो वरपर आँखा डुलाएर हेर्नुहोस् त, कि मानिसहरूले आज जस्तो व्यवहार कार्यहरू गरिरहेका छन् ती देख्दा के तिनीहरू सर्वश्रेष्ठ प्राणी भन्न सकिन्छ? मलाई त शंकै लाग्छ। मानिसले आफ्नो मानवीय गुण गुमाएको छ, हुनुपर्ने गुण गुमाएको छ। यीशु मानिसलाई उसको त्यो मानवीय गुण फिर्ता दिनको निम्ति यो संसारमा आउनुभएको, त्यो सम्मानलाई फिर्ता ल्याउनलाई। मानिसले अनेक दुष्ट र भ्रष्ट कुराहरू गरेर परमेश्वरको स्वरूपलाई धमिलाएको छ। हामीले यो कुरा याद राख्नुपर्छ कि तपाईँ र म परमेश्वरको स्वरूपमा सृष्टि गरिएका छौं। यसैले हामीले यो सुहाउँदो व्यवहार गर्नुपर्छ। हामीले याद गर्नुपर्ने दोस्रो कुरा यो हो कि परमेश्वरले हामीलाई एकै प्रकारले एउटै उद्देश्यको निम्ति बनाउनु भएको छैन। उहाँले विभिन्न उद्देश्य सहित तपाईँ र मलाई बनाउनुभयो र यो संसारमा पठाउनुभयो। तपाईँ रंगरूप, काम व्यवहार, योग्यता, ज्ञान, बुद्धिमा जस्तो हुनुहुन्छ त्यस्तै म बन्नुपर्छ भन्ने छैन। तपाईँले गर्नुपर्ने कामका निम्ति तपाईँको योग्यता ठिक छ, मैले गर्नुपर्ने कार्यको निम्ति मेरो योग्यता ठिक छ, तर कोही सानो ठूलो छैन। कसैको महत्व धेरै र कसैको महत्व थोरै छैन, सबैको महत्व छ र सबै नै आवश्यक हुन्छन्। हामी धेरै पल्ट आफूलाई अरूहरूसित दाँच्दछौं अनि आफूलाई अरूहरू जस्तो नपाएर खिन्न हुन्छौं, दुखी बन्छौं, आफूलाई धिक्काछौं। तर हामीले सम्झना गर्नुपर्छ, हामी हरेकलाई परमेश्वरले भिन्न भिन्नै काम र उद्देश्यका निम्ति बनाउनु भएको छ। पवित्र बाइबलले मानिसलाई आग्रह गर्दछ, कुनै पनि कुरामा कर लाउँदैन। परमेश्वरले कुनै पनि मानिसलाई कुनै कुरा गर्न कर लाउनुहुन्न। उहाँले त्यसो गर्न सक्नुहुन्छ, तापनि मानिसलाई उहाँले उसको स्वतन्त्र इच्छामा जिउन दिनुहुन्छ। तर अहिले आफ्नो स्वतन्त्र इच्छामा जिए पनि एक दिन मानिसले आफ्नो जीवनमा गरेका सबै कामको हिसाब परमेश्वरलाई दिनुपर्छ। परमेश्वरको न्यायको सिंहासन अघि यो पृथ्वीमा जिउने हरेक मानिस उभिनुपर्छ। परमेश्वरले हरेकको न्याय गर्नुहुनेछ र हरेकलाई उसको कामको फल अनुसार इनाम दिनुहुनेछ। यो सत्यतालाई हामीले कहिले भुल्नु हुँदैन। हामी आफूले गरेका कामहरू भुलौंला, तर परमेश्वरले कहिले पनि भुल्नुहुने छैन। आज धेरै मानिसले लुकी लुकी गलत कार्यहरू गरिरहेका छन्, आफ्नो उद्देश्य पूरा गर्नको निम्ति भ्रष्ट तरिका अपनाएर गरिरहेका छन्। ती कुराहरू अरू मानिसहरूले देखेका छैनन्, तर परमेश्वरले सबै कुरा देखिराख्नु भएको छ। कति डरलाग्दो कुरा, तपाईँ र म परमेश्वरको अगाडि नाङ्गो छौं, उहाँले सबै कुरा देख्नुहुन्छ। कहिलेकाहीँ एउटा बिरालोले दूध चोरेर खाँदा खान अगाडि आँखा चिम्मो गर्छ र चारैतिर हेर्छ अरे, अनि कसैले पनि मलाई देखेको छैन भने उसले दूध पिउँछ, फेरि चारैतिर आँखा चिम्मो गरेर हेर्छ, कसैले मलाई देखेको छैन भन्छ र आफ्नो बाटो लाग्छ। सायद तपाईँ र मेरो अवस्था पनि यस्तै छ। तर याद गरौं, परमेश्वरले सबै कुरा देख्नुहुन्छ, परमेश्वरको दृष्टि सबैमाथि छ। बाइबलमा लेखिएको छ, जीवित परमेश्वर सुत्नुहुन्न। परमेश्वरलाई झुक्काउन वा छक्क्याउन सकिँदैन, उहाँसित कुनै खेल खेल्न सकिँदैन, बाइबलले भन्छ। तर पनि परमेश्वरले यो संसारको कुनै पनि मानिस नाश भएको चाहनुहुन्न, उहाँले सबैलाई बचाउन चाहनुहुन्छ। परमेश्वरको न्यायको दिनमा कोही पनि दण्डको भागी नहोस् भन्ने परमेश्वरको इच्छा छ। बाइबलले भन्छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जस जसले उहाँमाथि विश्वास गर्छन् तिनीहरू नाश हुने छैनन् तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउनु भने आफ्ना पुत्रलाई पठाउनु भएन, तर संसार उहाँद्वारा

बाँचोस् भनी पठाउनुभयो। जस जसले उहाँमाथि विश्वास गर्दछन् तिनीहरू दोषी ठहरिने छैनन्, तर विश्वास नगर्नेहरू चाहिँ अघिबाटै दोषी ठहरिसकेका छन्, किनभने तिनीहरूले परमेश्वरका पुत्रको नाममा विश्वास गरेका छैनन्। बाइबलको सत्य वचन पढेर मैले तपाईँलाई सुनाए। बाइबलको वचन परमेश्वरको इच्छा हो, उहाँको सल्लाह हो। हामीले हाम्रा सृष्टिकर्तालाई बुझ्नुपर्छ। उहाँले तपाईँलाई एक सफल जीवन दिन चाहनुहुन्छ। यो कुरा पनि हामीले कहिले भुल्नु हुँदैन। हामीले जीवनमा सम्झनु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ। जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने, चुन्ने अधिकार, कर्तव्य र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। हेर्नुहोस् त, मिठो कुराकानी गर्दा गर्दा समयले मलाई बिदाई दिइसकेको छ। तर पनि यदि तपाईँ जीवनदाता प्रेमिलो परमेश्वर प्रभु येशूको बारेमा अझै धेरै जान्न चाहनुहुन्छ भने मलाई पत्र लेख्नुहोस्। निसंकोच म तपाईँलाई उहाँको जीवन कथाको पुस्तिका उपहार स्वरूप पठाइदिनेछु। पत्र व्यवहार गर्दा कृपया आफ्नो नाम, ठेगाना स्पष्ट र पूरा लेख्नुहुन मेरो विनम्र अनुरोध छ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आस्था गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: जोसका साथ आफ्नो जीवन बिताउनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 46 यहाँहरूलाई स्वागत छ। परमेश्वरले यस संसारमा प्रत्येक व्यक्तिलाई अद्वितीय बनाउनु भएको छ। हामी प्रत्येकसँग भएका सिप र क्षमताहरूमा फरक छौं र हामी केमा भावुक छौं भन्ने कुरामा पनि हामी हरेक आफ्नै आफ्नै तरिकाले विशेष छौं। तपाईलाई वास्तवमा केले प्रेरित गर्छ, त्यो कुन कुराले हो तपाईलाई यति धेरै उत्तेजित गर्छ कि तपाईँ आफ्नो वरिपरि संसारमा भइरहेका सबै कुराहरू बिर्सनुहुन्छ? यो तपाईँको जोश हो। एक पटक तपाईँले आफू केमा जोसिलो हुनुहुन्छ भनेर पहिचान गरेपछि तपाईँले आफ्नो जीवनमा ती सिप र क्षमताहरू विकास गर्न आफ्नो समयलाई प्राथमिकता दिनुपर्छ, किनभने जोसले नै सफलतालाई अगाडि बढाउँछ। रोमीको पुस्तक 12:6-8 पद, हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबानीको हो भने विश्वासको परिणाम अनुसार, सेवाको हो भने सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्थी दिनेले अर्थी दिने काममा, दान दिनेले उद्धार चित्तले, शासन गर्नेले दत्त चित्त साथ, कृपाको काम गर्नेले खुशीको साथ। यी बाइबल पदहरूमा हामी त्यस्ता धेरै उदाहरणहरू देख्छौ जसको बारेमा हामी भावुक हुन सक्छौ। तपाईँ शिक्षणको बारेमा भावुक हुन सक्नुहुन्छ वा अगुवा बन्ने बारेमा। जीवनमा धेरै क्षेत्रहरू छन् जसको बारेमा तपाईँ भावुक हुन सक्नुहुन्छ जुन यस छोटो सूचीमा समावेश छैनन्। तपाईँको लागि अर्थपूर्ण हुने कुनै काम छनौट गर्नुहोस्। सायद तपाईँ वकिल बन्न उत्सुक हुनुहुन्छ वा हवाई जहाज पाइलट बन्न इच्छुक हुनुहुन्छ। तपाईँलाई जुनसुकै कुरामा पनि उत्साह छ, त्यसलाई आफ्नो सम्पूर्ण हृदयले पछ्याउनुहोस्। तपाईँलाई मनपर्ने कुरा खोज्नुहोस्, त्यसपछि यसलाई सकेसम्म राम्रो गर्नुहोस्। फिलिपीको पुस्तक 3:14 पद, ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग अघि बढ्दछु। साँच्चै सफल हुन चाहने खेलाड़ीले पुरस्कार जित्न कड़ा परिश्रम गर्छ। उसले प्रतियोगिता हुँदा आफूलाई सुधार गर्ने उद्देश्यले हरेक दिन अभ्यास गर्छ ताकि ऊ प्रतियोगितामा पहिलो स्थानमा रहोस्। पहिलो कुरन्तीको पुस्तक 9:24-25 पद, के तिमीहरूलाई थाहा छैन, दौड़मा दौड़ुनेहरू सबै दौड़छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड। खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। सफलताको कुनै छोटो बाटो हुँदैन। जीवनमा विजेता बन्न गम्भीर हुनेहरूले अनुशासित प्रशिक्षणबाट गुज्रन्छन् जसले उनीहरूलाई विकास गर्न चाहेको प्रतिभामा हरेक दिन राम्रो बन्न मद्दत गर्नेछ। प्रसिद्ध चित्रकार बब रसले एकपटक भनेका थिए, प्रतिभा भनेको रुचिको पछि लाग्नु हो। तपाईँ अभ्यास गर्न इच्छुक कुनै पनि कुरा गर्न सक्नुहुन्छ। सफलताका तीन मुख्य कुञ्जीहरू छन्। पहिलो भनेको आफूलाई मनपर्ने काम गर्न जारी राख्नु हो। दोस्रो भनेको यसलाई आफ्नो सम्पूर्ण हृदयले गर्नु हो र तेस्रो कुञ्जी भनेको कहिले हार नमान्नु हो। पहिलो कुरन्थीको पुस्तक 13:3 पद, यदि मैले सारा सम्पत्ति बाँधिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। प्रिय श्रोता, आफ्नो जोशलाई पछ्याउँदै गर्दा हामी सबैले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरालाई नबिर्सिनुहोस् र त्यो हो एकअर्काप्रति परमेश्वरको प्रेम प्रकट गर्नु। परमेश्वरको प्रेम जोशसँग मिलेर तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

लन्च एमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुन्दर भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा आदरणीय श्रोता के रोचक सामग्री लिएर म उपस्थित भइसकेको छु र तपाईँले पनि हामीलाई यतिखेर कार्यक्रम सुनेर साथ दिन सक्नुहुन्छ र यसलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

बाइबलका केही रोचक जानकारी तपाईँको निम्ति कार्यक्रममा राख्दैछु। बाइबलले सबैभन्दा पुर्खो मानिसको थिए भन्दा जक्कै थिए र बाइबलले सबैभन्दा बलियो मानिसको थिए सिमसोन। बाइबलले सबैभन्दा अग्ला व्यक्तिको थिए गोलियत। बाइबलले सबैभन्दा बुद्धिमानी मानिस कसलाई मानिएको छ सुलेमानलाई। बाइबल अनुसार पहिलो न्यायकर्ता कसलाई भनिएको छ मोसालाई। योनालाई कुन शहरमा जानुपर्ने आज्ञा थियो निनप्पे। बाइबलमा सबभन्दा बढी सतावट कसलाई आइपरियो अयुबलाई। बाइबलमा सबैभन्दा दुखी तथा चिन्तित व्यक्तिको थिए एर्मिया। लाजरसले कुन देशमा गएर प्रचार गरेका थिए फ्रान्समा। बाइबलमा सबैभन्दा नम्र मानिसको थिए मोसा। पहिलो युदी कसलाई भनिन्छ अब्राहमलाई। बाइबल अनुसार सबभन्दा धनी मानिसको थिए सुलेमान। र यसुको 12 चेला मध्ये कुन चेला भारत आएका थिए थोमा। र यो केही जानकारी तपाईँको निम्ति कार्यक्रममा मैले राखिरहेको छु र को कति वर्ष बाँचे भन्ने बारेमा पनि केही जानकारी म तपाईँलाई राख्न चाहन्छु। आदम कति वर्ष बाँचेका थिए भन्दा 930 वर्ष। अब्राहम 175 वर्ष। सारा 127 वर्ष। अयुब 140 वर्ष। मतुसेलको जम्मा उमेर 969 थियो। इसाकको जम्मा उमेर 180। नुनका छोरा यहोशु 110 वर्ष। नोहाको उमेर 600 वर्ष। नोहा कति वर्षसम्म बाँचेका थिए 950 वर्ष। र नोहा कति वर्षको हुँदा झर प्रलय भएको थियो भन्दा 600 वर्षको हुँदा। र यसुरूनको अर्थ सोझो जीवन भएको अथवा व्यवस्थाका मानिसहरू जो इजरायली शब्द हो। एसिया 44 दुईमा यसको पाउन सक्छ। युबाल आधा र लेमेकका एकजना छोरा र सङ्गीतकारका पुर्खा थिए। उत्पत्ति 4:21। गोसेन इजरायलीहरूलाई मिश्र देशमा बस्नलाई दिएको क्षेत्र गोसेन। उत्पत्ति 45:10 पाइन्छ यो कुरा। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आफ्नो भाइलाई काटेर मार्ने को हो? योराम। दोस्रो इतिहास 21:4। दुःख कष्ट पर्दा अविश्वासी हुने को हो? आहाज। दोस्रो इतिहास 28:22-23। ढुङ्गाले हानेर मारेको पुजारी को हो? जकरिया। दोस्रो इतिहास 24:21। बप्तिस्मा दिने योहोनाको बुवाको नाम के थियो? जकरिया। लुका 1:5। हालेलुया शब्दको अर्थ के हुन्छ? परम प्रभुको प्रशंसा गर। वचन संग्रह 150:1। सिमसोनलाई विश्वासघात गर्ने स्त्रीको नाम के थियो? दलिला। न्यायकर्ता 16। परमेश्वरले इजरायललाई कति कुलमा विभाजन गर्नुभयो? 12 कुल। आफ्नो गधासँग बोल्ने व्यक्ति को हुन्? एस्तरको काकाको नाम के थियो? मर्दकै। याकुबलाई परमेश्वरले दिनुभएको नाम के हो? इजरायल। जोनाथन कसका छोरा हुन्? साउल। बप्तिस्मा दिने योनाको आमाको नाम के हो? एलिशिबा। र श्रोता, मैले तपाईँलाई कार्यक्रममा केही महत्वपूर्ण जानकारी दिनै रहेको छु। र आफ्नो भारदारहरूले कुन राजालाई मारेका थिए? आमोन। दोस्रो इतिहास 33:24। आफूले बनाएको आकृति फ्याँक्ने व्यक्ति को हुन्? मनस्से। आफ्नो छोराहरू होम गर्ने राजा को थिए? मनस्से। दशंसा दिनै पर्छ भनी आदेश जारी कुन राजाले गरेका थिए? हिजकिया राजाले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा तपाईँ हुनुहुन्छ। लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: होसियारी साथ विचार गर्नुहोस्। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। आज म एउटा यस्तो विषय लिएर आएकी छु जसले निश्चित रूपमा तपाईँको हृदयलाई छुनेछ। मेरो एकजना मित्र छिन्, म यहाँ उनलाई कोलिन भनेर बोलाउनेछु। उनले भर्खरै आफ्नो वैवाहिक सम्बन्ध विच्छेद गरेकी छिन् र त्यो निर्णय उनले आफै लिएकी थिइन्। तर मेरो विचारमा सम्बन्ध विच्छेद गर्नुपर्ने खास कारण थिएन। त्यति मात्र होइन, कोलिनले भर्खरै आफ्नो पुरानो गाड़ी बेचेर अझ बढ़ी आधुनिक र महँगो नयाँ गाड़ी किनेकी छिन्। उनले आशा गरेकी थिइन् कि यी परिवर्तनहरूले उनको जीवनमा ठूलो खुशी र स्वतन्त्रता लिएर आउनेछन्। तर अहिले उनी पटक्कै खुशी र बन्धनमुक्त महसुस गरिरहेकी छैनन्। वास्तवमा कोलिनले भर्खरै मलाई एउटा इमेल पठाएर उनी कति धेरै निराश र दुखी छिन् भन्ने कुरा बताएकी छिन्। उनले सोचेकी थिइन् कि यो सम्बन्ध विच्छेद र नयाँ गाड़ीले उनलाई केही हदसम्म भए पनि खुशी दिनेछ। कोलिन आफूलाई यसोमा विश्वास गर्ने व्यक्ति मान्नुहुन्छ। त्यसैले करिब 5 महिना अघि मैले उहाँलाई मेरो दैनिक आत्मिक सन्देशहरू इमेलबाट पठाउने सूचीमा राखिदिए, किनकि मलाई लाग्यो परमेश्वरको वचनबाट आउने यी साना दैनिक शिक्षाहरूले उहाँको सोचाइलाई सही दिशामा डोर्याउन मदत गर्नेछन्। लौ हेर्नुहोस्, आज बिहानै मैले कोलिनबाट अर्को एउटा इमेल पाए। उनले लेखेकी थिइन्, जनी, आज बिहान मेरो कम्प्युटरमा आएको तपाईँको आत्मिक सन्देश ठ्याक्कै मेरो लागि नै लेखिएको जस्तो थियो। तपाईँलाई धेरै धेरै धन्यवाद। मैले गरेका गल्तीहरूलाई अब मैले बुझ्न थालेकी छु र म परमेश्वरसँग यी सबै कुराहरूलाई कसरी सुधार्ने भनी मार्गदर्शन मागिरहेकी छु। उनले यो लेखेपछि आज बिहान के सन्देश गएको रहेछ भनी मैले तुरन्तै हेरे। त्यो सन्देश हग्गाईको पुस्तक 1 अध्यायको यो पदबाट शुरू भएको रहेछ। परमेश्वरको वचनले यसो भन्छ, तिमीहरू आआफ्ना चालको होसियारी साथ विचार गर। तिमीहरूले छर्न त धेरै छरेका छौ तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ तर अगाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर च्याला कमाउँछौ तर प्वाल परेको थैलीमा राख्छौ। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूका आआफ्ना चालको होसियारी साथ विचार गर। अहो, तपाईँ आफै सोच्नुहोस् त, यो सानो पदले कोलिनको हृदयलाई कति गहिरो गरी बिझाएछ र पापको चेतना गराएछ। हाम्रो आफ्नै घर होला र टेबलमा दिनको 3 पटक मिठो खाना होला, तर यो कस्तो अनौठो कुरा हो कि हामी अझै धेरै कुराको इच्छा गरिरहन्छौ। यदि हामी अविवाहित छौं भने विवाह गर्न चाहन्छौ। यदि विवाहित छौं भने एउटा सिद्ध जीवनसाथीको चाहना राख्छौ। यदि जीवनसाथी पनि राम्रो छ भने जीवनको आनन्द उठाउनका लागि अझ बढी समयको माग गर्छौ। कहिलेकाहीँ त यस्तो लाग्छ हाम्रो जीवनमा दुःख नै धेरै छ, जस्तै आकाश छुने अस्पतालका बिलहरू, 14 पटक अस्पताल धाउनु परेको अवस्था, 8 वटा शल्यक्रिया अथवा पक्षघातका कारण श्रीमान बोल्ने नसक्ने भएका होलान्, वा कुनै जन्मजात समस्याले गर्दा हाम्रा नाति नातिनाको शारीरिक विकास रोकिएको होलान्। हामी अल्मल्लमा पर्छौं कि किन त्यो आशिषित र प्रशस्तताको जीवन हाम्रो हातबाट उम्किन्छ र अरूको पोल्टामा पुग्छ। सरल रूपमा भन्नुपर्दा, अर्थात जुन ठ्याक्कै कोलिनको जीवनमा लागू हुन्छ, हामी जे कुरा हामीसँग छैन त्यसकै चाहना राख्छौ र जे कुरा हामीसँग छ त्यो हामीलाई चाहिँदैन अनि हामी दुखी हुन्छौ। आखिर किन हाम्रो मानव स्वभाव कहिले सन्तुष्ट हुन सक्दैन? यसै कारण परमेश्वरले हग्गाई 1 अध्यायमा हामीलाई 2 पटक आफ्ना चालचलन र मार्गहरूको बारेमा गम्भीर भई सोच्न भन्नुभएको छ। 2-2 पटक उहाँले हामीलाई जीवनप्रतिको हाम्रो दृष्टिकोण र हाम्रो जीवनशैलीलाई पूर्ण रूपमा जाँच्न आज्ञा दिनुभएको छ। कतिपय अवस्थामा मलाई लाग्छ कि हामीले जति धेरै पाउँछौ त्यति नै बढी असन्तुष्ट बन्दै जान्छौ। यसै कारण त पहिलो पत्रुस 4 अध्यायले हामीलाई चेतावनी दिँदै भन्छ, बितेका दिनमा अन्य जातिहरूले गरे झैं तिमीहरूले व्यभिचार, कुवासमा, मद्यपान, मोचवाचा, फियकटपन र घृणित मूर्ति पूजामा प्रशस्त समय बितायो। मेरा इसाई मित्रहरू, ख्रिस्ट नै हाम्रो लागि पर्याप्त हुनुहुन्छ। हितोपदेश 19 अध्यायले यस सत्यलाई अझ जोड़ दिँदै भन्छ कि परमप्रभुको भयले जीवनतर्फ डोर्याउँछ, तब मानिस सन्तुष्ट भएर विश्राम गर्छ। त्यसैले आज परमेश्वरसँग प्रार्थना गर्नुहोस् कि उहाँले तपाईँलाई उहाँमा नै पूर्ण रूपमा सन्तुष्ट र शान्त हुन सिकाउन्। अनि हिज उपदेश 19 अध्यायमा उहाँले भन्नुभएको यस प्रतिज्ञामाथि पूर्ण विश्वास गर्नुहोस्। प्रभुमा साँचो सन्तुष्टि र विश्राम पाउनु भएकोमा परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउन्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खोइ खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ। यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर आऊ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
11: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
10: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
11: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
10: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
11: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
10: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
11: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514 241 41, 98514 241 41 र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।

0: गुड न्यूज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
10: र 98-18-25-12-40, 98-18-25-12-40।

0: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे।
3: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयं बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड फ्राइडेमा। आदरणीय श्रोता, कार्यक्रम गुड फ्राइडे लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर फोन गरेर साथ दिनुपर्ने हुन्छ र तपाईँले यतिखेर आशिषका कुरा र उत्साहका कुरा राख्न सक्नुहुन्छ। कार्यक्रमको अन्तिममा भने एकजनालाई हामी विजेता पनि बनाउँदैछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोक्का चिले र हाम्रो फोन नम्बर रहेको छ 4740-7754 अथवा 4770-7756। हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46 हजुर र फोन गर्नुहोस्। फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र तपाईँले हप्ताभरिमा पाउनुभएको आशिष पाउन सक्नुहुन्छ र उत्साह दिन सक्नुहुन्छ र भोलिको तपाईँको संगतिको तयारी कस्तो छ त्यो कुरा पनि तपाईँले बताउन सक्नुहुनेछ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगतिबाट।

कार्यक्रम गुड फ्राइडेमा तपाईँ यतिखेर हुनुहुन्छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। विशेष गरिकन तपाईँले हप्ताभरि पाउनुभएको आशिषका कुरा हामीसँग बाँड्न सक्नुहुन्छ र उत्साहका कुरा राख्न सक्नुहुन्छ। त्यति मात्र होइन, भोलिको तपाईँको संगति कस्तो तयार हुँदैछ होइन, संगति भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। अघि त्यही भएर पनि होला अब भने कार्यक्रममा राख्न चाहन्छु एउटा संगति भनेर मैले भन्दै थिएँ, त्यो संगति निस्क्यो तर गीत भन्न खोजिरहेको थिएँ मैले। संगतिकै कुरा मलाई जोड्न मन लाग्यो। भोलि हाम्रो लागि एकदमै स्पेसल छ, नेपाल देश र इजरायलमा चाहिँ शनिबार संगति हुन्छ। हामीले सबै कुरा छोडेर संगति जानै पर्छ किनभने संगति भन्ने बित्तिकै परमेश्वरले एउटा हाम्रो निम्ति राखिदिनु भएको परिवार हो। जुन परिवारमा हामी हप्ताभरि नभेटेका मानिसहरूसँग भेट्छौँ भने परमेश्वरको उपस्थितिलाई महसुस गर्ने ठाउँ हो। त्यो भएर तपाईँ र म बहाना नबनाऊ होइन, मण्डली जान चाहना हुनुपर्छ। कतिचोटि बहानाले तपाईँ र मलाई रोक्छ, परमेश्वरको उपस्थितिबाट टाढा राख्छ, त्यो नहोस्। अहिले भने कार्यक्रममा तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ। कार्यक्रमको अन्तिममा हामी एकजनालाई विजेता पनि बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोका जीले। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: कार्यक्रम गुड फ्राइडेमा कोही मित्र यतिखेर फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु म। हेलो
1: हेलो जयमिसी हजुर,
0: पुनाजी आरामै हुनुहुन्छ?
1: म आरामै छु, एकदम सन्चै छु हजुर।
0: अनि हजुरको खाना भयो?
1: खाना पाक्दैछ है, ग्यास कहिले ठुलो हुन्छ कहिले सानो हुन्छ
0: है। हजुर हजुर
1: हुन्छ, म बनाउँदैछु।
0: अनि पुनाजी यतिखेर हप्ताभरिको के आशिष हामीसँग बाँड्न चाहनुहुन्छ?
1: धन्यवाद परमेश्वरलाई, साँच्चै नै परमेश्वरको पाइलो पाइलो टेकेर हिँड्ने, टेकेर उहाँको साथमा बस्ने मान्छेलाई, किनभने म चाहिँ आशिषमा अहिले यो कार्यक्रम आयो एक हप्ताभित्रको आशिष भनिसक्यो त्यहाँबाट है, किनभने मैले चाहिँ म चाहिँ जुन चाहिँ वचनबाट म आशिष हुन्छु कि है, अनि के यो पहिल्यै नै मैले भनिरहेको थिएँ होला, फेरि मलाई यो हप्ताभित्र कस्तो भने म प्रार्थनामा बसिरहेको थिएँ है, अनि बसेको अनि मैले चाहिँ यो वचन ल हेरेँ, वचन हेर्दा सजी अब मुखैको वचन हो, सुरुकै वचन हो, उत्पत्ति तिनको वचन क्या, अनि त्यसमा चाहिँ किनभने म चाहिँ यति धेरै अगुवाई र यति प्रकाश पाएँ भन्ने मैले भन्न सक्दिनँ के है, ममा यति प्रकाश आयो यो वचनको भन्ने कुराहरू मेरो जीवनमा, मलाई त्यो दिनमा यति मेरो कतै पनि ती अङ्ग अङ्ग शरीर शरीरमा अङ्ग अङ्गमा रोकिएको बाँधेको त्यो जस्तो, अनि सबै ममाथि ती सबै खुस्किएको जस्तो के है, कुनै पनि तान्द्रो कुनै पनि बन्धन कुनै पनि केही पनि छैन जस्तो भएर, अनि त्यो दिनमा यस्तो धेरै आशिषमा भएँ, म अति आशिषमा भएँ, यहाँ अब जस्तै चुके जे भए पनि यहाँनिर भन्नुभएको छ अलिकति है, माथिदेखि नै हो हुन त होइन, यो दुईबाट अलिकति हेर्छु, तिरीले सर्पलाई भनिन् बगैँचाका रुखा रुखा फल हामी खान सक्छौ, तर बगैँचाको बीचमा भएको रुखाका फलको विषयमा परमेश्वरले भन्नुभएको छ, त्यो चाहिँ नखानु र नसुनु, नत्र त तिमीहरू मर्छौ है, सर्पले तिरीलाई भन्यो तिमीहरू मर्दैनौ, कहाँसम्मको चलाख, अनि मर्दैनौ किनकि परमेश्वरले जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछ र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ, किनभने यहाँनिर यो सबैले हजुरहरूले दिइसके वचन हो, मैले बुझिरहेको छु सबै मण्डलीबाट, अनि किनभने मैले चाहिँ म चाहिँ केही ठाउँमा थिएँ मलाई त्यस्तो के केही ठाउँमा थिएँ, म हराएको थिएँ नखा भने कुराहरू मलाई नै मेरै नै मेरै लागि हेऱ्यो के त्यो वचनले, मलाई नै भन्यो के, अनि नखा भने कुराहरू खाना हुँदो रहन्छ नि त, अहिले त अब हामी त विश्वासी पक्का विश्वासी तर के हो कुनै लोकको आत्मा छैन कुनै खानेकुरै छैन हामीमा, र पनि नआओस् पनि, अनि त्यहाँदेखि खाना हुन्छ भनेर भन्दाखेरिमा केही चिरी जस्तो व्यवहार मलाई त आफैलाई हेरेर भने है मैले, अनि भएको व्यवहारमा पनि अनि परमेश्वरले मलाई चाहिँ यस्तोले आशिष भयो के, परमेश्वरले घुमी घुमी खोजेर परमेश्वरले कति दया गरेर परमेश्वरले कोही पनि मलाई नछोडिकन मलाई नछोडिकन मलाई यति धेरै माया गरेर मेरो पिच्छा गर्ने परमेश्वर हुनुहुन्छ, अनि मैले त्यसरी नखाऊ तिरीलाई नखा भनेको कुरा उहाँ उसले खाने हेरीमा कत्रो चाहिँ भएको छ त्यहाँ है, म सबै भन्दिनँ, यति मात्रै मैले म भित्र मैले आशिष पाएको कुरा हो मलाई नै भन्छु, अनि त्यहाँनिर चाहिँ नखाऊ भनेको कुरा खानेखेरिमा कति धोका कति ठक्कर खायो त्यहाँ, अनि मैले न मलाई सबैले भन्थे क्या त्यो ठाउँमा नजा त्यो त नजा त्यो बाटो नजा, मेरो बाबा आमाले सबैले पनि ए त्यो त चाहिँ कति राम्रो छ भन्दाखेरिमा मैले चाहिँ अह नतेर्ने सबै कुरा लतारेर सबै कुरा मै हुँ म भनेर हिँड्ने व्यक्ति थिएँ, अनि मेरो परमेश्वरको योजना रहेछ भजन सङ्ग्रहको 39:13 वचन, अनि त्यहाँनिर आएर अनि मलाई चाहिँ घुमी घुमी छोड्नु भएन, घुमी घुमी खोजेर घुमी घुमी मैले जे गल्ती गरौँ जे नखा भन्या कुरा खाएर, नहिँड भन्या बाटो हिँडेर, नबोल भन्या कुरा बोलेर भसक्कै भएको मलाई त आफैलाई मात्रै भने, मैले म त धेरै आशिषमा भएँ त्यो दिनमा, मलाई है मैले यति ठुलो सही प्रकाश मैले पाएँ त्यो दिनमा, अनि वचन दिइरहनुहुन्छ पाइरहेको छु, अनि किनभने म चाहिँ एउटा नखा भन्ने कुरा खाँदै हिँड्ने नजा भने त जाने, अनि गल्तीहरू कस्तो जाने, अनि आफ्नै मेरा आफन्तहरू मेरा आमा बुबाले अनि भन्दा पनि मैले चाहिँ अह घमण्डी, मसँग धेरै घमण्डी थियो, मसँग धेरै घमण्डी थियो है त्यो, अनि परमेश्वरले कति धेरै प्रेम गर्नुभएको मलाई, मलाई कति धेरै माया गरेर घुमी घुमी मेरो वरिपरि खोजेर पाइलो पाइलो मलाई हेरेर मलाई एउटा सानो नमुना फुलको बुटोलाई कति जतन गरेर हुर्काउँछन् त्यो राम्रो एउटा एउटा काइटाको फुलको बिरुवा कुनै विदेशबाट कुनै ठाउँबाट कुनै के अरे मनाङबाट कुनै गोर्खा लम्जुङबाट काहीँबाट नै नौलो फुलको ठुलोमा आयो भने त्यो पायो भने त्यसलाई कति जतन गरेर कस्तो माया गरेर हुर्काउँछन्, त्यस्तै यही मेरो परमेश्वरले मलाई कति धेरै मेरो उहाँको हातमा छु म, मलाई धेरै माया गरेर मलाई धेरै माया गरेर मलाई घुमी घुमी मेरो पिच्छा गर्नुभएको रहेछ, मलाई यति आशिष भयो कि यो वचनले म है अति नै आशिष बनाए मलाई यो वचनले, म हेर्छु हेर्छु तर झन् आशिष हुने दिन पनि आउँदो रहेछ, यसरी हृदयबाट खोटालेर हृदयबाट प्रकाश दिएर यसरी पाएँ मैले आशिष है, अनि किनभने म चाहिँ एउटा बाटो बिराको व्यक्ति थिएँ, अनि मबाट घमण्ड थियो, धेरै नराम्रो घमण्ड थियो, त्यो घमण्ड पवित्र आत्माले भस्म बनाएर छोड्नुभयो, अनि परमेश्वर जस्तो चिज चाहिँ जुनै सुकै लोभको आत्मा आए नि जेसुकै आए नि जोसुकै जेसुकै जेसुकै आए पनि हामीले चाहिँ परमेश्वरलाई हेर्न चाहिँ कति कुनै दिनमा पनि नछोडौँ, म आज चाहिँ परमेश्वरमा हजुरहरूको यो किनभने गुड न्युज मैले जहाँनिर म यही ओछ्यानिर झुन्न आएको छु त्यहीँनिर पल्टिन्छु, अनि म सुनिरहन्छु, हिजो अस्ति मङ्गलबार सङ्गति थियो अनि उठ्दा बढ्दा नि ठोक्ने टाउकोमा है अलिकति, अनि त्यहाँनिर अहिले चाहिँ फेरि त्यहाँ दर्शन सिधक राखेको थिएँ लट्ठी घुसारेर बाँधेर त्यहाँ घुसारेर आउँछु बेलुका, अनि यहीँ झुन्निरहन्छ कस्तो आनन्द, अनि गुड न्युजबाट म आशिषमा मेरो लागि यो गुड न्युज जुन दिन आउँछ आज चाहिँ यो शुक्रबार मेरै लागि आएको, अनि हिजो बिहिबार मेरै लागि आएको, अनि अस्ति सोमबार मङ्गलबार सबै मेरै लागि आएको, म त हाँसो खुसी खुसी भएर ए मेरो बुवा कहाँ हुनुहुन्थ्यो, मेरो छोराछोरी मेरो आमा कहाँ छन् उहाँलाई भेटे जस्तो हुन्छ, मेरो नजिकै आए जस्तो हुन्छ, मेरो परमेश्वर मेरो मेरो लागि उहाँ भन्दा कतै केही छैन, मलाई गुड न्युजले मलाई एकदम समतेर राखेको छ, यो आवाजले मलाई त्यहीँनिर राखेको छ, म कतै पनि लाखौँ हजारौँ चिजहरू जेसुकै दिन आओस् जेसुकै भनोस् जेसुकै भनोस् मेरो अब के भयो त नि तपाईँले विश्वास गरेर के भयो त खै उहाँ जान छोड्नु भयो होइन हस्पिटल जान भन्छन् केटीकेटी, तर किनभने उनीहरूले चिने छैन भने, तर अहिले त्यो मैले बदला तिरेर बोलेको होइन है त्यही अब त्यसरी भन्छन् त उनीहरूले चिने छैनन् तर किन झन पल पलमा उनीहरू पनि दबाईमा हस्पिटलमा जानु परेको छ, अब त्यो थाहै छैन नि त उनीहरूलाई, अनि त्यो नपरोस् उनीहरूले हिँड्न नपरोस् त्यसरी नजाउन् र पनि मेरो प्रार्थना हजुरहरूको प्रार्थना सबैको मण्डलीको प्रार्थना सुन्नुभएको छ प्रभुले, अनि त्यो कारणले गर्दा अनि परमेश्वर जस्तो कतै केही छैन, दयालु चिज चाहिँ मैले यस्तो परमेश्वर मैले भेटेको छु, मैले यति महान परमेश्वर मैले पाएँ भन्ने कुराहरू, एउटा भेटी दिन नपर्ने, एउटा चामलको मानव चामल दिन नपर्ने, उखु मेवा लर टक्राउन नपर्ने, मेरो प्रभुलाई यस्तो गुड न्युजमा जोडिएको छु, मैले केही मुठी पुकाउन सक्दिनँ, मैले परमेश्वरको लागि हो मान्छेलाई होइन, मैले उहाँको लागि यत्रो सेवा गरेर म आशिष भएर बस्दै फेरि नि मैले केही मैले मुटी पुगाउन नसक्नु यो अचम्मै लाग्छ. परमेश्वरलाई धन्यवाद मलाई यो वचनले किन त्यसरी नै बुझायो क्या मलाई मलाई यसरी नै बुझायो. मेरो प्रभुले मलाई कति खोजी खोजी हिँडेर कति बाटो बिराएर त्यो भङ्तारिएर हिँड्दा पनि मेरो प्रभुले कति धेरै अनुग्रह गरेर प्रेम गर्नुभएको मलाई.
0: अनि
1: आज म माथि यति ठुलो प्रेम पाएँ म धेरै खुसी छु. हुन्छ हजुर ल
0: हुन्छ धेरै धेरै धन्यवाद साथ दिनुभयो पुनाजी खुसी लाग्यो. अहिले पुनाजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभयो त्यो गुड फ्राइडेमा. र तपाईँले पनि हामीसँग जोडिन सक्नुहुन्छ आफूले हप्ताभरि पाउनुभएका आशिष र उत्साहका कुरा तपाईँले हामीसँग बाँड्न सक्नुहुन्छ. र त्यति मात्र होइन भोलिको तपाईँको संगतिको तयारी कस्तो हुँदैछ हामीसँग बाँड्न सक्नुहुनेछ. र कार्यक्रमको अन्त्यमा हामी एकजनालाई गोला प्रथाबाट विजेता पनि बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुन्छ रिचार्ज कार्ड र रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोकाजीले. यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो जय मसी कुमार अब्राम.
0: जय मसी हरि बोल बुढा तुकीजी आरामै हुनुहुन्छ?
2: आरामै छ हजुर.
0: हजुरको खाना भयो?
2: छैन अब खानी
0: तयारी हुँदैछ.
2: तयारी हुँदैछ.
0: भन्नुहोस् हप्ताभरिको आशिष के बाँड्न चाहनुहुन्छ हामीसँग?
2: मलाई यो हप्ता यो भोमिटिङ भएर उच्च रक्तचाप भएको थियो
0: हजुर.
2: र आज भर्खर जाँचेर आउँदा नर्मल रहेछ. अनि छोराले पनि अमेरिकामा अर्को एउटा सुविधा सम्पन्न अपार्टमेन्टमा सम्झौता गरेछ. अनि बुहारी रञ्जना खड्काली पनि यो अमेरिकाद्वारा लिएको नर्सको एनप्लेक्स परीक्षामा पास भइन्. त्यस्तो राख्नुभयो खुसी राख्नुभयो सुखी राख्नु भएको छ. हजुरले भने जस्तै अब कसै कसैको संगति नजाने बानी हुन्छ तर हामी एकसाथ भेला हुन नछोडौँ भन्ने भनिएको नि छ.
0: हजुरले
2: बहाना बनाउनु हुँदैन चाहना राख्नुपर्छ भन्ने कुरा हो. अनि हाम्रो मण्डलीमा
0: चाहना बनाऊ तर बहाना नबनाऊ.
2: हजुर हजुर. अनि दुई सिफ्ट आधाजना संगति हुन्छ क्या हाम्रो मण्डलीमा बिहान 8 बजेदेखि 10 बजेसम्म अनि 11 बजेदेखि 1 बजेसम्म. अनि मेरो नातिनी छ सान 6-7 महिनाको पनि हिँड्न सक्ने मतलब बामे सर्ने सहारा लिएर उभिन सक्ने भएर परमेश्वरले स्वस्थ राख्नु भएको छ. त्यो पनि मैले आशीर्वाद नै लिएको छु परमेश्वरको तर्फबाट. कुमार सर
0: धेरै धेरै धन्यवाद हजुर साथ दिनुभयो खुसी लाग्यो. अहिलेलाई छुटौ. जयमसी हरि बोल बुढा तोकीजी हुनुहुन्थ्यो हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभयो. त्यो सुन्दरी चलबाट जोडिनु भएको थियो भने यो समय तपाईँको निम्ति र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हप्ताभरि परमेश्वरले दिएको आशिषलाई हामी बाँडौं. किनभने जब एउटा आशिष हामी अरूलाई दिन्छौं भने अनि अर्को आशिष परमेश्वरले तपाईँ र मलाई पक्कै पनि थप दिनुहुन्छ. किनभने तपाईँ र मैले बोलेका वचन अथवा तपाईँ र मैले तपाईँ र मेरो गवाई चाहिँ अरूको लागि दबाई भन्न सक्छ. अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु.

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र भाइ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड फ्राइडे र कार्यक्रम गुड फ्राइडेमा भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ श्रोता हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9893044646 र कार्यक्रम गुड फ्राइडेमा तपाईँले हप्ताभरि पाएको आशिषलाई हामीसँग बाँड्न सक्नुहुन्छ त्यति मात्र होइन तपाईँको भोलिको सेवा संगतिको तयारी कस्तो हुँदैछ त्यो कुरा पनि राख्न सक्नुहुन्छ र कार्यक्रमको अन्तिममा एकजनालाई हामी विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुन्छ रिचार्ज कार्ड र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ पम्फा रोकाजीले र उत्साह भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ जब हामी अरूलाई उत्साह दिन्छौँ अनि हामीले पनि उत्साह प्राप्त गर्छौँ यो परमेश्वरको वचन स्पष्ट रूपले भन्दछ हामीलाई यस्तो लाग्छ मैले बोलेका कुराले के होला जस्तो लाग्छ होइन तपाईँ र म बोल्नै पर्छ किनकि परमेश्वरले तपाईँ र मलाई बोल्नैको निम्ति होइन चुन्नु भएको बोलाउनु भएको हाम्रो महान आज्ञा पनि यही छ परमेश्वरले दिनुभएको महान आज्ञा भनेको जाओ र जाति जातिलाई सुसमाचार सुनाऊ पिता पुत्र पवित्र आत्माको नाममा बप्तिसमा देऊ र सुनाउनु भन्ने कुरा पनि महत्वपूर्ण कुरा छ प्रभुको प्रेमको बारेमा हामीले अरूलाई सुनाउनै पर्छ हजुर तपाईँले पनि आशिष पाउनु भएको छ र अझ धेरै आशिष पाउन चाहनुहुन्छ भने चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौँ हेलो
1: हेलो जय मसी सर
0: जय मसी पम्फाजी आरामै हुनुहुन्छ
1: म एकदमै आरामै हजुर कस्तो हुनुहुन्छ नि
0: म पनि एकदमै ठिकठाक छु हजुर अनि खाना भयो हजुरको
1: मेरो भर्खरै भयो भएर चुला सफा गर्दै अनि हजुरले खानुभयो
0: मैले पनि अब खानुपर्छ
1: ए कार्यक्रम सकेपछि
0: हजुर कार्यक्रम सकेपछि खानु पर्ला अनि अहिले चितलाङको हालखबर कस्तो छ हजुर
1: चितलाङको हालखबर ठिकै गर्मी चितलाङमा नि गर्मी हुन थालेछ मौसम भन्दाखेरि कहिले बादल लाग्छ कहिले घाम लाग्छ तैपनि त्यतिकै बस्दा त ठिकै हो अनि त्यो कपडाहरू बुन्दा त पसिना पनि झर्छ अहिले त गर्मीले
0: हजुर पानी परेको छैन
1: हजुर पानी परे छैन त्यही हो संगति भन्दा पर्दाखेरि चाहिँ अब संगति चाहिँ अस्तिको हप्ता चाहिँ बाबु यहाँ आएको थियो र आमाले पनि सोधिरहेको छ आऊ छोरो भनेर शुक्रबार आएर शनिबार चाहिँ आएर धन संगतिमा जान पाएको थिएँ अरू संगतिहरूमा चाहिँ कतै जान पाएको छैन सर त्यही हो अनि महिनाको एकचोटि चाहिँ बाबुलाई बोलाउँछु र अनि आएर धन संगतिमा अनि जान पाएको छु वैशाखमा गएँ एक महिना एक हप्ता अनि चैता एक महिना एक हप्ता गएँ अनि वैशाखमा एक हप्ता अनि अब यो जेठमा पनि अस्ति गयो अब अर्को महिना लागेपछि चाहिँ बाबुलाई बोलाएर त्यसरी जाने गरेको छु सर अरू ठिकै हो अरू चाहिँ त्यस्तै हो ऊहरू रोकिरहेछ अनि मैले चाहिँ घुमेर प्रार्थना गर्ने म एक्लै भए पनि महिनाको एकचोटि भने नि घुमेर प्रार्थना गर्छु भनेर मैले परमेश्वरसँग प्रतिज्ञा गरेको थिएँ त्यो पनि अहिलेसम्म यो महिनाबाट 3 महिना भयो अनि रोकिराखेको छ घरमा आमाले छोड्न नपाएको कारण अनि हौसलाको संगति पनि 2-3 महिना भएछ नगरेको अब मैले अस्ति हिजो पास्टर आमाहरू आउनु भएको थियो प्रार्थना गर्नलाई पास्टर बा अनि हौसलाको संगति हामीले योजना बनाएपछि 1-2 जना 3 जना किन्न होस् हामी गर्नुपर्छ म त आमा छोडेर हिँड्न पाउँदिनँ भनी हुन्छ अब अर्को हप्ता राख्नुहुन्छ होला भन्ने कुराहरू गर्नुभएको छ अब उहाँ राखेन भने मै कहाँ भने नि राख्छु हामीले यो पुरा गर्नुपर्छ भन्ने कुराहरू भयो त्यही हो आशिष भन्नु पर्दा सर अनि यो आशिषमय चाहिँ झोलाभित्र के छ भन्ने कार्यक्रम चाहिँ मलाई एकदमै आशिषमय लाग्यो म चाहिँ प्रार्थना गरी राति नौलो कार्यक्रमहरू उहाँहरूले ल्याउन सक्नु भएको होस् अनि भनेर अनि यो सबै ठाउँमा कुना काप्चा दुर्गम क्षेत्र जता पनि प्रचारक हुन सकोस् भनेर म प्रार्थना गरिराख्ने यो कार्यक्रमले एकदमै मलाई चाहिँ आशिष पनि लाग्यो होइन हामी बोल्न सिकेका सिक्दैछौँ होइन सिकेका छौँ त भन्दै जानेछौँ त भन्न भन्ने त होइन तर हामीले सिक्नु बोल्ने मौकाहरू पाएका छौँ सिक्दैछौँ अनि यो कार्यक्रमले चाहिँ मलाई एकदमै आशिषमय लाग्यो परमेश्वरलाई धन्यवाद यो कार्यक्रम ल्याउनु भएको लागि हजुरलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु अनि कहिले बिहिबार आउला र त्यो कार्यक्रमहरू सुन्ने होला जस्तो लाग्छ कि मलाई.
0: हजुर हजुर.
1: अनि अस्तिको एक हप्ता लिन नपाउँदा पनि कस्तो कस्तो लाग्यो, फेरि दोहोऱ्याएर पछि सुन्न पाएँ. परमेश्वरलाई धन्यवाद. अनि यो कार्यक्रमहरूद्वारा अनि म एकदमै आशिषमय भएको छु. विभिन्न कार्यक्रमहरू कहिले त बत्ती जान्छ, कहिले सुन्न पाउँदिन पनि, तर पछि दोहोऱ्याएर सुन्ने सुन्दाखेरि नै एकदमै आशिषमय. म सङ्गति हिँड्न नपाए पनि सङ्गतिमै भइरहेको छु जस्तो मलाई अनुभव हुन्छ. अब भोलिको तयारी भन्दा चाहिँ अब म भोलि सङ्गति आराधना सङ्गतिमा त जान पाउँदैन आमालाई छोडेर. म जान पाउँदा चाहिँ अब यो शुक्रबार चाहिँ म चाहिँ हप्तै हप्तामा जति भेटी छुट्याएको छु म हप्तै हप्तामा शनिबार दशांश भेटी दिन्छु. अनि त्यहाँबाट महिनाको पहिलो हप्तातिर चाहिँ सुसमाचारको भेटी अनि लास्टतिर चाहिँ धन्यवादको भेटी पनि दिन्छु. अनि हप्तै हप्ता दिन चाहिँ म शुक्रबार नै भेटीहरू बनेर अनि प्रार्थना गरेर म त्यसरी छुट्याएर प्रार्थना गरेर छुट्याएर चाहिँ अनि शनिबार आराधना सङ्गति जाने गरेको छ. अब तर जान नपाउँदा चाहिँ अब कहिले जानु पाउँछ, जानु पाएको बेला चाहिँ अरूदिन नै त्यसरी चाहिँ म गर्ने गरेको छु सर. त्यही हो, एकदमै आशिषमय सङ्गतिहरू भएको छ हजुरहरूद्वारा. यसरी हजुरहरूसँग बोल्न पाउँदा नि म एकदमै आशिषमय एकदमै खुसी भएको छु. एकअर्काको आशिषहरू सम्झिँदा कविताहरू सम्झिँदा म एकदमै खुसी लाग्छ सर. यही हो आशिषहरू.
0: धेरै धेरै धन्यवाद साथ दिनुभएको छ. तपाईँलाई पनि परमेश्वरले धेरै साथ दिनुभएको होस् भनिकन प्रार्थनामा सम्झिनेछौ. अहिलेलाई छोटौ. पम्पा गोपालीजी चितलाङबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ. कार्यक्रम गुड फ्राइडेमा तपाईँ हुनुहुन्छ. हप्ताभरिमा पाउनुभएका आशिष र उत्साहलाई अरूको लागि उत्साहको लागि तपाईँले आफ्नो आशिषलाई पार्न सक्नुहुनेछ. फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: हजुर सर। जय मसी हजुर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? ए, हाम्रो रुचि
1: होइन सर, होइन
0: ए लक्ष्मी, लक्ष्मीजी, लक्ष्मीजी लक्ष्मी मगरजी बोल्दै हुनुहुन्छ रामकोटबाट। हजुर, मलाई माफ गर्नुहोला, कतिचोटि तपाईँहरूको आवाज सेम सेम भएर म लाई छुटाउनै गाह्रो पर्छ। अनि लक्ष्मीजी, खानापान भयो?
1: बाँकी छ सर, हजुरको भयो अनि आराम हुन्छ।
0: म एकदमै ठिकठाक छु हजुर, तपाईँहरूको प्रार्थना परमेश्वरको अनुग्रहले गर्दा अहिलेसम्म एकदमै ठिकठाक छ हजुर।
1: हजुर,
0: लक्ष्मीजी के आशिष हामीसँग बाँड्न चाहनुहुन्छ यतिखेर?
1: ए हजुर सर, यो समय सर्वप्रथम त परमेश्वरलाई धेरै धन्यवाद, यो नयाँ दिन फेरि पनि दिनुभयो हाम्रो लागि। यो नयाँ दिन देखेर फेरि पनि परमेश्वरको अनुग्रहको कारण हामी खुसी हुँदै रमाउँदै यो दिनमा फेरि परमेश्वरको महिमा गर्न पाएका छौँ। एकदमै परमेश्वरलाई नै धन्यवाद दिन्छु अनि यो समय अनि यो अवसर मौका दिशा छ हजुरलाई पनि मेरो हृदयदेखि धन्यवाद दिनुछि भन्न चाहन्छु सर। अनि यो दिनमा सबै कुरा परमेश्वरले एकदमै आशिषमै राख्नु भएको छ हामीलाई। अहिलेसम्म हामी एकदम स्वस्थ रहेर खुसी हुँदै हाँस्दै रमाउँदै संसारमा, अनि कति मानिसहरू चाहिँ आज कति पीडामा अनि छटपटाएर अनि यो दिनहरू पनि देख्न पाउनु भएको छैन संसारको मानिसहरू। अनि हामी चाहिँ परमेश्वरमा एकदम स्वस्थ रहेर अहिलेसम्म एकदम शरीरमा हामीले काम गरेर खाने शक्ति बल तागत परमेश्वरले, परिवारमा एकदम शान्ति आनन्द खुसी हामीले गर्ने हरेक कामहरू पाइला पाइलामा परमेश्वरले हामीलाई आशिष दिनुभएको छ। अनि सबभन्दा पहिला त हामीलाई एकदमै अहिले आजको दिनसम्म परमेश्वरले स्वस्थ राख्नु भएको छ सर, अनि त्योभन्दा ठुलो आशिष हाम्रो जीवनमा के हुन सक्छ र? हामी एकदम स्वस्थ छौँ अनि हामीले काम गरेर खान पाएका छौँ, अनि परमेश्वरले हामीलाई विभिन्न कामहरू जुटाइदिनु भएको छ, अनि एकदम हामी त्यो काम गरेर पनि एकदमै परमेश्वरले आशिष दिनुभएको छ। परिवारहरू सबै सञ्चारम एकदमै राख्नु भएको छ आजको दिनसम्म सर, अनि म एकदमै आशिषमय छु। अनि किनभने मेरो कति घटी कमी खाँचो अभाव मेरो जीवनमा आइपरेको छ, र पनि मैले चाहिँ आज भोलि हुने एकदमै घटी कमी खाँचोमा म गएर जाँदा पनि अब मलाई त्यो दिनहरूमा परमेश्वरले कहाँ कहाँबाट चाहिँ मलाई त्यो जुटाइदिएर चाहिँ मलाई त्यो घटी कमी खाँचो अभावबाट मलाई एकदमै पुरा गरेर परमेश्वरले मलाई एकदम आशिष दिएर त्यो घटी कमी खाँचोदेखि चाहिँ छुटकारा दिनुभएको छ सर। अनि मैले कुनै कुरो पनि अहिलेसम्म मैले मलाई लाजमा पर्न परमेश्वरले दिनुभएको छैन, अनि म एकदम परमेश्वरलाई नै धेरै मेरो हृदयदेखि म परमेश्वरलाई नै धन्यवाद दिन चाहन्छु सर। म एकदम मलाई कस्तो हुन्छ कोही कोही बेला त परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ, अनि हाम्रो वचनमा भने जस्तै यिनीहरूले सबै कुरा परमेश्वरमै सुन्त्याओ चिन्ता फिक्री नगर भन्नुभएको छ हो। त्यही पनि हामी मानिसहरू संसारमा छौँ सर, हामी चिन्ता फिक्री गर्छौँ नै होइन, त्यो पनि हामीलाई परमेश्वरले नगराओ सबै ममा सुम्पिर्याओ भन्नुभएको छ, र पनि हामी चिन्ता फिक्री गर्छौँ। त्यही पनि हामीलाई परमेश्वरले हरेक घडीमा मलाई चाहिँ एकदमै जस्तो अप्ठ्यारोमा घटी कमी खाँचो अभावमा भएर जाँदा पनि मलाई त्यो परमेश्वरले एकदमै आशिष दिनुभएको छ, त्यो घडीबाट मलाई छुटकारा दिनुभएको छ। मेरो एकदम आशिषमय कुरा यही हो सर।
0: धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
1: हुन्छ सर, हजुरलाई पनि धेरै धन्यवाद। जयमसी
0: जयमसी, लक्ष्मी मगरजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र कार्यक्रम गुड फ्राइडे हो र विशेष गरिकन अब म फोन कल चाहिँ लिने छैन। महत्वपूर्ण कुरा के राख्न चाहन्छु भने भोलि आराधना सङ्गति कुनै पनि बहाना नबनाइकन मण्डली जानुहोस्, सबैलाई भेट्नुहोस्, आराधना गर्नुहोस्। हामी कतिचोटि मलाई यस्तो भयो त्यस्तो भयो भनेर कतिचोटि हामी जाँदैनौ क्या, मलाई टाउको दुखेको छ, पेट दुखेको छ, मलाई यो भएको छ। तर म तपाईँलाई एउटा कुरा मनैदेखि भन्छु, जब तपाईँ मण्डली घिस्रेर जानुहोस् परमेश्वरले तपाईँलाई निको पारेर पठाउनुहुन्छ। किनभने परमेश्वर हाम्रो आवाज सुन्ने परमेश्वर, हाम्रो दुःखलाई देख्ने परमेश्वर हुनुहुन्छ। त्यसैले त परमेश्वरको वचनले भन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न मेरो कान राख सदा खुल्ला रहनेछ। त्यो भएर यति धेरै माया गर्ने प्रभुलाई हामीले कहिले पनि बिर्सनु हुँदैन, किनकि उहाँको अनुग्रह प्रशस्त मात्रामा तपाईँहरू मलाई छ। हामी भाग्छौं, यति टाढा भाग्छौं, तर पछि पछि परमेश्वर आइराख्नु भएको छ र हेरिराख्नु भएको छ। हामीलाई लड्न दिनु भएको छैन, हामीलाई चोट लाग्न दिनु भएको छैन। त्यो भएर परमेश्वरप्रति पनि हामी धन्यवादी हुनै पर्छ। र अहिलेलाई भने एउटा गीत राख्न चाहन्छु, यतिखेर मनको पीड़ा पोखी येशूलाई आँसुसँग खुशी साथे बोलको गीत यतिखेर तपाईँहरूको निम्ति म पस्कन चाहन्छु। किनभने भोलिको दिन चाहिँ आँसुसँग खुशी साट्ने दिन हो, अथवा प्रभुलाई आराधना गर्ने दिन होइन, आफ्नो सारा बोझहरू बिसाउने दिन हो र आत्मिकी कुरालाई ग्रहण गर्ने दिन हो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: मनको पीड़ा पोखी येशूलाई आँसुसँग खुशी साटौं होइन भोलि गएर चाहिँ धेरै कुरा प्रभुसँग साट्नु पर्नेछ तपाईँ र मैले है जानुहोस् भन्न चाहन्छु। र हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुहुने पुनाजी, हरिबोल बुढाथोकीजी, पम्फाजी र लक्ष्मी दिलेलाई चाहिँ म मनैदेखि धन्यवाद दिन चाहन्छु र पम्फाजीलाई पनि धन्यवाद दिन चाहन्छु र एकजनालाई मैले विजेता बनाएको छु र आजको विजेताको नाम चाहिँ रहेको छ कार्यक्रम गुड फ्राइडेमा पुनाजी।
1: Congratulations.
0: पुनाजी बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि म अनुरोध गर्दै अहिलेलाई भने कार्यक्रमबाट प्राविधिक मित्र सन्ध्या र म अप्राम बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
10: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
9: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि। हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
11: थप जानकारीका लागि
9: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851096625, 9851096625 र 9862424210, 9862424210।
11: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
16: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
18: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
17: कहाँ छ?
18: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
17: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
18: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4 फोन नम्बर 9841-20-91-96 9841-20-91-96
19: र सरिता महर्जन 9841-19-10-94 9841-19-10-94
10: ओहो भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर
5: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
20: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
21: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
22: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
21: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
23: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
24: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
1: चेलसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ ब्रिटिस एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार हामी तपाईँलाई 11 बजेदेखि 12 बजेसम्म साथ दिँदै आइरहेको छौं र आज पनि हामी युवाहरूलाई वचनबाट अथवा भनौँ बाइबलका केही महत्वपूर्ण व्यक्तिहरूबाट चाहिँ केही उत्साह दिन गइरहेको छौं र अवश्य पनि युवा अवस्था चाहिँ एकदमै महत्वपूर्ण अवस्था हो र यो अवस्थामा चाहिँ हामीलाई गाइडेन्स चाहिन्छ, परमेश्वरको वचन चाहिन्छ र हामीलाई उत्साह पनि चाहिन्छ कसरी जीवनलाई अगाडि बढाउनुपर्छ भनेर। विभिन्न व्यक्तिहरूको जीवनलाई हामी हेर्न सक्छौं बाइबलबाट र आज हामी त्यसरी नै एउटा महत्वपूर्ण व्यक्तिलाई पनि हेर्नेछौ र परमेश्वरको वचनबाट चाहिँ हामीले अवश्य पनि रहेर कतिवटा उदाहरणहरूलाई पनि कार्यक्रम मार्फत तपाईँको लागि राख्दै जानेछौं र आज एकजना यस्तो व्यक्तिको जीवनलाई चाहिँ हामी अध्ययन गर्नेछौं, हेर्नेछौं जसले चाहिँ हजारौं वर्ष अघि परमेश्वर संसारमा बाँच्यो नि तर पनि आजको युवाहरूलाई चाहिँ प्रत्यक्ष चुनौती दिने जीवन चाहिँ उनले जिएका छन् र आजको संसारमा चाहिँ एउटा कुरा सबै हामीले कतिचोटि सुन्ने गर्दछौं कि सबै कुराहरू चाहिँ यस्तै नै हो होइन, यसरी नै गर्ने हो सबैजनाले, अलिकति सम्झौता नगरिकन सफलता कहाँ पाइन्छ र अथवा आफ्नो विश्वासलाई चाहिँ निजी कुराहरू बनाऊ, धेरै देखाउनु पर्दैन, यस्तो विविध प्रकारको एक्सक्युजहरू बहानाहरू हामी कसरी गरिरहेका हुन्छौं। तर बाइबलमा चाहिँ एउटा जवान युवक थिए जसले चाहिँ यी सबै विचारलाई अस्वीकार गरे अनि उनी चाहिँ परिस्थितिहरूसँग बगेनन्, उनी परमेश्वरको सत्यतामा चाहिँ अडिक रहे र आज हामीले अध्ययन गर्ने व्यक्ति रहेका छन् दानियल। दानियल जो आफ्नो विश्वासको जगमा एकदमै बलियो गरेर खड़ा भएका व्यक्ति हुन् र आज संसार जो सम्झौतामा जिइरहेका छन् उनीहरूको लागि एउटा असल उदाहरण बन्न सफल भएका छन्। बाइबलमा हामीले धेरैजना व्यक्तिहरूमध्ये दानियलको जीवनलाई हेर्दाखेरि चाहिँ एकदमै उनीबाट पनि सिक्नुपर्ने कुराहरू चाहिँ धेरै नै छ र आज हामी उनीबाट नै केही कुराहरू सिक्नेछौं, केही कुराहरू बाइबलबाट हेर्नेछौं र कार्यक्रम अवधिभर तपाईँलाई म साथ दिन गइरहेको छु र एउटा गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम गुड न्यूज युथ क्लब तपाईँ सुन्दै हुनुहुन्छ र मैले कार्यक्रमको शुरूआतमा नै आज तपाईँलाई बताइसकेको छु कि आज हामी बाइबलबाट चाहिँ एउटा महत्वपूर्ण व्यक्तिको विषयमा हेर्न गइरहेको छौं र उहाँ हुनुहुन्छ दानियल। दानियलको विषयमा अलिकति हामीले बाइबलबाट नै केही कुराहरूलाई पनि हेर्न सक्छौं, जस्तै कि उनको अलिकति हामी परिचयहरूलाई पनि हेर्न सक्दछौ। दानियलको विषयमा हेर्नु पर्दाखेरि चाहिँ दानियलको पुस्तकमा नै हामीले परिचयहरू पाउँदछौ र दानियल चाहिँ पहिलो पटकको कैदमा चाहिँ 606 ईसा पूर्वमा चाहिँ बेबिलोन लगिएका थिए र युदाका राजकीय कुलको नाताले गर्दा चाहिँ दानियल र उनका कतिपय मित्रहरूलाई चाहिँ विशेष तालिम दियो र तिनीहरूले पछि बेबिलोनको दरबारमा चाहिँ जिम्मेवारी पदहरू पनि सम्हाले। सपना र दर्शनहरूको अर्थ खोल्ने विशेष बुद्धिको कारणले गर्दा दानियलले चाँडै नै ठूलो नाम कमाए अनि सरकारको सर्वोच्च पदहरूमा चाहिँ पुगे। पुरानो करारका कतिपय प्रसिद्ध सत्य कथाहरू दानियलको पुस्तकमा पाइन्छ। दानियलको तीनजना साथीहरूलाई आगोको भट्टीमा हालिएको कथा र दानियल आफै सिंहको खोरमा पस्नु परेको घटना, सम्पूर्ण पुरानो करारमा पनि मृत मानवको पुनरुत्थानको बारेमा एउटा अति नै स्पष्ट पद चाहिँ हामीले दानियल 12 2 पाउँदछौ र दानियलको पुस्तकको प्रत्येक अध्यायको सामग्री प्रकाशको पुस्तकको कुनै न कुनै खण्डहरूमा चाहिँ पाइन्छ र प्रकाशको 2 अध्यायमा मात्र दानियलमा भएको विषयलाई छोइएको छैन। हाम्रो प्रभु येशूले प्रयोग गर्नुभएको सम्बोधन मानिसको पुत्र पनि स्पष्ट रूपले हामीले चाहिँ 7:13 चाहिँ पाउन सक्दछौ। यो चाहिँ दानियलको पुस्तकमा चाहिँ हामीले यो परिचयहरूलाई हेर्न सक्दछौ, जुन चाहिँ एकदमै महत्वपूर्ण कुरा पनि रहेको छ र यो कुराहरू गर्दै गर्दाखेरि विशेष गरिकन यदि तपाईँ विद्यार्थी हुनुहुन्छ, यदि तपाईँ कलेज वा विश्वविद्यालयमा हुनुहुन्छ, यदि तपाईँ कार्यालयमा काम गर्नुहुन्छ, यदि तपाईँलाई साथीहरूको दबाव, सामाजिक सञ्जाल, करियर सम्बन्ध वा भविष्यको चिन्ताले घेरेको छ भने अवश्य पनि आजको कार्यक्रम तपाईँको लागि हो। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिन सक्नुहुनेछ र दानियलको ऐतिहासिक पृष्ठभूमिको कुरा गर्दाखेरि चाहिँ अघि मैले जे जति कुराहरू दानियलको पुस्तकबाट तपाईँको लागि बताएको छु त्यो एकदमै महत्वपूर्ण रहेको छ र विशेष गरिकन यो इतिहासको कुराहरू गर्दै गर्दाखेरि र दानियलको विषयमा पनि कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो समयमा चाहिँ इजरायल 2 चाहिँ विभाजित भएको थियो। उत्तरी राज्य इजरायल र दक्षिणी राज्य चाहिँ यहुदा। यहुदाले चाहिँ लामो समयसम्म परमेश्वरको अगमवक्ताहरूको चेतावनीलाई चाहिँ व्यवस्था गरेको थियो र एर्मिया, एसैया, हबक्कूक लगायतका अगमवक्ताहरूले चाहिँ बारम्बार पश्चाताप गर्न बोलाए तर राष्ट्रले परमेश्वरबाट टाढा जाने बाटो नै रोज्यो। यसकारण परमेश्वरले चाहिँ बेबिलोनलाई न्यायको साधन बन्न अनुमति दिनुभयो र राजा नबुकदनेस्सरले चाहिँ यरूसलेममाथि आक्रमण गरे, मन्दिरका केही पवित्र सामानहरू लगे र राजपरिवार तथा कुलीन परिवारका बुद्धिमान युवाहरूलाई पनि बेबिलोन लगे। ध्यान दिनुहोस्, दानियल युद्धमा हारेर मात्रै बेबिलोन पुगेका थिएनन् कि बाइबलले भन्छ प्रभुले यहुदाका राजा यहोयाकिमलाई चाहिँ नबुकदनेस्सरको हातमा सुम्पिदिनु भएको थियो। यसले एउटा महत्वपूर्ण सत्य चाहिँ के बताउँछ भन्दाखेरि परमेश्वर इतिहासका मालिक हुनुहुन्छ। राष्ट्रहरू उठ्छन् र पतन हुन्छन् तर परमेश्वरको योजना चाहिँ कहिल्यै पनि असफल हुँदैन। र बेबिलोन किन महत्वपूर्ण थियो भन्दाखेरि चाहिँ बेबिलोन केवल एउटा शक्तिशाली राज्य मात्रै थिएन। बाइबलमा चाहिँ बेबिलोनले बारम्बार परमेश्वर विरूद्धको विद्रोह, घमण्ड र संसारिक प्रणालीको चाहिँ प्रतीक पनि जनाउँछ र उत्पत्ति 11 चाहिँ बाबेलको धरारा होइन अनि दानियलमा चाहिँ बेबिलोन भएको कुराहरू हामी पाउँदछौ र प्रकाशको पुस्तक 17:18 पनि बेबिलोनको कुराहरू चाहिँ हामीले पाउँदछौ। यी सबैले मानिसले परमेश्वर बिना आफ्नो राज्य बनाउन खोज्ने मानसिकतालाई चाहिँ देखाउँदछ। त्यसैले दानियलको कथा केवल इतिहास होइन, यो आजको संसारमा चाहिँ विश्वासी भएर कसरी बाँच्ने भन्ने शिक्षा पनि हो। यसकारणले गर्दाखेरि चाहिँ यी सबै कुराहरूबाट हामीले महत्वपूर्ण कुराहरू चाहिँ सिक्न सक्दछौ र दानियल कति वर्षका थिए होला जब होइन उनी चाहिँ यसरी बेबिलोनमा लगिए भन्ने कुराहरू, यी विविध कुराहरूलाई हेर्नु पर्दाखेरि चाहिँ बाइबलले अवश्य पनि दानियलको उमेरलाई चाहिँ स्पष्ट बताएको छैन। तर पनि धेरै बाइबलीय विद्वानहरूको अनुमान अनुसार चाहिँ दानियल करिब 15-17 वर्षका किशोर थिए। सोच्नुहोस्, आजको कक्षा 10 अथवा भनौं 12 यस्तैमा पढ्ने विद्यार्थीहरूको जस्तै उमेर। त्यो उमेरमा परिवारबाट टाढा, देशबाट टाढा र नयाँ भाषा, नयाँ संस्कृति, नयाँ नाम, नयाँ शिक्षा
यी सबै कुराहरू परिवर्तन भएको समय थियो दानियलको लागि. तर एउटा कुरा चाहिँ के परिवर्तन भएन भन्दाखेरि चाहिँ उनको विश्वास. र यो चाहिँ एकदमै महत्वपूर्ण छ. कतिचोटि सायद तपाईँ हामी त्यही बेबिलोनमा बस्ने व्यक्तिहरू नहोला, तर आजको संसारले पनि तपाईँलाई धेरै कुराहरू सिकाउँछ क्या. कतिचोटि जस्तै कि झुट बोले पनि चल्छ र सबैले गरिरहेको छ त मैले किन गर्न मिल्दैन भन्ने प्रकारका प्रश्नहरू, परमेश्वर भन्दा पैसा चाहिँ महत्वपूर्ण हो भन्ने कुराहरू, लोकप्रिय हुन एकदम फेमस हुन जे पनि गर्न ठिक छ भन्ने प्रकारका कुराहरू हामीलाई संसारले सिकाउँदछ. तर दानियलले संसारसँग सम्झौता गरेनन्. आज पनि परमेश्वरले त्यस्तै युवाहरूलाई चाहिँ खोजिरहनु भएको छ. र यस्तै कुराहरू म राख्दै जानेछु, तर यो समयमा एउटा मिठो गीतको साथमा फेरि पनि तपाईँलाई दिन चाहन्छु.

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np र कार्यक्रममा आज हामी डानियलको विषयमा केही कुराहरू हेरिरहेको छौं। डानियल जो बाइबलमा एकदमै महत्वपूर्ण एउटा उदाहरण बोकेका व्यक्ति हुन् र उनको इतिहासको बारेमा हामीले केही कुराहरू गरिसकेको छौं र जुन कुराहरू मैले अघि तपाईँहरू समक्ष राख्दै थिएँ कार्यक्रम मार्फत अलिकति इतिहासलाई छुँदै र हामी डानियलको पुस्तकबाट पनि कतिवटा परिचय जुन इतिहासको विषयमा त्यहाँ लेखिएको छ ती कुराहरूलाई हेर्दै गर्दाखेरि चाहिँ डानियल एकदमै महत्वपूर्ण रूपमा चाहिँ जीवनलाई अगाडि बढाएका जीवन जिएका परमेश्वरको डर भएमा जिएका व्यक्ति र विश्वास मा चाहिँ कहिले पनि कम्प्रोमाइज सम्झौता नगरेका व्यक्तिको रूपमा हामीले पाउँदछौ र अलिकति हामीले याद गरौं आज आफैलाई एउटा प्रश्न पनि सोधौं यदि म चाहिँ दानियलको ठाउँमा भएको भए कि म पनि आफ्नो विश्वासमा अडिक रहन्थे र यो प्रश्नलाई चाहिँ हामीले हाम्रो जीवनमा मनन गरौं र अर्को विषयतर्फ दानियलकै सन्दर्भमा हामी अलिकति अगाडि बढ्दै जाउँ। यो समयमा म अन्य कुराहरूलाई पनि यो समयमा चाहिँ म जोड्न चाहन्छु। दानियलले चाहिँ आफ्नो जीवनमा चाहिँ एकदमै आफ्नो विश्वासको धरातललाई पनि उनले बलियो बनाएर राखेको छन् भने उनले लिएका निर्णयहरू चाहिँ एकदमै महत्वपूर्ण पनि थिए, एकदमै उनले महत्वपूर्ण निर्णयहरू पनि लिएका थिए। यसै विषयमा रहेर, यसै सन्दर्भमा रहेर हामी कुराकानी गर्नेछौँ र उनले गरेको निर्णयहरूतर्फ कुरा गर्नुपर्दाखेरि चाहिँ धेरै मानिसहरू चाहिँ दानियललाई सिंहको खोर लाइन्स डेनबाट सम्झन्छन्, तर सत्य के हो भने चाहिँ दानियल सिंहको खोरमा साहसी बनेका थिएनन्। उनी त धेरै वर्ष अघि किशोर अवस्थामा नै परमेश्वरप्रति एकदमै उनी हुन्छ नि महत्वपूर्ण अथवा निष्ठावान हुने निर्णय गरिसकेका उनी मानिस थिए र ठूलो विजयहरू चाहिँ साना तर दृढ निर्णयबाट चाहिँ शुरू हुन्छ भन्ने कुराहरूलाई चाहिँ हामीले बुझ्नु पर्दछ र राजा नबुकदनेस्सरले चाहिँ दरबारको अधिकारीलाई चाहिँ एउटा आदेश दिए कि इजरायलबाट ल्याइएका सबैभन्दा बुद्धिमान, सुन्दर, स्वस्थ र सिक्न सक्ने युवाहरूलाई चाहिँ छान, उनीहरूलाई 3 वर्षसम्म बेबिलोनको भाषा, साहित्य र संस्कृति सिकाऊ, राजाको खाना र दाखमध्य खुवाऊ, त्यसपछि उनीहरूलाई राजाको सेवामा चाहिँ राख। दानियल त्यस्तै गरिकन अन्य व्यक्तिहरू पनि छन्, उनीहरू चाहिँ समूहमा नै थिए र त्यसपछि चाहिँ अब बेबिलोनले चाहिँ उनीहरूलाई तुरन्तै आफ्नो होइन आस्थालाई परिवर्तन गर्न पनि भनेन, पहिले उनीहरूको पहिचान परिवर्तन गर्न चाहिँ खोज्यो। जस्तै कि अब देश परिवर्तन भयो होइन, भाषा परिवर्तन भयो, शिक्षा परिवर्तन भयो, उनीहरूको इभन नाम पनि परिवर्तन भयो र दानियलको अर्थ चाहिँ अब परमेश्वर चाहिँ मेरो गड इज माई जज भन्ने कुराहरू चाहिँ हुँदछ र बेबिलोनले चाहिँ उनको नाम चाहिँ बेलत्सजर राख्यो, जसको सम्बन्ध चाहिँ बेबिलोनको ईश्वरसँग थियो र त्यस्तै गरिकन उनको अन्य साथीहरूको नामहरू पनि परिवर्तन गराइयो। किनभने शत्रुले सधैँ तपाईँको पहिचान बदल्न खोज्दछ। यो कुरालाई चाहिँ हामीले एकदमै याद गर्नुपर्दछ, विशेष गरिकन युवाहरूमा आफ्नो पहिचानको खोजी गर्ने कुराहरू, आफ्नो पहिचानलाई चाहिँ एकदमै बनाउने, म चाहिँ मेरो आइडेन्टिटी बनाउने भन्ने कुराहरूमा हामी लाग्दै गर्दा, जुन चाहिँ गलत पनि होइन, तर यो कुराहरू गर्दै जाँदा कतिचोटि शत्रुले हाम्रो आइडेन्टिटी चाहिँ अर्कै बनाइदिन खोज्छ। परमेश्वरले वास्तवमा हाम्रो परिचय के हो भन्ने कुराहरू बताइसक्नु भएको छ, तर त्यो परिचयलाई तोडमोड गरेर होइन, त्यो परिचयलाई चाहिँ बदलिएर हामी अरू नै परिचय, अरू नै आइडेन्टिटीतर्फ भागिरहेका पनि हुन सक्छौ। त्यो कुराहरू प्राप्त गर्नको लागि मर्यादा गरिरहन पनि सक्छौ, तर परमेश्वरले हाम्रो लागि राखिदिनु भएको परिचय फरक छ र एकदमै महत्वपूर्ण छ। यो कुरा चाहिँ हामीले दानियलबाट पनि सिक्न सक्दछौं र आज पनि संसारले यही गर्छ, हामीलाई भन्छ तिम्रो मूल्य चाहिँ होइन, अब तिमीले देखिरहेको संसारहरूले निर्धारण गर्छ, संसारमा भएका थोकहरूले अथवा तिम्रो आफ्नै सुन्दरताको कुराहरू, तिमीसँग भएको सफलता, रूपियाँ पैसाहरू होइन, यी विविध कुराहरूले कतिचोटि हाम्रो परिचयहरू निर्माण गर्ने कामहरू गरिरहेको हुन्छ। तर बाइबलले भन्छ तिम्रो पहिचान चाहिँ परमेश्वरमा छ,
र तिमी उहाँको स्वरूपमा चाहिँ सृष्टि गरिएका हो, तिमी मूल्यवान छौ भन्ने कुराहरू चाहिँ हामीलाई बताउँदछ। र यही कुराहरू सँगसँगै अर्को एउटा मिठो गीत पनि तपाईँको लागि समयमा राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रमको न्यूज युथ क्लबमा। हामी छौं र हामी चाहिँ अब दानियलको जीवनको केन्द्रमा रहेर अलिकति कुराकानीहरू गर्नेछौ। दानियल एक अध्यायको आठ पदमा चाहिँ हामीले पाउँदछौ, तर दानियलले राजकीय भोजन र दाखमध्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे भनेर हामीले यहाँ पाउँदछौ। यस पदलाई चाहिँ हामीले विस्तारमा हेर्ने हो भने दानियलको हृदयको उद्देश्यलाई हामीले बुझ्न सक्दछौ र दानियलले चाहिँ बाहिरको कुराहरूलाई होइन तर पहिले चाहिँ हृदयमा निर्णय गरे। विश्वास बाहिरी व्यवहारबाट शुरू हुँदैन, विश्वास जहिले पनि हृदयबाट शुरू हुन्छ र यीशुले पनि भन्नुभयो जहाँ तिम्रो धन हुन्छ त्यही नै तिम्रो मन पनि हुनेछ भनेर हामीले मत्ती 6:21 पाउँदछौ। यदि हृदय परमेश्वरसँग छ भने जीवन पनि परमेश्वरको नै हुनेछ र त्यस्तै गरिकन अब आध्यात्मिक रूपमा चाहिँ हामीले कुराहरू गर्नुपर्दाखेरि चाहिँ राजाको खाना किन अस्वीकार गरे भन्ने प्रश्नहरू पनि आउँछ। बाइबलको विद्वानहरूले चाहिँ केही सम्भावित कारणहरू दिन्छन्, जस्तै कि त्यो सायद अलिकति अशुद्ध खानाहरू थियो किनभने बेबिलोनमा चाहिँ धेरै खाना चाहिँ पहिले उनीहरूले आफ्नो होइन ईश्वरहरूलाई चढाउने कुराहरूदेखि लिएर ती विविध कुराहरू हुने भएको कारणले सायद दानियलले त्यसमा सहभागी हुन नचाहेको हुन सक्छन्। यो चाहिँ अब बाइबल विद्हरूले ग्यास गरेको कुराहरू र त्यस्तै गरिकन लेवीको पुस्तकमा पनि केही जनावरहरू चाहिँ खान निषेध गरिएको थियो। सायद दानियलले परमेश्वरको व्यवस्था उल्लंघन गर्न चाहेनन् किनभने त्यो खानामा सायद त्यो भोजमा केही परमेश्वरले निषेध गर्नुभएको खानाहरू पनि समावेश भएको हुन सक्छ र पूर्ण निर्भरता दानियलले भन्न खोजे कि मेरो जीवन चाहिँ राजाको होइन तर परमेश्वरको परमेश्वरले चाहिँ परमेश्वरको हो र परमेश्वरले नै धान्नुहुन्छ भने उनलाई चाहिँ एकदमै निर्भरता पनि थियो भन्ने कुरालाई पनि हामी बुझ्न सक्दछौ। र त्यसै गरिकन एउटा महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि दानियलले विद्रोह गरेनन्, उनले झगडा पनि गरेनन्, उनले एकदमै अधिकारसँग आदरपूर्वक कुरा गरे र यसले सिकाउँदछ कि सत्यमा अडिग रहनु र असभ्य हुनु फरक कुरा हो। एक इसाईले चाहिँ सत्य पनि बोल्नुपर्छ तर त्यो सत्यता चाहिँ प्रेमको साथ बोल्नु चाहिँ एकदमै सुन्दर कुरा रहेको छ। त्यस्तै गरिकन दानियलको पुस्तकमा नै रहेर हामीले हेर्दै गर्ने हो भने चाहिँ दानियल एक अध्यायको 9 पदलाई हामीले हेर्न सक्छौ जहाँ लेखिएको छ, अनि परमेश्वरले ती अधिकृतलाई दानियल प्रति कृपा र सहानुभूति देखाउने चाहिँ तुल्याउनु भयो भन्ने कुरालाई हामी पाउँदछौ। ध्यान दिनुहोस्, दानियलले परमेश्वरको आदर गरे, परमेश्वरले दानियललाई आदर दिलाउनु भयो अथवा आदर प्रदान गर्नुभयो। यही सिद्धान्त चाहिँ येशूले पनि भन्नुभयो, पहिले परमेश्वरको राज्य खोज र यदि हामी परमेश्वरको राज्य खोज्दछौ भने सबै कुराहरू चाहिँ हाम्रो जीवनमा हामीले प्राप्त गर्न सक्छौ अनि यो कुरा चाहिँ वचनले नै हामीलाई बताएको छ। यसकारण हामीले परमेश्वरलाई आदर दिन्छौ, परमेश्वरलाई खोज्छौं र परमेश्वरको कुराहरूलाई हामी हेर्छौं भने परमेश्वरले पनि त्यही अनुसार हाम्रो जीवनमा आशिषको ढोकाहरू पनि खोल्दै लानुहुनेछ र हामीलाई अझै उच्च स्थानमा लिएर जानुहुनेछ भन्ने कुरालाई पनि दानियलको जीवनबाट हामीले यो कुरालाई पनि सिक्न सक्छौ र यो कुरालाई पनि हामीले हेर्न सक्छौ भन्दै अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमको न्यूज युथ क्लबमा हुनुहुन्छ र आज हामी दानियलको विषयमा दानियलको पुस्तकबाट नै केही कुराहरू हेरिरहेको छौं जुन चाहिँ एकदमै महत्वपूर्ण पनि रहेको छ। अब दानियल एक अध्यायको 10 देखि हामीले 16 पदमा त्यहाँ हेर्यौं भने यहाँ यसरी उद्धृत गरिएको छ 10 पददेखि, तर अधिकृतले दानियललाई भने तिनीहरूले खाने र पिउने कुराहरूको सम्बन्धमा मलाई खटाउनु हुने मेरा स्वामी महाराजादेखि म डराउँछु। तिमीहरूको उमेरको अरू जवानहरू भन्दा तिमीहरू उहाँको सामु किन कमसल अवस्थाका देखिनु र तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उडाइदिनुहुनेछ। त्यसपछि दानियल हनन्या मिसायल र अजर्यामाथि खटाइएका सुरक्षाकर्मीलाई दानियलले भने कृपया तपाईँका दासहरूलाई 10 दिनसम्म जाँच्नुहोस्। हामीलाई खानको लागि सागपात र पिउनको लागि पानी मात्र दिनुहोस्। त्यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रो चेहरा दाज्नुहोस् र तपाईँले देख्नु भए अनुसार हाम्रो दासहरूसँग व्यवहार गर्नुहोस्। यसकारण उनले यो कुरा मंजूर गरेर 10 दिनसम्म तिनीहरूको चाहिँ जाँच गरे। 10 दिनपछि राजकीय खाना खाएका ती अन्य जवानहरू भन्दा तिनीहरू स्वस्थ र पुष्ट देखिए। यसकारण ती सुरक्षाकर्मीले तिनीहरूको लागि तोकिएका मिठा मिठा खाना र दागमध्ये हटाएर तिनीहरूलाई सागपात दिए भनेर चाहिँ हामीले यहाँ दानियलको पुस्तक 1 अध्यायको 10 देखि 16 पदमा पाउँदछौ। र दानियलले एउटा प्रस्ताव राखे, हामीलाई 10 दिनसम्म चाहिँ तरकारी अथवा भनौँ साग सब्जी र पानी दिनुहोस्। त्यो विश्वासको परीक्षा थियो। 10 दिनपछि के भयो? दानियल र उनका साथीहरू सबैभन्दा स्वस्थ देखिए। किन? किनकि परमेश्वरले आफ्नो सेवकलाई सम्मान गर्नुभयो। र हामीले यहाँ याद गर्नुपर्ने कुरा चाहिँ आज पनि हाम्रो जीवनमा विभिन्न प्रकारको परीक्षाहरू आउँछ। अघि हामीले कतिवटा बाइबलविदले अनुमान गर्नुभएका कुराहरू, जस्तै कतिवटा खान नहुने कुराहरू सायद त्यहाँ भोजमा समावेश भएको थियो होला, कतिवटा कुराहरूले परमेश्वरको महिमा नहुने कुराहरू थियो भने कतिवटा कुराले शरीरलाई हानि गर्ने कुराहरू पनि थियो होला। र आजको समयमा सायद यसो विभिन्न प्रकारको परीक्षाहरू निश्चय पनि हाम्रो जीवनमा पनि आउँछन्, हामी संसारमा पनि छौं भन्ने कुरालाई हामीले बिर्सनु भएन। हामी विभिन्न तवरहरूबाट जीवनलाई अगाडि बढ़ाउँदै गर्दाखेरि विभिन्न चुनौतीहरू पनि आउन सक्छ, परीक्षाहरू पनि आउन सक्छ। सबैले जीवनमा अब होइन एकले अर्कालाई निराश बनाउने कुराहरू पनि भइरहेको हुनसक्छ। सबैले कचोटि हामीले झूट बोलिरहेको देखिरहेको हुन सक्छौं। कतिजनाले गलत सम्बन्धहरूलाई चाहिँ सामान्य मानिरहेको पनि देख्न सक्छौं। अहिलेको समय अनुसार कतिवटा अब हुन्छ नि विभिन्न भ्रष्टाचारको कुराहरूदेखि लिएर अब यी विविध कुराहरू गर्दाखेरि चाहिँ ऊ त एकदमै स्मार्ट मान्छे हो, उसले त यसरी मिलाउँछ कुराहरू भन्ने प्रकारको कुरालाई सामान्य रूपमा, गलत कुरालाई सामान्य रूपमा लिएको पनि हामीले कसरी पाउन सकौंला। यस्तो अवस्थामा तपाईँले के गर्नुहुन्छ? र हामीले दानियललाई हेर्ने हो भने दानियलले सम्झौता गरेनन्, किनकि उनको लक्ष्य केवल सफल हुनु थिएन। उनको लक्ष्य भनेको परमेश्वरलाई चाहिँ खुसी पार्नु थियो। र एउटा गहिरो प्रश्न छ, यदि कसैले तपाईँलाई सोध्यो कि तिमी किन फरक छौ, कि तपाईँको जीवनले चाहिँ उत्तर दिन्छ। दानियलले प्रचार गर्नु अघि आफ्नो जीवनद्वारा चाहिँ उनले साक्षी दिएका थिए। र हामीले यी कुराहरूलाई चाहिँ विचार गर्यौं भने दानियलले साँच्चै नै कस्तो धेरै महत्वपूर्ण कुराहरू चाहिँ आफ्नो जीवनबाट आजको दिनसम्म पनि हामीहरूलाई र भोलिको दिनसम्म पनि यो संसार रहन्जेलसम्म पनि उनले यस्तो ज्वलन्त उदाहरण यहाँ प्रस्तुत गरेका छन् आफ्नो जीवनबाट नै, कि उनले परमेश्वरलाई चाहिँ पहिलो स्थानमा राखेका कुराहरू हामीले पाउँदछौ। र दानियलले चाहिँ आफ्नो हृदयमा निश्चय गरे कि उनी राजाको भोजनले आफूलाई अशुद्ध पार्ने छैन। याद राख्नुहोस्, महान जीवनहरू महान निर्णयबाट होइन तर परमेश्वरप्रति दैनिक निष्ठाका होइन एकदमै साना निर्णयहरूबाट चाहिँ निर्माण हुने गर्दछन्। यो चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ र हामीले सिक्नुपर्ने कुरा पनि रहेको छ। र यही उत्साहसँगै अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई म दिन चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अब जुन कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज क्लबबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
1: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आस्था गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म,
7: विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
2: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
2: ए पहिला कसैले भनेनन्
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: ओहो यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ
8: होइन भाइ किन चिन्ता लिनुहुन्छ सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि
7: कहाँ छ
8: हजुर विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ
8: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन सेवा मण्डली ललितपुर महालक्ष्मी स्थान 4 फोन नम्बर 9841-20-91-96 9841-20-91-96
7: र सरिता महर्जन 9841-19-10-94 9841-19-10-94 ओहो भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त अब चाहिँ यही क्याटरिङबाट सेवा लिने ठ्याक्क पारेर

आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिच एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: मरे के हो
1: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: जय मसीह, म गायिका चन्दा देवान। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।

एजेन्सी साथ हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा आदरणीय श्रोता कार्यक्रम जीवनशैली लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता शुक्रबार हामी तपाईँलाई एक बजेदेखि दुई बजेसम्म साथ दिँदै आइरहेको छौं। हामी वचनहरूबाट उत्साह दिन्छौं र मिठा मिठा गीत संगीतहरू सुनाएर कार्यक्रम अवधिभर तपाईँलाई साथ दिँदै आइरहेको छौं र आज पनि यसरी नै तपाईँलाई साथ दिन गइरहेको छौं। र विषयवस्तुमा अगाडि बढ्नुभन्दा पहिला एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र एकल आमा बाबुको लागि प्रोत्साहन भन्ने शीर्षकमा परमेश्वरको वचनहरूबाट केही उत्साह राख्न गइरहेको छ। उत्पत्ति 21:18 पदले भन्दछ, बालकलाई उठा र त्यसको हात बलियो गरी पक्रिने राख, किनभने म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु। र जब तपाईँ हागार र तिनका छोरा इस्माइलको कथा पढ्नुहुन्छ, परमेश्वरले एकल आमा बाबुको बारेमा कति वास्ता राख्नुहुन्छ भन्ने कुरा तपाईँले बुझ्नुहुनेछ। अब्राहम इस्माइलका पिता थिए, तापनि उनले बालक र तिनकी आमालाई घरबाट पठाइदिए, त्यो बालकको लागि पर्याप्त व्यवस्था नगरिकनै। अब्राहमले बिहानै उठेर रोटी र पानीको एउटा मशक हाँगारको काँधमा राखिदिए र बालकलाई पनि त्यसकै साथ लगाएर विदा गरिदिए, अनि हाँगार बेर्सेबाको जाडेस्थान हुँदो डुल्न लागे भनेर हामीले वचनमा पाउँदछौं। र धेरै हदसम्म हाँगारले ती व्यक्तिहरूलाई संकेत गर्छिन् जसले विगतका गल्ती, शरम, परित्यक्त भएको अनुभव अनि फेरि शुरू गर्नुपर्ने डरको मरूभूमिबाट हिँड्छन्। बाइबलले हामीलाई बताउँछ कि जब मशकको पानी सिद्धियो, तब उसले बालकलाई एउटा पोथ्रो मुनि छोडेर आफै चाहिँ उतापट्टि एक काँडले पार गर्ने दूरीमा बसी, किनकि मैले यो बालक मरेको हेर्नु नपरोस् भनी त्यसले मनमा सोची, अनि हाँगार त्यहाँ बसेर डाको छोडी छोडी रुन लागि। एकल अभिभावकको रूपमा तपाईँ निकै थकित र एक्लो हुन सक्नुहुन्छ। मानवीय रूपमा भन्ने हो भने तपाईँले आफूसँग जे छ त्यसको आधारमा सक्दो गर्नुभएको छ, तर अब तपाईँसँग दिनका लागि चाहिँ केही पनि बाँकी छैन। शुभ खबर चाहिँ के छ भन्दाखेरि, परमेश्वरको ईश्वरीय स्रोत साधनहरू कहिल्यै रिदिँदैन। उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ। Isaiah 20:29 हामीलाई यही बताउँदछ। परमेश्वरले बालकको स्वर सुन्नुभयो अनि परमेश्वरको दूतले स्वर्गबाट हाँगारलाई हप्पारेर भने, बालकलाई उठा र त्यसको हात बलियो गरी पक्रिने राख। तब परमेश्वरले उसको आँखा खोलिदिनुभयो र उसले एउटा पानीको कुवा देखी भनेर चाहिँ हामीले Utpatti 21:17-19 यी कुराहरूलाई पाउँदछौ। र परमेश्वरले तपाईँको सन्तानलाई तपाईँले भन्दा पनि बढ़ी प्रेम गर्नुहुन्छ, र जब तपाईँ उहाँतर्फ फर्कनुहुन्छ उहाँले तपाईँलाई पानीको कुवा देखाउनुहुनेछ जुन त्यहाँ थियो भनी तपाईँलाई कहिल्यै थाहा थिएन। तपाईँको सन्तानको लागि उहाँसँग योजनाहरू छन्, त्यसकारण उनीहरूलाई प्रोत्साहन दिनुहोस् र उनीहरूलाई उठाउनुहोस्। हाँगारको छोरालाई महान बनाउनुहुने परमेश्वरले तपाईँको सन्तानको लागि पनि त्यसै गर्न सक्नुहुनेछ।

निकै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र विविधताले तपाईँलाई तेज बनाउँछ भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। गलाती 3:28 भन्छ, किनभने ख्रिस्ट येशूमा तिमीहरू सबै एकै हौ। यदि तपाईँ आफूलाई तपाईँकै जस्तै सोच्ने मानिसहरूमा सीमित गर्नुहुन्छ भने तपाईँ व्यक्तिगत रूपमा कहिले पनि वृद्धि हुनुहुने छैन वा तपाईँको लागि परमेश्वरले जे योजना गर्नुभएको छ त्यो पूरा गर्न सक्नुहुने छैन। तपाईँलाई त्यस्ता मानिसहरू चाहिन्छन् जोसँग तपाईँले देख्न नसक्नुहुने क्षेत्रमा सन्तुलित रूपमा देख्ने दृष्टि छ। तपाईँको कमजोर क्षेत्रहरूलाई पूर्ताल गर्ने तरिका भनेको यी क्षेत्रमा बलियो व्यक्तिहरूसँग काम गर्नु नै हो। आफ्नो रायसँग सहमत मानिसहरू खोज्नुको सट्टा तपाईँलाई त्यस्तो व्यक्तिहरू चाहिन्छन् जसले तपाईँको विचारहरूलाई समय समयमा चुनौती दिन सक्ने गरी तपाईँलाई प्रेम गर्छन्। किनकि तपाईँले अझै पनि धेरै कुरा सिक्न र वृद्धि हुन बाँकी नै छ। यसले चुन्नुभएका मानिसहरूको बारेमा विचार गर्नुहोस्। लुका डाक्टर थिए र पत्रुस र युहन्ना मछुवाहरू थिए। यदि तपाईँले आफ्नो छविमा गर्व गर्नुहुन्थ्यो भने तपाईँले कसलाई रोज्नुहुन्थ्यो? तर येशूलाई उहाँको मिशन पूरा गर्न उनीहरू सबैजना चाहिएको थियो। उहाँलाई थाहा थियो कि हामीलाई हाम्रो घटी कमजोरी पूरा गर्ने मानिसहरू चाहिन्छन्, हाम्रो नक्कल गर्नेहरू होइन। अनुमान लगाइएको छ कि यदि तपाईँसँग आइन्स्टाइनको जस्तै प्रतिभा हुन्थ्यो भने तापनि तपाईँले थाहा पाउनुपर्ने सबै कुराको 1% भन्दा पनि कम मात्रै जान्नुहुने थियो। र यदि तपाईँ अत्यन्तै प्रतिभाशाली हुनुहुन्थ्यो भने तापनि तपाईँले हासिल गर्न सकिने कुराको 1% भन्दा कम मात्र हासिल गर्न सक्नुहुने थियो। हो, हामीलाई मिलाप चाहिन्छ, तर त्यहाँ दुई वा बढी फरक फरक ताल मिलेर बनेको ध्वनि र एकै समयमा निकालिएको उस्तै ध्वनिको बीचमा भिन्नता हुन्छ। पहिलो ध्वनि पछिल्लो भन्दा धेरै कर्ण प्रिय हुन्छ, त्यसैकारण तपाईँको सम्बन्धहरू उस्तै प्रकारका मानिसहरूसँग भन्दा पनि भिन्न प्रकारका मानिसहरूसँग हुनुपर्छ। यसको बारे सोच्नुहोस्। तपाईँ कुनै पनि व्यक्तिभन्दा विशिष्ट रूपमा भिन्न हुनुहुन्छ, त्यसैले यदि अरूले तपाईँलाई प्रेम र स्वीकार गरेको चाहनुहुन्छ भने उनीहरूलाई प्रेम गर्न र स्वीकार गर्न सुरु गर्नुहोस्। सबैभन्दा ठूलो बुद्धि विविधतामा पाइन्छ, एक रूपतामा होइन।

त्यति नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम जीवन शैलीमा हुनुहुन्छ। हामी वचनहरूबाट तपाईँको लागि उत्साह राखिरहेको छौं र तपाईँले सबैको अपेक्षाहरू पूरा गर्न सक्नुहुन्न भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। रोमी 12:6 भन्दछ, हामीलाई दिइएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। विभिन्न व्यक्तिहरूले हामीबाट विभिन्न कुराहरूको चाहिँ आशा गर्दछन् अनि जब धेरै मानिसहरूले तपाईँबाट माग गर्छन् तब ती अपेक्षाहरू एउटा पहाड जस्तै बन्न सक्छन् र तपाईँलाई थिच्न सक्छन्। कि आज तपाईँ त्यस्तै महसुस गर्दै हुनुहुन्छ, सबैको अपेक्षा मुनि दबिएको? यदि त्यसो हो भने धर्मशास्त्रको वचनलाई तपाईँले हेर्न सक्नुहुन्छ, जहाँ लेखिएको छ, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम सन्तुलित विचारले सोचोस्। किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अंग हुन्छन् तर सबै अंगहरूको एउटै काम हुँदैन, त्यसरी नै हामी जो धेरै छौं हामी पनि ख्रिस्टमा एउटै शरीर हौं र प्रत्येक एक अर्काका अंग हौं। हामी सबैले मानिसहरू हामीसँग प्रसन्न हौं भन्ने चाहन्छौ, तर हामीले यो पनि बुझ्नुपर्छ कि तिनीहरूले प्राय अवास्तविक र कहिलेकाहीँ स्वार्थी अपेक्षा राख्छन्। त्यसो भए हामी किन हुँदैन भन्दैनौ? पहिलो कुरा, मानिसहरूको डर। हामी मानिसहरूले हामीलाई मन पराएको चाहन्छौं र अस्वीकृत हुनदेखि डराउँछौं। दोस्रो, अहंकार। यदि परमेश्वरले तपाईँलाई एउटा दान वरदान प्राप्त व्यक्ति बनाउनु भएको छ भने उहाँले तपाईँलाई दुईवटा दान वरदान आवश्यक पर्ने जिम्मेवारी दिनुहुने छैन। मानिसहरूको प्रशंसा प्राप्त गर्नको लागि तपाईँले सम्हाल्न सक्नुहुने भन्दा बढ़ी जिम्मेवारी नलिनुहोस्। तेस्रो भनेको, आफ्नो लागि परमेश्वरको इच्छा थाहा नहुनु। यीशुले भन्नुभयो, म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। तपाईँले परमेश्वरको इच्छालाई थाहा पाउनुपर्छ र त्यसप्रति प्रतिबद्ध हुनुपर्छ, अन्यथा मानिसहरूले उनीहरूको इच्छा र एजेण्डा तपाईँमाथि लाद्न प्रयत्न गर्नेछन्। चौथो भनेको, अरू कोही जस्तै बन्ने प्रयत्न गर्नु। हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। त्यो काम गर्न परमेश्वरले तपाईँलाई अनुग्रह दिनुभएको छैन भने तपाईँ असफल बन्नुहुनेछ वा त्यसको बोझले थिचिनुहुनेछ। तपाईँलाई सबैको अपेक्षाहरू पूरा गर्नको लागि बोलाइएको छैन भन्ने कुरा बुझ्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रममा हामी वचनहरूबाट हेरिरहेको छौं भने यो समयमा बिग्रिएका मानिसहरूलाई पुनर्स्थापित गर्नु भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। गलाती छको एक पदले भन्दछ, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। मानिसहरू जीवनमा जे जस्तो परिस्थितिबाट गुज्रेर आएका हुन्छन् त्यसको कारण हामी धेरै छिटो उनीहरूको आलोचना गर्छौं। कतिपय अवस्थाहरूमा उनीहरूले अरूलाई जे गरेका छन् त्यसको कारण भने कतिपय अवस्थाहरूमा अरूले उनीहरूमाथि जे गरेका छन् त्यसको कारण। यदि तपाईँ सेकेण्ड ह्याण्ड पसलमा जानुभएको छ भने तपाईँलाई थाहा हुन्छ कि त्यहाँ छूट मूल्यमा गुणस्तरीय वस्तुहरू पाइन्छन्। मात्रै तपाईँले के खोज्नु भएको त्यो कुरा तपाईँलाई थाहा हुनुपर्छ। यीशुलाई थाहा छ, उहाँको दृष्टिमा तल परेका र बाहिर निकालिएकाहरू तल परेका त हुन सक्छन् तर तिनीहरू बाहिर निकालिएका त होइनन्। यीशुलाई इन्कार गर्दा पत्रुसको दुःख यति धेरै गहिरो थियो कि तिनले माछा मार्ने आफ्नो पुरानो काममा फर्कने निर्णय गरे। के तपाईँ समुद्र किनारभरि मानिसहरूले पत्रुसका बारेमा कुरा काटेको कल्पना गर्न सक्नुहुन्छ? त्यही मानिस हो जसले यीशुलाई धोका दियो, अन्तत पत्रुस नयाँ करारको मण्डलीका चाहिँ अगुवा बने। तर इमान्दार बनेर भन्नुहोस् त, के तपाईँले उनलाई आफ्नो पास्टरको रूपमा स्वीकार गर्नुहुन्थ्यो होला वा उनले भनेका कुनै कुरा सुन्न तयार बन्नुहुन्थ्यो होला? तथापि उहाँ मृतकबाट पुनरुत्थान हुनुभएपछि यीशुले खोज्नु भएको पहिलो व्यक्ति पत्रुस थिए। किन? किनभने उहाँले हाम्रो तत्कालको समस्याभन्दा पर समय हेर्नुहुन्छ र हाम्रो दीर्घकालीन क्षमता देख्नुहुन्छ। यीशुले पत्रुसलाई बोलाउनु भएको शब्दहरू सम्झनुहोस्, सिमोन सिमोन, हेर शैतानले तिमीलाई गहुँ जस्तै निफन्ने अनुमति मागेको छ, तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरे र फेरि तिमी मतर्फ फर्केपछि तिम्रो भाइहरूलाई स्थिर गराऊ। लुका 22:31-32 पद। औषधि उपचारको आधारभूत सिद्धान्त हो पहिलो कुनै हानि नगर्नु। कोही क्षतिग्रस्त भइसकेको छ भने उसलाई थप चोट नलगाउनुहोस्, उसलाई प्रेम गर्नुहोस्, उसको लागि प्रार्थना गर्नुहोस् र उसलाई पुनर्स्थापित गर्ने प्रयत्न गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र बिग्रिएका मानिसहरूलाई चाहिँ पुनर्स्थापित गर्नु भन्ने शीर्षकमा नै छौं हामी। पहिलो तिमोथी 1:5-15 पदले भन्दछ, येशु पापीहरूलाई बचाउन संसारमा आउनुभयो, जसमध्ये सबैभन्दा मुख्य मै हुँ। प्रेरित पावलले यस्तो लेखे कि मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताए र त्यसलाई नाश गर्न खोजे। हामीले गलाती 1:13 यो कुराहरू पाउँदछौं। पावलको पृष्ठभूमि अपराधिक थियो, उनको हातमा निर्दोष पुरूष र स्त्रीहरूको रगत थियो, तथापि परमेश्वरले तिनलाई नयाँ करारको आधार जति पुस्तकहरू लेख्न, चर्च स्थापना गर्न र कैसरको न्यायालयसम्म यीशुको नाम पुर्याउन प्रयोग गर्नुभयो। तर के तपाईँ उनलाई तपाईँको सम्प्रदायको अगुवा बन्न भरोसा गर्न सक्नुहुन्थ्यो? वा उनले महान सत्यता सिकाउलान् र तपाईंलाई स्वर्गबाट पाएका प्रकाशहरू प्रकट गरिदेलान् भन्ने कल्पना गर्न सक्नुहुन्थ्यो? बाइबलले भन्दछ रोमी 11:29 परमेश्वरको वरदान र बोलावट अटल छन्। परमेश्वरले हाम्रो बोलावटलाई कहिले रद्द गर्न सक्नुहुन्न र उहाँले हामीलाई दिनुभएको आत्मिक वरदानहरूलाई चाहिँ फिर्ता लिन सक्नुहुन्न, अनि यदि उहाँले त्यसो गर्नुहुन्न भने हामीले पनि हुँदैन। बाटो बिराएका ख्रिष्टमा भाई वा बहिनीलाई हामीले कसरी सम्हाल्नुपर्छ त? कोमलता साथ। भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर, आफ्नै पनि विचार राख, नत्र त तिमीहरू पनि परीक्षामा पर्नेछौ। एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर भनेर गलाती 6:1-2 पदले हामीलाई बताउँदछ कि मानिसहरूलाई पुनर्स्थापित गर्नु कहिलेकाहीँ भद्रगोल हुन्छ। हो, के यो सजिलो छैन? पावल भन्छन् कि यो एक बोझ हो, खास गरी जब कसैले परमेश्वरको उद्धार गरिएको परिवारमाथि शरम ल्याउँछ। तर कुरा के हो भने तिनीहरू अझै पनि हाम्रो आत्मिक परिवारका सदस्य हुन्, अनि हामीले त्यस्ता मानिसहरूसँग कसरी व्यवहार गर्छौं भनी संसारले हेर्दैछ। यदि हामीले ठेस खाएर लड्नेहरूलाई इन्कार गर्यौं भने हामीले तिनीहरूसँग पनि त्यस्तै व्यवहार गर्नेछौ भनी संसारका मानिसहरूले किन विश्वास गर्थे र? यसको बारेमा विचार गर्नुहोस् त, यदि तपाईँले परमेश्वरको परिवारमा अनुग्रह पाउन सक्नुहुन्न भने तपाईँले यो कहाँ पाउन सक्नुहुन्छ होला र?

किलोमिटरगी तपाईँको निम्ति राख्यौं र बिग्रिएका मानिसहरूलाई पुनर्स्थापित गर्नु भन्ने शीर्षकमा अझ थप कुराहरू म राख्न गइरहेको छु। योहन्ना चारको चार पदले भन्दछ, उहाँलाई सामरिया भएर जानु पर्थ्यो। बाइबलले किन यीशुलाई सामरिया भएर जानु पर्थ्यो भन्दछ? एउटी बिग्रिएकी स्त्रीलाई उद्धार गर्न जो सामरियामा पहिलो पटक सुसमाचार प्रचार गर्न बोलाइएकी थिइन्। यीशुले सामना गर्नु परेको परिस्थितिको बारेमा विचार गर्नुहोस्। बल्दो गर्मी थियो, यात्रा लामो थियो अनि उहाँ पैदलै यात्रामा हुनुहुन्थ्यो। उहाँलाई थाहा थियो कि यहुदीहरू र सामरीहरू बीचको लामो शत्रुताको कारण उहाँलाई त्यहाँ स्वागत गरिने थिएन। ती दिनहरूमा ती महिलाहरूले आफ्नो अनुहारहरू घुम्टोले छोप्दथे र उनीहरूलाई आफ्नै परिवार भन्दा बाहिरका पुरूषहरूसँग बोल्न निषेध थियो। ती महिलाको बारेमा पहिलेदेखि नै शहरभरि नकारात्मक चर्चा थियो किनभने तिनले पाँच पटक विवाह विच्छेद गरिसकेकी थिइन्। त्यसो भए यीशुले किन उहाँ सामरिया भएर जानु पर्थ्यो भन्ने महसुस गर्नुभयो त? किनकि उहाँले तिनलाई अलपत्र अवस्थामा रहेको एक हीराको रूपमा हेर्नुभयो। उहाँले तिनको समस्या भन्दा परसम्म देख्नुभयो र उहाँको राज्यको लागि तिनको सम्भाव्यता देख्नुभयो। बाइबलले भन्दछ, मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो भन्ने त्यस स्त्रीको गवाहीले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँलाई अथवा उहाँमाथि विश्वास गरे। यहाँ एउटा महत्वपूर्ण पाठ छ। तालिकाले यीशुलाई नियन्त्रण गरेन, तर परमेश्वरको इच्छा र पीड़ामा रहेका मानिसहरूको खाँचोले मात्र। उहाँ अनौठो काम गर्न परम्पराको विपरीत जान अनि नयाँ तरिकाले काम गर्न तयार हुनुहुन्थ्यो। पछि यीशुले आफ्नो चेलाहरूलाई के भन्नुभयो ध्यान दिनुहोस्। के तिमीहरू भन्दैनौ, अझ चार महिना बाँकी छ, तब बाली काट्ने बेला आउँछ। म तिमीहरूलाई भन्दछु, आफ्नो आँखा उचालेर खेतबारी हेर, बाली कटनीको निम्ति पाकिसकेको छ। जसले बाली काट्छ त्यसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ र छर्ने र कटनी गर्ने एकसाथ रमाउँछन्।

निकै निमित्तकै तपाईँको निम्ति राख्यौं। श्रोता, अब जब हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजी सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवन शैलीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
9: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ, अब चिन्ता नलिनुहोस्।
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
8: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
3: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
9: जय मसी, म कलाकार चिप्ले बाजे, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
3: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
10: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा। आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर म अब्राम उपस्थित भइसकेका छौ। अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र धेरैलाई धेरै कुरा मनपर्छ, तर तपाईँलाई के कुरा मनपर्छ त्यो चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ र कतिलाई मनपर्ने कुरा अरूलाई मनपर्ने कुरा आफूलाई मन नपर्न सक्छ, अनि आफूलाई मनपर्ने कुरा अरूलाई मन नपर्न सक्छ, अरूलाई मनपर्ने कुरा आफूलाई मन नपर्न पनि सक्छ। तर तपाईँलाई चाहिँ के मनपर्छ यो एकदमै महत्वपूर्ण कुरा छ। कतिलाई अब घुम्न एकदमै मनपर्छ, कसैलाई घुम्न एकदमै मन पर्दैन, कसैलाई अब खानेकुराहरू नयाँ नयाँ कुरा टेस्ट गर्न मनपर्छ, कतिलाई जे छ त्यसमै खुसी हुने बानी पनि हुन्छ, कतिलाई बजारमा के आएको छ त्यो किनिहाल्नुपर्ने हुन्छ, त्यसलाई प्रयोग गरिहाल्नुपर्ने हुन्छ, कसैलाई जे छ त्यसमै रमाउन सक्ने स्वभाव पनि हुन्छ कतिको। तर सबैभन्दा ठूलो कुरो हामीले हृदयमा कसलाई राखेका छौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। मलाई मनपर्छ कार्यक्रममा यस्तै कुराकानीहरू राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट हो।

बिहान चाँडै उठ्ने मानिस प्राय निन्द्रा पुगेर उठेको हुँदैन, आफ्नो जिम्मेवारी कर्तव्य सम्झेर उठेको हुन्छ। यो महत्वपूर्ण कुराकानी, बिहान चाँडै उठ्ने मानिस प्राय निन्द्रा पुगेर उठेको हुँदैन, आफ्नो जिम्मेवारी र कर्तव्य सम्झेर उठेको हुन्छ। हामी देख्न सक्छौ आज धेरै मानिसहरू एउटा सपना, एउटा दर्शन, होइन एउटा लक्ष्य लिएर मानिसहरू हिँडिरहेका हुन्छन्। तर कति त्यो लक्ष्यमा किन पुग्दैनन् भन्दाखेरि ऊ उठ्न चाहँदैन, ऊ परिश्रम गर्न चाहँदैन। बसेकै ठाउँमा उसलाई सबै कुरा चाहिन्छ, ती मानिसहरू कहिले पनि सफल हुँदैन। सपना दर्शन पूरा गर्न त मान्छे उठ्नै पर्छ। त्यो भएर तपाईँलाई के कुरा मनपर्छ? पक्कै पनि तपाईँलाई म यो बन्छु, त्यो बन्छु, म भविष्यमा गएर यो बन्छु भन्ने कुरा प्रत्येकको जीवनमा छ, होइन? मलाई मनपर्छ यो, भविष्यमा गएर म यो बन्छु भन्ने प्रत्येकसँग छ। म एउटा सफल कलाकार बन्छु, म एउटा सफल व्यापारी बन्छु, म एउटा सफल टिचर बन्छु, म एउटा सफल कुनै पनि क्षेत्रमा बन्छु भनेर हामीले त्यो हृदयमा गाडेका हुन्छौँ अथवा त्यो सपना देखेका हुन्छौँ र त्यो सपना पूरा गर्न चाहिँ उठ्नै पर्छ। त्यो भएर तपाईँ र म परिश्रमी हुन आवश्यक छ। कुन क्षेत्रमा तपाईँ अब्बल बन्न चाहनुहुन्छ, तपाईँ त्यो क्षेत्रमा परिश्रम गर्नुहोस्। कयौं सफल व्यक्तिहरूका गवाहीहरू हामीले सुनेका छौं, उनीहरूको जीवन कथाहरू हामीले पढेका छौं, अनि उनीहरूले पाएको सफलतामा हामी डाहा गर्छौं कसरी भन्ने प्रश्नहरू उठाउँछौ। तर उसको धरातलमा गएर हामी कहिले पनि फर्केर हेर्दैनौ। संसारका धनाढ्य व्यक्तिहरू जिन्दगीदेखि हार खाएर मर्न हिँडेका मानिसहरू फर्केर आएर जीवन सुरु गरेर आज संसारमा उनीहरूलाई संसारले चिन्छ। विलियम कोलकेटको बारेमा धेरैलाई थाहा छ, उनीले धेरै व्यापार गरे, व्यवसाय गरे, काम गरे, तर उनी सफल भएनन्। असफल भएपछि ऊ वास्तवमा मर्न हिँडेको मान्छे हो। एक दिन एकजना व्यक्तिसँग उसको भेट हुन्छ र व्यक्तिले सोध्छ, तिमी एकदमै निराश देखिन्छौ, टुटेको देखिन्छौ, फुटेको देखिन्छौ, के भयो? उनले जवाब दिन्छन्, म जिन्दगीदेखि हारिसके, जे गरे पनि म असफल असफल असफल असफल। अनि उहाँले भन्नुहुन्छ, एकचोटि सबै कुरामा धन्यवादी भएर एकचोटि ट्राई गर भनिसकेपछि, किनभने अनुभव थियो उनीसँग, एकचोटि होइन कोसिस गर भनेपछि उनीले कोसिस गर्छन्, हार खाँदैनन्। अनि उनी कोलकेट, विलियम कोलकेट नै एउटा सफल व्यापारी भन्छन् उनी। अनि आज कोलकेट जस्तै तपाईँ र म बिहान उठेर ब्रस गर्छौ, त्यो कोलकेट नै उसको सफलताको एउटा पहिचान हो। संसारमा कोलकेट प्रयोग नगर्ने मान्छेहरू बिरलै पाइन्छन्। त्यो भएर जिन्दगीमा सफलता पाउन सँग उठ्नै पर्छ, आफूलाई अब्बल बनाउनै पर्छ, परिश्रम गर्नै पर्छ। भन्छन् नि, कुनै मान्छे कुनै पनि क्षेत्रमा सफल हुनु छ भने त्यो क्षेत्रमा ऊ एकचोटि बौला हुनुपर्छ अरे। क्या मानिसले यस्तो भन्नुपर्छ अरे, त्यो त बौला भइसकेछ यार, खालि पढेको मात्रै देखिन्छ, खालि काम गरेको मात्रै देखिन्छ, कसैलाई वास्ता गर्दैन। हो, त्यो एक प्रकारको क्रेजीपन कुनै पनि क्षेत्रमा हुन्छ भने ऊ त्यो क्षेत्रमा अब्बल र सफल पक्कै पनि हुन्छ। त्यो भएर तपाईँ र मेरो पनि होला, म यो गर्छु त्यो गर्छु भनेर
मलाई यो क्षेत्र मनपर्छ होइन हजुर, त्यो क्षेत्रमा सफल हुनको लागि पहिलो कुरा उठ्नुपर्छ, परिश्रम गर्नुपर्छ, अध्ययनशील हुनुपर्छ अनि सफल तपाईँ र मेरा हातमा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा साथ दिन चाहन्छु। यो अर्थपूर्ण कुराकानी हामीले गरिरहेका छौं र मैले बताउन चाहेको कुरा के हो भने परिश्रमले तपाईँ गन्तव्यसम्म पुग्नुहुन्छ। त्यो भएर परिश्रम अनि एकदमै परिश्रमी अध्ययनशील यो एकदमै महत्वपूर्ण कुरा छ। देख्न सक्छौ संसारमा यति धेरै व्यस्त मानिसहरू छन् जसलाई सास फेर्न पनि फुर्सद छैन, तर ती व्यस्त मानिसहरूको जीवनी पढ्नुहोस्। उनीहरूले पढ्नको लागि अध्ययन गर्नको लागि समय छुटाएको हुन्छन् भने त उनीहरू सफल हुन्छन् त। दिनदिनै बोल्नुपर्ने हुन्छ, उनीहरूले काहीँ मेसेज दिनुपर्ने हुन्छ, जहाँ बोले त्यहाँ नयाँ कुरा उनीहरूले दिन सक्छन् किनकि उनीहरू अध्ययनशील छन्। त्यो भएर तपाईँ र म पनि कुनै पनि क्षेत्रमा अब्बल बन्न चाहन्छौ, कुनै पनि क्षेत्रमा एउटा पहिचान बनाउन चाहन्छौ भने हामी अध्ययनशील हुनुपर्दछ, हार्ड वर्किङ होइन परिश्रमी। यो कुराले तपाईँ र मलाई सफल व्यक्ति बनाउँछन्। र अर्को महत्वपूर्ण कुरा भनेको धैर्यता। धैर्यता तपाईँ र ममा पनि अर्को महत्वपूर्ण कुरा छ सफलताको पछाडि। मान्छे सफलता आजै चाहन्छ, तर तपाईँ दीर्घकालीन सफलता प्राप्त गर्न चाहनुहुन्छ भने धैर्यता एकदमै महत्वपूर्ण कुरा हुन्छ। तपाईँले सुरु गर्नुभयो, सफलतै सफलता भयो, जिन्दगीमा हार पनि त खानुपर्छ, असफल पनि भइन्छ, तपाईँ त्यसलाई सम्हाल्न सक्नुहुन्न। तर असफलताबाटै सफलता पाउनु भने अनि सफलताबाट फेरि असफलता आयो भने त्यसलाई तपाईँले सहजै तरिकाले पार गर्न लगाउन सक्नुहुन्छ, किनकि तपाईँमा असफलता सहने पनि क्षमता भनिसकेको हुन्छ। तर सफलता भएर असफलता सह्यो भने चाहिँ उसलाई एकदम गाह्रो हुन्छ। एउटा भनाइ म तपाईँको निम्ति राख्न चाहन्छु, जब म पीडामा हुन्छु तब मलाई बोल्न भन्दा रुन मन लाग्छ, किनकि मलाई लाग्छ मेरो पीडा शब्दले भन्दा बढी आँसुले बुझ्छ। अब यहाँ एउटा महत्वपूर्ण कुरा छ है, जब म पीडामा हुन्छु तब मलाई बोल्न भन्दा रुन मन लाग्छ, किनकि मलाई लाग्छ मेरो पीडा शब्दले भन्दा बढी आँसुले बुझ्छ। अब कति असफलता हुन्छ नि त हामी होइन, अनि त्यो भइसकेपछि कति सपनाहरू बुनिरहेका हुन्छौँ, सपनाहरू बिचैमा टुङ्गिन्छ अनि रुन मन लाग्छ। त्यतिखेर रुनुहोस्, एकान्तमा रुनुहोस्, तर आफ्नो समस्याहरू आफूलाई बुझ्ने मान्छे बाहेक अरूलाई नपोख्नुहोस्। उसले हो भन्छ, तर भित्रभित्र उसले तपाईँको के गरिरहेको हुन्छ, कुचिङ भयो राम्रो भयो भनिरहेको हुन्छ होइन। तपाईँलाई बुझ्ने मान्छेले नि तपाईँलाई एकैचोटि बुझ्छ क्या, तपाईँलाई नबुझ्ने मान्छेलाई जति नै बुझाए पनि उसले बुझ्दैन। अथवा तपाईँलाई मन नपराउने मान्छे, तपाईँलाई नबुझ्ने मान्छे जति नै बुझाए पनि उसले बुझ्दैन। त्यो भएर तपाईँलाई बुझ्ने भनेको नि एउटा यस्तो साथी छ, त्यो साथी भनेको तपाईँ आफै होइन। तपाईँको आँसुलाई बुझ्ने, तपाईँको भित्री कुरालाई बुझ्ने तपाईँ आफै हो। त्यो भएर बाहिर रुनुभन्दा पनि एकान्तमा रुनु चाहिँ अर्थपूर्ण कुरा हुन्छ, जसले तपाईँ आफूलाई बुझ्नुहुन्छ, सम्झाउनुहुन्छ। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मेरो यात्रामा, किनभने धैर्य गर्नुपर्छ हामी। धैर्यताले चाहिँ हाम्रो जीवनमा ठूलो उपलब्धि ल्याउँदैछ भन्ने कुराहरू सोच्नु पर्दछ। कतिचोटि धेरै त्यस्ता घटनाहरू छन्, उनीहरू विदेश जाने भनेर विदेश जान्छन्, के कुरा मिल्दैन अनि एयरपोर्टबाटै फर्केको धेरै घटनाहरू छन्। हेर्नुहोस् त, घरबाट बिदा भएर गएको मान्छे होइन, साथी सङ्गीतले बिदा गरेको मान्छे, घरले बिदा गरेको मान्छे, फेरि घर फर्केर जाँदा त्यो जस्तो नमजा के हुन्छ। कयौं त्यस्ता घटनाहरू छन्, तर थाहा छ ती मानिसहरूको जीवनमा भलाइ नै भएको छ।
नेपाल एयरपोर्टबाट फर्क्यो त के छ र आफ्नै आँगनमा फर्क्यो नि, तर विदेश गएर केही दिन बसेर फर्किँदा कस्तो हुन्छ? त्यो धेरै नराम्रो हो नि त, होइन? त्यो भएर तपाईँ र म कहिलेकाहीँ जिन्दगीमा यस्ता असफलताहरू पनि आउँछन् जुन असफलताले तपाईँलाई लामो समयसम्म सिठाडो गरेर हिँड्ने योग्यको बनाउनेछ। त्यो भएर हतार नगर्नुहोस्, धैर्यता गर्नुहोस्। धैर्यताको फल एकदमै मिठो हुन्छ। एक्जाम्पल मैले तपाईँलाई दिनै पर्छ। जस्तै एउटा बच्चा, हेल्दी बच्चा जन्मिनको लागि ऊ 8 महिना अथवा 9 महिना 1 वर्ष हुन्छ एउटा बच्चा, होइन? कम्प्लिटली जब एउटा बच्चा 9 महिना 10 वर्ष पुगेर जब एउटा आमाको गर्भबाट उसले जन्म लिन्छ नि, त्यो बच्चा हेल्दी हुन्छ। तर जुन बच्चा 6 महिना 7 महिनामा जन्मिन्छ भने त्यो बच्चाको भविष्य हुन्छ पनि नहुन पनि सक्छ। त्यो आमाले हेल्दी बच्चा पाउनको लागि 9 महिना 10 महिना कुर्नै पर्छ। त्यो भएर तपाईँ र मैले कुनै पनि काम सुरु गरेका छौं भने धैर्यता गर्नुहोस्। आज नहोला, भोलि नहोला, समय आएपछि तपाईँले धेरै उपलब्धि प्राप्त गर्नुहुनेछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मैले एउटा सफलताको सिँढी चढ्नको लागि हाम्रो जीवनमा के कुरा आवश्यक पर्छ भन्ने कुरा नै बताइरहेको छु अथवा तपाईँलाई भविष्यमा गएर मलाई यो बन्नु छ मलाई यो कुरा मनपर्छ जस्तो लाग्छ भने मैले भने परिश्रम अनि अध्ययनशील त्यसपछि अनि धैर्यता यो कुरा चाहिँ एकदमै तीनवटा कुरा हाम्रो जीवनमा एकदमै महत्वपूर्ण कुरा छ धेरै सफल व्यक्तिहरूको घटनाहरू हामीले सुनेका छौं देखेका छौं जानेका छौं उहाँहरूको जीवनबाट पनि हामीले धेरै कुराहरू सिक्न सक्छौं होइन हामी एउटा साधारण मान्छेहरू तपाईँ साधारण म साधारण तर यो तीनवटा कुरालाई मध्यनजर गर्यौं भने हामी असाधारण काम गर्न सक्छौं किनभने तपाईँले मेरो साथमा त नि परमेश्वर हुनुहुन्छ नि उहाँले भन्नुहुन्छ न डराऊ म तिमीसित छु परमेश्वरको दासले यति ठूला ठूला युद्धहरू जितेका छन् तर उनीहरूको साथमा परमेश्वर हुनुहुन्थ्यो र जिते मोसासँग हुने परमेश्वर दाउदसँग हुने परमेश्वर सावलसँग हुने परमेश्वर होइन तपाईँ र मसँग पनि हुनुहुन्छ तर परमेश्वरलाई 100% हामीले विश्वास चाहिँ गर्नुपर्दछ मैले भने नि धैर्यताको फल मिठो हुन्छ भनेर अनि सफलता तपाईँ र मैले चाख्न सक्छौ एउटा मान्छे विदेश जानको लागि कति प्रोसेसहरू हुन्छ होइन जब सफलता भइसकेपछि मानिलिउँ कुनै देश जाँदै हुनुहुन्छ तपाईँ भिसा पाउनसम्म तपाईँले यति धेरै धाउनुपर्छ यति धेरै मान्छे भेट्नुपर्छ यति डकुमेन्टहरू बनाउनुपर्छ जब तपाईँ इन्टरभ्यूको लागि जानुहुन्छ नि तपाईँ इन्टरभ्यूमा एमबिसीले तपाईँलाई स्वागत छ हाम्रो देशमा भनौँ भने कति धेरै खुसी हुन्छन् त्यहाँ मान्छे त्यहाँ नै रुन थाल्छ खुसी कहाँ हुन्छ हान थाल्छ हो एउटा डकुमेन्ट बनाउन एउटा कुनै पनि देश जानको लागि उसले कति ठाउँ धाएको हुन्छ त्यहाँ मेहनत त छ नि त होइन यहाँ जहाँ भन्छ त्यहाँ जहाँ भन्छ यो बना भन्छ त्यो बना भन्छ यसलाई भेट भन्छ उसलाई भेट भन्छ सबै कुरा तयार भइसकेपछि जब एमबिसीमा तपाईँ जानुहुन्छ अनि एमबिसीमा गएपछि जब तपाईँलाई तपाईँ पास हुनुहुन्छ नि बास त्यो नै सबैभन्दा ठुलो कुरो हो कति आनन्द आउँछ सबै कुरा उसले गरेको त्यो मेहनतहरू सबै उसले बिर्सिन्छ त्यो भएर मेहनत एकदमै महत्वपूर्ण कुरा छ एउटा कुरा पुगेन भने पनि इन्टरभ्यू फेल हुन सक्छ नि त त्यो भएर एउटा कुरा नपुगेर म असफल भएँ भने बरु म पाँचवटा कुरा लिएर जान्छु नि किन त्यसले मलाई प्लस पोइन्ट गर्छ त्यो भएर तपाईँ र मैले पनि जीवनमा सफलता प्राप्त गर्नु छ भने मेहनत एकदमै महत्वपूर्ण कुरा हुन्छ अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। अहिलेलाई भने प्राविधिक मित्र सरोजजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रीष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको 26 अध्यायको 6-13 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। यीशु बेथानियामा सिमोन कुष्ठ रोगीको घरमा हुनुहुँदा एउटी स्त्री सिंगमर्मरको एउटा सिसीमा बहुमूल्य अतर लिएर उहाँ कहाँ आई र उहाँ खाना बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याए। यो देखेर चेलाहरूलाई रिस उठ्यो र तिनीहरूले भने, के को निम्ति यत्रो नोक्सानी? किनकि यो अतर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो। तर यीशुले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्, किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन् तर म तिमीहरूसँग सधैँ हुन्न। तिनले यो अत्तर मेरो शरीरमा खनाएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ। आदरणीय श्रोता, यो खण्डमा लेखकले भनेका कुराहरूलाई हामीले हेर्दै जाँदा मुख्य कुरा हामी यहाँ के देख्छौ भन्दा, यीशुको मृत्यु पक्का हो भनेर प्रमाणित गरेका छन्। यीशुको मृत्यु पक्का हो भनेर प्रमाणित गरेको कुरा यहाँ उल्लेख गरिएको छ। र मृत्यु भएको शरीरलाई के गर्नुपर्छ? के मृत्यु नभएको शरीरलाई कसैले दफन गर्न सक्छ? मिल्छ? मिल्दैन। जुन शरीर पूर्ण रूपमा मृत्यु भएको छ त्यो शरीरलाई मात्र दफन गर्ने कार्य गरिन्छ। नमरिकन कसैलाई दफन गर्न मिल्दैन, कानून लाग्छ। यस खण्डमा स्त्रीले एउटा बेथानियामा एउटा सिमोन कुष्ठ रोगीको घरमा हुनुहुँदा एउटी स्त्रीले सिंगमर्मरको एउटा सिसीमा बहुमूल्य अतर लिएर उहाँ कहाँ आए र उहाँ खाना बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खने। यो घटना अचम्मको घटना थियो र यति महँगो अतर लिएर उहाँ कहाँ आएर शिरमा खनाई महँगो किन खनाई भन्ने प्रश्न पनि यहाँ महत्वपूर्ण छ। बेथानीमा यीशुको शिरमा एउटी स्त्रीले एउटा बहुमूल्य अत्तर लिएर खनाएको कुराले वरिपरिका चेलाहरू अथवा चेलाहरूलाई त रिस पनि उठ्यो। अब उनीहरूलाई रिस उठ्ने कारण चाहिँ के हो भनेदेखि, यति बहुमूल्य अत्तरलाई किन यीशु ख्रिस्टको शिरमा खनाएर यो नोक्सानी गरेको भन्ने उनीहरूलाई रिस उठेको देखिन्छ। किनभने चेलाहरूले यो नोक्सानी भनेर सम्बोधन गरेका छन्। यो आवश्यकता किन पर्यो भन्ने चेलाहरूले बुझ्न सकेन र केवल उनीहरूले चाहिँ महँगो छ र यो महँगो कुरालाई किन नोक्सानी गरेको भन्नेतिर उनीहरूले सोचिरहेको देखिन्छ। अब यो अत चाहिँ धेरै दाममा बिक्री गरेर त्यो पैसाले बरु गरीबहरूलाई दिन सकिन्थ्यो। यो किन भएन भन्ने चेलाहरूको स्वाभाविक विचार थियो र चेलाहरूको दृष्टिकोणमा यो ठिकै थियो, किनभने बहुमूल्य अत्तर त्यतिकै शरीरमा खन्याएर सिद्ध्याउनु त्यसको कुनै पनि नाफा नदेखेको अथवा नाफा देखेन चेलाहरूले र उनीहरू एक किसिमले रिसको छोकमा पनि परे। यस्तो गर्नु नहुने थियो र यस्ता खालको नोक्सानी गर्नु हुँदैन थियो, बरु यो त बेचेर गरीबहरूलाई दिएको भए यो आशिष हुने थियो भन्ने उनीहरू ती कुराहरूमा सम्बन्धित भएर उनीहरूले बोले। तर यीशुले तिनीहरूलाई भन्नुभयो, यो नारीले असल काम गरेकी छिन्, तिनलाई दुःख दिनुहुन्न भन्नुभयो। यीशु ख्रिस्टले अब चेलाहरूको हृदयलाई प्रभु यीशु ख्रिस्टले थाहा गर्नुभयो र यो स्त्रीले यो तेल खनाएको अथवा अत्तर खनाएकोमा तिनले गाली खाएको कुरा पनि यहाँ देखिन्छ र यो स्त्रीले तेल अथवा अत्तर शिरमा खन्याउनुको तात्पर्य रहस्य हामीलाई थाहा छैन, तिनलाई पनि थाहा थियो कि थिएन, तर तिनलाई त्यो प्रेरणा भएर त्यो अत्तर यीशुको शिरमा खन्याए त त्यसमा तिनले चेलाहरूको भनाई खानु पर्यो र धेरै कुराहरू त्यहाँ भए, किनभने चेलाहरूलाई रिस उठेको थियो भनेर यहाँ बाइबलमा बताउँछ। यस्तो गर्नु हुँदैन थियो भनिकन धेरै कुरा गरेपछि यीशु प्रभुले तिनलाई दुःख दिनुहुन्न भन्नुभयो। यसरी तपाईँहरूले क्वेसन नगर्नुहोस्, प्रश्न नगर्नुहोस्, तिनले गरेको गरेकी कामलाई यसरी एउटा गलत अर्थ लगाएर तिनलाई अप्ठ्यारोमा नपार्नुहोस् भन्ने कुरा नै यीशु प्रभुले भन्नुभएको हामी यहाँ देख्छौ। अनि यीशुले यो पनि भन्नुभयो, चेलाहरूको भनाइलाई गरीबहरू तिनीहरूसँग सधैँ हुन्छन् र म चाहिँ हुन्न भन्नुभयो र यीशु प्रभुले यो कुराहरू रहस्यमय ढंगले बोलिराख्नु भएको छ र चेलाहरूले सोचेको कुरालाई पनि यीशु प्रभुले सम्बोधन गर्नुभयो। गरीबहरूलाई सहायता गर्नुपर्छ नगर भन्नुभएको छैन यीशुले, गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्, तिमीहरूले अझै गर्न सक्छौ, अझै उनीहरूलाई यिनीहरूको हेरचाह गर्न सक्छौ, त्यसको लागि समय छ, त्यसको लागि धेरै कामहरू गर्न सकिन्छ। तर अब यीशुले आफ्नो बारेमा भन्नुभयो, म हुन्न भनेर उहाँले भन्नुभयो। अब यीशु ख्रिस्टको शरीर कहिलेसम्मको लागि उनीहरूसँग हुने हो त्यो धेरै नै कम मात्रै थियो। अब यीशु प्रभुको शरीर चाँडै नै अब यो चेलाहरूको बीचबाट हटेर जानु हुने थियो र यही कुराहरूलाई यीशुले भन्नुभयो, म हुन्न यो संसारमा, अब मेरो म चाहिँ हुन्न। अनि तिनले यो अत्तर मेरो शिरमा खनाएर दफनको निम्ति मलाई तयार गरेकी हुन् र यीशु प्रभुले अब जुन महँगो अत्तरलाई यीशु ख्रिस्टको शरीरमा खन्याउनुको अर्थ नबुझेको कारणले गर्दा यो कुरामा उनीहरू रिसाएका थिए अनि स्त्रीले पनि दुःख भोगेकी थिइन् यी सबै भनाइहरूबाट। तर यीशु प्रभुले स्पष्ट रूपमा यहाँ उहाँको दफनको निम्ति तयार भन्ने कुराले यीशु ख्रीष्ट मृत्यु यीशुको मृत्युको लागि यो तयारी भन्ने कुरा हामी बुझ्छौं। र यीशु ख्रीष्टको शरीर पूर्ण रूपमा अब मृत्युमा जानेछ र मृत्यु भएको शरीरलाई चिहानमा राखिनेछ र चिहानमा राखेको शरीरलाई बन्दोबस्त साथ दफन गरेर सारा भनौ राजनीतिक तवरले सामाजिक तवरले धार्मिक तवरले यीशु ख्रीष्टको शरीरलाई एकदमै व्यवस्थित ढंगले मरेको शरीरलाई दफन गर्ने कुरा एकदम यहुदीहरूको चलन अनुसार यो एकदमै आवश्यक थियो। त्यसैले पनि शरीरलाई एउटा मृतक शरीरलाई यसरी दफन गर्ने चलन यहुदीहरूको चलनहरू हामी देख्छौ। सारा संसारमा यो सुसमाचार सुनाउँदा यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ। अब यो मृत्युको भएको शरीरलाई दफन गर्ने कुरामा जसरी यी स्त्रीले आफ्नो बहुमूल्य अतर खसेर एउटा मृत्युको घोषणा गरेका छन् र तिनको हरेक जीवनमा यीशु प्रभुले भन्नुभएको छ मेरो जब जब तिमीहरूले यो रोटी खान्छौ कचौरा पिउँछौ अनि म नआउन्जेलसम्म तिमीहरू मेरो मृत्युको घोषणा गर्दछौ भनिकन यीशु प्रभुले भनौ पावल फ्रेरीद्वारा लिखित परमेश्वरको वचन धर्मशास्त्र कोरन्थीको पुस्तकले यही कुरा भन्दछन्। सारा संसारमा यो सुसमाचार सुनाउँदा यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ र यसको मतलब चाहिँ पूरै प्रभुको मृत्युको घोषणा भन्ने कुरा हामी बुझ्छौ। यसरी लेखकले यो खण्डमा यीशुको अभिषेक एक मरियम जसले बहुमूल्य अत्तर यीशुको शिरमा खन्याएर उहाँको दफनको निम्ति तयार गरेको र यो बलिदानिक सेवाको कदर गर्नलाई पनि प्रोत्साहन दिएका छन्। साँचो मृत्यु भएको शरीरलाई दफन पनि गरिने चलन थियो। यीशु प्रतिको गहिरो आराधना र प्रेमको प्रकट बारे पनि प्रस्ताएका छन्। त्यसरी नै हरेकले यीशुको मृत्यु सत्य हो भनेर घोषणा गर्नुपर्छ। उहाँको मृत्यु पक्का हो भनेर भविष्यवाणी गरेको सत्यता पनि यो हो। आज धेरैले यीशुको मृत्युको बारेमा शंका गर्दछन् तर यीशुको मृत्यु सत्य भएकोले उहाँको पुनरुत्थान पनि सत्य हो भनेर घोषणा गरेका छन्। के हजुरहरूले पनि शंका गर्नुभएको छ कि शंकाले गर्दाखेरि तपाईँ भनौ जीवनमा के अप्ठ्यारो त भएको छैन र यीशुको मृत्युलाई अझै पनि विश्वास गर्न सक्नु भएको छैन? यीशुको मृत्यु नभएको भएदेखि कुनै मानिसले पनि पाप र उद्धार पाउन सक्दैन। त्यसैले यीशुको मृत्यु पक्का हो भन्ने कुरा स्त्रीले त्यो बहुमूल्य अतर यीशु ख्रीष्टको शरीरमा खनाएर यो शरीर अब पूर्ण रूपमा मृत्यु हुन्छ र त्यो मृत्यु भएको शरीरलाई दफन गर्नुपर्छ भनिकन त्यो रहस्य यहाँनिर बताएको देखिन्छ। र यीशुको मृत्यु साँचो मृत्यु हो र साँचो मृत्युको लागि दफन चाहिन्छ र दफन भएर फेरि पुनरुत्थानको शक्ति यहाँनिर देखिन्छ। त्यस कारणले मृतक भएको शरीर फेरि बिउजेर कहिले पनि नमर्ने गरेर बिउजनु जीवित हुनु चाहिँ पुनरुत्थान हो र आज हरेक व्यक्तिको लागि यीशुको मृत्यु शंका नभएर विश्वासद्वारा यीशुको मृत्युको घोषणा गर्नुपर्छ र विश्वास गर्नुपर्छ, जसले गर्दा हामीहरू मर्नु पर्दैन, हामीहरू मर्यो भने पनि जीवित हुनेछ। र क्रिश्चियनहरू मरेर फेरि जीवित हुन्छन् किनभने यीशु मरेर तेस्रो दिनमा जीवित हुनुभयो, उहाँलाई विश्वास गर्नेहरूको शरीर फेरि पुनरुत्थान हुनेछन् र उनीहरू पनि जीवित हुनेछन् र कहिले नमर्ने गरेर उनीहरू फेरि जीवित हुनेछन्। त्यसकारण आज हरेकले यीशुलाई विश्वास गर्नुपर्छ, यीशुलाई विश्वास गरेर उहाँको मृत्युको घोषणा गर्नुपर्छ, उहाँको मृत्यु भएको साँचो हो र यदि उहाँको मृत्यु साँचो हो भने हाम्रो लागि अब उद्धार र मुक्ति पनि साँचो हुन्छ भन्ने निश्चयतामा अगाडि बढ्नुपर्छ। के आज हजुरहरूले पनि शंका गर्नुभएको छ कि आउनुहोस्, शंका गर्नु पर्दैन, उहाँको मृत्युलाई विश्वास गर्नुहोस् र उहाँको मृत्युको प्रचार गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहीँ राख्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परम प्रभु परमेश्वरले प्रशस्त प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च गुवे पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता कार्यक्रम मार्फत तपाईँले बेचसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवन साथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने

0: गीतपछि पुनः स्वागत गर्न चाहन्छौ। कार्यक्रम एक भन्दा दुई अस्थल तपाईँ सुन्दै हुनुहुन्छ र अब चाहिँ भने हामी वचनको समयमा आइपुगेको छौं र वचनको लागि आज हामीसँग हुनुहुन्छ पास्टर तथा अगुवा विकास तालिमका कार्यक्रम संयोजक तथा संगीतकार महेश ताम्राकारज्यू। वहाँ बेतसालम भैसेपारी चर्चबाट हुनुहुन्छ र वहाँबाट आउनुहोस् हामी जीवित परमेश्वरबाटको सन्देश सुन्न गइरहेको छौं र यो समयमा आदरणीय महेश ताम्राकारज्यूलाई दिन चाहन्छु।
1: आज गुड न्यूज एफएममा यो एक भन्दा दुई असल कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई म हार्दिक अभिवादन गर्न चाहन्छु। मेरो नाम महेश ताम्राकार हो। आज यस विशेष अवसरमा तपाईसँग ख्रिस्टियन विवाह अन्तर्गत रहेर बाइबलबाट केही महत्वपूर्ण सत्यहरू साझा गर्न पाउँदा म अत्यन्त खुशी छु। आशा गर्दछु आजको हाम्रो यो समय अर्थपूर्ण, उत्साहजनक तथा आशिषमय हुनेछ। आज संसारले विवाहलाई धेरै तरिकाले परिभाषित गर्दछ। कसैले भन्छ विवाह खुशीको लागि हो। तपाईहरूले कतै न कतै यस्तो भनाई अवश्य सुन्नुभएको होला, म यस्तो व्यक्ति खोज्छु जसले मलाई सधैं खुशी राखोस्। धेरै मानिसहरू विवाह गर्दा यस्तो अपेक्षा गर्दछन् कि जीवनसाथीले उनीहरूको सबै भावनात्मक आवश्यकताहरू पूरा गरिदियोस्। तर जब अपेक्षा पूरा हुँदैन, निराशा शुरू हुन्छ। म यो सम्बन्धमा खुशी महसुस गरिरहेको छैन, के भयो, मैले गल्ती त गरेन, अब यो विवाहको कुनै अर्थ छैन भनेर पनि भनिएका अभिव्यक्तिहरू हामीले सुनेकै होलौं। कतिपयले विवाहलाई केवल आफ्नो व्यक्तिगत खुशीसँग जोड्दछन्। त्यसैले सम्बन्धमा समस्या, संघर्ष वा दुःख आएपछि उनीहरू विवाह समाप्त गर्न पनि तयार हुन्छन्, किनकि उनीहरूको सोचमा विवाहको मुख्य उद्देश्य म खुशी हुनु मात्र हुन्छ। कसैले भन्छन् यो सामाजिक व्यवस्था हो, कसैले यसलाई एउटा कन्ट्राक्ट जस्तो सम्झन्छ। धेरै मानिसहरू आफ्नो वैवाहिक सम्बन्धका कारण निराश र दुखी छन्, किनभने उनीहरू यी बाइबलीय सिद्धान्तहरूबाट टाढा छन्। यदि हामीले परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा हाम्रो जीवनमा पूरा भएको चाहन्छौ भने हामीले रोमी 12:1-2 पावलले लेखेका जस्तै उहाँको वचनमा रहेका जीवन निर्देशनहरूलाई पछ्याउनु आवश्यक हुन्छ। हामी मानिस चाहिँ स्वभावैले स्वार्थी प्राणी हौ। हामी प्राय आफ्नो स्वार्थ पूरा गर्न अरू मानिसहरूलाई प्रयोग गर्ने गर्छौ र अरूलाई प्रयोग गर्दा आफ्नो स्वार्थ पूरा हुने आशा राख्छौ। यो स्वार्थी सोच बलिदानी जीवनको विरूद्धमा हुन्छ। यो अरूको भलो चाहने, अरूको हित सोच्ने कुराको पनि विरूद्धमा हुन्छ। तर मनको परिवर्तनद्वारा हामी आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन सक्छौ। विवाहको बारेमा पनि यस्तै गलत बुझाइ हुनु सम्भव छ। यस्ता गलत बुझाइहरूले दिमागमा घर बनाएर बसेका हुन सक्ने सम्भावना पनि छ। त्यसैले यदि हामी विवाहलाई परमेश्वरको योजना अनुसार जिउन चाहन्छौ भने हामीले विवाह प्रतिको पूर्वाग्रह तथा सोचाइमा परिवर्तन गर्नै पर्छ। बाइबलले सिकाउँछ विवाह मानिसको विचार होइन, यो परमेश्वरको योजना हो। परमेश्वरले संसारमा पाप प्रवेश गर्नुभन्दा अगाडि नै विवाहको स्थापना गर्नुभयो। त्यसैले विवाह कसरी चल्नुपर्छ भन्ने नमूना, डिजाइन, खाका संसारले दिने होइन, सृष्टिकर्ता जसले यो बनाउनु भयो परमेश्वर स्वयंले दिनुभएको छ। आज हामी ख्रिस्टियन विवाह अन्तर्गत रहेर एउटा अत्यन्त महत्वपूर्ण विषयमा परमेश्वरको वचनबाट सिक्न चाहन्छौ, विवाहको लागि परमेश्वरको योजना। यो चाहिँ आजको विषय रहनेछ। विवाहको लागि परमेश्वरको योजना अन्तर्गत उत्पत्तिको पुस्तक 2:18-25 सिकाएका 4 पक्षहरूलाई हामी केलाउनेछौ। पहिलो छ आफ्नो लागि सुहाउँदो जोडीको आवश्यकताको पहिचान गर्नु। पहिलो आफ्नो सुहाउँदो जोडीको आवश्यकताको पहिचान गर्नु। जोडीको आवश्यकताको पहिचान। आजको उत्तराधुनिक समाजमा विवाहका बदलिदा अवधारणाहरू छन्, जस्तै परीक्षणात्मक विवाह भन्छ, ट्रायल म्यारिज। पहिला सँगै बसेर हेर्छन् मिल्छ कि मिल्दैन, जाँच्ने अनि मात्र विवाह गर्ने सोच। समलैङ्गिक विवाह, होमोगामी, सेम सेक्स म्यारिज, दुई पुरुष वा दुई महिला बीच हुने विवाह, पुरुष गरिने विवाह अथवा महिला बीच गरिने विवाह, धेरै छन्। त्यो मध्येको अर्को विवाह बिना सहजीवन जिउने, होइन, विवाह नगरिकनै पति पत्नी झैं सँगै बस्ने, सम्बन्धमा रहने तर विवाह नगर्ने। अनि अहिले एकदमै होइन मानिसहरूले गर्न थालेको अर्को एउटा छ, त्यो चाहिँ सोलोगामी भन्छ, आफैसँग विवाह गर्ने। विवाहको निम्ति अर्को व्यक्ति चाहिँदैन अथवा अर्को कुनै स्त्री या पुरुष चाहिँदैन, भन्ने अवधारणा, आफैसँग आफैले प्रतीकात्मक रूपमा विवाह गरेर आत्मसन्तुष्टि खोज्ने सोच, यस्तै विभिन्न खालका असामान्य सम्बन्धहरू राखेर रा, यो चाहिँ विवाहको अल्टरनेटिभ हो, यो चाहिँ विवाह नगरे नि हुन्छ भन्ने कुराहरू अहिलेको समाजमा हामी देख्छौ। कोही कोही मानिसहरूले वस्तुसँग विवाह गरेको, आत्मिक शक्तिहरूसँग विवाह गरेको, होइन काल्पनिक पात्रहरू, होइन डिज्नीका पात्र जस्तै एल्सा, अरू के कुराहरूसँग विवाह गरेको दावी पनि गरेका सुनेका छौ। यसको अर्थ के हो? आज समाजमा विवाहलाई परमेश्वरले दिनुभएको उद्देश्य भन्दा व्यक्तिगत भावना र इच्छाले परिभाषित गर्न थालिएको छ। यस्तो सोच छ कि मलाई जे सही लाग्छ त्यसलाई परिभाषित गर्ने अधिकार मेरै हो। फलस्वरूप विवाह परमेश्वरको स्थापित योजना भन्दा व्यक्तिगत चाहनाले निर्धारण हुने कुरा बन्दै तथा बढ्दै गइरहेको छ। तर परमेश्वरको स्थापित योजनामा आफ्नो जोडीलाई आवश्यकताको पहिचान गर्नु एकदमै महत्वपूर्ण छ। त्यसकारणले उत्पत्ति 2:18-20 परमेश्वरले भन्नुभयो त्यहाँनिर, मानिस एक्लै रहन असल छैन। आदमसँग सबै कुरा थियो, सुन्दर अदनको बगैँचा, परमेश्वरसँगको सम्बन्ध, जिम्मेवारी, अधिकार, तर केहीको कमी छ। एउटा कुरा अधुरो थियो, परमेश्वरले नै भन्नुभयो, त्यो कमी थियो, ऊ एक्लो थियो। मानिस एक्लै हुनु असल थिएन, जोडी साथीको आवश्यकता हामी यहाँनिर देख्न सक्छौ। मानिस आफैले एक्लैले सृष्टिको ढाँचा फल्दै फुल्दै र वृद्धि हुँदै जान अथवा त्यो ढाँचालाई पूरा गर्न सक्थेन। यसले एउटा सत्य सिकाउँछ, विवाह एक साझेदारी हो। परमेश्वरले आदमलाई जनावरहरूको नाम राख्न दिनुभयो। परमेश्वरले आदमलाई किन जनावरहरूको नाम राख्ने काम दिनुभयो सोच्नु भएको छ? परमेश्वरले आदमलाई जनावरहरूको नाम राख्न दिनुभयो ताकि उसले देखोस् सबैको जोडी छ तर म एक्लो छु, उससँग मिल्ने अरू केही छैन। जोडीको आवश्यकता त छ तर उसले अरू थोकहरूमा त्यो जोडीको आवश्यकताको पहिचान गर्दैन, उसले आफूलाई चाहिँ एक्लो देखेको छ। परमेश्वरले आदमलाई त्यसै कारणले जनावरहरूको नाम राख्न दिनुभयो ताकि उसले देखोस् सबैको जोडी छ तर ऊ एक्लो छ। आदमले देख्यो, गाईको जोडी छ, चराको जोडी छ, सबैको जोडी छ, तर मेरो कोही छैन। मानौ एउटा गाडी छ, इन्जिन राम्रो छ, पेट्रोल छ, चालक पनि छ, तर टायर छैन। गाडी चल्छ? चल्दैन। तब परमेश्वरले हब्बालाई बनाउनु भयो सहयोगी। सहयोगी भन्नाले अधीनस्थ अथवा नोकर होइन, तर एक अपरिहार्य साथी हो। एक जोडीको लागि अर्काको निम्ति आफ्नो आवश्यकता पहिचान गर्न महत्वपूर्ण छ। होइन, म एक्लो छु, मलाई जोडी चाहिन्छ। त्यो जोडी स्त्रीले पुरुषमा, पुरुषले स्त्रीमा देख्नु, त्यसको खाँचो पहिचान गर्नु, त्यसको खाँचो महसुस गर्नु यो स्वाभाविक हो र त्यो गर्न आवश्यक छ। र पुरुष र महिला एकअर्काको निम्ति दुवै व्यक्तिगत रूपमा महत्वपूर्ण मूल्यमान हुन्छन् र त्यसको पहिचान गर्न पनि महत्वपूर्ण छ, आफ्नो सुहाउँदो जोडीको आवश्यकताको पहिचान गर्नु। अब दोस्रो हामी यो खण्डबाट अर्को कुरा के देख्न सक्छौ भनेदेखि चाहिँ आफ्नो जोडीको पूर्ण स्वीकार। उत्पत्ति 2:21-23 हामी हेर्यो भने आदमलाई एकजना साथी चाहिएको थियो जुन उसले पहिचान गर्यो र जो आदमको लागि मिल्दो वा सुहाउँदो। जब परमेश्वरले हब्बालाई आदम कहाँ ल्याउनु भयो, पत्नीको रूपमा प्रदान गर्नुभयो, आदमले भने यो त मेरै हाडको हाड र मासुको मासु हो। आदमले हब्बालाई तुरन्तै स्वीकार गरे, उसले यो भनेन अझ राम्रो कोही छैन, अलि फरक भए हुन्थ्यो। उसले पूर्ण रूपमा स्वीकार गर्यो। यहाँ हामी दुईटा कुरा देख्छौ। पहिलो कुरा पहिचान, उसले बुझ्यो यही मेरो लागि परमेश्वरले तयार गर्नुभएको व्यक्ति हो। अनि दोस्रो कुरा चाहिँ प्रशंसा, उसले आनन्दका साथ आफ्नो जोडीलाई स्वीकार गर्यो। दम्पतिले एकअर्कालाई पूर्ण रूपमा अपनाउनु अथवा स्वीकार गर्नु आवश्यक हुन्छ, गर्नु नै पर्छ। सिर्फ राम्रो पक्ष मात्र होइन, कमजोरीहरू पनि, मतभेदहरू पनि, भिन्नताहरू पनि, किनभने विवाह भनेको यस्तो सम्बन्ध हो जहाँ हामी अर्को व्यक्तिलाई परिवर्तन गर्न होइन स्वीकार गर्न सिक्छौ। प्रेम भनेको स्वीकार गर्नु पनि त हो, स्वीकार गर्नु उसको व्यक्तित्व, उसको परिवार, उसको चर्च, सबै स्वीकार गर्नु। पुरुष र महिला बीच केही कस्ता भिन्नताहरू छन्। पहिलो कुरा त पुरुष र स्त्री हुनु नै भिन्नता हो, त्यसमध्ये विभिन्न खालका व्यक्तित्वको भिन्नता, पारिवारिक भिन्नता, चर्चका भिन्नता, विभिन्न खालका पृष्ठभूमिका भिन्नताहरू छन् जुन पनि विवाहसँगै स्वीकार्य हुनु आवश्यक छ। उदाहरणको रूपमा धेरै विवाहहरू यस्तो हुन्छ, श्रीमानले भन्छ म जस्तो छु तिमी पनि त्यस्तै हो, अनि अविवाहित जोडीहरूले विवाहको लागि किन पर्खिन्छन्, किन ढिलो भइरहेछ भन्ने प्रश्नमा धेरै पटक हामीले सुन्छौ माई टाइप वाला जोडी म्याचिङ भएको छैन। होइन, तपाईँ सुन्नुभयो होला म्याच मेकिङ, दुई व्यक्तिको उपयुक्ततालाई हेरेर जोडी मिलाउने प्रक्रिया अथवा समान रुचि इन्ट्रेस्टको आधारमा जोडी मिलाउने प्रक्रिया। अहिले त फेरि आजकल यो एल्गोरिदमिक म्याचिङ पनि भनेर भन्छ, आजकल धेरै एप्सहरूले चाहिँ डेटा इन्ट्रेस्ट प्रयोग गरेर जोडी मिलाउने पनि गर्दछन्। तर माथि भनेको कति कुराहरूले चाहिँ अहिलेको ट्रेन्डिङ, अहिलेको सोचलाई चाहिँ प्रकट गर्छ, स्वीकार्यता भन्दा पनि स्वार्थीपनलाई चाहिँ यसले उजागर गर्छ। तर स्वस्थ विवाह तब हुन्छ जब हामी भन्छौ म तिमीलाई जस्तो छौ त्यस्तै स्वीकार गर्छु। यसको अर्थ गलत कुरालाई समर्थन गर्नु होइन, यसको अर्थ व्यक्तिलाई प्रेम गर्नु हो। तर यसले हामीलाई यो पनि सिकाउँछ कि करारमा प्रवेश गरेर विवाहको दिनमा म मन्जुर छु भन्नुभन्दा अघि हामीले पहिले आफैलाई र आफ्नै चरित्रलाई निर्माण गर्नु आवश्यक छ। हामी प्राय सही व्यक्ति खोज्नमा व्यस्त हुन्छौ, मेरो लागि सुहाउने भेटेकै छैन अथवा उसको त चरित्र राम्रो छैन, उसको यो राम्रो छैन, सुन्दरता राम्रो छैन, यी विभिन्न कुराहरू अर्को व्यक्तिमा हामीले त्यो चाहेका हुन्छौ, त्यसमा हामी व्यस्त रहन्छौ। धेरै मानिस सही व्यक्ति खोजिरहेका छन्। जब कसैलाई विवाहको बारेमा सोधिन्छ धेरै जसो सुनिने उत्तर यही हुन्छ, खै अझैसम्म सही व्यक्ति भेटिएको छैन। तर परमेश्वरले भन्नुहुन्छ पहिले आफै सही व्यक्ति बन्नु। यसबाट सिक्नु पर्ने कुरा के छ भने ख्रिस्टको चरित्र धारण गर्ने विवाह पूर्व नै, विवाहको लागि तपाईँहरू तयार हुँदै हुनुहुन्छ अथवा सोच्दै हुनुहुन्छ, तपाईँ उमेर पुगेको हुनुहुन्छ भनेदेखि चाहिँ अरूमा तपाईँले विवाह गर्दा हेर्ने स्वभाव चरित्र चाहिँ आफैले त्यसमा अभ्यास गर्ने, त्यसमा गृह कार्य गर्ने, त्यसमा आफूलाई बढाउनु आवश्यक छ। ख्रिस्टको चरित्र धारण गर्ने, विवाह अघि क्षमा गर्न सिक्ने, विवाह अघि धैर्यता सिक्ने, होइन प्रेम भावना मात्रै होइन निर्णय गर्न सक्ने कुराहरू जीवनमा व्यवहारिक भएर त्यो कुरालाई सिक्ने, यो चाहिँ हामीले विवाह अघि आफै पहिला अरूको निम्ति सही व्यक्ति भएर तयारी हुनु आवश्यक छ। याद राख्नुहोस् आफ्नो भावी जीवन साथीलाई दिन सक्ने सबैभन्दा बहुमूल्य उपहार धन, सौन्दर्यता वा सफलता होइन, ख्रिस्टको जगमा निर्माण भएको चरित्र नै हो। दोस्रो बुदा आफ्नो जोडीको पूर्ण स्वीकारको बारेमा हेर्यौं, यो विवाहको लागि परमेश्वरको योजना भन्ने विषय अन्तर्गत होइन उत्पत्ति 2:18-25 भित्रबाट हामीले सिक्नु पर्ने कुराहरू मध्ये अब हामी तेस्रो बुदामा जानेछौ। तेस्रो के छ भनेदेखि चाहिँ आफ्नो जोडीप्रति पूर्ण प्रतिबद्धता देखाउनु अथवा आफ्नो जोडीप्रति पूर्ण प्रतिबद्धता। उत्पत्ति 2:24 बाइबलले भन्छ यसै कारण मानिसले आफ्ना आमा बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। छोड्नु पर्छ भन्नुको अर्थ के छ? धेरैले यसलाई गलत व्याख्या गरेको हामी सुन्छौ। छोड्नुको अर्थ परिवार त्याग्नु होइन, यसको अर्थ परिवारलाई अनादर गर्नु पनि होइन, यसको अर्थ हो नयाँ प्राथमिकता बनाउनु, नयाँ सम्बन्धलाई पहिलो स्थान दिनु, किनकि अब दम्पति नै पहिलो सम्बन्ध भन्छ। दम्पति एकअर्कामा पूर्ण रूपमा भर पर्न तयार हुनु आवश्यक छ। अन्य सम्बन्धगत निर्भरताहरू छोड्नु पर्छ किनकि परमेश्वर जान्नुहुन्छ कि विवाह स्वस्थ र बलियो हुनका लागि अरू निर्भर सम्बन्धहरू तोडिनु आवश्यक हुन्छ। यहाँ एउटा महत्वपूर्ण सत्य हामी देख्छौ, विवाह केवल स्वार्थमा आधारित सम्झौता होइन, यो प्रतिबद्धता र विश्वासमा आधारित पवित्र करार हो। आज संसारले विवाहलाई कन्ट्राक्ट जस्तो हेर्छ, आज संसारले भन्छ सम्झौता कन्ट्राक्ट। सम्झौता आधारित हुन्छ व्यक्तिगत लाभमा, शर्त तोडिए सम्बन्ध समाप्त हुन्छ र यस्तो विचार आउँछ म विवाह गर्छु ताकि म खुसी हुन सकू, जबसम्म म खुसी छु विवाहमा रहन्छु। विवाह केवल खुसीको लागि होइन, पवित्रताको लागि पनि हो। विवाहले हाम्रो चरित्र प्रकट गर्छ। कहिलेकाहीँ मानिस सोच्दछन् विवाह पछि म बदलिन्छु नि, अहिले त मेरो सिंगल लाइफ छ, जे गरे नि भयो, होइन जस्तो जिए नि भयो। तर सत्य के हो भने विवाहले मानिसको स्वभाव बदल्दैन। तपाईँ अविवाहित हुनुहुन्छ भने पनि यो काम लाग्छ, विवाहित हुनुहुन्छ र यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो पनि काम लाग्छ। विवाहले मानिसको स्वभाव बदल्दैन, बरु भित्र लुकेको वास्तविक चरित्र बाहिर ल्याउँछ। विवाहले देखाउँछ तपाईँ कति धैर्यवान हुनुहुन्छ, तपाईँ क्षमा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, तपाईँ प्रेममा स्वार्थी हुनुहुन्छ कि निस्वार्थ हुनुहुन्छ। विवाहले देखाउँछ तर कन्ट्राक्टले चाहिँ जहिले पनि स्वार्थी लाभ खोजिराखेको हुन्छ। सम्झौताले चाहिँ विवाहमा यदि तपाईँ सम्झौता चाहनुहुन्छ भने त्यसले स्वार्थी लाभलाई हेरिराखेको हुन्छ। तर त्यसको उल्टो करार चाहिँ करार आधारित हुन्छ विश्वासयोग्य प्रतिबद्धतामा, कठिनाईमा पनि टिकिरहन्छ, म परिस्थिति कठिन भए पनि साथ छोड्दिन भन्ने मनस्थिति यसले व्यक्तिमा ल्याउँछ। उदाहरणको लागि यदि एउटा दम्पति आर्थिक संकटमा पर्छन् भने सम्झौताले के सोच्छ भने अब म जान्छु लाभ छैन, करारले के सोच्छ भने हामी सँगै लड्नेछौ। सँगै रहिरहनु भन्नुको अर्थ चाहिँ यो अपराधजन्य क्रियाकलापहरू, हिंसा अथवा कानूनी रूपमा या यस्ता अन्य गलत कार्यहरूको विषयमा चाहिँ फरक कुराहरू हुन्। तर यहाँ मैले भन्नु खोजेको कुरा चाहिँ यदि समस्या आयो भने भाग्ने होइन, बस्ने, एकअर्कासँग खडा हुने, मिलेर सामना गर्ने। विवाहमा यस्तो सुरक्षाको महसुस कहाँबाट आउँछ? प्रतिबद्धताबाट, करारको समझबाट। जब दम्पतिलाई थाहा हुन्छ जुनसुकै परिस्थिति आए पनि मेरो जोडी मेरो साथमा हुनेछ, त्यहाँ सुरक्षा हुन्छ। यस्तो प्रतिबद्धताले सुरक्षा प्रदान गर्छ। मलाकी 2:14-16 हामीलाई सिकाउँछ, परमेश्वरले हामीलाई करारमा आधारित प्रेमको लागि बोलाउनु भएको छ। चौथो कुरा हामी यो खण्डबाट के सिक्छौं भने आफ्नो जोडीप्रति पूर्ण खुलापन। उत्पत्ति 2:24-25 पदमा हामी यो कुरा देख्न सक्छौ। बाइबलले भन्छ त्यहाँनिर, र तिनीहरू एउटै शरीर हुन्छन्, मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए र लजाउँदैनथे। यसको अर्थ केवल शरीरको नाङ्गोपनको कुरा मात्रै होइन, दुई एक भएका छन्। एकता, तिनीहरू दुई व्यक्ति होइन तर एक हुन्, अब छुट्टै काम गर्दैनन्। विवाहमा एकताले परमेश्वरको एकत्वलाई प्रतिबिम्बित गर्छ। जसरी परमेश्वर एक हुनुहुन्छ, पिता, पुत्र र पवित्र आत्मा, तीन व्यक्तित्व तर एक परमेश्वर, त्यसरी नै विवाहित जोडी एक हुन्छन्। पति र पत्नी दुई तर एक, पूर्ण पारदर्शितामा उनीहरू एकत्वमा हुन्छन्। पति र पत्नी एकअर्काका पूरक हुन् तर एक अर्काको अभाव पूरा गर्न बनेका अपूर्ण व्यक्ति मात्र होइनन्। उनीहरू दुवै परमेश्वरमा आफै पूर्ण व्यक्ति छन् र सँगै हुँदा त्यो पूर्णता अझ सुन्दर रूपमा पारदर्शितामा प्रकट हुन्छ। भन्न खोजेको थियो, पति र पत्नी बीच कुनै लुकाउने कुरा छैन, भावना लुकाउनु छैन, डर लुकाउनु छैन, संघर्ष लुकाउनु छैन, कमजोरी लुकाउनु छैन। पूर्ण स्वतन्त्रतामा खुलापन, पूर्ण विश्वासमा खुलापन, पूर्ण इमान्दारितामा खुलापन, पूर्ण पारदर्शितामा खुलापन। तर आज संसार उल्टो गर्छ। आधुनिक चलन भनेको पहिले फिजिकल इन्टिमेसी खोज्छ, होइन, शारीरिक मिलन, एकता, शारीरिक निकटता खोज्छ, अनि प्रतिबद्धता आउने आश गर्छ, तर यसले काम गर्दैन। तर परमेश्वरको क्रम त्यो होइन। परमेश्वरको क्रम यस्तो हुन्छ, पहिला आत्मीय सम्बन्ध हुन्छ, अनि प्रतिबद्धता हुन्छ, त्यसपछि पूर्ण खुलापन। हामीले अहिलेसम्म उत्पत्ति 2 चाहिँ हामीले यी 4 पक्षहरूलाई हेरौँ। विवाहको लागि परमेश्वरको योजना, पहिलो कुरा चाहिँ आवश्यकताको पहिचान गर्नुपर्ने, दोस्रो पूर्ण स्वीकार हुनुपर्ने, तेस्रो पूर्ण प्रतिबद्धता, चौथो पूर्ण खुलापन। बाइबलले स्पष्ट रूपमा देखाउँछ कि परमेश्वरको इच्छा एक पुरुष र स्त्री बीच विवाह होस् भन्ने हो, ठिक जसरी यो सुरुदेखि नै स्थापित भएको थियो। मत्ती 19:8, मर्कुस 10:6 हेर्यौं भने यो कुरा हामी स्पष्ट रूपमा पाउँछौ। यस शिक्षालाई अब चुनौती दिने कुनै पनि विचार वा अभ्यास परमेश्वरको सृष्टिको लागि उहाँले राख्नुभएको योजनाको विरोधमा खडा हुन सक्छ। आजको समाजमा, अघि हामीले हेर्यौं, बहुविवाह, परीक्षणात्मक विवाह, समलिङ्गी विवाह, विवाह बिना सँगै जिउने, विवाह गरेको जस्तै अनि अथवा आत्मविवाह, आफैसँग विवाह गर्ने, सोलोगामी, साथै अन्य असामान्य सम्बन्धहरू हामी देख्छौं। यस्ता विचारधारा र प्रश्नहरूको सामना गर्दा, आफ्नै मनबाट उब्जिँदा पनि यी प्रश्नहरूको तपाईँले सामना गर्नुपर्ने हुन सक्छ, अथवा अरू संसारमा हेर्दाखेरि यी प्रश्नहरूको तपाईँले सामना गर्दा, परमेश्वरले आफ्नो वचनमा विवाहका बारे के प्रकट गर्नुभएको छ, उहाँको योजना के हो, र धर्मशास्त्रमा दिनुभएको सिद्धान्तहरू के हुन् भन्ने कुरा हामीले प्रार्थनापूर्वक विचार गर्नु नै पर्छ। ती सत्यहरूलाई आत्मसात गर्दै अविवाहितहरूले भविष्यको विवाहको तयारी गर्न आवश्यक छ, र विवाहितहरूले आफ्नो वैवाहिक जीवनका विचारधारा र प्रश्नहरूको सामना गर्दा, आफ्नै मनबाट उब्जिँदा पनि यी प्रश्नहरूको तपाईँले सामना गर्नुपर्ने हुन सक्छ, अथवा अरू संसारमा हेर्दाखेरि यी प्रश्नहरूको तपाईँले सामना गर्दा, परमेश्वरले आफ्नो

0: सक्छौं धर्मशास्त्रमा। विवाहको साझेदारीपन आनन्दको लागि यो विवाह हो भन्ने कुरा परमेश्वरले पति पत्नीलाई प्रेम आत्मीयता र सँगसँगै आनन्दित जीवन जिउनको लागि जोड्नु भयो। मण्डलीको चित्र पनि विवाह हो, पति पत्नीको सम्बन्ध होइन, ख्रिस्टलाई यसले देखाउँछ र ख्रिस्टको र मण्डलीको बीचको प्रेम र समर्पणतालाई पनि विवाहले चित्रांकित गर्छ अथवा प्रकट गर्छ। विवाह चाहिँ शुद्धताको लागि पनि हो। परमेश्वरले विवाहलाई पवित्र सम्बन्धको रूपमा स्थापित गर्नुभयो। पवित्र शब्द जहाँ जोडिएको छ त्यहाँ परमेश्वर जोडिनु भएको छ होइन। हामी त्यसै कारणले पवित्र विवाह भन्छौ, परमेश्वरको उपस्थितिमा हुने, परमेश्वरले इच्छाए अनुसार हुने विवाह, अनि त्यो सम्बन्धको रूपमा चाहिँ उहाँले स्थापित गर्नुभयो, जहाँ विश्वास योग्यता हुन्छ, नैतिक शुद्धता हुन्छ। विवाह चाहिँ सन्तानको लागि पनि हो। परमेश्वरले परिवार निर्माण, नयाँ पुस्तालाई अघि बढाउने आफ्नो योजना विवाहभित्र राख्नु भएको छ। जसरी फलभित्र बिउ राख्नु भएको छ, त्यसरी विवाहभित्र पनि नयाँ परिवारको निर्माण र वृद्धि गर्नको लागि उहाँले विवाहलाई राख्नु भएको छ। यसकारण विवाह केवल दुई व्यक्तिको सामाजिक सम्बन्ध मात्र होइन, यो परमेश्वरद्वारा स्थापित पवित्र करार हो, जसमा साझेदारी, आनन्द, आत्मिक उद्देश्य, शुद्धता, नयाँ जीवनको सम्भावना समावेश छ। जब हामी विवाहलाई परमेश्वरको दृष्टिकोणबाट बुझ्छौं, तब मात्र हामी यसको वास्तविक उद्देश्य र सुन्दरतालाई सही रूपमा ग्रहण गर्न सक्छौं। आज हामीले विवाह बारे परमेश्वरका यी सत्यहरूलाई हेर्यौं। अब म यो कार्यक्रम सुनिरहनुभएका प्रत्येक श्रोतालाई, चाहे तपाईँ अविवाहित हुनुहोस् या विवाहित, तीन प्रश्नहरू विचार गर्न आग्रह गर्न चाहन्छु। कि ख्रिस्ट वास्तवमै मेरो जीवनको जग हुनुहुन्छ, जसको आधारमा म सम्बन्ध र विवाहलाई हेर्छु? के म त्यस्तो व्यक्ति बन्दैछु जस्तो जीवनसाथीको म अपेक्षा गर्छु? के म त्यस्तो व्यक्ति बन्दैछु जस्तो जीवनसाथीको अपेक्षा मैले गरिराखेको छु? के म आफ्नो जीवन र सम्बन्धहरूमा परमेश्वरको इच्छा खोजिरहेको छु कि केवल आफ्नै चाहना पूरा गर्न दौडिरहेको छु? याद राख्नुहोस्, सफल विवाह विवाहको दिनबाट सुरु हुँदैन, यो विवाहको दिनभन्दा धेरै अगाडि सुरु हुन्छ, जब मानिसले परमेश्वरलाई प्रेम गर्न, आफ्नो चरित्र निर्माण गर्न र आफ्नो हृदय तयार गर्न दैनिक निर्णय लिन्छ। तबदेखि नै सफल विवाहको चित्र हाम्रो जीवनमा शुरू भइसकेको हुन्छ। म अन्तिममा छोटो प्रार्थनाद्वारा आजको मेरो सन्देशलाई यही टुङ्ग्याउन चाहन्छु। यदि तपाईँ क्रिस्चियन व्यक्ति हो र यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने, अथवा तपाईँ क्रिस्चियन व्यक्ति होइन र पनि परमेश्वर तपाईँको हृदयमा बोल्दै हुनुहुन्छ भने, मसँगै यो प्रार्थनामा सहमति देखाउन सक्नुहुन्छ। हे परमेश्वर, हामीलाई संसारको सोच अनुसार होइन, तपाईँको योजना अनुसार विवाहलाई बुझ्न सिकाउनुहोस्। हाम्रो जीवन, हाम्रो सम्बन्ध र हाम्रो भविष्य तपाईँको इच्छा अनुसार निर्माण होस्। येशूको नाउँमा आमेन। मेरो प्रार्थना सधैँ यही नै रहनेछ, परमेश्वरको वचनले तपाईँको जीवनलाई बलियो बनाओस् र तपाईँको परिवारलाई आशिषित तुल्याओस्। धन्यवाद, नमस्कार, जय मसीह।
1: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवनसाथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवनसाथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवनसाथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने, सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ अष्टचित्र खड्काज्यू मोबाइल 98 41 48 50 97 98 41 48 50 97। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अवश्य पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
2: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।
3: गुड न्यूज FM 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनु हुने तमाम मेरा प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजय र सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव रमाहटमा रहनुहोस्, खुसी र आनन्दित हुनुहोस्, तपाईँको निम्ति मेरो प्रार्थना यही नै हुनेछ। तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु। अबको एक घण्टासम्म म तपाईँको साथमा रहनेछु। आज पनि विशेष आत्मिक विषय वस्तुमा चर्चा गर्नेछु, साथमा मिठा मिठा गीत संगीतहरू तपाईँको निम्ति पस्किनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। थालनीमा एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु।

शालोम शालोम शालोम अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजय अनि सन्ध्याले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मानिस एउटा समग्र रूपले हेर्दाखेरि बडो अनौठो प्राणी जस्तो लागे तापनि यो परमेश्वरको एउटा सुन्दर सृष्टि हो। तर बाहिरी शरीरलाई मात्र हामीले हेर्ने होइन, मानिस भित्र पनि मानिस हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। र आज म तपाईँलाई यो विशेष गहन विषयवस्तुतर्फ डोर्याउन चाहन्छु कि मानिस भित्रको मानिस कस्तो हुन्छ। तपाईँलाई थाहा हुन्छ बाहिर हाँसिरहेको मानिस भित्र किन रोइरहेको हुन्छ, किन सफल मानिसहरू पनि रातमा एक्लै रोइरहेका हुन्छन्, किन शरीर आराममा हुँदा पनि भित्रको आत्मा थकित भएको जस्तो अनुभव हुन्छ। आज मैले विशेष गरिकन त्यो अदृश्य मानव जो हामी भित्र हुन्छ अर्थात मानिस भित्रको मानिसलाई खोज्ने र तपाईँको सामु चिनाउने प्रयत्न गर्दैछु। प्रिय मित्र, हामी समग्रमा एउटा शरीर भएको मानिसलाई त प्रष्ट देख्छौ, तर जुन जीवनलाई एउटा मानिसले नियन्त्रण गरिरहेको हुन्छ, जुन मानिस विशेष मानिस त्यो मानिसभित्र बसेको हुन्छ, म त्यही मानिसको कुरा गर्दैछु। पवित्र शास्त्रले यसरी भन्छ, हाम्रो बाहिरी मनुष्यत्व नाश हुँदै गए तापनि भित्री मनुष्यत्व दिनदिनै नयाँ हुँदै जान्छ। दुईवटा मानिसहरू यहाँ उल्लेख गरिएको छ, एउटा बाहिरी मानिस जो नाशवान छ, तर एउटा भित्री मानिस जसले नवीकरण हुनु जरूरी छ, नयाँ हुँदै जानु जरूरी छ। पवित्र शास्त्रले यही बताउँदछ। प्रिय मित्र, तपाईँ वास्तवमै अहिले धेरै खुसी मानिस हुनुहुन्छ होला, सायद तपाईँको मुस्कान साँचो हो कि अभिनय हो त्यो पनि हामीले छुट्याउनलाई गाह्रो पर्छ होला। तपाईँको भित्री मानिस स्वास्थ्य छ कि छैन, बाहिर त तपाईँ स्वास्थ्य देखिनु भएको छ, तपाईँभित्र बसेको मानिस शान्तिमा छ कि छैन, बाहिर त तपाईँले शान्तिको ढोङ पनि रचिरहेको हुन सक्नुहुन्छ, तपाईँले शान्ति प्राप्त गरेको जस्तो बहाना पनि बनाइराख्नु भएको हुन्छ। खास गरिकन मैले तपाईँलाई अहिले बताउनु पर्दाखेरि प्रिय मित्र, बाहिरी मानिस भन्ने बित्तिकै तपाईँलाई समग्रमा एउटा शरीरको चित्र तपाईँको आँखाको सामुन्ने आउन सक्छ, त्यसमा अनुहार आउन सक्छ, रूप आउन सक्छ, अनि मानिसले प्राप्त गरेको मान प्रतिष्ठा अनि उसले बनाएको सामाजिक पहिचान तपाईँको आँखाको अगाडि उभिन सक्छ यो चित्र। तर भित्री मानिस, त्यही मानिसभित्र अर्को मानिस, जुन मानिस आत्मामा हुन्छ, त्यो मानिस कहिले विचार बनेर प्रकट हुन्छ, कहिले चरित्र बनेर प्रकट हुन्छ, कहिले तपाईँको विवेक बनेर प्रकट हुन्छ, कहिले भावनात्मक संसारमा प्रकट हुन्छ, त्यो भित्री मानिस। आज संसारले चाहिँ समग्रमा तपाईँलाई मैले बताउनु पर्दा अनुहारलाई सजाइरहेको हुन्छ। प्रेमित्र, शरीरलाई तन्दुरुस्ती बनाइरहेको हुन्छ, फिटनेसमा जान्छ, जिममा जान्छ, अनि आफ्नो स्टेटसलाई बलियो बनाइरहेको हुन्छ मानिसले। तर त्यही मानिस शरीरमा हृष्टपुष्ट छ,
यद्यपि भित्र आत्मा भाँचिएको छ, मन थाकेको छ, हृदय चाहिँ खाली खाली छ, मानिलिनुहोस् तपाईँको मोबाइल सबै कुरा सुन्दर छ, मोबाइलको रूप आकार पनि राम्रो छ, सबै एप्सहरू पनि पर्फेक्ट छन्, तर ब्याट्री सकियो भने मोबाइलको औचित्य खासमा हुँदैन। ब्याट्री सकिने बित्तिकै त्यो एउटा वस्तु, जुन वस्तुमा कुनै पनि कुरा तपाईँ न देख्न सक्नुहुन्छ न त्यसलाई प्रयोगमा ल्याउन नै सक्नुहुन्छ। त्यस्तै गरी त्यो ब्याट्री जस्तै तपाईँ भित्र भएको मानिस जब कमजोर हुन्छ नि, तपाईँले बाहिर आर्जन गरेका जुन सुकै सफलताहरू पनि, जस्ता सुकै प्राप्तिहरू उन्नतिहरू पनि अर्थहीन भइदिन्छन्। जब तपाईँ र म मनोवैज्ञानिक दृष्टिकोणले यसलाई अझ गहिरो गरी हेर्छौ भने मानिसको निर्णय, व्यवहार, सम्बन्ध, खुशी, मेलमिलाप, प्रेम यी सबै भित्री मानिसबाट प्रकट हुन्छन्, भित्री मानिसबाट आउँदछन्। एउटा यस्तो खण्ड छ पवित्र शास्त्र बाइबलमा, जो म गर्न चाहन्छु त्यो म गर्नै सक्दिन, तर जो म गर्न चाहन्न त्यो म गरिरहेको हुन्छु। यो पवित्र शास्त्रले हामीलाई बताउँदछ, अर्थात यसको अर्थ यही नै हो कि हामी बाहिर शरीरले एउटा कुरा गर्न मन पराइरहेको हुन्छ, तर हाम्रो आत्माले त्यो रुचाइरहेको हुँदैन, यद्यपि जुन कुरा हामीले चाहिरहेको हुँदैन त्यही कर्म हामीले गर्न बाध्य भइरहेका हुन्छौं। कोही बेला हामी मस्तिष्कले निर्णय गर्छौं र कोही कोही बेला हामी हृदयले निर्णय गर्दछौं। त्यसैले जब मानिस बाहिर आफू ठिक छु भन्छ नि, तर भित्रभित्रै मानिस टुटेको हुन सक्छ, मानिस एकदमै विच्छित्त भएको हुन सक्छ, टुक्रिएको हुन सक्छ, धेरै मानिसहरूमा सत्य एकातर्फ हुन्छ तर अभिनय अर्कोतर्फ हुन्छ, अनि जहाँ सत्य र अभिनयको युद्ध भइरहेको हुन्छ नि त्यहाँ मानिस विलापबन्दमा हुन्छ, मानिसले आफू को हो भन्ने कुरा छुट्याउन सकिरहेको हुँदैन। प्रिय मित्र, जब जब हामी त्यही मानिसलाई अवलोकन गर्छौं, नियाल्छौं, हेर्छौं र बुझ्न प्रयास गर्छौं भने मानिसभित्रको मानिस बडो अचम्मको हुन्छ। जहाँ एउटा मुस्कान हुन्छ, मुस्कानभित्र आँसु हुन्छ, एउटा सफलताको चित्कार हुन्छ, खुसीको हुंकार हुन्छ, अर्कोतिर पीड़ा र कष्ट हुन्छ, भीड़मा वाहवाही पाइरहेको हुन्छ तर अन्तरात्मामा एक्लो भएर जिइरहेको हुन्छ। त्यसैले जुन समाजले देखेको मानिस त्यो मानिस भन्दा भित्रको मानिस फरक हुन्छ। मानिसको वास्तविक आवश्यकता केवल खाना होइन, केवल पैसा मात्र होइन, तर जहाँ स्वीकार्यता हुन्छ, आत्मिक शान्ति हुन्छ, हो वास्तवमा भित्री मानिसलाई त्यसको आवश्यक छ। जब तपाई भित्री रूपमा तिर्खाउनु भएको हुन्छ, भित्री रूपमा पीड़ा र असन्तुष्टिमा जी राख्नु भएको हुन्छ,
परमेश्वरको वचनले भन्दछ, मैले दिने पानी पिउने कहिले तिर्खाउने छैन। त्यसैले भित्री मानिसका निम्ति बाहिरी सफलता बाहिरी कुराले कहिले पनि त्यसलाई भरिपूरी दिन सक्दैन। एउटा आत्मिकी खालीपन त्यो व्यक्तिमा हुन्छ प्रिय मित्र, जहाँ पहिचानको युद्ध भइरहेको हुन्छ। खासमा म को हुँ, अरूको अपेक्षामा अरूले गरिदिएको परिभाषामा मानिस बाँचिरहेको हुन्छ, तर आफूले आफूलाई चाहिँ चिनिरहेको हुँदैन मानिसले। यो एउटा दुःख लाग्ने कुरा पनि हो। एक्लोपनको युद्ध मानिस लडिरहेको हुन्छ। मानिसलाई भविष्यको डर हुन्छ, असफलताको डर हुन्छ, अनि आफ्ना मानिसहरू गुम्ने हुन् कि भन्ने डरै डरको युद्धमा मानिस बाँचिरहेको हुन्छ। जहाँ मानिस भित्री मानिस हुन्छ नि, त्यो मानिसले चाहिँ भित्रको मानिसले चाहिँ पापसँग युद्ध गरिरहेको हुन्छ। बाहिर बाहिर त मानिस धार्मिक देखिन खोजिरहेको हुन्छ, तर भित्रभित्र मानिस यस्तो कुरासँग युद्ध गरिरहेको हुन्छ। ईर्ष्या, घमण्ड, काम बासना, रिस आदि इत्यादि कुराहरू मानिसभित्र लुकिरहेका हुन्छन्। राजा दाउदले भन्छन्, हे मेरो प्राण, त किन निराश छस्? राजा थिए, शक्तिशाली थिए, तर हृदयभित्र एक प्रकारको संघर्ष चलिरहेको थियो, जुन संघर्षले राजालाई हर समय चिन्तित बनाइरहेको थियो र यो प्रश्न गर्न बाध्य बनाइरहेको थियो। किनकि राजा आफैमा थाकेका थिए, शरीरको थकाई त आरामले निको हुन्छ, तर आत्माको थकाई चाहिँ केले निको हुन्छ नि? हो, त्यो भित्रको मानिस जब थाक्छ नि, त्यो मानिसलाई निको पार्नलाई कठिन हुन्छ प्रिय मित्र। तर जहाँ सत्य हुन्छ, जहाँ क्षमा हुन्छ, जहाँ प्रेम हुन्छ, जहाँ परमेश्वरको उपस्थिति हुन्छ, त्यहाँ भित्री मानिसले आफ्नो थकानलाई मेटाउन सक्दछ। प्रिय मित्र, बाहिरी मानिस मैले तपाईँलाई अघि नै भनिसकेको छु शरीरसँग सम्बन्धित छ भने भित्री मानिस आत्मासँग सम्बन्धित छ। बाहिरी मानिसले अनुहारद्वारा आफूलाई चिनाउँछ भने भित्री मानिसले चरित्रद्वारा आफूलाई चिनाउँछ। बाहिरी मानिस प्रष्ट रूपले देखिने हुन्छ भने भित्री मानिस नदेखिने किसिमको हुन्छ। बाहिरी मानिस अस्थायी हुन्छ भने भित्री मानिस अनन्त हुन्छ, चिरस्थायी हुन्छ। बाहिरी मानिसले मानिसलाई नै देखाउँछ, तर भित्री मानिसले आफू को हुँ भनेर परमेश्वरलाई देखाउन चाहन्छ। र यो विशेष कुरा मैले तपाईँसँग यस कारणले बताइरहेको छु कि प्रिय मित्र, धेरै जसो हामीले भित्री मानिसलाई चाहिँ खासै महत्व दिइरहेका हुँदैनौं। बाहिरी मुस्कान हुन्छ, भित्र विष, गलत संगत, असल चरित्रलाई धुजा धुजा बनाइरहेको हुन्छ। किनकि जब बत्ती बिजुलीबाट अलग हुँदा निप्छ नि बल्ब तपाईँको कोठामा, त्यस्तै हाम्रो भित्री मनुष्यत्व जुन छ, जुन चाहिँ परमेश्वरबाट डिट्याच हुने बित्तिकै, टाढा हुने बित्तिकै कमजोर हुन्छ। जब एउटा घरलाई बाहिरबाट रंग रोकन गरियो, सुन्दर बनाइयो, बाहिर हेर्दा घर धेरै आकर्षक देखिन सक्छ, तर भित्र सरसफाई छैन, अन्धकार मात्रै छ, फोहोर छ, दुर्गन्ध छ, पक्कै पनि त्यो घर बस्नलाई लायक हुँदैन, जतिसुकै आकर्षक बाहिर किन नहोस्। मानिस पनि त्यस्तै हुन सक्छ,
बाहिर चम्किलो हुन सक्छ, भित्र तोडिएको हुन सक्छ। प्रिय मित्र, चुनाले पोतेको चिहान भनेर पवित्र शास्त्रले व्याख्या गर्दछ। चिहान जतिसुकै सजाए पनि, जतिसुकै रंगरोकन गरे पनि, जतिसुकै राम्रो चिटिक्क बनाए पनि, भित्र भने सड्न लागेको हाडखोडहरू मात्रै हुन्छ। प्रिय मित्र, त्यस्तै हो बाहिरी शरीर र भित्री मानिस। तर भित्री मानिसले चाहिँ जहिले एउटा कुरा बुझ्नु पर्दछ कि भित्री मानिसले नयाँ बन्नलाई कोशिश गर्नुपर्दछ। म ठिक छैन भन्न सक्नु पर्दछ र ठिक बनाउने उपचारको शुरूआत गर्नुपर्दछ। ममा शुद्ध हृदय सृजन होस् भन्नुको अर्थ पश्चाताप गर्दै हामीले नयाँ बन्नलाई प्रयत्न गर्नुपर्दछ। पवित्र शास्त्रमा भएको खाना जुन वचन हो, जसले हामीलाई आत्मिक रूपमा बलवान बनाउँछ। आत्माको सास, जसरी शरीरलाई जीवित राख्नका लागि हामी श्वास प्रश्वास प्रणालीलाई तन्दुरुस्त राख्न कोशिश गर्दछौ, प्रार्थना आत्माको श्वास प्रश्वास हो। प्रार्थना एक प्रकारको भित्री उपचार हो। जब आत्मालाई हामी निको बनाउँदछौ, हामी भित्रको मानिसलाई चुस्त तन्दुरुस्त र स्फूर्त पार्न सक्दछौ। मानिसको सबैभन्दा ठूलो युद्ध बाहिरी होइन मित्र, भित्र हुन्छ। हृदय शान्त नभएसम्म जीवन शान्त कहिले पनि हुन सक्दैन। मानिस त आफूबाट भाग्न सक्छ, तर आफ्नै आत्माबाट कहिले पनि भाग्न सक्दैन। जब भित्री मानिस बलियो हुन्छ नि, बाहिरको कुनै पनि आँधी हुरी बाधा व्यवधान बाधा अडचन यी कुनै पनि कुराले तपाईँलाई हानि गर्न सक्दैन, अर्थात हराउन सक्दैन। विशेष गरी युवा युवतीहरूले बुझ्नै पर्ने कुरा चाहिँ यो हो कि हामी बाहिरी सुन्दरता र बाहिरी आकर्षणमा मात्र दौड़िरहनु हुँदैन, तर भित्री हाम्रो मनुष्यत्वलाई निर्माण गर्नुपर्दछ, नयाँ बनाउनु पर्दछ। किनकि तपाई कस्तो हुनुहुन्छ त्यस्तै देखिनु जरूरी छ। सोशल मिडियामा विभिन्न किसिमको फिल्टर हालेर तपाईँले आफूलाई सुन्दर बनाउन त सक्नुहुन्छ,

0: सालो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एमपी खतिवडाको साथमा। प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मैले तपाईसँग उठाइरहेको आजको विषय भनेको मानिसभित्रको मानिस। जब मानिस बाहिरबाट बलियो हुँदाहुँदै पनि भित्र कमजोर हुन्छ, तब हामीले बुझिहाल्नुपर्छ कि भित्री मानिस कमजोर हुनु भनेको समग्र रूपले हामी आफैमा कमजोर हुनु हो। कतिपय मानिसले बाहिर आफूलाई असल साबित गरिरहेका हुन्छन्, तर भित्रभित्रै अन्धकारले ढाकेको हुन्छ। कतिपय समयमा मानिसले सहजै कति महत्वपूर्ण कुरालाई इन्कार गरिरहेको हुन्छ, किनभने ऊ टुटेको हुन्छ र उसमा आशा हराएको हुन्छ। तर जब परमेश्वरले शक्ति दिनुहुन्छ, ऊ पुनर्निर्माण हुन सक्छ। परमेश्वरले टुटेको आत्मालाई पुनर्जीवित पार्नुहुन्छ, किनभने यो परमेश्वरको प्रतिज्ञा हो। नक्कली संसारमा जब हामी जिउँछौ, त्यहाँ सत्य हराइरहेको हुन्छ। मानिसहरूले आफ्नो जीवन होइन मेन हाइलाइट देखाइरहेका हुन्छन्, साँचो जीवन त्यो हाइलाइटको पछाडि लुकेको हुन्छ। धेरै जसो मानिसले एक अर्कालाई तुलना गरेर आफूलाई निरीय बनाइरहेका हुन्छन्। आफूभित्रको मानिसलाई जागरूक बनाउनुको सट्टा आफूभित्रको मानिसलाई तन्दुरुस्त बनाउनुको सट्टा मानिसले आफूलाई कमजोर बनाइरहेका हुन्छन्। किनकि जब तुलना गर्न थाल्दछ मानिसले आफूलाई अरू जस्तो नपाउँदा दुखी हुन थाल्दछ। आत्मा ग्लानी बोकेर जिउन बाध्य हुन्छ। मैले तपाईँलाई भनेकै छु, आत्मिकी खालीपन जब हुन्छ नि, मानिस चन्द्रमामा पुगे पनि आफ्नो आत्माभित्रसम्म पुग्न नसकेको कुरा चाहिँ प्रष्ट छ। दूर देशको मानिसले यात्रा गरिरहेको छ र त्यहाँ पुगिरहेको छ, तर मानिस आफूभित्रै यात्रा गर्न सकिरहेको छैन, आफूभित्रको मानिसलाई चिन्न सकिरहेको छैन। तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि म तिमीहरूको हृदयलाई निको पार्नेछु। यहाँ हृदय निको हुनु भनेको भित्री मानिस तन्दुरुस्त हुनु हो, स्वास्थ्य हुनु हो। र जब हामीले तन्दुरुस्त भएर जिउनलाई प्रयत्न गर्दछौं, हाम्रो भित्री मानिसले हाम्रा सम्बन्धहरूलाई बलियो बनाउँदछ। खालीपन जुन हामी भित्र हुन्छ, हामी त्यसमा भरिएर जिउन सक्दछौ, एउटा आशिषद्वारा भरिएर जिउन सक्दछौ। जहाँ असन्तुष्टि मात्रै हुन्छ, हामीलाई सन्तोषको सास फेर्ने मौका मिल्दछ। खासमा ख्रिस्टले एउटा चमत्कारपूर्ण काम गर्नुभएको घटना हामी पवित्र शास्त्रमा देख्दछौ। एउटा जन्मिँदैको आँखा नदेख्ने व्यक्ति, जो दृष्टिविहीन व्यक्ति हुनुहुन्थ्यो, त्यो व्यक्तिलाई केवल आँखा देख्ने मात्र होइन, आँखा खोल्ने मात्र होइन, पूरा जीवनलाई खोल्न सक्ने बनाउनु भएको कुरा हामी त्यहाँ अध्ययन गर्न पाउँछौ। सबैले दोष लगाएकी एकजना स्त्रीको कथा छ पवित्र शास्त्रमा, तर ख्रिस्टले त्यो दोषबाट मुक्त गरिदिनु भएको कथा हामी पवित्र शास्त्रमा पाउँदछौं। त्यसैले यदि कोही व्यक्ति
1: भित्री तवरले आफू केही पनि देख्न नसक्ने असक्षम ठानिरहेको छ भने त्यस्तो व्यक्तिलाई, त्यस्तो व्यक्तिको जीवनलाई उज्यालो बनाइदिने प्रतिज्ञा सहित ख्रीष्टले जीवन बदलिदिनुहुन्छ भन्ने कुरा हामीलाई त्यो घटनाले सिकाउँदछ भने अर्को जो सधैँ निराशा र अन्धकारमा जिइरहेको हुन्छ त्यो व्यक्तिलाई उज्यालो तर्फ डोर्याउन र अधर्म र असत्यताबाट छुटकारा दिनलाई हर समय ख्रीष्ट तयार हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। मैले तपाईँलाई भनिसकेको छु कि भित्री मानिस निको हुनुपर्दछ, पश्चातापले शुद्ध हृदय सृजना गरिदिन्छ, प्रार्थनाले हामीलाई परमेश्वरसँग जोडिएर आत्मामा श्वास प्रश्वास लिनलाई मद्दत गर्दछ र हर समय परमेश्वरको वचन अध्ययन गर्नाले हामीलाई आत्माको भोजन पौष्टिक तत्व प्राप्त हुँदछ र असल संगति जब हामी असल संगतिमा जान्छौं हामीलाई असल संगतिले उकास्न जीवनलाई उकास्नलाई मद्दत गर्दछ, जीवनलाई माथि उठाउनलाई मद्दत गर्दछ, एकले अर्कालाई हौसला दिनलाई मद्दत गर्दछ। तर खराब संगतिले हाम्रो आत्मालाई बिगार्दिन्छ, चरित्रलाई बिगार्दिन्छ। तपाईले एउटा यस्तो कुरा परिकल्पना गर्नुहोस्, दुईवटा बगैंचा छ, एउटा बगैंचामा पानी छ जुन बगैंचालाई हरदम गोडमेल गरिन्छ, जुन बगैंचा सुन्दर छ, उज्यालो छ, तर अर्को बगैंचा जसमा अन्धकार मात्रै छ, जहाँ गोडमेल हुँदैन, बोट बिरुवा फूलको व्यवस्था हुन्छ। अब तपाईँलाई थाहा हुन्छ पहिलो बगैंचामा के भइरहेको छ र दोस्रो बगैंचामा के भइरहेको छ। पहिलो बगैंचामा ढकमक्क फूलहरू फुलिरहेका छन्, आकर्षणमाथि आकर्षण थपिएको छ, तर दोस्रो बगैंचामा न त फूलका बोटहरू नै बाँचेका छन्, त्यो त खङरङ्ग परिसकेको छ, सुक्खा जमिन जस्तो बनिसकेको छ। त्यस्तै हाम्रो आत्मा पनि त्यस्तै एउटा बगैंचा हो। कस्तो बगैंचा हामीले बनाउँछौ अर्थात हाम्रो भित्री मानिसलाई कस्तो बनाउँछौ त्यस्तै यो बन्न सक्छ। त्यसैले यो महत्वपूर्ण छ कि प्रिय श्रोता, हामीले हाम्रो भित्री मानिसलाई असल कुराले तृप्त बनाउनु पर्दछ, असल कुरा खुवाउनु पर्दछ र असल कुरा दिनलाई सक्नु पर्दछ। जसरी हेरोस् आजको संसारले, त्योभन्दा पनि महत्वपूर्ण कुरा तपाईँ आजको संसारमा कसरी उभिराख्नु भएको छ। कतै तपाईँ नाम र दामको पछाडि मात्रै लागिराख्नु भएको छ कि चरित्र निर्माण गरिराख्नु भएको छ। तपाईँको आत्मा कस्तो छ? तपाईँ राति एक्लै हुँदा शान्त हुनुहुन्छ कि छटपटिनुहुन्छ? त्यो महत्वपूर्ण छ। तपाईँ कहाँ हुनुहुन्छ त्यो पनि त्यति नै महत्वपूर्ण छ। परिवारमा समाजमा हुनुहुन्छ कि तपाईँ परिवार र समाजमा भएर पनि अलग्गै भएको अनुभव गर्दै हुनुहुन्छ? एउटा पारिवारिक जमघट भनेको एउटा हिलिङ सेन्टर भन्छ नि, एउटा आनन्द हुने उपचार हुने ठाउँ बन्नु पर्दछ। तर त्यही कलह हुन्छ, मेलमिलाप हुँदैन, प्रेम हुँदैन भने त्यो घर घर तुल्य हुँदैन। समाज पनि त्यस्तै हो। शिक्षित मानिस मात्र भएर समाज असल बन्दैन मित्र, शुद्ध हृदय भएका मानिसहरू चाहिन्छ, जहाँ भेदभाव हुँदैन, जहाँ प्रतिस्पर्धा भन्दा पनि साथ सहयोग हुन्छ। त्यसैले भित्री मानिसले निर्माण गर्ने त्यस्तो समाजको परिकल्पना हामीले गर्नुपर्दछ। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यही नै हो कि जीवनको सबैभन्दा ठूलो युद्ध चाहिँ तपाईँले आत्मालाई सुरक्षित राख्नका निम्ति लड़िरहनु पर्दछ। तपाईँले ब्याङ्कमा जम्मा गरेको तपाईँको रकमले तपाईँलाई सुरक्षित राख्न सक्दैन। अनि जीवनको सबैभन्दा ठूलो युद्ध कोही कोही बेला सड़कमा हुन्छ, राजनीतिमा होइन। अनि मनभित्र खास गरिकन मानिसको हृदयभित्रको ठूलो युद्ध चाहिँ भयावह र भयानक हुन्छ। सबैभन्दा बढी आफ्नो हृदयलाई चाहिँ सुरक्षित राख्नलाई प्रयत्न गरिएन भने जीवनको मूल जहाँबाट प्रस्फुटित हुन्छ नि त्यो बन्द हुन्छ। जहाँबाट मूल बहन्छ हामीले त्यहीँबाट सबै जीवनको थालनी शुरूआत गर्नुपर्दछ। हाम्रो बाहिरी जीवन मात्र होइन, भित्री मानिसलाई बदल्नका निम्ति हामीले परमेश्वरसँग पुकारा गर्नुपर्दछ। हाम्रो डर, निराशा, पाप, घाउ र खालीपन यी कुराहरूबाट हामी प्रेमले भरिन सक्नुपर्दछ। हाम्रो आत्मालाई नयाँ बनाउनका लागि हामीले परमेश्वरसँग प्रार्थना गर्नुपर्दछ। प्रिय मित्र, मानिसको सबभन्दा ठूलो रहस्य नै उसको हृदय हो। आत्माको घाउलाई झट्ट आँखाले कहिले पनि देखिँदैन। बाहिरी सफलता भित्री शान्ति बिना जहिले तहिले अधुरो नै बन्दछन्। भित्र अन्धकार भए बाहिरको उज्यालोको खासै महत्व नै हुँदैन। परमेश्वरले तपाईँको अनुहार भन्दा पनि आत्मालाई हेर्नुहुन्छ भनेर पवित्र शास्त्रले बताउँदछ। प्रिय मित्र, किनभने परमेश्वरले चाहिँ तपाईँलाई एउटा सुन्दर सृष्टिको रूपमा यो संसारमा राख्नु भएको छ। तपाईँ पहिले नै एउटा सुन्दर सृष्टिको रूपमा यहाँ हुनुहुन्छ, तसर्थ तपाईँले त्यो सुन्दरपनलाई कहिले पनि ओइलाउन दिनुहुँदैन। मित्र, फेरि पनि अर्को एउटा सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु यता।

उज्यालो। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजय सन्ध्याले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मैले मानिसभित्रको मानिसलाई खोज्ने प्रयत्न गरिरहेको छु। आज मानिस बाहिरी कुरा जंगलबाट भन्दा पनि आफ्नै हृदयसँग डराइरहेको छ। किन डराइरहेको छ त मानिस? मानिसले बाहिरी संसारलाई त जितेको छ, तर आत्मासँग आफै हारिरहेको छ। आत्माको भोक मान्छेले नचिनेको कारणले गर्दा बिना अर्थ मानिस तडपिरहेको छ। मानिस भीड़मा होइन प्रिय मित्र, जब अन्यलतामा नबुझेको अवस्थामा एक्लो एक्लो अनुभव गर्दछ मानिस। कोही मौन रहिरहेको हुन्छ, चुपचाप लागे जस्तो लाग्छ, तर भित्रभित्रै ऊ चिच्याइरहेको हुन्छ, कराइरहेको हुन्छ। यद्यपि उसको आवाज नसुनिएला, तर ऊ चिच्याइरहेको हुन्छ, कराइरहेको हुन्छ। आज संसारमा धेरै मानिसहरू खासमा बाँचिरहेका छैनन् भन्न मलाई मन लाग्छ। बाँचे जस्तो अभिनय गरिरहेका छन्, किनकि मानिसको शरीरमा आराम छैन। आत्मा जतिखेर पनि थाकेको छ, ओछ्यान नरम होला, तर निन्द्रा बिथोलिएको छ भने नरम ओछ्यानको कुनै महत्व हुँदैन। त्यसैले हाम्रो युद्ध विशेष गरिकन कतातिर केन्द्रित छ, हामीले त्यतातिर विचार गर्नुपर्ने हुन्छ। किनभने अधिकांश आँसु जुन आउँछ नि, आँखाबाट मात्रै आउँदैन प्रिय मित्र, कोही कोही बेला कतिपय आँसुहरू हृदयभित्रै सुकिरहेका हुन्छन्। त्यसको कुनै मूल हुँदैन, त्यो बहन सक्दैन, किनकि मानिसहरूले आफ्नो वास्तविकतालाई लुकाएर अरूलाई प्रभावित पारेर जिउने प्रयास गरिरहेका हुन्छन्। औषधि मानिसलाई चाहिन्छ अवश्य पनि, तर कहिलेकाहीँ मानिसलाई त्यो औषधि होइन, एउटा बुझ्ने आत्मा चाहिन्छ। प्रिय मित्र, मानिसको सबैभन्दा ठूलो गरिबी कुनै कुराको अभाव भन्दा पनि मानिसभित्रको मानिसमा अशान्ति जब हुन्छ, त्यो चाहिँ विशेष ठूलो गरिबी हो। कति विडम्बना छ मानिसलाई, अरूलाई इम्प्रेस गर्न व्यस्त छ मानिस, तर आफैले आफैलाई इम्प्रेस गर्न सकिरहेकै छैन। मानिसले भनिरहेको हुन्छ कि आज मैले त्यहाँ गफ दिएर आएँ, धेरै मान्छेले ताली बजाए मैले बोल्दाखेरि। हुन त मानिसले ठूलो घर बनायो, तर हृदय चाहिँ साँघुरो छ मानिसको, संवेदना चाहिँ घटेको छ भनौ न मानिसको। प्रिय मित्र, तपाईँ र मैले आत्माको आवाजलाई सुन्ने प्रयत्न गर्नुपर्दछ। म भित्रको मानिस कसरी थाकेर विचलित भइरहेको छ, त्यो थाकिरहेको मानिसलाई बिउताउनलाई मैले के प्रयत्न गरिरहेको छु, त्यो बुझ्न जरुरी छ। म खुसी छु भनिरहेका छन् मान्छेहरू, तर जब संसारबाट अलिकति अलग हुन्छन् नि, अनि अब म थाकेको छु भनेर रोइरहेका हुन्छन् तिनै मानिसहरू। यति ठूलो पीड़ा बोकिरहेका हुन्छन् कि ती मानिसहरूले भन्नै सक्दैनन्, व्यक्त गर्ने न त शब्द हुन्छ, न त उनीहरूसँग कुनै त्यसलाई प्रस्तुत गर्ने क्षमता नै हुन्छ।
यद्यपि हामी घरलाई सजाइरहेका हुन्छौ, अनुहारलाई सजाइरहेका हुन्छौ, जीवनलाई सजाइरहेका हुन्छौ, तर भित्रको मानिसलाई व्यवस्था गरिरहेका हुन्छौ। एउटा मानिस भित्र नि कति ठूल्ठूला आँधीहरू लुकेका छन् भन्ने कुरा उसले बाहिर प्रकट गरिरहेको मुस्कानले देखाउँदैन, बताउँदैन। झट्टै मरिहाल्दैन मानिस, कहिलेकाहीँ मानिस मरे जस्तै भएर जिउन बाध्य हुन्छ, भित्र पूर्ण रूपले खाली हुन्छ। तपाईँको रातको आँसु, तपाईँको हृदयको चोट र घाउ कतिखेर निको हुन सक्छ होला? जब तपाईँ परमेश्वरसँग पुकारा गर्नुहुन्छ, म हृदयमा घायल छु, म कतिसम्म यो आँसु बहाएर जिउने? किनकि परमेश्वरको वचनले भन्दछ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। आज धेरै मानिस शरीरले होइन आत्मामा थाकेका छन्। त्यसैले प्रिय मित्र, मानिसभित्रको मानिस चाहिँ वास्तवमा अदृश्य मानिस भएर मौनतामा प्रकट भइरहेको हुन्छ। जब जब हामी एक्लो भएर कुनै चिन्तन मनन गर्दछौ, त्यो बेला वास्तविक हाम्रो भित्री मानिस बोल्न थाल्दछ हामीसँग। भित्री मानिसले हामीलाई विभिन्न कुराको संकेत दिन थाल्दछ, हामी कसरी टुटेका छौं, हामी कसरी भाव विह्वल भएका छौं, हामी कसरी आफैले आफैलाई अशान्तिमा राख्न बाध्य छौं, हामी कसरी असन्तुष्टिमा बाँचिरहेका छौं, हामी कसरी पीड़ा बोकेर भित्र भएको मानिसलाई अझ वेदना र टर्चर दिएर जिइरहेका छौं। यदि यी कुराहरू हामीले बुझौन भने नि प्रिय मित्र, हामीले भित्री मनुष्यत्वलाई कहिले पनि बाहिर प्रकट गर्न सक्दैनौ, किनभने कुनै पनि पाप पूर्ण जीवन, आशारहित जीवन, जतिसुकै हाँस्ने नाटक गरे पनि भित्रभित्र रोइरहेको हुन्छ, त्यो आँसु कसैले पनि देख्दैन। तर केवल देख्ने एकमात्र परमेश्वर हुनुहुन्छ, यो चाहिँ पवित्र शास्त्रले दावी गर्दछ। आधुनिक मानिसलाई संकष्ट छ बाहिर बाहिरै, किनभने आधुनिकतामा मानिसलाई जिउनु छ, फेसनमा जिउनु छ, तर बाहिरी श्रृंगारमा भुल्दै गरेको मानिसले भित्रभित्रै सिंगार्न भुलेको कारणले गर्दा आत्मा चाहिँ खङ्ग्रङ्ग परिरहेको हुन्छ। गमलामा महँगो फुल त रोप्नुहुन्छ ल्याएर, तर न त्यसमा मलजल गर्नुहुन्छ, न रेखदेख गर्नुहुन्छ, न त्यसलाई उचित ठाउँमा राख्नुहुन्छ भने त्यो तपाईँको महँगो फूलको कुनै अस्तित्व हुँदैन। गमलामै त्यो ओइलाएर जान्छ, सुकेर जान्छ। त्यसैले हामी जब एउटा साँचो मानिसलाई प्रकट गर्नलाई कोसिस गर्छौं, हामीले हाम्रो हृदयलाई शान्त बनाएर सुरक्षित महसुस गर्दै उक्त मानिसलाई प्रकट गर्नलाई कोसिस गर्नुपर्छ। एक्लोपना जहाँ हुन्छ नि, त्यो भनेको मानिस नभएको ठाउँ मात्र होइन प्रिय मित्र, आफैले आफूलाई थाहा नगर्ने अवस्था हो। त्यसैले मैले अघि तपाईँलाई भने चाहिँ तपाईँलाई कुन तवर तरिकाले आफ्नो मान प्रतिष्ठा या तपाईँ भित्र भएको भावना
हृदय कुन कुरालाई चाहिँ महत्व दिएर तपाईँ अगाडि बढ्नुहुन्छ त्यो तपाईँले बुझ्नु पर्दछ। आत्मा कमजोर हुँदा संसारको सबै सुविधा पनि अधुरा लाग्छन्। त्यसैले तपाईँ जहिले तहिले एउटा संकल्पसहित बाँच्ने प्रयत्न गर्नुहोस्। संकल्प यो तपाईँको हुन सकोस् कि म हृदय कुन कुरालाई चाहिँ महत्व दिएर तपाईँ अगाडि बढ्नुहुन्छ त्यो तपाईँले बुझ्नु पर्दछ। आत्मा कमजोर हुँदा

म एक्लै हुँदा पनि हाँस्न सक्ने मानिस हुन सकौं। म बाहिरी युद्ध लड्ने मात्रै होइन भित्री युद्ध लड्ने मानिस बन्न सकौं। त्यसैले प्रिय मित्र, मैले आज तपाईंलाई बताउने र बुझाउने कुरा भनेको यही नै हो कि जब मान्छे आफैले आफैलाई धेरै म ठिक छु भनेर जिइरहेको हुन्छ नि, ऊ सायदै ठिक नहुन सक्छ। र जब मानिसले आफू ठिक छुइन, अर्थात मैले भित्री मानिसलाई निर्माण गरिरहेको छैन, अब मैले भित्री मानिसलाई निर्माण गर्नुपर्दछ भनेर जब मानिसले बुझ्न थाल्दछ, पक्कै पनि मानिस फरक भएर जिउन सक्दछ। त्यसैले म तपाईलाई यो आह्वान गर्न चाहन्छु कि प्रिय मित्र, अब हामी केही फरक तरिकाले जिउनलाई कोशिश गरौं। हामी भावनात्मक रूपले एउटा यस्तो सोच निर्माण गरौं कि हाम्रो भित्री मानिसले पनि हामीलाई आफू को हुँ भनेर प्रकट गर्ने मौका पाएको होस्। कमजोरी लुकाउन भन्दा पनि हामीले आफ्ना कमजोरीहरूलाई स्वीकार गर्दै अगाडि बढ्नलाई हामी सिकौं। आजको सन्देशबाट यही कुरा म तपाईँसँग शेयर गर्न चाहन्छु। त्यसैले एकपटक मानिसभित्रको मानिसलाई खोज्ने प्रयत्न गरौं। अब भने कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु। बीट मार्नु अघि यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। प्राविधिक मित्रद्वय विजय सन्ध्या दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ, पत्रचार पनि गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754। व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने मेरो टेलिफोन नम्बर रहेको छ, टिप्नुहोस् त, 98 40 80 14 43। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको छ।

0: गुड न्यूज एफएम 105.1
1: ए साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम सान

हेलो माई लिटल फ्रेन्ड्स, कार्यक्रम साना पाईलाई लिएर म सन्ध्या तपाईँहरूको माझमा उपस्थित भइसकेकी छु र गुड न्युज एफएम 105.1 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोता अभिभावक र मेरा प्यारा प्यारा साना भाइ बहिनीहरूलाई जय मसी साथै कार्यक्रम साना पाइलामा स्वागत पनि गर्न चाहन्छु। र कार्यक्रम साना पाइलामा विशेष गरी हामी हाम्रा साना भाइ बहिनीहरूलाई परमेश्वरमा कसरी हुर्काउने, उनीहरूलाई असल मार्गमा कसरी डोर्याउने र उनीहरू प्रति अभिभावक साथै मण्डलीको जिम्मेवारीहरू के हुन् भन्ने विषयमा छलफल गर्ने गर्दछौ। आज हाम्रो साथमा हुनुहुन्छ हाम्रो सानो तर ब्युटिफुल ट्यालेन्टेड गेस्ट। तर उहाँसँगको रमाइलो कुराकानी कार्यक्रमबाट राख्नु भन्दा अगाडि एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरौं है।

0: यो मिठो गीतपछि फेरि पनि यहाँहरू सबैजनालाई कार्यक्रम साना पाइलामा म स्वागत गर्न चाहन्छु। अब भने ढिला नगरी हामी आजको हाम्रो गेस्टलाई स्वागत गरौँ। तपाईँलाई हाम्रो कार्यक्रम साना पाइलामा स्वागत गर्न चाहन्छु।
1: थ्याङ्क यू।
0: ल, आज हाम्रो सानो गेस्टलाई चाहिँ म आफ्नो इन्ट्रोडक्सन दिनको लागि एकदम अनुरोध गर्न चाहन्छु।
1: मेरो नाम उपासना अधिकारी हो। म कक्षा 6 पढ्छु। म 10 वर्षको भए। मेरो सरको नाम जेसनिनिया पोच्यो छु।
0: थ्याङ्क यू, कस्तो राम्रो नाम। र उपासनालाई फेरि पनि हाम्रो कार्यक्रम साना पाइलामा एकदमै स्वागत छ। अनि उपासना, तपाईँलाई चर्च जान कतिको मनपर्छ?
1: मलाई असाध्यै मनपर्छ।
0: चर्चमा सबैभन्दा तपाईँलाई के कुरा मनपर्छ?
1: मलाई चर्चमा सबैभन्दा चर्चमा नयाँ नयाँ कुराहरू सिक्न।
0: अनि हजुर बाल सङ्गति जाँदै हुनुहुन्छ?
1: जाँदैछु।
0: बाल सङ्गतिमा तपाईँलाई सबैभन्दा मनपर्ने कुरा के हो भन्नु त?
1: मलाई बाल सङ्गतिमा मनपर्ने कुरा चाहिँ केही नयाँ कुराहरू थाहा पाउन, र हामी बाल सङ्गति जाँदाखेरि परमेश्वरले हामीलाई नजिक गराउनुहुन्छ। त्यसै कारण
0: त्यही भएर तपाईँलाई बाल सङ्गति जानु मनपर्छ। अनि तपाईँलाई बाल सङ्गतिमा तपाईँलाई सबभन्दा मनपर्ने टिचर चाहिँ को हो त?
1: मेरो बाल सङ्गतिमा मनपर्ने टिचर माछा टिचर हो।
0: किन माछा टिचरले तपाईँलाई एकदम धेरै माया गर्नुहुन्छ?
1: माया पनि गर्नुहुन्छ, र उहाँले नयाँ नयाँ कुराहरू सिकाउनुहुन्छ, अनि उहाँले हामीलाई बाइबलहरूको गेम क्विजहरू पनि खेलाउनुहुन्छ।
0: भनेपछि उपासनालाई चाहिँ माछा टिचरले एकदमै नयाँ नयाँ एक्टिभिटिज गराउनु भएर उहाँ चाहिँ तपाईँलाई धेरै मनपर्छ। भनेपछि उपासनालाई नयाँ नयाँ कुराहरू सिक्नु मनपर्छ
1: हो?
0: ओके। अनि तपाईँलाई बाल सङ्गतिमा सबभन्दा मनपर्ने भजन चाहिँ कुनै छ? एक्सन सङहरू, कुनै बाल सङ्गतिको गीतहरू?
1: एक्सन सङ चाहिँ मलाई मिकी मेलोडी अनि अनि गुडासम्म होइन।
0: ए हो, त्यसो भए एउटा तपाईँलाई मनपर्ने एक्सन सङ गाएर सुनाइदिनुहोस् न त।
1: घुडासम्म होइन, कमरसम्म होइन, घुडासम्म होइन, कमरसम्म होइन,

0: तपाईँलाई चाहिँ सबैभन्दा मनपर्ने बाइबलको भर्स चाहिँ कुनै छ?
1: मेरो मनपर्ने बाइबलको भर्स है यर्मिया 29:11 हो।
0: यहाँ चाहिँ के लेखेको छ भनिदिनुहुन्छ त?
1: किनभने जुन योजना मैले तिनीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परम प्रभु भन्नुहुन्छ, ती तिनीहरूका उन्नतिको निम्ति हो, नोक्सानीको निम्ति होइन, म तिमीहरूलाई आशा र भविष्य दिनलाई। आमेन
0: आमेन। कस्तो राम्रो भर्स तपाईँलाई मनपर्ने रहेछ। यो भर्स कसले भन्नुभएको कि आफै बाइबलमा पाउनु भएको कि कसरी तपाईँले यो भर्स छ भनेर थाहा पाउनु भयो त?
1: मैले आफै बाइबल पढ्दा पढ्दै थाहा
0: भएको। ओ वाउ, भनेपछि हजुर बाइबल स्टडी पनि गर्नुहुन्छ? दिनमा कतिचोटि बाइबल स्टडी गर्नुहुन्छ त?
1: स्कुल लागेन भने 3 चोटि, स्कुल लागेन 2 चोटि।
0: ए कति कति बेला चाहिँ स्कुल लाग्यो भने चाहिँ कति कति बेला गर्नुहुन्छ?
1: बिहान र बेलुका।
0: मेन कस्तो राम्रो बानी रहेछ उपासनाको त, बिहान बेलुकै बाइबल स्टडी गर्ने। वाउ, कसले सिकाउनु भयो हजुरलाई बाइबल स्टडी गर्नै पर्छ, नगरे पनि हुन्छ नि होइन?
1: होइन, गर्नै पर्छ।
0: किन बाइबल स्टडी गर्नै पर्छ होला त?
1: किनभने हामीले यसले चाहिँ हामीलाई केही नयाँ कुराहरू थाहा पाउँछ, र यसले चाहिँ बाइबलको यो मान्छे यस्तो छ उस्तो छ भनेर पनि थाहा पाउँछ।
0: ज्ञान बुद्धि चाहिँ बाइबलले दिनुहुन्छ होइन? अनि बाइबलले त्यति मात्रै हो कि अरू पनि होला?
1: अनि परमेश्वरसँग नजिक हुन
0: बाइबल स्टडी चाहिँ हामीले गर्नु पर्दो रहेछ है। अहिले जति पनि हाम्रो कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएका हाम्रा साना साना साथीहरूलाई के भन्न चाहनुहुन्छ त?
1: उहाँलाई परमेश्वरमा दिनमा 2 चोटि कि 3 चोटि परमेश्वरसँग समय बिताउन, अनि बाइबल स्टडी गर्न दिनमा 2 पद कि 3 पद पढ्न
0: याद गर्नलाई। हो, कस्तो राम्रो कुरा सिकाउनु भयो है। ल उपासना, तपाईँले बाइबल स्टडी गरिरहनु भएको छ अनि प्रार्थना गरिरहनु भएको छ दिनकै भनेर सुन्दामा एकदमै आशिषित भएको छु, अनि परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको छ है। अनि म तपाईँलाई एउटा क्वेसन गर्छु ल त, जिसस क्राइस्ट चाहिँ को हुनुहुन्छ त? तपाईँको को हुनुहुन्छ जिसस क्राइस्ट?
1: जिसस क्राइस्ट सृष्टिदाता र मुक्तिदाता हुनुहुन्छ, उहाँ चाहिँ साँचो परमेश्वर पनि हुनुहुन्छ।
0: कस्तो राम्रो कुरा गर्नुभयो, तपाईँ यो कुरा विश्वास गर्नुहुन्छ?
1: गर्छु।
0: अनि जिसस क्राइस्ट त हाम्रो साथी पनि हो नि, थाहा छ कि छैन?
1: थाहा छ।
0: अनि हामीलाई केही डर लाग्यो भने, हामी बिरामी भयौँ भने, हामीलाई नराम्रो लाग्यो भने, हामी सा कहिले काहीँ हामी स्याड हुन्छौँ नि त होइन? त्यस्तो बेलामा चाहिँ हामीले हाम्रा सबै कुराहरू कसलाई भन्न सक्छौँ?
1: परमेश्वर पितालाई
0: हो नि त, परमेश्वरलाई, यीशु ख्रीष्टलाई होइन, प्रार्थनामा भन्न सक्छौँ नि त। त्यस्तो गर्ने गरेको छ कि छैन उपासनाले?
1: त्यस्तो त छ।
0: हो, एउटा कुरा सुनाइदिनु न तपाईँलाई, तपाईँ कहिले धेरै स्याड हुनु भएको छ?
1: छ।
0: कहिले त्यस्तो स्याड भएर तपाईँले प्रवेशलाई कसरी भन्नुभयो सुनाइदिनु त?
1: कहिले काहीँ म स्कुल जाँदाखेरि हुन्छ त, के अरे स्कुल जाँदा ढिला हुन्छ, अनि हाम्रो त स्कुल छिटै जानुपर्छ नि त, अनि त्यति बेला चाहिँ अलिअलि स्याड हुन्छ, अनि परमेश्वर पिताले यस्तो भन्छु, परमेश्वर पिता तपाईँ हाम्रो नजिक हुनुहुन्छ परमेश्वर पिता, मलाई स्कुल अबदेखि अलि छिटो पठाउनुहोस्,
0: मलाई छिट्टै उठ्नलाई सहायता गरिदिनुहोस् भनेर प्रार्थना गर्नुहुन्छ। हामी चाहिँ के गर्नुपर्छ भने नि उपासना, जब जब हामी स्याड हुन्छौँ, जब जब हामीलाई अब तपाईँ त स्कुल जानुहुन्छ, कहिलेकाहीँ त होमवर्क गर्न गाह्रो हुन्छ होइन, इक्जाममा प्रिपरेसन गर्न गाह्रो हुन्छ, त्यस्तो बेलामा चाहिँ हाम्रो दुःखको बेलामा, हामीलाई डर लागेको बेलामा चाहिँ हामी के गर्नुपर्छ त?
1: परमेश्वरलाई भन्नुपर्छ।
0: हो, परमेश्वरलाई भन्नुपर्छ, उहाँलाई सम्झिनुपर्छ, उहाँलाई प्रार्थना गर्नुपर्छ, अनि आफ्नो विकनेसहरू चाहिँ प्रभु यीशुमा राख्यो भने चाहिँ परमेश्वरले के गर्नुहुन्छ त? हामीलाई
1: प्रेम गर्नुहुन्छ,
0: सहायता पनि गर्नुहुन्छ। हो, सहायता गर्नुहुन्छ, अनि हामी त्यो र हामीलाई चाहिँ परमेश्वरले के गराउनुहुन्छ त? सक्सेस गराउनुहुन्छ होइन, अनि शक्ति पनि दिनुहुन्छ। कस्तो राम्रो कुरा हो, तपाईँले कस्तो राम्रो कुरा सेयर गर्नुभयो, एकदमै मलाई खुसी लागिरहेको छ। आजको उपासनासँग कुरा गर्न पाउँदाखेरि म एकदम खुसी छु। अनि परमेश्वरको नजिक जानको लागि चाहिँ तपाईँले के गर्नु अघि भनिसक्नु भयो नि होइन, प्रार्थना गर्नुपर्छ, बाइबल स्टडी गर्नुपर्छ। अनि उपासना, तपाईँलाई हामी कसरी ज्ञानी हुन सक्छौँ होला, तपाईँलाई के लाग्छ?
1: हामी अरूले भनेको मान्ने, आदर र सम्मान गर्ने, अनि कोही आउँदाखेरि आदर वा सम्मान गर्ने, परमेश्वरलाई जहिले पनि नजिक रहन कोसिस गर्ने।
0: वाह, कस्तो राम्रो। अनि एकदमै अनुशासित हुनलाई चाहिँ के गर्नु पर्ला त?
1: परमेश्वरले दिनुभएका 10 आज्ञाहरू मान्नु पर्छ।
0: हामीले परमेश्वरले दिनुभएको 10 आज्ञाहरू मान्यो भने चाहिँ हामी ज्ञानी हुन्छौँ,
1: ज्ञानी र अनुशासित पनि हुन्छ।
0: नाइस, कस्तो राम्रो। तपाईँलाई 10 आज्ञाहरू थाहा छ?
1: थाहा छ।
0: ल, हाम्रो बिचमा हाम्रो साथीहरूलाई 10 आज्ञा भनेर सुनाइदिनुहोस् त।
1: म बाहेक अरू कुनै देवी देवताले नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, परमप्रभुको नाम व्यर्थमा नलिनु, सवार्थको दिन पवित्र मान्नु भनी याद राख्नु, आफ्नो आमा बुवालाई आदर गर्नु, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाई नदिनु, आफ्नो छिमेकीको घरको घरको लालच नदेखाउनु।
0: नै एकदमै धन्यवाद, तपाईँ कस्तो ट्यालेन्ट हुनुहुँदो रहेछ है, दशाज्ञा पनि आउने, सबै कुरा प्रार्थना पनि गर्ने, बाइबल स्टडी पनि गर्ने। अनि स्कुलमा चाहिँ तपाईँको साथीहरू कस्तो कस्तो हुनुहुन्छ त?
1: राम्रै छन्, कोही कोही पनि क्रिस्चियन छन् हाम्रो सबबाट, दुई तिनजना छ, अनि उहाँ चाहिँ ऊ चाहिँ मसँग मिल्छ। अनि हाम्रो स्कुलमा एउटा टिचर हुनुहुन्छ, उहाँ पनि क्रिस्चियनै हुनुहुन्छ, अनि उहाँले चाहिँ हामीलाई के कुराहरू सुनाउनुहुन्छ बाइबलको बाट, के कुरा सुनाउनुहुन्छ र के यस्तो भनेको के हो पनि सुनाउनुहुन्छ।
0: ए, भनेपछि तपाईँको स्कुलमा तपाईँको क्रिस्चियन साथीहरू पनि हुनुहुन्छ, क्रिस्चियन टिचर पनि हुनुहुन्छ, त्यही भएर चाहिँ तपाईँलाई आफ्नो स्कुलमा चाहिँ एकदमै आनन्द भइरहेछ स्कुल जान आउनलाई। अनि हामीले चाहिँ म तपाईँ फेरि एउटा क्वेसन सोध्न मन लाग्यो, अनि तपाईँ आफ्नो स्कुलमा क्रिस्चियन साथीहरूलाई मात्रै माया गर्नुहुन्छ कि नन क्रिस्चियन साथीहरूलाई पनि माया गर्नुहुन्छ?
1: दुइटै
0: हो, हामीले दुबैलाई माया गर्नुपर्छ है, किनकि उहाँहरू पनि त परमेश्वरको सृष्टि हो नि त, होइन? हो, भेरी गुड, कस्तो राम्रो कुरा। अनि स्कुलमा तपाईँ कतिको होमवर्कहरू गर्नुहुन्छ, पढ्नुहुन्छ, कतिको ज्ञानी भएर बस्नुहुन्छ क्लासमा?
1: बस्छु, ज्ञानी भएर बस्छु, अनि टिचरले भनेको कुराहरू मान्छु।
0: कस्तो ज्ञानी हुनुहुँदो रहेछ क्लासमा त है। हो, हामीले यसरी नै किनकि परमेश्वरको आज्ञामा नै भनेको छ नि त, होइन? हामीले त आफ्नो छिमेकीलाई माया गर्नु पर्यो, प्रेम गर्नु पर्यो, आफ्नो बाबा मम्मीलाई पनि आदर गर्नु पर्यो, प्रेम गर्नु पर्यो, होइन? अनि सबै आज्ञाहरू चाहिँ जियोस उपासनाले एकदमै राम्रोसँग मानिरहनु भएको छ, होइन त?
1: हो,
0: कहिले काहीँ त नटी पनि हुनु मन लाग्छ नि, होइन? यस्तो हुनु मन लाग्यो भने चाहिँ के गर्नुहुन्छ?
1: परमेश्वरलाई जस्तो मलाई जस्तो यस्तो भन्छु, अनि म प्रार्थना गर्छु,
0: ए प्रभु मलाई नटी चाहिँ नबनाइदिनु ल, ज्ञानी बनाइदिनु भन्नुहुन्छ। अनि उपासनालाई रिस कतिको उठ्छ?
1: धेरै उठ्दैन, अलिअलि उठ्छ।
0: के कुरामा चाहिँ धेरै रिस उठ्छ उपासनालाई?
1: ए अरू स्कुलको साथीहरूले कहिले काहीँ जिस्काउँदा
0: नराम्रो लाग्छ,
1: नराम्रो लाग्छ। अनि कहिले काहीँ के अरे साथीहरूबाट झगडा भएर,
0: झगडा त गर्नु हुँदैन नि,
1: झगडा नगरे पनि हुन्छ त,
0: ए कहिले काहीँ चाहिँ हुन्छ त्यस्तो। तर त्यस्तो भयो भने हामीले झगडा चाहिँ गर्नु मिल्दैन है साथीहरूलाई, किनकि हामीले क्षमा दिनुपर्छ, सरी भन्नुपर्छ आफ्नो मिस्टेक भयो भने, होइन? रिसाउनु हुँदैन नि त। त्यही भएर उपासनाले कतिको सरी भन्नुहुन्छ आफ्नो मिस्टेक भयो भने?
1: सरी भन्छु, अनि सरीले भन्छ, अनि सरी भनेर माफ,
0: ए माफ पनि गर्नुहुन्छ, आफ्नो मिस्टेक भयो भने सरी पनि भन्नुहुन्छ है, कस्तो राम्रो बानी रहेछ ल। अनि तपाईँको घरमा डिभोसन हुन्छ कि हुँदैन बिहान बेलुका बाबा मम्मीसँग फ्यामिलीसँग
1: हुन्छ
0: हो? अनि तपाईँको घरमा डिभोसन बिहान बेलुका नै हुन्छ, होइन? ए अनि तपाईँको भाइ बहिनी पनि हुनुहुन्छ?
1: होइन,
0: तपाईँ एक्लै छ नि, कस्तो राम्रो। अनि बाबा मम्मीसँग धेरै रिसाउनुहुन्छ कि हुँदैन?
1: हरिसादिनँ,
0: किनकि हामीले त बाइबलले के भन्दछ, हामीले त आफ्नो बाबा मम्मीलाई आदर गर्नु पर्यो, माया गर्नु पर्यो, होइन?
1: हो,
0: रिसाउनु हुँदैन है उपासना। अनि तपाईँलाई बाइबलमा, अब तपाईँ त कस्तो धेरै बाइबल पढ्नु हुँदो रहेछ, होइन? अनि बाइबलमा तपाईँलाई सबैभन्दा मन पर्ने हिरो चाहिँ को हो त?
1: दाउद।
0: ए दाउद राजा मनपर्छ, किन मनपर्छ तपाईँलाई दाउद राजा?
1: किनभने उहाँले गोलियतलाई ढुङ्गाले मारिएको थियो, र उहाँ चाहिँ आफूसँग परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्नुहुन्थ्यो।
0: ए हो र, अनि उहाँ त सानो फुच्चे हुनुहुन्थ्यो, होइन? त्यही पनि कसरी त्यो गोलियत जस्तो यत्रो ठुलो मान्छेलाई कसरी त्यो उहाँले मार्न सक्नुभयो होला है?
1: उसले चाहिँ ढुङ्गाले घुमा घुमा के मारेको थियो,
0: त्यो कसरी कहाँबाट पायो होला है उहाँले त्यत्रो शक्ति, कहाँबाट पाउनु भयो होला त्यो शक्ति चाहिँ?
1: उहाँले चाहिँ परमेश्वर पिताबाट,
0: ए हो, परमेश्वरले उहाँलाई शक्ति दिनुभयो, होइन? भनेपछि दाउद राजा त त्यति बेला सानै हुनुहुन्थ्यो नि त, होइन? तर तपाईँले यहाँबाट के बुझ्नुहुन्छ त, परमेश्वरले के गर्नुहुँदो रहेछ सानो मान्छेलाई पनि के गर्नुहुँदो रहेछ?
1: शक्ति दिनुहुन्छ,
0: शक्ति दिनु हुँदो रहेछ, अनि उहाँको कामको लागि चलाउनु हुँदो रहेछ, हो कि नै?
1: हो।
0: अरू चाहिँ के कारणले तपाईँलाई दाउद राजा मनपर्छ?
1: किनभने उसले पहिलेदेखि परमेश्वरसँग परमेश्वरलाई विश्वास गरेको थियो र उहाँले परमेश्वरसँग नजिक हुनका कारणले मलाई दाउद असाध्यै मन परेको थियो।
0: त्यही भएर दाउद राजा मन पऱ्यो होइन, उहाँ चाहिँ धेरै परमेश्वरलाई प्रशंसा पनि गर्नुहुन्थ्यो, विश्वास गर्नुहुन्थ्यो होइन, अनि गोठालो जाँदाखेरि पनि परमेश्वरलाई गीत गाउँदै आराधना गर्नुहुन्थ्यो नि त होइन, त्यो पनि मनपर्छ होला नि त। अनि उपासनालाई आराधना गर्न चाहिँ कतिको मनपर्छ, परमेश्वरलाई धन्यवाद दिन चाहिँ
1: धेरै मनपर्छ।
0: किन हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ होला उपासना?
1: किनभने उहाँले हामीलाई बनाउनु भयो, प्रेम गर्नुभयो र उहाँले त्यहाँ पापबाट छुटाउनु भएको थियो।
0: कस्तो राम्रो, कति धेरै नलेजहरू रहेछ है उपासनालाई, सबै कुराहरू कति धेरै आउने रहेछ है, कस्तो खुसी लाग्यो मलाई त। अनि भविष्यमा तपाईँ ठुलो भएपछि के बन्ने प्लान छ त, तपाईँलाई के बन्न मन परिरहेछ?
1: मलाई एयर होस्टेस।
0: ए, एयर होस्टेस चाहिँ किन त, प्लेनमा त डर लाग्दैन?
1: लाग्दैन।
0: एयर होस्टेस चाहिँ किन बन्न मन लागेको त?
1: मेरो सानैदेखि इच्छा भएको कारणले।
0: भनेपछि एयर होस्टेस भएर सबैलाई यसरी सेवा पुर्याउने हो, यात्रा गर्ने मान्छेहरूलाई। भेरी नाइस, परमेश्वर धेरै आशिष दिनुभएको छ तपाईँलाई है, आज कस्तो राम्रो कुरा गर्नुभयो तपाईँले। अनि उपासना, तपाईँलाई हामी चर्च किन जानुपर्छ होला बाबासँग? अघि तपाईँले भनिसक्नु भयो नयाँ नयाँ कुराहरू सिक्नलाई सुन्नलाई होइन, तर चर्च चाहिँ किन जानुपर्छ होला त?
1: हामी चाहिँ त्यो बाइबलको केही कुराहरू नयाँहरू थाहा पाउन र बाइबलबाट के कुराहरू पनि सिक्न
0: हो, हामी मण्डली जानुपर्छ, किनकि मण्डली गयो भने हामी धेरै कुराहरू सिक्न सक्छौँ होइन, अनि अझै परमेश्वरसँगको नजिकता बढ्छ, किनकि बाइबलमा पनि हामीलाई भनेको छ नि त हामी सङ्गति जानुपर्छ होइन, र हामी एकसाथ चाहिँ भेला हुन नछोडौँ भन्छ नि त बाइबलले होइन। हो, त्यही कारणले हामी सबैभरि चर्च जानुपर्छ है, हामी सबै पहिलो प्रायोरिटी चाहिँ हामीले कसलाई दिनुपर्छ होला त?
1: हामी परमेश्वरलाई दिनुपर्छ।
0: वाह, भेरी नाइस, कस्तो राम्रो एन्सर भन्नुभयो है, म एकदम खुसी छु आज उपासनासँग कुरा गर्दैछु अनि तपाईँको कुराले म एकदम आशिषित पनि भइरहेको छु। अनि उपासना, अहिले कतिजना तपाईँ जस्तै साथीहरूले चाहिँ हाम्रो कार्यक्रम साना पाइला सुनेर बसिरहनु भएको छ होइन, ती सबै साथीहरूलाई यो कार्यक्रम साना पाइलाबाट के भन्न चाहनुहुन्छ त?
1: म साना पाइलाको कार्यक्रमबाट सबै साथीहरूलाई, भाइ दिदी भाइ बहिनीहरूले यही चिज भन्न गइरहेको छु कि हामी चाहिँ दिनै परमेश्वरलाई आराधना चढाउनु पर्छ, हामी दिनै बाइबल पढ्नु पर्छ र हामी दिनै बालसँग वा चर्च जानुपर्छ।
0: सबैजना चर्च जानु होला, सबैभरि प्रार्थना गर्नुहोला भन्न चाहनुहुन्छ होइन त? एकदमै धन्यवाद तपाईँ यो कार्यक्रममा आउनुभयो अनि तपाईँले आफ्ना मिठा मिठा कुराहरू राखिदिनु भयो, अनि हामी जति पनि गुड न्युज एफएम सुनेर बसिरहनु भएको छ कार्यक्रम सानो पाइला, अनि उहाँहरू साथै म पनि एकदम आशिषित भएको छु। तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको यो एकदमै अमूल्य समय हामीलाई दिनुभएको निम्ति, अनि फेरि कार्यक्रम सानो पाइलामा यहाँलाई स्वागत पनि गर्न चाहन्छु, पछि पनि हामीसँग समय मिल्यो भने आउनु होला है त।
1: हुन्छ
0: ल उपासना, तपाईँ कार्यक्रम साना पाइलामा आएर हामीलाई एकदमै आशिषित बनाइदिनु भयो, त्यसको निम्ति एकदमै धन्यवाद। अनि तपाईँको लागि मसँग एउटा सानो उपहार छ हाम्रो कार्यक्रम साना पाइलाबाट, यो तपाईँलाई है त
1: धन्यवाद।
0: ल परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, यसरी नै परमेश्वरमा अगाडि बढ्दै जानुहोला, प्रार्थनामा समय बिताउनुहोला, बाइबल स्टडी गर्नुहोला है त उपासना।
1: हुन्छ, थ्याङ्क यू।
0: श्रोता, हाम्रो ब्युटिफुल र मोस्ट ट्यालेन्टेड गेस्टसँग कुराकानी गर्दा गर्दै समयले हामीलाई बिदा दिइसकेको छ। आशा गर्दछु आजको यस रमाइलो कुराकानीबाट तपाईँहरू आशिषित हुनुभएको छ। आगामी दिनमा पनि हामी यस्तै रमाइला कुराकानी यहाँहरूको बीचमा राख्ने कोसिस गर्नेछौँ, र कार्यक्रम साना पाइलाप्रति केही प्रतिक्रिया भए हामीलाई वाट्सएप अथवा मेल गर्न सक्नुहुनेछ, र हाम्रो इमेल आइडी रहेको छ gnfmprogram@gmail.com gnfmprogram@gmail.com, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614 9813580614। प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै म सन्ध्या पनि बिदा हुन चाहन्छु, र अर्को हप्ता यसै समयमा कार्यक्रम साना पाइला लिएर फेरि पनि आउने नै छु। अहिले भने बिदा हुन चाहन्छु। जय मिसी, तपाईँको समय आशिषमय रहोस्।

0: जय मसीह, म कमल श्रेष्ठको तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी सुसमाचारको विषयमा हेर्नेछौ। आज विश्वमा सुसमाचार फैलिँदै गएको छ। धेरै परमेश्वरका विश्वासी जनहरू, मिशनरी लगायत धेरै व्यक्तिहरू सुसमाचारमा लागिरहनु भएको छ। यति मात्र नभएर वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने सूचना र प्रविधिका धेरै माध्यमहरूबाट पनि सुसमाचार सुनाउने कार्य तीव्र गतिमा अगाडि बढ़िरहेको छ। श्रोता, यो सुसमाचार भनेको के हो अनि सुसमाचार सुनाउनु किन आवश्यक छ, सुसमाचार सुनाउँदाका प्रभावहरू के कस्ता हुन्छन् आदि इत्यादिका विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभएको छ।
1: आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरूका बीचमा म प्रभुजन उपस्थित भएको छु र यो कार्यक्रम हामी सबैको कार्यक्रम हो। यो एउटा मात्र यस्तो कार्यक्रम हो जसले सुसमाचार प्रसारण गर्छ, जसले हामी सबैलाई अति आनन्दको स्वर्गीय राज्यमा जानलाई सहायता गर्छ। जुन कुरामा हामी विश्वास गर्यौं भने हामीहरूले नरकको त्यो आगोको दण्ड भोग्नु पर्ने छैन। शैतानको बन्धनबाट हामी सजिलै छुटकारा पाएर हामी स्वतन्त्र र पूर्ण अधिकार सहितको, पूर्ण आशीर्वाद सहितको र शान्ति सहितको जीवन प्राप्त गर्नेछौ। र यो भन्दा पनि मुख्य कुरा चाहिँ हामीले अनन्तको जीवन प्राप्त गर्नेछौ। श्रोता, हामीहरूले आफ्ना हरेक कार्य व्यस्तता पनि काम कुराहरू त्यागेर यहाँहरूका बीचमा यो रेडियोको तरंगबाट सुसमाचार प्रसारण गर्ने निर्णय किन गर्यौं त? यसले हामीले लाभ के छ त? तपाईँले सकभर बुझिसक्नु भएको छ होला। यदि छैन भने पनि यो कार्यक्रम यो रेडियोको लागि भन्दा पनि तपाईँ श्रोता सुन्ने व्यक्तिहरूको लागि प्रसारण गरिँदैछ। जसले सुन्नुहुन्छ यसमाथि विश्वास गर्नुभयो भने, यो कुरालाई स्वीकार्नुभयो भने तपाईँले आफ्नो जीवनमा अनौठो परिवर्तन देख्नुहुनेछ। जुन कुरा सर्वशक्तिमान परमेश्वर अथवा उद्धार र मुक्तिदाता येशु ख्रिस्टले चाहँदै हुनुहुन्छ। आदरणीय श्रोता, यहाँहरूका बीचमा आज एउटा फरक प्रकारको सन्देश पवित्र शास्त्र बाइबलबाट लिएर म आएको छु, जुन सन्देश छ चार प्रकारका खेतहरू। श्रोता, यहाँनिर प्रभु येशु ख्रिस्ट सिधा आफै कुरा गर्दै हुनुहुन्छ। यहाँ लुका भन्ने पुस्तकको 8:4 तल 8 यसरी लेखिएको छ, जब ठूलो भीड जम्मा भयो र शहरहरूबाट मानिसहरू वहाँ कहाँ आए, वहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। एकजना बिउ छर्ने बिउ छर्न निस्क्यो र छर्दा हुँदी केही बाटोको छेउमा परे र ती मानिसहरूका खुट्टाले कुल्ची र आकाशका पंक्षीले खाइहाले। अरू बिउ ढुङ्गेनी जमिनमा परे र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो। कोही बिउ काँडाको झ्याङमा परे र तिनका साथमा काँडाको झ्याङ पनि बढेर आयो र तिनलाई बढ्न दिएन। कति चाहिँ असल जमिनमा परे र उम्रेर 100 गुणा फल फलाए। यति भनेपछि उहाँले उच्च स्वरले भन्नुभयो, जसको कान छ त्यसले सुनोस्। आदरणीय श्रोता, तपाईँ हाम्रा पक्कै पनि कान छन्, यो हामी नकार्न सक्दैनौ। जतिले हामी सुनिरहेका छौं हामी हरेकका कान छन्, तर प्रभु येशू ख्रीष्टले कान हुनेहरूलाई पनि जसका कान छन् त्यसले सुनोस् किन भन्नुभयो? किनभने सुन्ने मानिसहरू त धेरै हुन्छन्, जसले सुनेर बुझेर लागू गर्छ त्यसका वास्तविक कान हुन्। जुन कानले आफ्नो दायित्व पूरा गरेको छ, जुन कानले परमेश्वरले दिएको दायित्व पूरा गरेको हुन्छ। आदरणीय श्रोता, तपाईँ हामीले यो सन्देश सुन्यौं, यो दृष्टान्त सुन्यौं, प्रभु येशू ख्रीष्टले एक एकदमै साधारण प्रकारले दृष्टान्तहरू भन्नुहुन्थ्यो, तर बुझ्नलाई भने विद्वानहरूलाई पनि मुस्किल पर्थ्यो। जबसम्म पवित्र आत्माको अगुवाई हुन्थेन, जबसम्म परमेश्वरको सहायता हुन्थेन, जबसम्म स्वर्गीय ईश्वरको अगुवाई र साथ हुँदैन, हामीले पवित्र शास्त्र बाइबल बुझ्न सक्दैनौ। जब पवित्र आत्माको अभिषेक हुन्छ तपाईँ हामीमा, जब तपाईँ हामीले प्रभु येशु ख्रीष्टलाई विश्वास गर्छौं र पवित्र आत्माको अभिषेक हुन्छ, तब यो पवित्र शास्त्र बाइबलमा लेखेका वाणीहरू मह भन्दा पनि मिठा हुन्छन् र यिनीहरूलाई पढौं जस्तो लाग्छ। जति धेरै पढियो त्यति धेरै जीवनमा आशीर्वाद र शान्ति मिल्छ। ईश्वरलाई खुशी पार्ने कुरा नै पवित्र शास्त्र बाइबलका वचनहरू रहेछन् भन्ने कुरा हामी प्रष्ट बुझ्दछौ। परमेश्वर नै वचन हुन्, वचन नै परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा बुझ्दछौ, किनभने पवित्र शास्त्र बाइबल पढेर यसका कुरा लागू गरेर येशु ख्रीष्टलाई विश्वास गर्यौं भने हामीहरूमा असम्भव कुरा पनि उहाँ प्रभु येशुको नाउँमा सजिलै सम्भव हुने रहेछ। हामीहरूले हस्पिटलमा गएर ठिक नभएका बिमार समेत ठिक भएका घटनाहरू देख्न सक्ने रहेछ। कुनै पनि प्रकारका भूतात्मा र दुष्ट आत्मा लागेका मानिसहरूलाई पनि सजिलै येशुको नाउँमा छुटकारा दिन सकिने रहेछ। हामीले अनुमान नगरेका कुरा पनि सफलता हुने रहेछन् जुन कुरा येशु प्रभुमा विश्वास गरेको क्रिश्चियन जीवनमा घटेका हुन्छन्। तपाईँ हामी पनि यो जीवन लिनुपर्छ। श्रोता, यो प्रभु येशु ख्रीष्टले बताउनु भएको दृष्टान्तको अर्थ भन्न अघि यहाँहरूका बीचमा म एउटा परमेश्वरको महिमाको लागि भजन प्रस्तुत गर्न चाहदछौ। यो भजन सुन्नेछौ, त्यहाँपछि हामी बाँकी भागमा जानेछौ।

0: साँच्चै श्रोता, तपाईँ हामीले भजन गाएर हुन्छ, या ताली बजाएर हुन्छ, या नाचेर हुन्छ, या गाएर हुन्छ, या हामीहरूले असल काम गरेर हुन्छ, या हामीले शुद्ध पवित्र रहेर हुन्छ, या हामीले निरन्तर प्रार्थना गरेर हुन्छ, या हामीले सेवाको काम गरेर हुन्छ, जे जसरी पनि हाम्रा सृष्टिकर्ता असल परमेश्वरको महिमा हाम्रो जीवनबाट गर्नुपर्दछ। जब हामी असल र शुद्ध काम गर्दैनौ, जब हामी समाज गाउँ टोल मानिसहरूले मन पर्ने काम गर्दैनौ, यदि मन पर्ने काम नगरेर गाउँ टोल छर छिमेकी साथी संगी र ईश्वरलाई मन नपर्ने काम गर्यौं भने यसको अर्थ हो शैतानलाई मन पर्ने काम गर्दैछ। यदि हामी ईश्वरलाई मन पर्ने काम गर्दैछौ भने शैतानलाई मन नपर्ने काम गरिरहेको हुन्छौ। शैतान भन्नाले त्यो डियाबलस हो जो स्वर्गबाट यो धरतीमा झारिएको थियो, जसले मानव जातिलाई भ्रममा पारेर मानव जातिलाई बहकाएर उसले मानिसहरूलाई अनन्तको नरकमा लिन चाहँदछ। त्यसको विरोधमा चाहिँ पवित्र आत्मा लागिरहनु भएको छ, जुन पवित्र आत्मा क्रिस्चियनहरूको संगतिबाट पवित्र शास्त्र बाइबलको अध्ययनबाट प्रभु येशू ख्रीष्टको नाउँमा आज विश्वमा भइरहेको छ। आदरणीय श्रोता, तपाईँ हामीले पनि त्यो अनन्तको जीवन पाउनलाई येशू ख्रीष्टको वाणी सुन्नु पर्दछ, मण्डलीहरूमा जानु पर्दछ। आज विश्वको विद्वान वर्गहरू, विश्वको शिक्षित वर्गहरू आज पवित्र शास्त्र बाइबललाई अध्ययन गर्दै येशू ख्रीष्टको वाणीलाई सुन्नमा भोकाइरहेका छन्। तपाईँ हामी पनि माथि जानु पर्दछ, तपाईँ हामीले पनि उत्तम जीवन जिउनु पर्दछ। त्यो जिउनलाई येशू ख्रीष्टको वाणी सुनेर बाइबललाई पछ्याएर सत्य जीवन जिउनु पर्दछ, जो सत्य जीवन र बाटो उहाँ येशू नै हुनुहुन्छ। आदरणीय श्रोता, आज यहाँहरूका बीचमा म पवित्र शास्त्र बाइबलको लुका भन्ने पुस्तकको 8 अध्यायबाट जुन उहाँको वाणी ल्याएर आएको छु, यसमा चार प्रकारका जमिनहरू छन्। 5 पदमा प्रभु येशूले भन्नुभएको छ, एकजना बिउ छर्ने बिउ छर्न निस्क्यो र छर्दा हुँदी केही बाटोको छेउमा परे र ती मानिसहरूका खुट्टाले कुल्चिए र आकाशका पंक्षीहरूले खाइहाले। आदरणीय श्रोता, बिउ भनेको परमेश्वरको जीवित वचन हो, जुन कुरा चर्चहरूमा मण्डलहरूमा सुसमाचार प्रचार गर्दाखेरि अथवा टेलिभिजनबाट रेडियोहरूबाट आज विश्वमा प्रसारण गरिँदैछ। आदरणीय श्रोता, यी परमेश्वरका वचन भनेका बिउ हुन् जसले धेरै फल फलाउन चाहन्छ। र त्यो बाटोमा परेको बिउ चाहिँ कस्तो बिउ हो त भन्ने कुरा तल 12 पदमा येशू प्रभुले आफै भन्नुभएको छ। बाटोको छेउमा खसेको बिउ तिनीहरू हुन् जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरून् र नबाचन भनी डियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ। जो जति तपाईँ हामीले येशू प्रभुको सुसन्देश सुसमाचार रेडियोबाट होस्, टेलिभिजनबाट होस्, या आफ्नै साथीहरूबाट होस्, घर परिवारबाट होस्, या बाटोमा हिँड्दा होस्, या मण्डली चर्च घरहरूमा होस्, हामीले सुन्यौं र त्यो सुनेको बिउ चाहिँ हामीहरूले त्यो सुनेको वचनबाट हामीहरूले जीवन प्राप्त गर्नेछौ, तर जीवन प्राप्त नगरोस् भनेर दुष्ट आत्मा डियाबलस हाम्रो पीछा लागेको हुन्छ, जसले हामीलाई भ्रममा पारेर, जसले हामीलाई अन्धविश्वास र रूढिवादीको बन्धनमा बाँधेर अन्तमा नरकमा लिन चाहन्छ। त्यो दुष्ट आत्मा डियाबलसले हामीहरूको हृदयबाट परमेश्वरको जीवित वचन बाइबलमा दिएको वाणीहरू सुने तापनि, राम्रो लागे तापनि, हाम्रो हृदयबाट स्वार्थै चोरेर लगिदिन्छ। जब हाम्रो हृदयमा ईश्वरको वाणी र वचन हुँदैन, ईश्वरको डर भए लाग्दैन। जब हामी ईश्वरको डर भएमा हुँदैनौ, हामी छाडा जीवन र ईश्वरको मन नपर्ने जीवन जिउँछौ, जसले गर्दा हामीलाई ईश्वरले इन्कार गर्नुहुन्छ, शैतानले साथी बनाउँछ। जब हामी शैतानका साथी हुन्छौ, शैतान जानुपर्ने ठाउँ ईश्वरले त्यो नरकलाई बनाउनु भएको छ, हामी पनि नरकमै पुग्दछौ। दोस्रो प्रकारको जमिन भनेको 6 पदमा येशूले भन्नुभएको छ, अरू बिउ ढुङ्गिनी जमिनमा परे र ती उम्रेने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो। श्रोता, बिउहरू एकै ठाउँमा होइन, फरक फरक प्रकारका ठाउँमा पर्छन्। यहाँनिर दोस्रो प्रकारको बिउ पर्ने खेत चाहिँ ढुङ्गिनी प्रकारको रहेछ, जहाँ अलिअलि माटो रहेछ, धेरै जसो ढुङ्गा रहेछ। त्यो ठाउँमा बिउ पर्यो भने भरक्क त उम्रिन्छ, तर त्यहाँनिर बाक्लो माटो नभएको कारण त्यो सुकिहाल्छ। र त्यसको अर्थ चाहिँ हामी आफैले बुझ्दैनौ। श्रोता, हामी सांसारिक शिक्षामा जति डिग्री हासिल गरेका भए पनि पवित्र शास्त्र बाइबलको वचन बुझ्नलाई हामीहरूलाई पवित्र आत्मा प्रभु येशू ख्रीष्टको अभिषेक भएको हुनुपर्छ। येशू ख्रीष्टलाई ग्रहण गरेर हामीले पानीको बप्तिस्मा लिएका हुनु पर्दछ। तब पवित्र आत्माको अभिषेक हुन्छ, ईश्वरको वचन हामी बुझ्दछौ र हामी येशु ख्रीष्टले बताउनु भएको अर्थ हामी छोटकरीमै हामी सुन्नेछौ। यहाँ 13 पदमा भन्नुभएको छ, ढुङ्गेनी जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर खुसी साथ त्यो ग्रहण गर्दछ, तर तिनको जरा हुँदैन र केही समयको लागि तिनीहरूले विश्वास गर्छन् तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ। त्यो मानिसहरूको हृदयलाई परमेश्वरले चार प्रकारका खेतमा विभाजन गरेर बताउनु भएको हो। दोस्रो प्रकारको खेत चाहिँ ढुङ्गेनी जमिन हो, जहाँ अलिअलि माटो छ। भनाइको अर्थ चर्चमा आउँछन् अथवा बाटो घाटोमा सुन्छन् अथवा घर परिवारमा प्रभु येशुको वाणी बाइबलबाट कोही साथीहरू मार्फत कोही असल ईश्वरको मान्छे मार्फत सुन्छन् र तिनीहरूले तुरन्तै ग्रहण गर्छन्, खुसी साथ ग्रहण गर्छन्। तर तिनीहरूमा बलियो विश्वास नभएको कारण, बलियो प्रकारले नबुझेको कारण, गहिरो प्रकारले भोको हृदयले नसुनेको कारण तिनीहरूमा वचनको छाप राम्रोसँग परेको हुँदैन। अनि तिनीहरूमा मात्र नभएर हामी हरेक प्रकारका मानिस सबै मानिसहरूमा जीवनमा विभिन्न प्रकारका परीक्षाहरू आउँछन्, संकष्टहरू आउँछन्, समस्याहरू आउँछन् र त्यो ढुङ्गेनी जमिनमा परेको खेत चाहिँ त्यस्तो व्यक्तिको हृदय हो जसले प्रभु येशूलाई सजिलै ग्रहण गर्छ, परमेश्वरको वचनलाई सजिलै ग्रहण गर्छ। तर त्यसमा अलिकता समस्या आउन बित्तिकै, कसैले इन्सल्ट गर्न बित्तिकै, कसैले गाली गर्न बित्तिकै, कसैले धम्काउन बित्तिकै, कसैले पैसाको लोभ देखाउन बित्तिकै येशु ख्रीष्टलाई छोडिदिन्छ। येशु ख्रीष्टको वाणी त्यो सत्य जीवित वचनलाई समेत उसले इन्कार गरेर संसारिक जीवन, शैतानको बन्धनमा परेको जीवन, विभिन्न कुलत र व्यभिचारमा फसेको जीवन, विभिन्न मूर्ति पूजा र विभिन्न प्रकारका अन्धविश्वास र रूढिवादीमा फसेको जीवन जिउन थाल्छ। यस्तो जीवन जिउँदा दुष्ट आत्मा दियाबलस खुसी हुन्छ, किनभने त्यसले हामी मानिसहरूलाई ईश्वरबाट अलग गरेर, ईश्वरको वचनबाट अलग गरेर आफ्नो दासत्वमा राखेर रा, अनन्तको नरकमा लिन चाहन्छ। त्यसैले आदरणीय श्रोता, त्योबाट हामी विशेष होसियारी रहनुपर्छ कि हाम्रा ईश्वर असल ईश्वरले हामीलाई गर्न खोजेको कृपा दया हामीले बुझ्नुपर्छ र त्यो दुष्ट दियाबलसले हाम्रो जीवनमा खेल्न खोजेको दुष्ट चाल हामीले बुझ्नु पर्दछ। हमेसा हामी त्यो दियाबलसलाई खुवाइरहनु पर्छ। कहिले त्यसले खसीलाई माग्छ, कहिले त्यसले कुखुरालाई माग्छ, कहिले त्यसले धान चामललाई माग्छ, कहिले त्यसले सुन चाँदीलाई माग्छ, कहिले त्यसले लुगा फाटो माग्छ र हामीलाई चाहिने चिज वस्तुहरू त्यसले बिना काममा वेस्टेज फालेर हामीहरूलाई पछाडि धकेलिरहेको हुन्छ। यो दुष्ट आत्मा दियाबलसको बन्धनबाट छुटकारा गर्न सत्य जीवन र बाटो येशु ख्रीष्ट यो धरतीमा आउनुभयो। उहाँका वाणी अचम्मका छन्, उहाँका वाणीद्वारा हामीले अति असल र आशिषित जीवन पाउनेछौ। यो कुरा हामीले विचार गरेर सुनेर बुझौं। अब हामी तेर्सो प्रकारको जमिनतिर जान्छौं। तेर्सो प्रकारको जमिन 7 पदमा येशुले यसरी भन्नुभएको छ, कुनै बिउहरू काँडाको झ्याङ मुनि परे र तिनका साथमा काँडाको झ्याङ पनि बढेर आयो र तिनलाई बढ्न दिएन। ती काँडाको झ्याङ ती असल बिउ सँगसँगै हुर्के र असल बिउ उम्रिनलाई त उम्रे, तर त्यसलाई असल रूपले बढ्न दिएन त्यो काँडाको झ्याङले, र त्यो काँडाको झ्याङले निसासेर ती बोटहरू फल दिन नपाएर मरे। त्यसको अर्थ चाहिँ हामी सजिलै बुझ्दैनौ। फेरि येशु प्रभुको सहायता हामी लिनेछौ 14 पद पढेर। 14 पदमा यसरी भनेको छ, काँडाहरूका बीचमा पर्ने चाहिँ तिनीहरू हुन् जसले सुन्छन् तर पछि यस जीवनका चिन्ता, धन, सुख, चैन, ऐश, आरामलाई पछ्याउँदै ती परमेश्वरका वचनलाई पालना गर्न सक्दैनन्, तिनीहरूका फल पाग्न पाउँदैनन्। मानिसहरू परमेश्वरको जीवित वचन सुनेर पनि आज ऐश आराम गर्नलाई चोर्न समेत, व्यभिचार गर्न समेत, विभिन्न प्रकारको वेश्यावृत्ति गर्न समेत, छिमेकीको घर दैलोलाई चोर्न समेत पछि पर्दैनन्। यस्ता कुकर्म दियाबलस शैतानले चलाएका आत्माहरूले गर्छन्, जुन आत्मालाई प्रभु येशु ख्रीष्टले धोएर शुद्ध पार्न चाहनुहुन्छ। आदरणीय श्रोता, तपाईँ हामीहरूको हृदयमा पनि यदि प्रभु येशु ख्रीष्टको वचन सुनेका छौँ, येशुको सुसमाचार हामीले सुनेका छौँ, तर पनि हामी येशु ख्रीष्टको वचनमा जिउन नसकेर ऐश आराम, धन दौलत, धरतीको सुख चैन र धरतीकै रमझममा बिताउन चाहन्छौ, येशु प्रभुको जीवित वचन बाइबलको अनुशासनमा सभ्य र शुद्ध जीवन जिउन चाहँदैनौ भने हामीहरू पनि त्यो काँडा उम्रेको जमिन जस्तै तपाईँ हाम्रो हृदय पनि छ। प्रभु येशूले जमिन भन्नाले, खेत भन्नाले मानिसहरूको हृदयहरूलाई यहाँ भन्दै हुनुहुन्छ। हामीहरू पनि परमेश्वरको वचन सुन्छौ र ग्रहण गर्छौ, तर यस आराम र सुख सहेलमा जिउन लत बसेको कारण येशु ख्रिस्टको पवित्र शास्त्र बाइबललाई पछ्याउन हामी सक्दैनौ र हामी अन्तमा काँडाको झ्याङमा बिउहरू निसासिए झैं हामी पनि पवित्रता र शुद्धतालाई पछ्याउन नसकेर हामी तुच्छ र खराब जीवन जिउँदै हामी स्वर्गीय राज्यको निम्ति निसासिएर यही धरतीमै मर्छौं र हामी प्रभु येशु ख्रिस्टको वाणी बिना धरतीमै मर्यौं भने हामीहरू शैतान दियाबल जाने ठाउँ त्यो अनन्तको नरकमा जान्छ। त्यसैले त्यो नरकमा नगएको तपाईँ हाम्रा असल ईश्वर येशु चाहनुहुन्छ। त्यसैले आज हामीले यो सुसमाचार सबैका लागि कार्यक्रम यो रेडियोको तरंग मार्फत प्रसारण गरिरहेका छौं ताकि सबै हाम्रा दाजुभाइ दिदीबहिनीहरू सत्य ईश्वर येशुमा आएर यी असत्य जुन ईश्वरले बनाएका ढुङ्गा माटो निर्जीव चीज वस्तुलाई ढुङ्गे प्रवृत्ति त्यागेर सत्य ईश्वरमा आराधना गर्ने र दुखी गरीबहरूलाई सहायता गर्ने यो असल जीवन र परिश्रमी जीवन र फलदायक जीवन र स्वच्छ जीवन जिउनलाई यो कार्यक्रम सुसमाचार सबैका लागि प्रसारण गरिरहेका छौं। अब श्रोता, अन्तिम प्रकारको खेत भनेको प्रभु येशू ख्रीष्टले 8 पदमा यसरी भन्नुभएको छ, कति चाहिँ असल जमिनमा परे र उम्रे, तिनीहरूले 100 गुणा फल फलाए। यति भनेर उहाँले उच्च स्वरले भन्नुभयो, जसको सुन्ने कान छ त्यस्तै सुनोस्। आदरणीय श्रोता, तपाईँ हामी सबैका सुन्ने कान छन्, तर जसले सुन्छ बुझ्छ र आफ्नो जीवनमा लागू गर्छ त्यो व्यक्तिको कानले सही काम गरेको छ। तर जसले सुन्छ र सुनेर ठिक छ भन्छ तर लागू गर्दैन भने त्यसको कामले सही ड्युटी गरेको छैन। त्यो आफ्नो दायित्व पूरा नगर्ने कान या त्यो मानिसको जिन्दगीलाई नै ईश्वरको त्यो अन्तिमको न्यायमा फेल हुनुपर्नेछ। अनन्तको नरकमा शैतानसँग चिच्याई चिच्याई अनन्तसम्म रहनु पर्नेछ, जहाँबाट येशु बचाउनलाई उहाँ आज विश्वमा हरेक ठाउँमा काम गर्दै हुनुहुन्छ, जो पवित्र आत्मा आज ईसाईहरूबाट काम गर्दै हुनुहुन्छ। आदरणीय श्रोताहरू, जब तपाईँ हामी येशु ख्रिस्टको सुसन्देश सुन्दछौं, हामी मुन्टो बेटारेर अर्कोतिर नजाउं, किनभने येशु मात्रै उद्धार र मुक्ति दिने दाता हुनुहुन्छ। उहाँ मात्रै तपाईँ र हाम्रा पाप र अधर्मलाई धुनलाई बलि हुनुभएको थियो। उहाँ मात्रै मरिसकेपछि तेर्सो दिनमा फेरि उठेर जीवित भएर आउनुभएको थियो। उहाँले मात्रै मृत्यु पछिको वास्तविक कुरा हामीलाई बताउनुभएको थियो। उहाँ मात्रै शरीरैसँग आकाशमा उडेर जानुभयो र पवित्र आत्मा फेरि पठाउनु भएको थियो। त्यसैले श्रोता, येशु ख्रिस्टलाई र उहाँको सन्देशलाई ख्याल ख्यालको मानेर सुन्दा सुन्दै नत्यागौ, तपाईँ हामीले यसको लेखा तिर्नु पर्दछ। आदरणीय श्रोता, विश्वका धेरै भन्दा धेरै बुद्धिजीवी वर्गले, धेरै भन्दा धेरै शिक्षित राष्ट्रहरूले, धेरै भन्दा धेरै विकसित राष्ट्रहरूले सिरोपरि मान्ने पवित्र शास्त्र बाइबललाई तपाईँ हामीले पनि सिरोपरि मान्नु पर्दछ, अध्ययन गर्नुपर्दछ र असत्य कुरा र भ्रम र अन्धविश्वासका कुराहरू त्यागेर सत्य असल र फाइदाका कुराहरूतिर लाग्नु पर्दछ, तब मात्रै तपाईँ हाम्रो प्रगति हुन्छ। त्यसैले अन्तिममा 15 पदमा त्यो चौथो प्रकारको जमिनको अर्थ प्रभु येशूले यसरी बताइदिनु भएको छ, असल जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर निष्कपट र भला हृदयले त्यसलाई जोगाई राख्छन् र धैर्य साथ फल फलाउँछन्। त्यसैले श्रोता, तपाईँ हामीले जब असल ईश्वरको वाणी सुन्छौं त्यसले हाम्रो हृदयमा जोगाई राखेर निरन्तर येशूको नाममा प्रार्थना गर्दै र त्यो वचन पालना गर्यौं भने हाम्रो जीवनमा धेरै फल फल्नेछ, धेरै आशीर्वाद मिल्नेछ र सबै मान्छेले असम्भव ठानेको कुरा हामी आफैले असम्भव ठानेको कुरा पनि सम्भव हुनेछ र त्यो सबै आशीर्वादले परमेश्वरको महिमा गर्नेछ र त्यो फल धेरैले चाख्न पाउनेछन् र हामी आफू त झन गर्वका साथ धन्यवादका साथ त्यो आशिषको भागदार हुने नै छौं। त्यसैले आदरणीय श्रोता, हामीहरू आज साँच्चै नै फल्दो फुल्दो शान्ति सुरक्षा उद्धार र मुक्ति सहितको जीवन जिउन चाहन्छौ भने येशु ख्रिस्टको वचनलाई बाइबलको वचनलाई पछ्याउ, अध्ययन गरौं, विश्वास गरौं, पालना गरौं र येशु प्रभुको नाउँमा हामी पश्चाताप र प्रार्थना गरेर क्रिश्चियन जीवन जिउँ, मण्डली जाने गरौं र विश्वको सबैभन्दा उत्तम पवित्र आशीर्वादी र स्वच्छ जीवन येशु ख्रिस्टमा छ त्यो जिएर अनन्त अनन्तको उद्धार सहितको जीवन प्राप्त गरौं भन्दै आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट म बिदा हुन चाहन्छु। हस्त, यहाँहरूलाई प्रभु येशु ख्रिस्टले आफ्नो चुनावमा पार्नु भएको होस्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। हामीले वचनमा सुने जस्तै आज धेरै सुसमाचार वाहकहरूले ख्रीष्टको सन्देशलाई विभिन्न माध्यमबाट विभिन्न तौर तरिकाले मानिसका हृदयहरूसम्म पुर्याउने काम गरिरहेका छन्, जसले मानिसका हृदयहरू बदलेर लाखौं मानिसहरूले आज प्रभु येशूलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ताको रूपमा स्वीकार गरिरहेका छन्। तर पनि हामीले अघि वचनमा सुने जस्तै जुन गतिमा ख्रीष्टको मुक्ति र उद्धारको सन्देश अर्थात सुसमाचार भइरहेको छ, त्यो अनुपातमा मानिसहरू सत्य परमेश्वरमा घुँडा टेक्न सकेका छैनन्। कारण त्यही नै हो श्रोता, शैतानले मानिसहरूका हृदयलाई वचनमा प्रस्तुत चार किसिमका जमिनहरू जस्तै तुल्याइदिएको छ। आज पाउनु पर्ने मुक्ति र उद्धार मानिसले पाउन सकेका छैनन्। हो श्रोता, आज हामीले सचेत हुनुपर्ने बेला आएको छ। आफ्नो हृदयलाई बदलाउनुहोस् भनी परमेश्वरमा प्रार्थना गर्नु आवश्यक छ। यदि तपाईँको हृदय ढुङ्गेनी जमिन, बाँझो जमिन र काँडाहरू उम्रेको मानिसहरू सत्य परमेश्वरमा घुँडा टेक्न सकेका छैनन्। कारण त्यही नै हो श्रोता, शैतानले मानिसहरूका हृदयलाई वचनमा प्रस्तुत चार किसिमका जमिनहरू जस्तै तुल्याइदिएको छ।

0: बाँझो जमिन र काँडाहरू उम्रेको जमिन जस्तै भयो भने त्यस्तो हृदयले तपाईँलाई अनन्तको जीवनदेखि विमुख गराउनेछ, अर्थात् ख्रिस्टको स्वर्गीय राज्यमा पुग्नबाट तपाईँ चुक्नुहुनेछ। अन्तत त्यही नरकको आगोमा अनन्तसम्म जल्नु पर्नेछ। प्रिय श्रोता, यहाँनिर यहाँहरूलाई हामीहरू यो प्रश्न पार्न चाहन्छौ कि यदि तपाईँले ख्रिस्टको सन्देशलाई सुन्नु भएको छ भने त्यसको सत्यतालाई जान्ने कोसिस गर्नुहोस्। यदि त्यो तपाईँलाई सत्य लाग्दैन भने आफ्नो सोच र तपाईँ जन्मे हुर्केको परिवेशका क्रियाकलापहरूको मूल्याङ्कन गर्नुहोस्। के ती साँच्चीकै सत्य छन्? खोज तलास गर्नुहोस्। अवश्य पनि तपाईँले खोज्नु भयो भने ख्रिस्टको सन्देशको सत्यता भन्दा संसारका अरू थोकको सत्यता तपाईँलाई छेडिक लाग्नेछ। त्यसैले समयमै ख्रिस्टको मार्गलाई पछ्याउन अग्रसर हुनुहोस्। तपाईँको निम्ति बलिदान हुने येशूले तपाईँलाई ख्रिस्टको मार्गमा हिँड्न सहायता गर्नुहुनेछ। तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ, प्रतिक्रिया पठाउन चाहनुहुन्छ, वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 98580-37454। सम्पर्क नम्बर फेरि एकपटक 98580-37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा, सहायता र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: जोसका साथ आफ्नो जीवन बिताउनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 46 यहाँहरूलाई स्वागत छ। परमेश्वरले यस संसारमा प्रत्येक व्यक्तिलाई अद्वितीय बनाउनु भएको छ। हामी प्रत्येकसँग भएका सिप र क्षमताहरूमा फरक छौ र हामी केमा भावुक छौ भन्ने कुरामा पनि हामी हरेक आफ्नै आफ्नै तरिकाले विशेष छौ। तपाईलाई वास्तवमा केले प्रेरित गर्छ, त्यो कुन कुराले हो तपाईलाई यति धेरै उत्तेजित गर्छ कि तपाई आफ्नो वरिपरि संसारमा भइरहेका सबै कुराहरू बिर्सनुहुन्छ? यो तपाईँको जोस हो। एक पटक तपाईँले आफू केमा जोसिलो हुनुहुन्छ भनेर पहिचान गरेपछि तपाईँले आफ्नो जीवनमा ती सिप र क्षमताहरू विकास गर्न आफ्नो समयलाई प्राथमिकता दिनुपर्छ, किनभने जोसले नै सफलतालाई अगाडि बढाउँछ। रोमीको पुस्तक 12:6-8 पद, हामीलाई दिएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबानीको हो भने विश्वासको परिणाम अनुसार, सेवाको हो भने सेवाको काममा, शिक्षा दिनेले शिक्षा दिने काममा, अर्थी दिनेले अर्थी दिने काममा, दान दिनेले उद्धार चित्तले, शासन गर्नेले दत्त चित्त साथ, कृपाको काम गर्नेले खुशीको साथ। यी बाइबल पदहरूमा हामी त्यस्ता धेरै उदाहरणहरू देख्छौ जसको बारेमा हामी भावुक हुन सक्छौ। तपाईँ शिक्षणको बारेमा भावुक हुन सक्नुहुन्छ वा अगुवा

0: बन्ने बारेमा जीवनमा धेरै क्षेत्रहरू छन् जसको बारेमा तपाईँ भावुक हुन सक्नुहुन्छ जुन यस छोटो सूचीमा समावेश छैनन्। तपाईँको लागि अर्थपूर्ण हुने कुनै काम छनौट गर्नुहोस्। सायद तपाईँ वकिल बन्न उत्सुक हुनुहुन्छ वा हवाई जहाज पाइलट बन्न इच्छुक हुनुहुन्छ। तपाईँलाई जुनसुकै कुरामा पनि उत्साह छ त्यसलाई आफ्नो सम्पूर्ण हृदयले पछ्याउनुहोस्। तपाईँलाई मनपर्ने कुरा खोज्नुहोस्, त्यसपछि यसलाई सकेसम्म राम्रो गर्नुहोस्। फिलिपीको पुस्तक 3:14 क्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग अघि बढ्दछु। साँच्चै सफल हुन चाहने खेलाड़ीले पुरस्कार जित्न कड़ा परिश्रम गर्छ। उसले प्रतियोगिता हुँदा आफूलाई सुधार गर्ने उद्देश्यले हरेक दिन अभ्यास गर्छ ताकि ऊ प्रतियोगितामा पहिलो स्थानमा रहोस्। पहिलो कुरन्थीको पुस्तक 9:24-25 के तिमीहरूलाई थाहा छैन? दौड़मा दगुर्नेहरू सबै दगुर्छन् तर इनाम चाहिँ एउटैले मात्र पाउँछ। तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड़। खेलमा भाग लिने खेलाड़ी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन् तर हामी चाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौ। सफलताको कुनै छोटो बाटो हुँदैन। जीवनमा विजेता बन्न गम्भीर हुनेहरूले अनुशासित प्रशिक्षणबाट गुज्रन्छन् जसले उनीहरूलाई विकास गर्न चाहेको प्रतिभामा हरेक दिन राम्रो बन्न मदद गर्नेछ। प्रसिद्ध चित्रकार बब रसले एकपटक भनेका थिए, प्रतिभा भनेको रुचिको पछि लाग्नु हो। तपाईँ अभ्यास गर्न इच्छुक कुनै पनि कुरा गर्न सक्नुहुन्छ। सफलताका 3 मुख्य कुञ्जीहरू छन्। पहिलो भनेको आफूलाई मनपर्ने काम गर्न जारी राख्नु हो। दोस्रो भनेको यसलाई आफ्नो सम्पूर्ण हृदयले गर्नु हो। र तेस्रो कुञ्जी भनेको कहिल्यै हार नमान्नु हो। पहिलो कुरन्थीको पुस्तक 13:3 यदि मैले सारा सम्पत्ति बाँडिदिए र मेरो शरीर जलाउनलाई दिइहाले तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन। प्रिय श्रोता, आफ्नो जोशलाई पछ्याउँदै गर्दा हामी सबैले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरालाई नबिर्सिनुहोस् र त्यो हो एकअर्काप्रति परमेश्वरको प्रेम प्रकट गर्नु। परमेश्वरको प्रेम जोशसँग मिलेर तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मध्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए यासुप दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पाएन।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510-9625, 9510-9625 र 9862-24-82-10, 9862-24-82-10।
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
11: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
12: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 4022544 4022544
8: र 4022572 4022572।
7: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
7: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841-20-91-96, 9841-20-91-96
7: र सरिता महर्जन 9841-19-10-94, 9841-19-10-94। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
3: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: दाइ, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
15: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
14: अनि यी सबै कहाँ पाउने त दाइ?
15: यी सबैको उत्तर पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
14: कार्यक्रम मुक्तिको मार्ग?
15: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30-7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
16: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिइकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आज फेरि हामी परमेश्वरको वचनको अद्भुत यात्रामा सँगै अघि बढ़िरहेका छौं। अघिल्लो अध्ययनमा हामीले पवित्र आत्मामा हिँड्ने जीवन र पवित्र आत्माको फलका बारेमा सिकिरहेका थियौं।
1: हो नि भाइ, अनि यो अध्ययनमा चाहिँ हामीले साँच्चै नै प्रेम, आनन्द, शान्ति, धैर्यता जस्ता गुणहरू चाहिँ हाम्रो जीवनमा परमेश्वरले चाहनु भएको फलहरू हुन् भन्ने कुरालाई पनि हामीले हेर्दै थियौं।
2: अवश्य पनि भाइ, अनि आजको अध्ययनले त्यो जीवनलाई अझ व्यावहारिक रूपमा देखाउँछ। यदि हामी साँच्चै आत्मामा हिँडिरहेका छौं भने त्यसको असर अरूसँगको सम्बन्धमा पनि देखिनुपर्छ।
1: यसको अर्थ क्रिश्चियन जीवनमा चाहिँ केवल म र परमेश्वर बीचको कुरा मात्र होइन रहेछ नि त।
2: ठिक भन्नुभयो भाइ तपाईँले। आजको वचनले सिकाउँछ, यदि कोही लड्छ भने उसलाई उठाउने, यदि कोही थाक्छ भने उसको भार बोक्न सहयोग गर्ने, अनि नम्रतामा एक अर्कालाई सम्हाल्ने जीवन नै ख्रिष्टको जीवन हो। त्यसैले आदरणीय श्रोताहरू, आफ्नो हृदयलाई खोल्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा सहभागी बनौं।
3: त वचन अध्ययनको क्रममा आज हामी गलाती 6 अध्याय पद 1 5 पदसम्मबाट देख्न गइरहेका छौं। 6 अध्यायको मुख्य विषय हो विश्वासद्वारा उद्धार। आत्माको फलले ख्रिस्टियन चरित्रको प्रदर्शन गर्दछ। अनि हस्तलेख समाप्ति र पावलको साक्षी। यो गलातीको अन्तिम अध्यायले हामीलाई आत्माद्वारा शुद्धिकरणको व्यवहारिक भागको तेस्रो स्टेपमा ल्याउँदछ। हामीले हेर्यौं कि अनुग्रहद्वारा उद्धार र व्यवस्थाद्वारा जिउने काम अनुग्रहबाट पतित भएर जानु हो। अनि हामीले देख्यौं कि विश्वासद्वारा उद्धार पाउने कामले, आत्माद्वारा हिँड्ने कामले आत्माको फलको उत्पादन गर्दछ हाम्रो जीवनमा। अर्को शब्दमा हामीले आत्मामा हिँड्नुको मतलब के हो भन्ने विषयमा हेर्यौं। यो नै एक कुरा हो हामीले शुरू गर्नुपर्छ। हामी असफल भए पनि लोटे पनि हामीले यसलाई निरन्तर जारी राख्नुपर्छ। अब अहिले कसरी आत्मिक फलहरू हाम्रो जीवनमा कार्य गर्दछन् त्यसको बारेमा हामी हेर्नेछौ। त सबभन्दा पहिले हामी देख्दछौ उद्धार पाउनु। पहिले हामी देख्छौ विश्वासद्वारा उद्धार। गलाती 6:1 भनिएको छ, हे भाइयो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफ्नै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। मित्र, कुन मानिस यो पद एकमा उल्लेख गरिएको छ? यो एक पूरा जातिगत शब्द हो। यसले कुनै पनि मानिस वा स्त्रीलाई दर्शाउँछ जो एक ख्रिस्टियन हो। अपराध शब्द ग्रीक शब्द पाराप्टोम्सबाट निकालिएको हो, जसको मतलब ठोकर खाएर गिर्नु। यसले हुन सक्छ ठूलो पापको दर्शाउँदैन, तर एक भयंकर गल्तीलाई दर्शाउँछ। अब अपराधमा पक्राउ परेका त्यस व्यक्तिलाई के गरिनुपर्छ? उसलाई तिमी आत्मिकहरूले नम्रताको आत्माले सुधार गर्नुपर्छ भनेर पाउल भन्छन्, न कि आफू चाहिँ धेरै आत्मिकी भई तपलेर उसलाई आलोचना, निन्दा, खण्डन र उसको खुट्टा तान्नु। त्यहाँ वास्तवमा उसलाई सुधार गर्न नचाहने कुरामा खतरा छ। बरु उसलाई हामी धेरै आलोचना निन्दा गर्छौ, तापनि विश्वासी जब पाप गर्दछ उसले आफ्नो उद्धार गुमाएको हुँदैन। यदि एक विश्वासी अपराधमा परेको छ भने एक आत्मिक विश्वासीले उसलाई आत्मिक नम्रता साथ त्यसबाट सुधार गर्नुपर्छ। नम्रता एक आत्मिक फल हो। अपराध शब्दको अर्थ हो ठोकर खाएर गिर्नु। यदि कुनै मानिस अपराधमा परेको छ भने ऊ ठोकर खाएर गिरेको हुन्छ। उसले सानो पाप गर्न सक्छ या भयंकर गलत। सुधार शब्द यस पदमा प्रयोग गरिएका छन् जसको मतलब टुटेको हड्डीलाई जोड्नु। यदि कोही लड्छ र उसको खुट्टा भाँचिन्छ भने तपाईँले के गर्नुपर्छ त? उसलाई कष्ट दर्दमा दुखैमा छोडेर उसदेखि निक्लिजानुहुन्छ। परमेश्वर भन्नुहुन्छ, तिमीहरू जो आत्मिकी हौ टुटेको हड्डीलाई जोड, उसलाई फेरि उसको स्वस्थ खुट्टामा पुनस्थापन गर। यो दीनता नम्रताको आत्मामा गर्नुपर्छ। एक दक्षिणको महान प्रचारक पास्टर अचम्म प्रकारले विश्वासमा परिवर्तन भएका थिए। उनी एक महान जडिया थिए। उनको सेविकाई बिल्कुल महान गरी चलिरहेको थियो र एक ठूलो दबाव र परीक्षाको बादमा उसले एक रातमा रक्सी पिए, मध्य पिए। उनी यति धेरै शर्मिन्दा भए कि तत्पश्चात अर्को दिन डिकनहरूका अगुवाहरूको परिषद बोलाए, सभा बोलाए र उसले छोड पत्र दिए। उसले तिनीहरूलाई भने, म यो सेवा छोड्न चाहन्छु। तिनीहरू अचम्म भए। तिनीहरूले सोधे, किन पास्टर? उसले खुलाम तवरमा तिनीहरूलाई बताए, मैले बिते रातमा रक्सी पिए, मध्य लिए। एक प्रचारकले पास्टरले पिउनु हुँदैन, त्यसकारण म छोड्न चाहन्छु। निश्चय नै उनी शर्मिन्दा थिए र तपाईँलाई थाहा छ ती डिकनहरूले अगुवाहरूले के गरे। तिनीहरूले आफ्नो हात उनको चारैतिर लगाएर भने, आऊ हामी सबै प्रार्थना गरौं। तिनीहरू उनको त्यागपत्रलाई ग्रहण गरेनन्। एक मानिस जो त्यस समूहमा उपस्थित थिए अर्को आइतबारमा आराधना सेवामा भने, मैले त्यस मानिसले प्रचार गरेको भन्दा अरू कुनै महान सन्देश मेरो जीवनमा कहिले सुनेको छैन। ती डिकनहरू अगुवाहरू वास्तवमा शल्य चिकित्सकहरू थिए, हड्डीलाई जोड्ने डाक्टरहरू थिए। तिनीहरूले टुटेका हड्डीलाई जोडे, तिनीहरूले उनलाई सुधारे। त्यहाँ कोही मानिसहरू छन् जसले उनलाई सेवकाईबाट बाहिर गर्ने थियो, तर ती डिकनहरूले अगुवाहरूले त्यस प्रचारकलाई वापस उनको कार्यमा राखे र त्यसपछि उनलाई परमेश्वरले अझ धेरै अचम्म प्रकारले प्रयोग गर्नुभयो। मित्र, यहाँ भनिएको छ कि यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर, सुधार गर। अन्तिम खण्डमा भनिएको छ, तिमी आत्मिकहरूले चाहिँ नम्रताको आत्माले त्यस्ताको सुधार गर। ध्यान दिनुहोस् कि तपाईँले त्यस्तालाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। एक आत्मिकी मानिस आफ्नो जीवनमा आत्मिकी फल हुनेछ। एक आत्मिकी मानिसको आफ्नो जीवनमा आत्मिक फल हुनेछ। प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वस्तता, नम्रता, संयम। तपाईँले उसलाई नम्रताको आत्माले सुधार गर्नुपर्छ। कसरी भन्दा, आफै परीक्षामा नपरौ भनी आफ्नो पनि विचार राख्दै। आफ्नो औंलाले कुनै व्यक्तिको दोष देखाएर आफू चाहिँ बिल्कुल ठिक छु भनी कहिले नसोच्नुहोस् र सोच्नु हुँदैन। तपाईँ पनि यही गर्न सक्नुहुन्छ, गिर्न सक्नुहुन्छ। त्यसकारण आत्माको नम्रताको साथ सुधार गर। दुई पदमा भनिएको छ, तिनीहरू एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। यही पद हो जब म आत्मिक रूपमा बालक थिएँ, बाइबलको यथार्थको बारेमा उदेक मान्थे। मित्र, यहाँ मैले यी दुई पदको बारेमा बुझ्न सकेको थिइनँ। अर्को शब्दमा, यी दुई पदबीच आपसमा खण्डन देख्थे। पद दुईमा भनिएको छ, एउटाले अर्काको भार उठाऊ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। त्यसपछि पद पाँचमा भनिएको छ, किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनु पर्छ। के यो दुई आपसमा खण्डन होइन र? म यी दुवै पदहरूलाई पढ्थे, त्यसपछि म यो कुरालाई बुझ्न सक्दिनथे र म कुनै कुनै मानिसलाई भन्ने गर्थे, हेर्नुहोस् त्यहाँ बाइबलमा भिन्नता छ, आपसमा खण्डन छ। एक जग्गामा यो एउटाले अर्काको भार उठाऊ भन्छ, त्यसपछि यो आफ्नै निज भार उठाउनु पर्छ भन्छ। मैले यसको उत्तर पाउन निकै मुस्किल पर्यो त्यस बेला। वास्तवमा उत्तर धेरै साधारण थियो, तर मलाई त्यस समयमा थाहा थिएन। त्यहाँ धर्मशास्त्रमा 11 भिन्न शब्दहरू छन् जुन एक अंग्रेजी बर्डन यानि भार शब्दबाट अनुवाद गरिएको छ। यसको मतलब बेग्ला बेग्लै प्रकारका भारहरू छन्। त्यहाँ केही बोझहरू छन् जुन तपाईँ अरूसँग बाँड्न सक्नुहुन्छ। त्यहाँ कुनै बोझहरू यानि भारहरू छन् जुन तपाईँ आफैले सहनुपर्छ र यससँग बाँड्न सक्नुहुन्न। यो धेरै साधारण तर एकदम सन्तोषजनक उत्तर हो। भारहरू बोझहरू ती कुरा हुन् जो सामान्य हामी सबैसँग हुने आम कुरा हो। हामी सबैको भार छ, हामी सबैसँग सम्पत्ति हुँदैन, तर निश्चय नै हामीसँग बोझहरू भारहरू त हुन्छन्। हामी सबैसँग प्रतिभा हुँदैनन्, तर सबैसँग भार हुन्छन्। हामी सबैसँग स्वस्थ हुँदैन, तर हामी सबैसँग बोझ यानि भार हुन्छ। हामी कोही शारीरिक अंगहरूको अभावमा छौं, हामी मध्ये कोही देख्न सक्दैनौ, हामी कोहीसँग हात वा खुट्टा छैन, हामी सबै देख्नमा सुन्दर छैनौ, हामी भन्छौ कि हामीसँग समान रगत छ, तर मित्र यो समान एउटै खालको छैन। रगत एउटै समान खालको हुँदैन, यो विभिन्न प्रकारको हुन्छ, यो विभिन्न ग्रुप हुन्छ, ए हुन्छ, बी हुन्छ, ओ हुन्छ। हामी सबैसँग भारहरू छन्, तर हामी सबैसँग चाहिँ भार हुन्छ, यो मिल्छ। यो मानव जातिको अभिन्न अंग हो। हामी सबैसँग समान भारहरू छन्, हामीसँग विभिन्न प्रकारका भारहरू छन्। पाउले गलाती 6 अध्यायमा 2 प्रकारको भारहरूको बारेमा बताउँछन्। त्यहाँ कोही कोही भारहरू छन् जो हामी एक अर्कामा बाँड्न सक्छौ, त्रुटि, तनाव, अभाव इत्यादि। हामीहरू आफ्ना परिवार मित्रहरूसँग बाँड्न सक्छौ। अनि अब हामी अर्को पद हेर्नेछौ जसले हामीलाई त्यो भारको बारेमा बताउँछ जुन हामी अरूसँग बाँड्न सक्दैनौ। 4 पदमा भनिएको छ, तर हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्, तर आफ्ना छिमेकीको विषयमा त होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ। मित्र, मलाई लाग्छ उसको मतलब यो हो कि हामी चारैतिर हाम्रो भारहरू उठाउनेलाई खोज्दै हिँड्नु होइन। 5 पदमा भनिएको छ, किनभने हरेक मानिसले आफ्नै निज भार उठाउनु पर्छ। यहाँ भार ग्रीक शब्दमा फोर्सन हो, मतलब भारी बोक्नु। यो शब्द जहाजको सामानको लागि बोलिने गरिन्छ। वास्तवमा यो आमाको गर्भमा हुने बच्चाको बारेमा भनिन्दछ। तपाईँ जान्नुहुन्छ, सिर्फ आमाले मात्र बच्चालाई बोक्न सक्छन्। यो भारी अरूसँग बाँड्न असम्भव छ। जबकि म कहिले जेबी फिलिप्सको नयाँ नियमलाई मोडर्न इङ्ग्लिसमा नयाँ नियमलाई अनुवादको रूपमा स्वीकार दिन र यसलाई अनुवाद भन्नु हुँदैन, तर यो एक अति उत्तम व्याख्यान हो। धेरै पटक यसले धर्मशास्त्रको पदांशमाथि प्रकाश फ्याँक्छन्। उसले गलाती छ अध्याय पाँच पदलाई व्याख्या दिन्छन्, प्रत्येक मानिसले आफ्नै भार आफैले उठाउनु पर्छ। त्यसको मतलब हो एक मानिसले कुनै मानिसले आफ्नो भार आफैले उठाउनु पर्छ। अर्को शब्दमा त्यहाँ आज त्यस्ता भार छन् जो तपाईं र म बाँड्न सक्दैनौ। प्रत्येक जीवन एक अर्थमा अलग गरिएको कुरा हो, यो एकल हो, यो अलग गरिएको हो, यो अरू जीवनबाट अलग बनाइएको हो। डाक्टर फङ्कको शब्दकोशले शब्दहरूको लिस्ट संकलन गरेका छन् जसमा अंग्रेजी भाषामा दुखी शब्द एकलाई हो। त्यहाँ कोही केही भार त्यस्ता छन् मित्र जुन तपाई र मैले एकलाई नै बोक्नु पर्छ, सहनु पर्छ। म तिनीहरूलाई तिनीहरूको केही यहाँ उल्लेख गर्नेछु, अरू चाहिँ तपाई स्वयंले सोच्नु होला। पहिलो म उल्लेख गर्न चाहन्छु दुख कष्ट। तपाई एकलाई भोग्नु पर्छ, कोही पनि तपाईको निम्ति भोगदिँदैन, यानि भोग दिने छैन। तपाई यस संसारमा एक्लै जन्मनुभयो र यो संसार दुःखको संसार हो। तपाईले एक्लै दुःख भोग्नु पर्छ। केही त्यस्ता समस्या दुःखहरू छन् तपाई एक्लैले उठाउनु पर्छ। शारीरिक कष्ट जुन तपाईँको जीवनमा आउँछ, तपाईँ बिमारी पर्नुहुन्छ र कसैले तपाईँको स्थान लिँदैन। मित्र त्यहाँ अर्को भार छ जुन तपाईँ र म अरू कोहीसँग पनि बाँड्न सक्दैनौ, त्यो हो मृत्यु। यो हामी अरूसँग बाँड्न सक्दैनौ। त्यहाँ त्यस्तो समयहरू आउनेछन् हामी प्रत्येक मृत्युको तराईमा भएर जानुपर्छ र हामी एक्लै जानेछौ। मित्र मृत्यु एक भार हो, बोझ हो, जुन तपाईँ बाँड्न सक्नुहुन्न। जब मृत्यु आउँछ तपाईँ र म एक्लै सामना गर्नुपर्नेछ। यो एक्लै उठाउनु पर्छ, एक्लैले बोक्नु पर्छ। अब हामी तेस्रो र अन्तिम भारमा आएका छौं जुन म उल्लेख गर्नेछु। यसले एक असामान्य नाम लिन्छ, त्यो ख्रिस्टको न्याय सिंहासन हो। यो उद्धार नपाएका यानी नबाचेकाहरूका निम्ति होइन। प्रकाशित वाक्य बीस अध्यायमा द ग्रेट व्हाइट थ्रोन श्वेत सिंहासनको न्यायको बारेमा वर्णन गरिएका छन्, तर यो ख्रिस्टको न्याय आसन चाहिँ खाली मसीहरूको विश्वासीहरूको निम्ति मात्र हो। किनभने हरेकले चाहे असल चाहे खराब जे जस्तो शरीरमा गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबैजना ख्रिस्टको न्याय आसनको सामने प्रत्यक्ष गरी प्रकट हुनुपर्नेछ। दोस्रो कुरन्थी पाँच अध्यायको दश पदमा यो कुरा पावल भन्छन्, विश्वासीको रूपमा हामीले जीवनमा जे जति काम गरेका छौं त्यस अनुसारको कस्तो इनाम पाउनेछौ सो कुराको लागि ती सबै कुराको त्यहाँ इन्साफ गरिनेछ। उद्धार प्रश्न होइन, यो विश्वासीहरूको निम्ति ख्रिस्टको क्रुसमा निवारण गरिसकिएको थियो। ख्रिस्टले यानि ख्रिस्टको त्यस न्याय आसनमा विश्वासीहरूको कामको इन्साफ गरिनेछ। रोमी 14:12 पदले भन्छ, तब यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ। पावल एक सिद्धान्त राख्छन् जुन जीवनको प्रत्येक उसमा लागू हुन्छ। त्यो विशेष गरी विश्वासीहरूको लागि दिइएको हुन्। पद 7 भनिएको छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुने छैन, किनभने मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्दछ। यो सिद्धान्त प्राकृतिकको क्षेत्रमा पनि सत्य छ। तपाईँले कपास रोप्नुभयो भने तपाईँ कपास नै काट्नुहुनेछ, तपाईँले गहुँ रोप्नुभयो भने गहुँ नै काट्नुहुनेछ, र एक ख्रिस्टियनको रूपमा जे रोप्नुहुनेछ त्यही काट्नुहुनेछ। एउटा अंग्रेजीमा गीत छ, पुरानो खाता धेरै पहिले चुक्ता भयो। विश्वासीको जीवनमा यो सत्य हो, तर नयाँ खाताको बारेमा नि के? तपाईँको उद्धार भएदेखिको तपाईँको खाताको बारेमा नि के? तपाईँको जीवन बचेको समयदेखि, उद्धार पाएको समयदेखि तपाईँको जीवन कस्तो छ? तपाईँले ख्रिस्टलाई ग्रहण गर्नुभएको समयदेखि तपाईँको जीवन के हुँदै आइरहेको छ? के आफ्नो जीवनमा पाप छ? के यसको निम्ति क्षमा माग्नुभयो? हामी सबै प्रभु ख्रिस्टको न्याय सिंहासनमा खड़ा हुनुपर्छ। तर पहिलो युहन्ना 1:7 पदले भन्छ, जस्तो उहाँ ज्योतिमा हुनुहुन्छ हामी पनि ज्योतिमै हिँड्छौ भने त एउटासँग अर्काको हाम्रो संगति हुन्छ, र उहाँको पुत्र येशूको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ। अहिले त्यहाँ अर्को खालको भार छ, जुनको तपाईँ न त बोक्न न बाँड्न सक्नुहुन्छ। यो भार धर्मशास्त्रले बताउँछ, पापको भार। पाउलले यसको बारेमा रोमीको पहिलो भागमा बताउँछन्, दाउद भजन संग्रहमा बताउँछन्, किनकि मेरो अधर्महरू मेरो शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति गराउँछन्। भजन संग्रह 34:4 पदमा, मित्र, पाप एक भार हो जुन तपाईँ कसैसँग बाँड्न सक्नुहुन्न, र पाप एक भार हो जुन सहन सक्नुहुन्न। मेरो अधर्महरू, दाउद भन्छन्, शिरसम्म पुगेका छन्, गरौं भारी झैं ती मेरो निम्ति अति नै गराउँछन्। भजन संग्रहबाट यो चित्कार आउँछ, औ मैले भने ढुकुरको जस्तो मेरो पखेटा भएता हुने थियो, तब म उडेर विश्राम लिने थिएँ। तपाईँले कहिले यस प्रकारको अनुभव गर्नुभएको छ? कहिले कहीँ डाक्टर सिफारिश गर्छन् कि हामी यी सबै कुराबाट अलग हौं। भजन लेखकले भन्छन्, यदि म यसबाट भाग्न सक्ने भए त, तर तपाईँ र म यसबाट भाग्न सक्दैनौ, किनकि हामीसँग दोष विवेक छ। मनोचिकित्सक साइकोलोजिस्टहरू यसबाट मुक्त गर्ने प्रयास गरेका छन्, तर तिनीहरू सफल भएका छैनन्। यो प्रत्येकसँग छ। सर आर्थुर कनन डोयलले गुप्तचार कथा लेखक र शेरलक होम्सको रचनाकार व्यवहारिक मजाक गर्न मन पराउँथे। एकै समयमा उसले लन्डनका प्रसिद्ध 12 जनालाई टेलिग्राम पठाए, जसलाई उसले राम्ररी जान्दथे। टेलिग्राममा लेखिएको थियो, एकै पटकमा भाग, सबै पत्ता लगाइएका छौ, सबै बाह्रजना देश छोडे, यद्यपि तिनीहरू इमान्दार नागरिक भए तापनि। के भन्न म सक्छु मेरो प्रियहरू, हामी सबैसँग दोष विवेक छ, पाप एक भार हो जो हामी न त बाँड्न सक्छौ न त सहन नै सक्छौ। यसबाट मुक्त हुने त्यहाँ एउटै स्थान छ र त्यो ख्रीष्टको क्रुस, त्यो ख्रीष्टको क्रुस हो। भजन संग्रह 55:22 पदमा भजनकार भन्छन्, तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिले डग्न दिनुहुने छैन। तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ र उहाँले धर्मात्मालाई कहिले डग्न दिनुहुने छैन। अनि येशूले भन्नुभयो मत्ती 11:28 पदमा, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। उहाँ सिर्फ पापको बोझलाई उठाउन सक्नुहुन्छ, उहाँले मात्र खालि पापको बोझलाई उठाउन सक्नुहुन्छ, किनकि उहाँले यसको दण्ड आफ्नो जीवनमा क्रुसमा मर्नु भएर तिर्नुभयो। सिर्फ उहाँ मात्र यसलाई उठाउन सक्नुहुन्छ, सिर्फ यसलाई उहाँले मात्र तपाईँबाट लिन सक्नुहुन्छ। के तपाईँ यसलाई उहाँमाथि राख्न चाहनुहुन्छ? अनि त्यहाँ केही बोझ यानि भारहरू छन् जुन तपाईँ बाँड्न सक्नुहुन्छ, अनि त्यहाँ अरू भारहरू छन् जुन तपाईँ एक्लै उठाउनु पर्छ। तर तपाईँको व्यक्तिगत पापको भार एकदमै गराउँछ, तपाईँको निम्ति यो भार तपाईँ उठाउन सक्नुहुन्न। 2000 वर्ष पहिले तपाईँको पापको भार येशू ख्रीष्टले कलवारी क्रुसमा उठाउनुभयो र उहाँले यो क्रुसमाथि बोक्नुभयो। आज तपाईँको भार या त तपाईँ आफैमाथि छ या विश्वासद्वारा तपाईँले उहाँलाई आफ्नो जीवनको उद्धारकर्ताको रूपमा स्वीकार्नु भएर अब त्यो पापको भार उहाँमाथि छ। यो दुवै स्थानमा एकैपल्टमा हुन सक्दैन। तपाईँको पाप तपाईँमाथि छ वा यो ख्रीष्टमाथि। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।
1: आजको दिन एकदमै धेरै आशिषमय रहँदै अनि आजको दिनले हामीलाई एकदमै धेरै चुनौती दिएको छ, विशेष गरी अरूको भार उठाउने कुरा। आजको समयमा त धेरै जसो मानिसहरू अरूको कमजोरी देखेर चाहिँ टाढा जान्छन्।
2: सही भन्नुभयो भाइ तपाईँले, तर ख्रीष्टले हामीलाई फरक जीवनको लागि बोलाउनु भएको छ।
3: एकैपल्टमा हुन सक्दैन। तपाईँको पाप तपाईँमाथि छ वा यो ख्रीष्टमाथि। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउँ।

0: प्रेम र नम्रताले उठाउन हामी बोलाइएका हौ।
1: हजुर, साँच्चै नै दाई। र अर्को कुरा मैले के महसुस गरेँ भने हामी सबैलाई कसै न कसैको साथ चाहिँ चाहिन्छ। कहिलेकाहीँ एउटा प्रार्थना, एउटा सान्त्वनाको शब्द वा एउटा सानो सहयोगले कसैको जीवन चाहिँ परिवर्तन अवश्य पनि हुन सक्छ।
0: हो भाइ, अनि त्यही नै ख्रिस्टको प्रेम प्रकट हुन्छ। जब हामी अरूको पीड़ा महसुस गर्छौं तब हामी यीशुको हृदय बोकेर हिँडिरहेका हुन्छौं। तर आजको वचनले हामीलाई जिम्मेवारी हुन पनि सम्झाउँछ। केही भारहरू हामी आफैले बोक्नुपर्छ। हाम्रो आत्मिक जीवन, हाम्रो निर्णय, हाम्रो आज्ञाकारिता, यी कुराहरूमा हामी आफै उत्तरदायी छौं।
1: अनि दाई, आजको दिनले हामी आफैलाई जाँच्नको निम्ति पनि चुनौती दिएको छ। ख्रिस्टलाई चिन्नुभन्दा पहिले र अहिलेको जीवनमा के फरक छ भन्ने कुरा चाहिँ हामीले आफ्नो जीवनमा चाहिँ नियाल्न जरुरी रहेछ।
0: अवश्य पनि भाइ, यदि ख्रिस्ट हाम्रो जीवनमा आउनु भएको छ भने परिवर्तन अवश्य हुन्छ। पहिले रिस, घमण्ड, स्वार्थ, पापमा बाँचेका हामी अहिले प्रेम, नम्रता र सत्यतामा बढ्दै गइरहेका छौं कि छैनौं, त्यो हेर्नु एकदमै आवश्यक छ।
1: साँच्चै नै राई, किनकि हामीले जे रोप्छौ त्यही नै त कटनी गर्छौ नि, होइन?
0: ठिक त्यही कुरा हो भाइ। त्यसैले आज प्रभुले हामीलाई आत्माको जीवन रोप्न बोलाइरहनु भएको छ। अनि सबैभन्दा ठूलो सत्य, केवल येशूले मात्र हाम्रो पाप धुन सक्नुहुन्छ। कुनै धर्म, कुनै असल काम वा कुनै मानिसले होइन।
1: साँच्चै नै, त्यसैले आज हामी सबैले आफैलाई सोधौ कि म आफ्नो पाप येशूमाथि राखेर उहाँलाई पछ्याउन तयार छु त। आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
2: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिस्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिस्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको सुरुवात गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता साथीहरू जय मसीह। श्रोताहरू नयाँ आशा रेडियो कार्यक्रमको नयाँ श्रृंखलामा यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवादन तथा जय मसीह। प्रियहरू, आजको कार्यक्रममा हामीले दशौं आज्ञा अर्थात आफ्नो छिमेकीको लालच नगर्नु भन्ने धर्मशास्त्रीय व्यवस्थाको बारेमा चर्चा गर्नेछौ। आउनु शुरूआतमा एउटा प्रार्थना गरौं। हे पिता, धन्यवाद यो वचनको लागि जसरी हामी वचनमा रही अध्ययन गर्नेछौ। प्रभु, हामी तपाईँको स्वर्गीय ज्ञान बुद्धि र विवेकको माग गर्दछु। हामीलाई सहायता गर्नुहोस् येशूको नाममा, आमेन। श्रोताहरू, प्रस्थान 20 17 पदले भन्दछ, आफ्ना छिमेकीको विरूद्धमा लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। मित्रहरू, आकर्षित गर्ने तवरले 10 आज्ञाको शुरूआत र अन्त्य उस्तै छ। दुष्टताको प्रत्यक्ष कामहरूतिर लाग्नुभन्दा अघि हृदयको लालची व्यवहार प्रकट गरेर तिनीहरूको प्रारम्भ हुन्छ। पापका धेरै कार्यहरूलाई तोकेपछि पूर्ण घेरा हृदय र यसको चाहनाहरूको अन्तिम खोज बनाउन तिनीहरू आउँछ। प्रकृति बुझालाई निषेध गरेर तिनीहरू आरम्भ हुन्छ र लोभलाई निन्दा गरेर अन्त्य हुन्छ। कलसी 3:5। यस आज्ञाले हाम्रो पाप गहिराईलाई प्रदर्शन गर्दछ। किन प्रभुले 10 आज्ञाहरूमध्ये यसलाई समावेश गर्नुभयो भने हामी अचम्म पर्छौ। आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु के त्यसलाई 7 आज्ञामा ढाक्दैन र? प्रभु येशूले भन्नुभयो, तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई काम बाँच्नको इच्छाले हेर्दछ त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको छ। मती 5:28। यदि हामीले यसो भनेर 10 आज्ञालाई बुझ्यौं भने तैले तेरो छिमेकीको धन सम्पत्ति माथि आफ्नो हृदय नलगाउनु कि 8 आज्ञाद्वारा त्यो छोपिँदैन। निश्चय नै इच्छालाई व्यभिचारमा अर्पण गर्छ भने त्यो व्यभिचार हो। त्यसपछि चोरीप्रति इच्छालाई अर्पित गर्नु पनि चोरी हो। यसकारण अघिल्ला आज्ञाहरूमा व्यवस्थित तरिकाले उल्लेख गरिएको कुरा किन प्रभुले दोहोऱ्याउनु? किन उहाँले यसलाई 10 शब्दहरूको उपभोगको रूपमा छान्नुहुन्छ जसमा उहाँले उहाँको सबै व्यवस्था संक्षिप्त गर्नुहुन्छ। उहाँले यसो गर्नुमा धेरै असल कारणहरू छन्। पहिलो, पाठ दोहोऱ्याएको हामीसित हुनु आवश्यक छ। जुन आत्मिक आज्ञा पालना केवल बाहिरी धार्मिक विधिविधान मात्र रहँदैन, हृदयमा पवित्रता हुनुपर्दछ। दोस्रो, यो आज्ञा केवल दोहोरिएको भन्दा अझ बढी छ। यसले ती अघिका आज्ञाहरूका शिक्षालाई ग्रहण गर्छ। इच्छाले कामतिर डोराउन सक्छ र नडोराउने पनि सक्छ। 7 र 8 आज्ञाले इच्छालाई निन्दा गर्दछ, जसले वास्तविक पापको पछाडि योजना बनाउँछ, उत्पन्न गर्छ र झुटा कुरा बोल्छ। यदि उसले खराब इच्छा हृदयमा राख्छ भने पनि त्यो पाप हो। यसकारण हामीले विशेष गरी यसलाई छान्दैनौ र यसको पछाडि कुनै वास्तविक योजना बनाउनु पछि लाग्दैन। परमेश्वरको व्यवस्थाद्वारा हामीलाई निषेध गरेको कुनै पनि थोकहरूप्रति हामीले बस्नु वा इच्छा गर्नु हुँदैन। यसकारण 10 आज्ञाले मापदण्ड स्थापित गर्छ जसद्वारा परमप्रभुले उहाँको व्यवस्थाप्रति हाम्रो आज्ञा पालनको साँचो व्यवस्थालाई न्याय गर्नुहुन्छ। केवल बाहिरी रूपहरूको हाम्रो धार्मिक विधि विधानहरू उहाँ अप्रभावित हुनुभएको छ। कुनै पनि मानिसका निम्ति यो राम्रो हुँदैन। यसले हाम्रो अन्तर्विमान र सुधार्मिकतालाई मार्दछ र हामीलाई हेर्ने बनाउँछ कि पवित्र परमेश्वरको दृष्टिमा हामी साँच्चै कति दुष्ट र पापी छौ। यो पावलको अनुभव थियो। असल फरिसीको नाताले तिनले आफैलाई धर्मी ठाने, व्यवस्थामा भएका धार्मिकतालाई छोएर व्यवहारको सार मापदण्डहरूको कडा धार्मिक विधि विधान पालनद्वारा आफूलाई न्याय गर्नु हो। फरिसीहरूको हैसियतले तिनले विचार गरे कि म दोष रहित छु, तर भ्रमले नाश गर्न के कुरा भयो? व्यवस्था आयो, त्यसद्वारा तिनको अर्थ हुन्छ कि उहाँले आफ्नो व्यवस्थाको आत्मिक पूर्णता तिनको विवेकप्रति प्रयोग गर्न शुरू गर्नुभयो। यसको वास्तविक अर्थ पावलले बुझ्न सके, तिनले गवाइदिए। हामीले के भन्ने त, व्यवस्था पाप हो? कदापि होइन। यदि व्यवस्था नभए मैले पाप थाहा पाउने थिइनँ, किनकि तैले लोभ नगर भनी व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिइन। रोमी साथको साथ। श्रोताहरू, वचनले सिकाउँछ मूर्ख विचारहरू पाप हुन्, हितोपदेश 24:9। हामी षड्यन्त्रलाई अश्लील र वा दुष्ट विचारका रूपमा अनुवादन गर्न सक्छौ। समाजमा त्यसले चित्रहरू, अशुद्ध विचार र इच्छाले हामीलाई आक्रमण गर्दछ। सामान्य रूपमा यस्ता कुराहरूलाई यो बहाना वा स्वीकार गर्न सुगम हुन्छ। अनैतिक विचारले कुतकुत्याउन सक्छ। लोभ गर्नु दुष्टता हो अनि घृणित दुष्टताका साथ यसलाई जोड छ। अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीलाई थाहा छैन? धोका नखाओ। अनैतिकहरू, व्यविचारहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहरू परमेश्वरको राज्यको हकदार हुने छैन। पहिलो कोरिन्थी 6:9-10। यसले लोभको दुष्टतामा परमेश्वरको दृष्टिलाई उल्लेख गर्दछ। यो ठूलो पाप। दश आज्ञाले हाम्रो

भएको छ। उहाँले हाम्रो दैनिक आवश्यकताहरू पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ। यसुले भन्नुभयो, तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ। यसकारण पावलले निश्चितका साथ भन्न सके, मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रिस्ट येशूमा पूरा गरिदिनुहुनेछ। फिलिपी 4:19। त्यसोमा रहेको छ तैँले लालच नगर्नु भन्ने वाक्यले हामीलाई हृदयले प्रभुलाई प्रेम र सेवा गर्न शिक्षा दिन्छ। यसले हृदयको आज्ञा पालनको महत्वलाई जोड़ दिन्छ। यसले हामीलाई दुष्टता त्याग्न मात्र आह्वान गर्दैन, तर हृदयले हामीलाई काम गर्न आह्वान गर्छ। बचाउने विश्वासलाई हृदयको आज्ञा पालनद्वारा छाप लगाइन्छ। तर परमेश्वरलाई धन्यवाद होस् कि तिमीहरू जो एकपल्ट पापका कमारा थियो, अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्पिएका थियो, त्यो हृदयको पालना गर्ने भएका छौ। चौथोमा रहेको छ, हामीलाई अर्काको धन सम्पत्तिको डाह नगर्न दशौं आज्ञाले माग गर्दछ। डाह भनेको चाहिँ इसाई प्रेमको पूर्ण अस्वीकार हो, किनकि प्रेमले डाह गर्दैन। 1 कुरन्थी 13:4। विशेष गरी यो पाप स्वभावको काम हो। डाहले हड्डी मकाउँछ, हितोपदेश 14:30। यसले अन्यल भ्रष्टताको दुष्ट फन्दालाई उत्पन्न गर्छ, किनकि जहाँ डाह र स्वार्थपूर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँड भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ भनेर याकुब 3:16 उल्लेख गरिएको छ। पाँचौं र विशेष गरी रूपियाँ पैसा प्रति हाम्रो व्यवहारमा होसियार बन्न दशौं आज्ञाले हामीलाई आज्ञा गर्छ। यदि हाम्रो धन सम्पत्ति कानूनी रूपले कमाएको हो भने धनी हुनुमा कुनै अपराध होइन। यद्यपि तिनीहरूले परीक्षा ल्याउन सक्छ, किनकि थोरै मानिसहरू त्यहाँ छन् जसलाई परमेश्वरले ठूलो धनलाई सुम्पिन सक्नुहुन्छ। तर धनी बन्ने उत्कृष्ट चाहना राख्नु चाहिँ पाप। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छ, पासमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छ, जसले मानिसहरूलाई बर्बादी र सर्वनाशमा डुबाउँछ। किनभने रुपियाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड। पैसाको लोभमा परेर कोही कोही विश्वासबाट कुमार्गतिर लागेका छन् र धेरै पीडाले तिनीहरूका हृदय खोसेका छन्। यसैले तैँले लोभ नगर्नु भन्नुले हामीलाई लोभी नहुनलाई सिकाउँछ। लोभी मानिसले आफ्नो परिवारमा संकट ल्याउँछ, अरू कसैलाई चोट पुर्याएर अथवा परमेश्वरसितको हाम्रो सम्बन्धलाई हानि पुर्याएर कुनै पनि थोक प्राप्त गर्ने विचार नगर्न यसले हामीलाई सचेत गर्दछ। लोभद्वारा प्रमाणित भएको कैनको लोभले परमेश्वर र मानिस दुवैलाई हमला गर्यो। आकानको लोभ र चोरी जे त्यसले एरियोको विजय गरिएको सहरमा देख्यो, र नाबोतको दाखबारी प्रति आह्वान गरिएको राजाको बदलो इच्छा, 1 राजा 21:1। यी दुईवटा प्रसिद्ध उदाहरणहरू हुन् जसले आफ्नै आत्मिक जीवनको पतन र आफ्नो जीवन र आफ्नो साथीमाथि हानि पुर्यायो। यसले खेललाई खराब गर्दछ। छैटौंमा रहेको छ, दशौं आज्ञाले हामीलाई भन्दछ कि हामीले प्राप्त गर्न नसकिने कुनै पनि वस्तुलाई व्यवहार गर्न इच्छा इन्कार गर्नुपर्दछ। विज्ञापन गर्ने समुदायहरूले आफ्नो उद्योगको वृद्धिको लागि निकै धेरै असीमित शक्तिहरू देखाउने चेष्टा गरिरहेका हुन्छ। यसले धेरै मनोवैज्ञानिक तथ्यलाई असर पुर्याइरहेको हुन्छ। यसमा हजारौं मानिसहरू अनि इसाईहरू पनि सहभागी भएका हुन्छ। यसले उनीहरूको सिप विकासलाई बुझ्न निकै ठूलो प्रभाव पारिरहेको हुन्छ। तर त्यो काम तिनीहरूले आफूलाई आवश्यक नपरेको रुपियाँ पैसाको लागि र आफूसँग नभएको पैसाले गरिरहेको हुन्छ, जसलाई उनीहरूले कहिले पनि हासिल गर्न सक्दैन। तिनीहरूको ऋण तिनीहरूको घाँटीमा लगाएको पासो जस्तै हुन्छ, र यसले परमेश्वरले जुन स्तरमा तिनीहरूलाई प्रबन्ध गरिदिनु भएको छ, अर्थात् तिनीहरूले परमेश्वरको प्रबन्धलाई निज ठानी रहेका हुन्छन्, यो साँच्चै नै परमेश्वरको व्यवस्था उल्लङ्घन हो। दशौं आज्ञा हामीमा भएको आनन्दको हत्या गर्ने साधन होइन, तर यो प्रेमिलो पिताको सुरक्षा। किन्ने बेच्ने पाउने सापट गर्ने कुराहरूमा

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौँ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने वार्ताका साथ

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनहरूमा हामीले योन्नाको सुसमाचारबाट अध्ययन गर्दैथ्यौं। गएको दिनमा हामीले हेरेका कुराहरू हामीले योन्ना 3 अध्यायको 1-8 हेरेका थियौं भने आज हामी 9 पददेखि अगाडि हेर्नेछौ। गएको दिनको कुराहरू थोरै पुनर्वलोकन गर्न मलाई मन पर्यो, जहाँ हामीले निकोदमस र प्रभु येशूको बीचमा भएको वार्तालापको विषयमा हामी हेर्दैथ्यौं। निकोदमस ऊ एउटा धार्मिक गुरु थिए अनि ऊ राति येशू कहाँ भेट्न आउँदछन्। उसले चिन्हहरू देखेर उसले भन्दछन् परमेश्वर येशूको साथमा हुनुहुन्छ, उहाँमा केही विशेष कुराहरू छ। प्रभु येशूले भन्नुहुन्छ कोही नयाँ गरी जन्मिँदैनन् भने परमेश्वरको राज्यमा पस्न सक्दैनन्। अनि यो कुराहरूको विषयमा निकोदमस चाहिँ अलमल पर्छन्। कसरी एउटा मानिस नयाँ गरेर जन्मन्छ, उसको आफ्नो आमाको कोखमा गएर फेरि जन्मने त? अनि प्रभु येशूले बताउनुहुन्छ शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्मामा जन्मेको छ, पवित्र आत्मा हो। अनि पवित्र आत्मामा जन्म लिन आवश्यक छ, जसले चाहिँ नयाँ गरेर जन्मने भनेको यो मानिसमा सुधार हुनुभन्दा पनि मानिस अब पूरा रूपमा रूपान्तरित हुनु भन्ने कुरा हामी बुझ्न सक्छौ। आज यहाँ त्यसको गएको दिनमा हामीले यसको विषयमा हेरेको थियौँ। जस्तै बतास पनि आँखाले देख्न सकिँदैन, बतास आँखाले देख्न नसके तापनि बतासले चाहिँ धेरै ठूलो प्रभावहरू पारिरहेको हुन्छ। रुखको पातहरू हल्लन्छ, हावाको अनुभवहरू गर्छौ। त्यस्तै पवित्र आत्माले जन्मेका पनि त्यस्तै हुन्छन् भन्ने विषयमा गएको दिनमा हामीले हेर्दैथ्यौं। आज म तपाईँहरूको बीचमा 9 पदबाट म अध्ययन गर्न हामी शुरू गर्नेछौ। हुन्छ, आजको दिनमा हामीले नयाँ जन्मको विषयमा, उचालिएको मुक्तिदाताको विषयमा र संसारको ज्योतिको विषयमा हामी थोरै गरेर अध्ययन गरौं। परिचय भन्नुपर्दा योन्ना 3 अध्याय यो चाहिँ सबैभन्दा महत्वपूर्ण बाइबलको संवाद विषयमा पनि बुझ्न सक्छौ। निकोदमसले प्रतिक्रिया गर्दछन्, ऊ एउटा धार्मिक गुरु भए तापनि होइन, ऊ एउटा फरिसी हुन्, इजरायलको शिक्षक हुन्। अनि हामीले हेर्ने हो भने यी सबै कुरा भए तापनि, सबै धार्मिक ज्ञान पाए तापनि उसले है नयाँ गरी जन्मने भन्ने विषयमा बुझ्न सकिरहेको थिएन। 1-8 गएको दिनमा हामीले हेरेको थियौं, अनि येशू ख्रीष्टले एउटा नयाँ जन्मको विषयमा व्याख्या गरेको कुरा हामी हेर्दैथ्यौं। र आज 9-12 प्रभु येशूले नयाँ जन्म कसरी सम्भव छ त, किन कतिजनाले स्वीकार गर्छन् र कतिजनाले इन्कार गर्छन् भन्ने विषयमा अध्ययन गर्नेछ। 3 महत्वपूर्ण प्रश्नहरूमा त्यसको भन्दा अघि म तपाईँलाई बताउन चाहन्छु, किन हामीलाई मुक्ति चाहिन्छ त, कसरी परमेश्वरले मुक्ति जुटाउनु भयो त, र किन कति मानिसहरूले मुक्तिलाई इन्कार गर्छन् भन्ने विषयमा है हामी हेर्नेछ। आज यहाँ हामी हेर्न सक्छौं। पहिलो कुरा, मानिसको एउटा समस्याको विषयमा हामी हेरौं, आत्मिक अन्धोपनको विषयमा हेरौं, जुन कुरा 9-13 हामी हेर्न सक्छौ 3 अध्यायको। निकोदमसले उहाँलाई सोधे यो कसरी हुन सक्दछ, येशूले तिनलाई जवाब दिनुभयो तिमी इजरायलका गुरु हौ र पनि यो कुरा बुझ्दैनौ, साँच्चै म तिमीलाई भन्दछु हामी जे जान्दछौ त्यो भन्दछौ र हामीले जे देखेका छौ त्यसको गवाही दिन्छौ, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीको कुरा भने र पनि तिमीहरू विश्वास गर्दैनौ, त तिमीहरूलाई स्वर्गका कुरा बताए भने कसरी विश्वास गर्न सक्छौ, स्वर्गबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। प्रभु येशूले यी कुराहरू है भन्नुहुँदैछ, हामी हेर्न सक्छौ 9-13 मैले पढिदिएको छु। यहाँ निकोदमस अलमल परेको छ, एकदम धेरै शिक्षा धर्मशास्त्रबाट उसले प्राप्त गरेको थिए, उसले व्यवस्था जानेको थिए, अगमवक्ताको कुराहरू जानेको थिए, धार्मिक रीतिरिवाज जानेको थिए, तर पनि उसले प्रश्न गर्छन् कसरी यी कुरा हुन सक्दछ। एउटा महत्वपूर्ण सत्यता यहाँ प्रकट भएको तपाईँले देख्न सक्नुहुन्छ, धार्मिक ज्ञानले चाहिँ स्वाभाविक रूपमा आत्मिक समाजहरू उत्पन्न गर्दैन भन्ने कुरा हामी हेर्न सक्छौ। मानिस अहिलेको समयमा पनि मण्डली गएर बाइबल पढेर ईश्वर शास्त्रको विषयमा जानेर अरूलाई सिकाएर ऊ चाहिँ हामीले हेर्ने हो भने आत्मिक समाज हुन नसक्ने पनि हुन सक्छ है, आत्मिक समाज प्राप्त नगरेको पनि हुन सक्छ। त्यही पनि
क्रिसलाई हामी हेर्न सक्छौं कतिचोटि उनीहरूले व्यक्तिगत रूपमा क्रिसलाई नचिनेको पनि हुन सक्छ। येशु ख्रिस्ट उहाँ चाहिँ निकोदमसलाई नयाँ जानकारी दिन मात्र आउनुभएको होइन, उहाँले चाहिँ आत्मिक अन्धोपनको कुराहरू देखाउनका लागि आउनुभएको भन्ने कुरा हामी हेर्न सक्छौँ। सानो दृष्टान्त म तपाईँलाई भन्न चाहन्छु। उदाहरणको रूपमा एउटा अन्धो मानिस छन् अरे, सुन्दर पहाड़को जहाँ चाहिँ घाम झुल्किरहेका छन्, उदाइरहेका छन्, उसको अगाडि खड़ा छन्, एकदम सुन्दर दृश्य छन्, अगाडि घाम झुल्केको राम्रो त्यो घामको प्रकाश आइरहेको छ, तर उसले आँखाले देख्न सक्दैनन्। समस्या त्यो घाममा छैन प्रिय, समस्या उसको आँखामा छ है। यहाँ हामी हेर्न सक्छ त्यस्तै प्रकारको समस्या परमेश्वरको सत्यता चाहिँ लुकेको छ आज धेरै मानिसको लागि। किन भन्दाखेरि मानिसको हृदय चाहिँ अन्ध भएका छन् है, त्यो समस्याको कारणले गर्दा त्यो परमेश्वरको सुन्दरता देख्न सकेका छैनन्, परमेश्वरको कुराहरू बुझ्न सकेका छैनन्। प्रभु येशूले निकोदमसलाई है गाली गर्नुभएको कुराहरू हामी हेर्न सक्छौँ। यहाँ के भन्छ भन्दाखेरि दश पदमा येशूले तिनलाई जवाब दिनुभयो, तिमी इजरायलका गुरु हो र पनि यो कुरा बुझ्दैनौ। तिनको दशमा हामी हेर्न सक्छौ निकोदमसले यी सबै कुराहरू जान्नु पर्थ्यो भन्ने कुरा हामी बुझ्न सक्छौ प्रिय होइन। पुरानो नियममा चाहिँ बारम्बार यसको विषयमा सिकाएका छन्, नयाँ हृदयको विषयमा, आत्मिक शुद्ध हुने विषयमा, भित्री रूपमा रूपान्तरित हुने विषयमा, जुन चाहिँ इजिकेलको पुस्तक 36 अध्याय, यर्मियाको पुस्तक 31 अध्यायमा हामी प्राप्त गर्न सक्छौ। अगमवक्ताहरूले परमेश्वरबाट रूपान्तरण हुने विषयमा, भित्रीबाट रूपान्तरण हुने कार्य मानिसमा हुनुपर्छ भन्ने विषयमा धेरै पटक सिकाएका थिए। त्यही पनि निकोदमसले यसको विषयमा है बाहिरी धार्मिक कुराहरू मात्रै बुझेको थिए, भित्री रूपमा बुझेको थिएनन् भन्ने कुरा हामी हेर्न सक्छौ। अहिलेको समयमा पनि मानिसहरू इसाईहरू बाहिरी रूपमा मात्रै इसाई हुन्छन्, उनीहरूलाई मण्डलीको संस्कृति थाहा छ, मण्डलीमा कुन प्रकारले बोलिनुपर्छ भन्ने कुरा थाहा छ, धार्मिक अभ्यासहरू उनीहरूलाई थाहा छ होइन। तर हामीले हेर्ने हो भने व्यक्तिगत रूपमा पवित्र आत्माको काम जुन रूपान्तरण गर्ने कुराहरूको अनुभव उनीहरूले कहिले पनि गरेका हुँदैनन् प्रिय। त्यो चाहिँ किनभने पवित्र आत्मालाई काम गर्न नदिएको कारणले गर्दा, नयाँ जन्म प्राप्त नगरेको कारणले गर्दा यी कुराहरू भएको हामी हेर्न सक्छौ। अनि हामी हेर्ने हो भने प्रभु येशु ख्रिस्ट उहाँ खराब मानिसलाई सुधार गर्न आउनुभएको होइन, तर उहाँ चाहिँ मृतक मानिसलाई जीवित बनाउनलाई उहाँ आउनुभएको भन्नुको अर्थ है, जुन मानिसमा पूरै रूपान्तरित नयाँ जीवन दिनलाई, नयाँ जन्म दिनलाई उहाँ यस संसारमा आउनुभएको भन्ने कुरा बुझ्न सक्छौ। मानव जाति है ऊ आफै स्वर्ग जान सक्दैनन् प्रिय, जुन 13 पदले भन्छ, स्वर्गबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। प्रभु येशूले घोषणा गर्नुहुन्छ मानिसले परमेश्वरलाई आविष्कार गरेको होइन, अथवा आफ्नै बल तागतबाट परमेश्वरको विषयमा पत्ता लगाएको होइन। मानिसको ज्ञानले पनि उ स्वर्ग जान सक्दैनन्, मानिसको धर्मले पनि उ स्वर्ग जान सक्दैनन्, मानिसको होइन कामले पनि ऊ स्वर्ग जान सक्दैनन् भन्ने कुरा बुझ्न सक्छ प्रिय है। तर परमेश्वर नै स्वर्गबाट तल ओर्लुनु भएको, त्यसरी प्रभु येशू ख्रीष्ट ओर्लनु भएको हामी हेर्न सक्छौ। प्रभु येशू ख्रीष्ट उहाँ चाहिँ जो चाहिँ स्वर्गमा हुनुहुन्थ्यो, उहाँले चाहिँ होइन पृथ्वीमा आउनुभयो मानवको खातिर, अनि मानिसले मुक्ति भन्ने कुरा पत्ता लगाएको होइन परमेश्वरबाट। मुक्ति चाहिँ परमेश्वरले मानिसको लागि ल्याउनु भएको स्वर्गबाट भन्ने कुरा बुझ्न सक्छ। एउटा सत्यता कुराहरू म तपाईँलाई बताउन चाहन्छु। ठुलो समस्या चाहिँ है मानिसको ठुलो समस्या चाहिँ अज्ञानता होइन, नैतिकता पनि होइन, शिक्षा पनि होइन, तर आत्मिक अन्धोपन हो। उनीहरूलाई नयाँ जन्म चाहिन्छ, परमेश्वरसँग माग गर्नुपर्छ र परमेश्वरले त्यो माग पूरा गर्नुहुन्छ। हामी थोरै 14 पददेखि लिएर 17 पदसम्म हेरौँ, जहाँ चाहिँ परमेश्वरले जुटाउनु भएको कुरा, मुक्तिदाता उचालिनु भएको कुराहरू हामी अध्ययन गर्नेछौँ। 14 पददेखि 17 पदसम्म, जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले
त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन र संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। यो खण्डको सबैभन्दा मुख्य खण्ड यही खण्ड हो। यहाँ सर्प चाहिँ के भएका छन् उजाड स्थानको कुराहरू हामी गरेको हामी हेर्न सक्छौँ। जुन चौध पदले भन्छ जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी मानिसको पुत्र उचालिनुपर्छ भनेर प्रभु येशूले भन्नुहुन्छ। प्रभु येशूले निकोदमसलाई गन्तीको पुस्तक 21 अध्यायतिर लानुहुन्छ। इजरायलीहरू त्यो घटनामा परमेश्वरको विरूद्ध उठेको छ, न्याय आएको छ, विषालु सर्पहरू त्यो छाउनीभित्र प्रवेश गरेको छ, मानिसहरू जता त्यतै मरिरहेको थिए, मानिसहरू कृपाको लागि पुकारिरहेको थिए। परमेश्वरले मोसालाई आज्ञा गर्नुभयो एउटा काँसाको सर्प बनाऊ र माथि लौरोमा उठाएर राख, जो जसले यो विश्वास साध्याछ उनीहरू बचाइनेछ भनेर भन्दछ। उनीहरूलाई औषधि चाहिएको थिएन त्यति बेलाको समयमा, अपरेसन गर्न पनि परेको थिएन त्यति बेलाको समयमा, सुधारको काम पनि उनीहरूलाई चाहिएको थिएन, तर साधारण रूपमा उनीहरूले विश्वास साथ त्यो सर्पलाई हेर्नु पर्थ्यो। सानो दृष्टान्त म भन्न चाहन्छु, एउटा विषालु सर्पले कसैलाई ठोक्यो अरे, कल्पना गर्नुहोस्, ऊ मर्दैछ अनि डाक्टरले भन्छ हुन्छ म तपाईँको उपचार गर्छु, अनि त्यो उसले त्यसले भन्छ मलाई उपचार चाहिँदैन भनेर भन्छ। समस्या चाहिँ उपचार होइन, समस्या चाहिँ उसको अविश्वास हो। त्यस्तै परमेश्वरले पनि मुक्ति ख्रिस्टद्वारा दिनुभएको छ तर मानिसले चाहिँ विश्वास गर्न चाहँदैन। यहाँ चाहिँ तपाईँ के गर्न चाहनुहुन्छ? प्रभु येशू जसरी उचालिनुभयो भनेर 14 पदले भन्छ, त्यो कुराको विषयमा थोरै निहालो। जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ। अनि यहाँ साँच्चै नै उचालिनुपर्छ भन्ने कुराहरू महत्वपूर्ण कुराहरू है। क्रुस भन्ने कुराहरू चाहिँ यो चाहिँ अचानक भएको कुरा होइन, परमेश्वरको अनन्तको योजना थियो। प्रभु येशू माथि उचालिनु पर्ने थियो ताकि पापको न्याय गरिएको होस् होइन, अनि यो न्यायद्वारा परमेश्वर सन्तुष्ट हुन सक्नुभएको होस्, परमेश्वरले पवित्रताका कुराहरू आदर गरिएको होस् भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि क्रुसमा चाहिँ हामी हेर्न सक्छौँ परमेश्वरले न्याय गर्नुभयो, कृपा आयो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले हाम्रो साटो दण्ड भोगिदिनु भयो, अनि त्यो काँसाको सर्प चाहिँ येशू ख्रिस्टको एउटा चित्र तपाईँले देख्न सक्नुहुन्छ। जसरी काँसाको सर्प चाहिँ उचाड स्थानमा उचालिएको थियो, येशू ख्रिस्ट चाहिँ क्रुसमा उचालिएको कुरा हामी हेर्न सक्छौँ। सर्पले चाहिँ हामी हेर्न सक्छौँ जसले मृत्यु ल्याएको थियो हामी हेर्न, अनि हामी हेर्न सक्छौँ त्यसले प्रतिनिधि गरेको थियो, मृत्युसँग प्रतिनिधि गरेको कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले चाहिँ हाम्रो पापहरू बोक्ने काम गर्नुभयो होइन, है उहाँ पापी भएको कारणले गर्दा त होइन, तर उहाँले हाम्रो पापहरू आफूमाथि लिनुभयो। अनि यहाँ सर्प माथि उचालियो, प्रभु येशू पनि कल्भरीमा उचालिनु भएको कुरा हामी देख्न सक्छौँ। प्रिय है इजरायलीहरूले हेरे र बाँचे, त्यस्तै अहिलेको समयमा पनि पापीहरूले ख्रिस्टलाई हेर्न आवश्यक छ र उनीहरू बचाइन्छन् है, त्यो विश्वासद्वारा हेर्न आवश्यक छ। हाम्रो पापको लागि मूल्य चुकायो भनेर हामी हेर्न जरुरी छ। परमेश्वरको अद्भुत प्रेमको विषयमा थोरै जुन 16 पदले उल्लेख गरेको कुराहरू हामी हेर्नेछौँ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर भन्दछ। जुन चाहिँ 3:16 भन्छ हामी हेर्न सक्छौँ, एकदम प्रख्यात पद हुन्, विचार गर्नुहोस् होइन के भन्दछ यो पदले। परमेश्वरले असल मानिसलाई प्रेम गर्नुभयो भनेर भनेको छैन, परमेश्वरले धार्मिक मानिसलाई प्रेम गर्नुभयो भनेर भनेको छैन, परमेश्वरले योग्य मानिसलाई प्रेम गर्नुभयो भनेर भनेको छैन, तर परमेश्वरले के भन्नुभएको छ, परमेश्वरले संसारलाई प्रेम गर्नुभएको छ। पतित संसार, विद्रोही संसार, पापमय संसार, परमेश्वरबाटै प्रेम उत्पन्न भएको भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँहरूले है हामी प्रेमिलो भएको कारणले गर्दा प्रेम गरेको होइन, तर उहाँ नै प्रेम हुनुहुन्छ, त्यही भएर उहाँले हामीलाई प्रेम गर्नुभयो भन्ने कुरा देख्न सक्छौँ। अनि हामी एउटा महान वरदानको विषयमा थोरै कुरा राख्छौँ।

किनभने जसलाई परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेका छन् फैसला यही हो ज्योति संसारमा आएको छ र मानिसले ज्योति भन्दा बरू अन्धकारलाई रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन नत्र त त्यसको काम प्रकट हुनेछ सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र यसरी जसले गरेका कामहरू परमेश्वरमा गरिएको हुन् भने प्रष्टै देखिन्छ अनि भर्खरै पढिदिएको खण्ड जुन 18 21 हामी हेर्न सक्छौ दुईटा सम्भावित शर्तहरू हामी हेर्न सक्छौ यहाँ भन्छन् 18 जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ किनभने जसले परमेश्वरको एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन भनेर भन्छ होइन दुई प्रकारको समूह हुन्छ एउटा विश्वास गर्ने एउटा विश्वास गर्नलाई इन्कार गर्ने त्यहाँ बीचमा कोही पनि हुँदैनन् प्रिय होइन कुनै सम्भावना छैन हो म विश्वास पनि गर्दिनँ विश्वास पनि विश्वासलाई इन्कार पनि गर्दिनँ विश्वास पनि गर्दिनँ म बीचको हो भनेर भन्न मिल्दैन प्रिय होइन त्यो छान्न मिल्दैन प्रिय यहाँ भन्छन् अविश्वासको कारणले गर्दा मानिसहरू दोषी ठहरिएको छ विचार गर्नुहोस् है मानिसहरू उनीहरू दोषी ठहरिएको होइनन् किनभने होइन उनीहरू किन दोषी ठहरिएको हो भन्दाखेरि परमेश्वरको प्रेम असफल भएको कारणले गर्दा होइन होइन ख्रिस्ट मर्नको लागि असफल हुनुभएको कारणले गर्दा पनि होइन उनीहरू दोषी ठहरिएको कारण चाहिँ किनभने उनीहरूले येशु ख्रिस्टले जुटाउनु भएको कुरालाई इन्कार गरेको छ उदाहरणको रूपमा सानो एउटा दृष्टान्त भन्न चाहन्छु कल्पना गर्नुहोस् एउटा मानिस पानीमा डुब्दैछ अनि अर्को मानिसले डोरी फ्याँकेर उसलाई बचाउन चाहन्छन् तर उसले डोरी पक्रन चाहँदैन कसको गल्ती हो त है त्यो डोरी फ्याँक्ने मानिसको गल्ती हो कि डोरी समात्न नमान्ने मानिसको गल्ती हो आज मुक्ति भन्ने कुरा पनि त्यस्तै छ है पापबाट छुटकारा भन्ने पनि कुरा त्यस्तै छ नयाँ जन्म भन्ने कुराहरू पनि त्यस्तै छ अब नयाँ जन्म मैले प्राप्त गर्ने कि नगर्ने है त्यो हामीमा भर पर्छ प्रिय अनि आज संसारमा ज्योति आएको छ जुन 19 भन्दछन् फैसला चाहिँ यही हो ज्योति संसारमा आएको छ र मानिसले ज्योतिलाई भन्दा बरू अन्धकारलाई रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए भनेर भन्छन् प्रभु येशू त्यो ज्योति हुनुहुन्छ अनि यो चाहिँ ज्योति चम्कन्छ अनि ज्योतिले चाहिँ सत्यतालाई प्रकट गर्छ पापलाई प्रकट गर्छ सत्यताको कुराहरू देखिन थाल्छ अनि हामी हेर्ने भने पापमै मानिसले स्वाभाविक रूपमा अन्धकारलाई प्रेम गर्छ किन भन्दा है अन्धकारले चाहिँ पापलाई लुकाउँदछन् प्रिय मानिसहरू प्रायः ख्रिस्ट येशूलाई इन्कार गर्छन् है उनीहरूले प्रमाणहरू नपाएको कारणले गर्दा त होइन उनीहरूले ख्रिस्टलाई इन्कार गर्नुको कारण चाहिँ उनीहरू समर्पण हुन चाहँदैनन् प्रिय उदाहरणको रूपमा है एउटा चोरलाई अन्धकार मनपर्छ किनभने अन्धकारले चाहिँ गलत कामहरू गरेको कुराहरू अन्धकारमा अँध्यारोमा है सबै लुकाउन मिल्छ तर बत्ती बल्यो भने के हुन्छ थाहा छ हरेक कुरा देखिन्छ त्यो चोरले गरेको कामहरू त्यस्तै येशु ख्रिस्टले सबै कुराहरू देखिने पारिदिनु भएको छ मानिसको गमन पाप स्वधर्मीको कुराहरू विद्रोहका कुराहरू धेरै मानिसलाई अन्धकार मनपर्छ किनभने उनीहरू बदलिन चाहँदैन तर असल विश्वासी है ऊ चाहिँ ज्योतिमा आउँछन् जसरी 21 भन्छ सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ र जसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रष्टै देखिन्छ

दमस्को दमस्को वार्तालाप प्रभु येशूसँग तीनवटा महान सत्यताको कुरा देखाउँदछ। हामीलाई नयाँ जीवन चाहिन्छ। मानिस होइन आफ्नो धार्मिक कार्यले बचाइन सक्दैन अनि मानिस अन्धोपन छ। मानिसलाई आज रूपान्तरणको कामहरू उनीहरूको जीवनमा हुनुपर्छ परमेश्वरद्वारा। हामीलाई मुक्तिदाता चाहिन्छ। जसरी सर्पमाथि उचालिए येशू ख्रीष्टमाथि उचालिनु भएको छ हाम्रो पापको लागि, हामीले प्रतिक्रिया गर्नुपर्छ ज्योतिमा आएर है। अनि प्रश्न यो होइन परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भने, प्रश्न यो होइन, प्रश्न चाहिँ यो हो कि हामी ज्योतिमा आउन चाहन्छौँ, उहाँको पुत्रमाथि विश्वास गर्न चाहन्छौँ। जसरी तिनको स्वरले भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर उनीहरूले अनन्त जीवन पाओस्। र अन्तिम चुनौती म तपाईँलाई दिन चाहन्छु, निकोदमस जस्तै धेरै मानिसहरू प्रभु येशूको विषयमा सिक्न आउँछन् तर कहिले पनि व्यक्तिगत रूपमा भरोसा गर्न चाहँदैनन्। आज तपाईँहरू येशू ख्रीष्टले हामीलाई निम्तो दिँदै हुनुहुन्छ, आफूमा आफ्नो धर्म कार्यमा भरोसा गर्न छोडिदिनुहोस्, आफूमा भरोसा गर्न छोडिदिनुहोस्, तर त्यो उचालिएको मुक्तिदातालाई हेर्नुहोस्, ज्योतिमा कदम राख्नुहोस्, जीवन प्राप्त गर्नुहोस्। ख्रीष्टले तपाईँलाई त्यो जीवन दिन चाहनुहुन्छ। नयाँ जीवन चाहिँ उपलब्ध छ जो पुत्र प्रभु येशू ख्रीष्ट माथि उचालिनु भयो त्यसैको लागि हो। आनन्द जीवन चाहिँ विश्वास गर्नेहरूको लागि हो। आमेन। हामी प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान परमेश्वर पिता, धन्यवाद आजको दिनको लागि, आज जन नयाँ जन्मको विषयमा है। आज हामीले भर्खरै हेरेको थियौँ तपाईँमा भरोसा गर्ने, तपाईँहरू पापको लागि मारिनु भयो भन्ने कुरा, तपाईँ विश्वास गरेर तपाईँ हेर्नेहरू बचाइन्छन् भन्ने कुरा, ज्योतिमा आउने कुरा, यी सबै कुराहरूबाट हामीलाई आशीर्वाद गर्नुभएछ। धन्यवाद। हाम्रो जीवनलाई रूपान्तरित गर्नुहोस्, तपाईँको ज्योतिमा हिँड्नलाई सहायता गर्नुहोस् प्रभु, अनि तपाईँमा भरोसा गर्नलाई सहायता गर्नुहोस्। हो तपाईँको नजिक आएर होइन तपाईँसँग जिउनलाई सहायता गर्नुहोस्। धन्यवाद माग्छु येशूको नाममा, आमेन। यसै गरी प्रिय हाम्रो बाइबल कलेजमा कोही व्यक्ति अध्ययन गर्न चाहनुहुन्छ भने हाम्रो बाइबल कलेजको लागि तपाईँले यस नम्बरमा कल गर्न सक्नुहुनेछ। फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस्त धन्यवाद। जय मसीह। फेरि भेट।

0: तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: साथै आज प्रभुको वचन सुन्नलाई उपस्थित यहाँ सम्पूर्ण प्रभुका जनहरूलाई हार्दिक न्यानो अभिवादन अनि जय मसीह। आज चाहिँ प्रभु भोजको विधि भएकोले अनि आज हामी प्रभु भोजको विधिको स्थापना भन्ने बारेमा वचन सुन्नेछौ। अनि यो प्रभु भोज चाहिँ येशु ख्रिस्टले निस्तार चाडको बदलीमा स्थापना गर्नुभएको हो र लुका 22 अध्यायको 7 पदमा हामीले हेर्यो भने प्रभुको वचनले भन्दछ, अखमेरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार चाडको थुमा बलि चढाइनु पर्थ्यो। यहाँबाट चाहिँ प्रभु भोजको बारेको सन्दर्भ सुरु हुन्छ। अघि हामीले बीचमा पढ्यौं तर यहाँ 7 पददेखि हेर्यौं भने प्रभु भोजको सन्दर्भ चाहिँ यहाँ छ। यो निस्तार चाड भन्ने चाड चाहिँ परमेश्वरले जब इजरायलीहरूलाई मिश्र देशको दासत्वबाट निकाल्दै हुनुहुन्थ्यो त्यो दिन चाहिँ उहाँले एउटा भेडाको थुमाको बलि चढाउने अनि रगत चाहिँ त्यो ढोकाको चौकस हुन्छ दुईतिर छाप लगाउने अनि त्यसको मासु चाहिँ पोलेर तितो साग र खमिर नहालेको जसलाई अखिमिरी रोटी भन्छ होइन।

त्यहाँ चाहिँ हानि गर्नु भएन, त्यहाँ मर्न दिनु भएन। यसरी चाहिँ हामी बाइबलमा हेऱ्यौँ भने त्यो बचाउने कामलाई चाहिँ निस्तार भनिएको छ, है, निस्तारको चाड। बचाउनु भयो, मृत्युदेखि बचाउनु भयो अथवा छुटकारा दिनुभयो। अनि त्यो रात चाहिँ सम्पूर्ण मिस्रीहरूको चाहिँ जेठो छोरा अनि उनीहरूको पशुको जेठो जेठो पनि मृत्यु भएको कारण सारा मिश्रवासीमा चाहिँ रुवावासी चल्यो। अनि फारो राजाले मोसालाई बोलाएर ल अब तिमीहरू चाहिँ हाम्रो देशबाट गइहाला भनेर छोडिदियो, स्वतन्त्र गरिदियो। अनि त्यो छुटकारा पाएको दिनको सम्झना गर्नको लागि चाहिँ इजरायलीहरूले हरेक वर्ष त्यही दिन निस्तार चाड मनाउँदै आइरहेको थियो। अनि त्यही निस्तारको चाडको दिन चाहिँ येशु ख्रिस्ट चाहिँ बलि हुनुभएको कारणले गर्दाखेरि अब चाहिँ हामीले बलि चढाउनु पर्दैन, किनकि त्यो थुमाको बदलीको साटोमा येशु ख्रिस्ट नै बलि हुनुभयो। अनि त्यही निस्तार चाडको सन्दर्भ अघि हामीले पढ्दै थियौँ, त्यही निस्तार चाडको समयमा चाहिँ येशुले चेलाहरूलाई भन्नुभयो, लुका 22:15 उहाँले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्न अघि नै यो निस्तार चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ। भनेको त्यसको अर्थ चाहिँ दुःख भोग्न अघि नै भनेको चाहिँ प्रभु येशु ख्रिस्ट क्रुसमा मर्न अघि होइन, उहाँ बलि हुन अघि चाहिँ उहाँले यो भोज खाने ठूलो इच्छा गर्नुभयो। अर्थात् येशु ख्रिस्टले चाहिँ यो प्रभु भोजको विधि स्थापना गर्नको लागि चाहिँ भित्र हृदयदेखि नै ठूलो इच्छा राख्नुभयो। अब यसै गरी हामी 19:20 पनि हामी अलि अगाडि पढ्यौँ भने त्यहाँ येशुले भन्नुभयो, अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनु भएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर। यसै गरी खाइसक्नु भएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। अनि येशूले मेरो सम्झनामा गर्ने गर भन्नुभएकोले अबदेखि चाहिँ हामी निस्तार चाडको बदली प्रभु भोज गर्छौँ। निस्तार चाडमा चाहिँ परमेश्वरले पोलेको मासु, तितो साग अनि खमिर नहालेको अखमिरी रोटी खाने आज्ञा गर्नुभएको थियो, तर जब उहाँले प्रभु भोजको स्थापना गर्नुभयो त्यो बेला चाहिँ उहाँले रोटी र जुसको प्रयोग गर्नुभयो। जब हामी यो प्रभु भोजमा, आज यहाँ प्रभु भोज छ, यो भोजमा हामी सहभागी हुन्छौँ अनि परमेश्वरले चाहिँ हाम्रो जीवनमा आशिषको झरी बर्साउनुहुन्छ, अनि त्यसैले सबैजना आशिषको सहभागी बन्न सकुन् भनेर हामी चाहिँ एक हप्ता अगाडि नै प्रभु भोजको सूचना गर्छौँ। तपाईँहरू तयारी भएर आउनुहोला, अर्को हप्ता प्रभु भोज छ भनेर चाहिँ अगावै सूचना गरिन्छ, ताकि सबै विश्वासीजनहरू चाहिँ प्रभुले यो प्रभु भोज विधिद्वारा जुन आशिष खन्याउनुहुन्छ त्यो आशिषको सहभागी होस् भनेर। र प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिषहरू के हो त? अहिले चाहिँ हामी प्रभुको वचनबाट 2-3 कुराहरू हामी हेर्नेछौँ कि प्रभु भोजमा सहभागी हुनाले ल्याउने आशिष। पहिलो कुरा चाहिँ छ कि येशूसँगको सम्बन्धलाई घनिष्ठ बनाउँछ, है। प्रभु भोजले चाहिँ यो आशिष हाम्रो जीवनमा ल्याउने भएकोले हामी हरेक विश्वासी चाहिँ प्रभु भोजमा सहभागी हुन अति नै जरुरी छ। योहन्ना 6:56 प्रभु येशूले भन्नुभयो, मेरो देह खाने र मेरो रगत पिउने चाहिँ ममा रहन्छ र म त्यसमा रहन्छु। येशू चाहिँ हामीमा अनि हामी चाहिँ प्रभुमा रहनु, त्यो भनेको चाहिँ घनिष्ठ सम्बन्धमा जोडिनु भनेको, पिउने र खाने ममा रहन्छ र म त्यसमा रहन्छु, त्यो चाहिँ एकदमै घनिष्ठ सम्बन्धमा रहनु हो। र प्रभु भोज विधिले चाहिँ यही घनिष्ठ सम्बन्ध जोड्ने काम गर्छ। प्रभु येशू आफैले भन्नुभयो कि प्रभु भोजको विधि भनेको चाहिँ परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो, होइन। यहाँ फुटबल खेलाडीहरूले चाहिँ एउटा टिमले चाहिँ रातो जर्सी लगाएको छ अनि अर्को टिमले चाहिँ सेतो जर्सी लगाएको छ। अब यो रातो जर्सीले चाहिँ उसको खुट्टामा बल पायो भने उसले रातो जर्सीलाई मात्रै पास गर्छ, अनि त्यसै गरी सेतो जर्सीको खुट्टामा बल पुग्यो भने उसले सेतो जर्सीलाई मात्रै पास गर्छ। अब उनीहरूको चाहिँ त्यो एउटा रङ हुन्छ, होइन, त्यो रङ चाहिँ उनीहरूको चिन्ह हो। सेतो टिमको लागि सेतो रङ एउटा चिन्ह भयो।

आफ्नो टिमको लागि रातो रङ चाहिँ उनीहरूको चिन्ह भयो। अनि त्यो चिन्हले चाहिँ आफ्नो टिमको सदस्य, आफ्नो टिमको मान्छे भएको जनाउँछ, आफ्नो मान्छे हो भनेर जनाउनको लागि उनीहरूले यसरी रङको प्रयोग गरेको हुन्छ, चिन्ह राखेको हुन्छ। अनि यस्तै प्रभु येशु ख्रिस्टले पनि त्यही विधि, त्यही चिन्ह हामीलाई दिनुभयो होइन। प्रभु भोजको चिन्हले पनि हामी चाहिँ परमेश्वरको टिमको मानिसहरू हौँ है भन्ने जनाउँछ। जब तपाईँहरू यो प्रभु भोजमा सहभागी हुनुहुन्छ, यसले चाहिँ प्रभु येशु ख्रिस्टको आफ्नै मानिस भएको चाहिँ जनाउँछ। अब हामी प्रभु भोजमा अहिले रोटी लिन्छौँ, अनि त्यो रोटी चाहिँ येशु ख्रिस्टको शरीरको चिन्ह हो। त्यसै गरी हामी अङ्गुरको जुस लिन्छौँ, त्यो जुस पनि हामी, त्यो पनि एउटा चिन्हको रूपमा हामी स्वीकार गर्छौँ, जसले चाहिँ येशु ख्रिस्टको रगतलाई जनाउँछ। अनि जब हामी प्रभु भोजको विधिमा सहभागी हुन्छौँ, अनि येशु चाहिँ हामीमा रहनु भएको, अनि हामी चाहिँ प्रभु येशु ख्रिस्टमा रहनु भएको, त्यो चाहिँ घनिष्ठ सम्बन्ध यसले स्थापना गर्दछ। अनि जब हामी येशुमा र येशु हामीमा रहनुहुन्छ, अनि हाम्रो जीवनले फलहरू फलाउँछ। प्रभु येशु ख्रिस्टले यहोन्ना 15:5 भन्नुभयो, ममा रहो र म तिमीहरूमा रहन्छु र तिमीहरूले फल फलाउनेछौ भन्नुभएको छ है। अनि फलहरू भनेको चाहिँ दुई किसिमको हुन्छ, एउटा प्रभु येशु ख्रिस्टको निम्ति नयाँ आत्मा जित्नु होइन, सुसमाचार सुनाएर नयाँ आत्मा जित्ने एउटा फल हो भने, अर्को चाहिँ पवित्र आत्माको फलहरू चाहिँ हाम्रो चरित्रमा झल्कनु चाहिँ, त्यो चाहिँ फल फलाउनु हो। पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, संयमता हुन्। अनि यो दुवै किसिमको फलहरू चाहिँ हामी आफ्नै शक्तिले, प्रयासले फलाउन सक्दैन। अनि जब हामी येशुमा र येशु हामीमा रहनुहुन्छ, तब मात्रै प्रभुको अनुग्रहले हाम्रो जीवनमा ती फलहरू फल्छन्। अन्यथा प्रभुको अनुग्रह बिना हामीले ती फलहरू फलाउन सक्दैन। अनि प्रभु भोजले चाहिँ हामीलाई त्यही येशु ख्रिस्टसँगको सम्बन्धमा, घनिष्ठ सम्बन्धमा जोड्दछ। अनि यहाँ मैले लेखेर राखेको छु कि प्रभु भोज विधि परमेश्वरको अनुग्रहको छाप र चिन्ह हो। प्रभु भोजको विधिमा सहभागिताले हामीहरू परमेश्वरको आफ्नै भएको जनाउँछ। अनि प्रभु भोज विधिद्वारा परमेश्वरले हाम्रो जीवनमा अनुग्रह खनाउनुहुन्छ है। यसकारण हामी चाहिँ प्रभु भोजमा सहभागी हुनुपर्छ। जब हामी रोटी लिन्छौँ, येशूले मेरो निम्ति आफ्नो शरीर क्रुसमा बलिदान गर्नुभयो भनेर सम्झन्छौँ। अनि जब हामी जुस लिन्छौँ, अनि प्रभु येशूले मेरो पाप धुनलाई आफ्नो रगत बगाउनु भयो भनेर हामी स्मरण गर्छौँ। अनि जब हामी त्यो स्मरण गरेर हामी लिन्छौँ, परमेश्वरले आफ्नो अनुग्रह हामीमा खन्याउनुहुन्छ। अनि परमेश्वरको अनुग्रहको शक्तिमा अनि हामीले चाहिँ हाम्रो जीवनबाट फलहरू फलाउँछौँ। अनि परमेश्वरको अनुग्रह बिना चाहिँ त्यो फलहरू फलाउन सक्दैन। मैले चिनेको एकजना विश्वासी चाहिँ बत्तीसमा लिएपछि पनि धेरै उहाँ चाहिँ बियर पिउनुहुन्थ्यो। अहिले अस्ति विदेश जाँदाखेरि भेट भयो, अनि उहाँले भन्दै हुनुहुन्थ्यो, कोही दिन त उहाँले एकै दिनमा 12-12 बोतल बियर पनि पिउनु भएको रहेछ। अनि तर अहिले चाहिँ पूर्ण रूपमा छुटकारा पाउनु भएको छ। अनि उहाँको श्रीमतीले भन्दै हुनुहुन्थ्यो कि मेरो श्रीमान चाहिँ धेरै धैर्यवान हुनुहुन्छ, उहाँको अगाडि चाहिँ म चाहिँ एकदमै रिसाछु, र मेरो श्रीमान धेरै धैर्य गर्ने व्यक्ति हुनुहुन्छ उहाँले मलाई भन्दै हुनुहुन्थ्यो। अनि यो परिवर्तन चाहिँ कसरी उहाँमा आयो त, कि उहाँ श्रीमानले भन्नुभयो कि एक दिन प्रभु येशु ख्रिस्ट क्रुसमा झुन्डिएको कुरा उहाँले स्मरण गर्दै हुनुहुन्थ्यो। अनि त्यो दिन चाहिँ उहाँ यति ठुलो डाको छोडेर रुनु भएछ कि जीवनमा अहिलेसम्म त्यत्रो ठुलो डाको छोडेर उहाँ रुनु भएको छैन अरे, त्यति साह्रो उहाँ चाहिँ त्यो दिन रुनु भयो। त्यो येशु ख्रिस्टको क्रुसमा टाएको कुरा चाहिँ आफ्नै अगाडि झल्झलाएकोले गर्दा, अनि उहाँले त्यो दिन चाहिँ पश्चाताप गरेर प्रार्थना गर्नुभयो। अनि त्यो दिनदेखि उहाँलाई रक्सी खाने मन कहिले पनि आएन, अनि आजसम्म पनि उहाँलाई त्यो मन आएको छैन। हो, आफ्नो बलले उहाँले धेरै प्रयास गर्नुभयो, सक्नु भएन, तर परमेश्वरको अनुग्रह उहाँले पाएपछि उहाँको जीवनले चाहिँ अहिले फलहरू फलाउँदैछ। प्रिय प्रभु भोज भनेको के हो? प्रिय प्रभु भोज त्यही अनुग्रह पाउने एउटा माध्यम हो। त्यस कारण अब बिरामी नै छ, विशेष काम छ भने त्यो परमेश्वर जान्नुहुन्छ,
तर बहाना बनाएर यो प्रभुभोज विधिमा सहभागी नहुनु भनेको चाहिँ आफैलाई परमेश्वरको अनुग्रहदेखि अलग्याउनु हो यो। तर यसकारण प्रभुले यो विधि स्थापना गर्नुभएको छ, योद्वारा परमेश्वरले आफ्नो अनुग्रह तपाईँको जीवनमा बगाउनुहुन्छ। जब तपाईँले त्यो स्मरण गर्नुहुन्छ, परमेश्वरको अनुग्रह तपाईँको जीवनमा बास गर्छ, तपाईँको जीवनबाट फलहरू फल्छ, अनि तपाईँ छिमेकीको छेउमा जिउँदाखेरि उनीहरूले तपाईँको जीवनमा येशु ख्रिस्टलाई देख्छ। यो ख्रिस्टियन कति मिठो बोली, यसो कति राम्रो आचरण, तपाईँ त्यो छिमेकीको निम्ति एउटा ज्योति बन्नुहुन्छ। प्रभुको अनुग्रहले तपाईँलाई त्यो सक्षम बनाउँछ, अनि यो भनेको चाहिँ प्रभुको अनुग्रह पाउने माध्यम हो। त्यस कारण हामी सूचना गर्छौँ सबैजना तयारीको साथ आउनुहोला। यो आशिष चाहिँ प्रभु भोजको विधिद्वारा प्रभुले हाम्रो जीवनमा खन्याउनुहुन्छ। अनि यो पहिलो आशिष थियो, अनि यसै गरी दोस्रो आशिष चाहिँ छ विश्वासलाई नवीकरण गराउँछ। अब नागरिकता थोत्रो भयो भने, त्यो पुरानो भयो भने त्यसको अक्षर चिनिँदैन, अनि त्यो नागरिकता चाहिँ रिन्यू गर्नुपर्छ, नवीकरण गर्नुपर्छ। अनि जिल्ला कार्यालय चाहिँ नयाँ नागरिकता बनाइदिन्छ, अनि त्यो नयाँ नागरिकतामा चाहिँ प्रष्ट अक्षरहरू आउँछ होइन। अनि यो संसारमा जिउँदै गर्दाखेरि तपाईँ र मेरो विश्वास पनि थोत्रो हुँदै जान्छ, पुरानो हुँदै जान्छ, अनि त्यसलाई चाहिँ नवीकरण गर्नुपर्ने हुन्छ। अनि जब हामी येशु ख्रिस्टले गर्नुभएको कामलाई भुल्दै जान्छौँ, हाम्रो विश्वासहरू चाहिँ थोत्रो हुँदै पुरानो हुँदै जान्छ। अनि इजरायलीहरूले पनि परमेश्वरले गर्नुभएको काम चाहिँ नभुलोस् भनेर मोसा चाहिँ यो पृथ्वीबाट बिदा हुन अगाडि परमेश्वरले गर्नुभएको काम चाहिँ स्मरण गर, याद गर, याद गर भनेर इजरायलीहरूलाई त्यो मरूभूमिमा चाहिँ सम्झाइरहे, उनीहरूले भनिरहे है। व्यवस्था आठ अध्यायको दुई पदमा त्यहाँ मोसा भन्छन्, यी 40 वर्षभरिको उजाड स्थानको यात्रामा परम प्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनु भयो सो स्मरण गर है। हामी बाइबल पढ्दा थाहा लाग्छ, उनीहरूले 40 वर्षसम्म उनीहरूले लगाएको लुगा फाटेन, जुत्ता फाटेन, उनीहरूलाई मन्न 40 वर्षसम्म परमेश्वरले स्वर्गबाट मन्ना गाडिदिनु भयो। जब मिश्रीहरूले खेद्दै आए लाल समुद्रमा उनीहरू आत्तिए, परमेश्वरले लाल समुद्रलाई दुई फ्याक पारेर सुक्खा भूमिमा हिँडाउनु भयो, कहिले नभएको आश्चर्यकर्म। अनि जब मिश्रीहरू तर्न खोजे, समुद्र सबै जोडियो र फारो राजाका सबै रथहरू डुबेर गए, उनीहरू मरुभूमिमा तिर्खा लाग्यो। परमेश्वरले मसाले चट्टानमा ढुङ्गा हान्, चट्टानबाट पानी निस्क्यो। परमेश्वरले कसरी डोर्याउनु भयो स्मरण गर। जब उनीहरूले स्मरण गरेन भने चाहिँ उनीहरूको जीवनमा खतरा आउने थियो। त्यो खतरा चाहिँ के हो त भन्दाखेरि व्यवस्था आठ अध्यायको 12-13-14 पदले भन्छ, नत्रता जब तिमीहरू, नत्रता भनेको यदि तिमीहरूले स्मरण गरेनौ भने, भनेको त्यो प्रभुले के काम गर्नुभयो तिमीहरू जीवनमा, त्यो स्मरण गरेनौ भने तिमीहरू खाएर तृप्त हुनेछौ र राम्रा राम्रा घर बनाएर बस्नेछौ। जब तिमीहरूका बगाल र बथानका वृद्धि भएर जानेछ र तिमीहरूका सुन चाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, तब तिमीहरू अहंकारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनु हुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्ने छौ। मोसाले भने स्मरण गर, स्मरण गर भने चाहिँ खाएर तृप्त हुनेछौ, अहंकारी हुनेछौ, अनि परमेश्वरलाई भुल्नेछौ, यो खतरा छ। तर परमेश्वरले जे नगर भनेको थियो इजरायलीहरूले त्यही गरे। अनि जब उनीहरू दूत र मह बग्ने देशमा पुगे, उनीहरूले चाहिँ परमेश्वरलाई भुले, परमेश्वरको आशिषले मोटाए, अनि परमेश्वरलाई भुले, अनि उनीहरू आफ्नै धन सम्पत्तिमा घमण्ड गर्न लागे, अनि परमेश्वरप्रतिको भरोसा अनि विश्वासमा चाहिँ उनीहरू सेलाउँदै गए। अनि यही कुरा विश्वासीको जीवनमा पनि हुन सक्छ, त्यो रोगहरू हाम्रो जीवनमा पनि सर्न सक्छ, विश्वासीहरूले पनि परमेश्वरलाई भुल्न सक्छन्। जब हामी विश्वासमा नयाँ हुन्छौँ, टाढो टाढोबाट प्रार्थना गर्न आउँछ, अनि उनीहरू बाइबल बिहानी पनि पढ्छ, बेलुका पनि पढ्छ, बाइबल सिरानीमै राखेर सुत्छ। अब यो बाइबललाई यसो हिँड्दाखेरि कहीँ लात्तीले छोयो भने प्रभु क्षमा गर्नुहोस् भन्दै त्यो बाइबल पनि ढोक्छ, अनि कति देखेको छु मैले। कोही बेला त अब प्रभु क्षमा गर्नुहोस् भन्नुको बदलीमा नयाँ नयाँ विश्वासी हुन्छ, विष्णु विष्णु भन्नु, त्यो नयाँ नयाँ त्यो तृष्णा हुन्छ है। अनि आधारात्मा भिउँदा भने उनीहरू प्रार्थना गर्छ, उनीहरूले गवाई दिन्छ,
जसै अनि बिरामी निको हुँदै जान्छ अनि प्रभुको आशिषले मोटाउँदै जान्छ. अब यो सिरानीमा हुने त्यही यो बाइबल चाहिँ भारी हुन्छ, कुनामा फन्किन्छ, एउटा कुनामा सङ्गति घरेलु सङ्गति खोज्दा खोज्दा हुन्छ, अब कहाँ हराएको छ है. अनि के हुन्छ त्यहाँबाट खाँदै मोटाउँदै गएपछि चाहिँ तातो न चिसो होइन लुकवाम, त्यो उत्साहहीन क्रिस्चियनहरू चाहिँ उत्पादन हुँदै जान्छ. यसकारण जब हामी प्रभु भोजमा सहभागी हुन्छौँ यसै चाहिँ हाम्रो विश्वासलाई चाहिँ नयाँ बनाउँछ, नवीकरण गर्छ. जब हामी यो रोटी लिन्छौँ अनि सम्झिन्छौँ प्रभु तपाईँले मेरो निम्ति क्रुसमा आफ्नो शरीर बलिदान गर्नुभयो, जब हामी जुस लिन्छौँ अब तपाईँले मेरो पाप धुनलाई आफ्नो रगत क्रुसमा बगाउनु भयो, जब हामी त्यसमा हुन्छौँ परमेश्वरले आफ्नो अनुग्रह जीवनमा खराउनुहुन्छ अनि त्यो थोत्रो नागरिकता नयाँ बनाए चाहिँ परमेश्वरले हाम्रो विश्वासलाई ताजा एकदमै नयाँ नयाँ नवीकरण गर्नुहुन्छ. त्यस कारण यो विधि प्रभुले स्थापना गर्नुभएको हो तपाईँहरू. त्यस कारण हामी पहिले अगाडि नै प्रभु भोज चाहनुहोस् भनेर हामी सूचना गर्छौँ. प्रभुको टेबलले चाहिँ प्रभु भोजले चाहिँ यसरी हाम्रो जीवनमा आशिषहरू ल्याउँदछ अनि हरेक विश्वासी प्रभु भोजमा सहभागी हुन आवश्यक छ. अनि तेस्रो आशिष त येशूको प्रेममा वृद्धि गराउँछ. प्रभु भोजमा जब हामी सहभागी हुन्छौँ यसले चाहिँ हामीलाई येशू ख्रिस्टको प्रेममा चाहिँ वृद्धि गराउँदै लैजान्छ. अनि सबैभन्दा ठुलो आज्ञा चाहिँ कुन हो भनेर येशू ख्रिस्टलाई प्रश्न गरे भिडबाट. अनि येशू ख्रिस्टले भन्नुभयो मत्ती 22 अध्यायको 37 पदमा चाहिँ तैले परमप्रभु आफ्ना परमेश्वरलाई सारा हृदयले होइन सारा प्राणले र सारा समाजले प्रेम गर्नु. यहाँ त कतिजना तपाईँहरू आमा बुवा हुनुहुन्छ, हरेक आमा बाउको भित्री चाहना के हुन्छ भन्नुहोस् त छोराछोरीप्रति, कि छोराछोरीले मलाई माया गरोस् होइन. हरेक आमा बाउको भित्र चाहना हुन्छ अनि हामी पनि परमेश्वरको छोराछोरी हौ अनि परमेश्वरको पनि चाहना के हुन्छ कि मलाई चाहिँ हरेक विश्वासीले हृदयदेखि नै प्रेम गरोस्, परमेश्वरले पनि त्यो चाहना राख्नुहुन्छ. अनि मत्ती 22 अध्यायको 37 येशू ख्रिस्टले त्यही भन्नुभयो. त हरेक आमा बाबुको चाहना भए पनि अब सबै छोराछोरीहरूले चाहिँ आमा बाबुलाई माया गर्दैन. आज वृद्ध आश्रम कति धेरै वृद्धि हुँदै जाँदैछ भन्नुहोस् त, पहिला थियो थिएन. अब आमा बाबुलाई माया गर्ने भए त्यो वृद्ध आश्रम खोल्नु पर्ने थिएन. त सबै आमा बाबुलाई माया गर्ने छोराछोरी हुँदैन, त्यही भएर वृद्ध आश्रमहरू चाहिँ वृद्धि हुँदै जाँदैछ. तर सबै छोराछोरीले माया नगरे पनि होइन कुनै कुनै छोराछोरीले चाहिँ असाध्य माया गरेको हामी देख्छौँ होइन. जुन छोराछोरीले चाहिँ मेरो आमाले मलाई 9 महिना गर्भमा बोक्नु भएको छ अनि न्यानो काखमा सुताउनु भएको छ अनि मलाई पालन पोषण गर्न शिक्षा दीक्षा दिन मेरो बुवाले दुःख कष्ट उठाउनु भएको छ भनेर उसले सधैँ स्मरण गर्छ, त्यो छोराछोरीले आमालाई माया गर्छ अनि उसले वृद्ध आश्रममा पठाउँदैन होइन. तर जसले आमा बाबुको दुःखलाई सम्झँदैन बिर्सिन्छ उनीहरूले चाहिँ प्रेम पनि गर्दैन अनि आमा बाबुको वास्ता पनि गर्दैन. अनि प्रभु येशू ख्रिस्टलाई प्रेम गर्ने कुरामा पनि यही लागू हुन्छ प्रेयर हो. अहिले अब फेसबुक युट्युब टिकटकको जमाना आएको छ, हामीलाई फुर्सदै हुँदैन, एकदमै त्यो मिडियाले हामीलाई व्यस्त बनाउँछ. एकछिन टाइम त्यो सुक्क बस्यो त्यही आइहाल्छ होइन. अनि कति हामी आफ्नै कामले पनि त्यो काम हुन्छ, कामले पनि व्यस्त बनाएको हुन्छ अनि प्रभुले मेरो जीवनमा के गर्नुभयो त्यो सोच्ने फुर्सद पनि हामीलाई हुँदैन. त्यो परमेश्वरको प्रेमलाई चाहिँ हामीले स्मरण नगरेको कारणले गर्दाखेरि हाम्रो प्रेमहरू चाहिँ सेलाउँदै जानुको कारण चाहिँ त्यही हो होइन. अन्त्यको दिनमा प्रेम सेलाएर जानेछ भन्नुभएको छ नि. आज जुन देशले सुसमाचार ल्यायो हाम्रो देशमा, त्यो देशमा जानुहोस् त चर्चहरू खाली छ. म त कति गएँ चोक्कै पछि, चर्च कत्रो भवन ठुल्ठुलो छ तर आइतबार छैन, चाँदी लागिरहेछ. प्रेम चाहिँ सेलाएर उनीहरूलाई थाहै छैन कि येशू ख्रिस्टले मेरो जीवनमा के गर्नुभयो त्यो कुरा उनीहरूले भुलेर गएका छन्. अनि तर जब हामी चाहिँ यो प्रभु भोजमा आउँछौँ अनि प्रभु भोजले चाहिँ हामीलाई येशू ख्रिस्टको प्रेमलाई स्मरण गराउँछ अनि
जब प्रभु येशु ख्रीष्टको प्रेमले हाम्रो हृदयलाई ताजा बनाउँछ अनि उहाँलाई प्रेम गर्ने कुरामा चाहिँ हामी वृद्धि हुँदै जान्छौँ। किनकि प्रभु येशु ख्रीष्टको प्रेम चाहिँ चान्चुने प्रेम होइन प्रियहरू, प्रभु येशु ख्रीष्टको प्रेम चाहिँ ईश्वरीय प्रेम हो। अनि जुन प्रेमले हाम्रो हृदय ओगट्छ अनि हाम्रो हृदय त्यो कठोरतालाई चाहिँ बगाल्छ, त्यो जब हामी स्मरण गर्छौँ त्यो ईश्वरीय प्रेमले, प्रभुको प्रेमले चाहिँ हाम्रो कठोर हृदयलाई पगाल्छ। अनि यहाँ यसै यहाँ 49 अध्यायको 15 पदमा परमेश्वर भन्नुहुन्छ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई के त्यसले टिठाउँदिन र त्यसले बिर्सन पनि सक्छ, तर म त तँलाई बिर्सन सक्दिन। अब हामीले यो सरासरी पढ्दाखेरि यसको गहिराईलाई हामीले बुझ्नु पनि त्यति सक्दैन प्रियहरू। एउटा आमाले दुधे बालकलाई कति माया गर्छ त्यो यो वचन पढेर हामीले त्यो महसुस गर्न सक्दैनौँ। आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र त्यो कुरा चाहिँ त्यो दुध खुवाउने आमाले मात्रै महसुस गर्न सक्छ क्या, त्यो दुधे बालकलाई चाहिँ त्यो आमालाई कति माया हुन्छ भन्ने कुरो हो कि त्यो दुध खुवाउँदै गरेको आमालाई उसले मात्रै त्यो महसुस गर्न सक्छ, त्यो कुरै त्यस्तै छ। त्यो साधारण हामीले यो पढ्दाखेरि हामीले यसको गहिराई अर्थ बुझ्न सक्दैनौँ। संसारमा जिउँदा हामीलाई सङ्घर्ष हुन्छ, बिरामी, अभाव, निराशा अनेक कुराले घेर्छ, आफन्तले वास्ता गर्दैन, त्यो बेला हाम्रो जीवन कस्तो हुन्छ, मलाई त कसैले पनि माया नगर्ने रहेछ, अब एक्लो महसुस हुन्छ प्रियहरू। तर त्यो बेला पनि येशू ख्रीष्ट भन्नुहुन्छ, कसैले माया नगरे पनि म तिमीलाई माया गर्छु। तपाईँले सम्झिनु भयो, कोही बेला तपाईँ त्यस्तो डेस्परेट एकदम निराशाको खाडलबाट जानुभएको छ, सम्झिनुहोस् येशूले के भन्नु, परमेश्वरले के भन्छ, जुदे बालकको आमाले बिर्सन सक्छ तँलाई बिर्सन सक्दिन। तपाईँले परमेश्वरलाई सम्झिनुहोस्, आफन्तले त्यागो, संसारले माया नगरोस्, तर एक व्यक्तिले त माया गर्नुहुन्छ नि, त्यो व्यक्ति चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। तपाईँ र मलाई सधैँ माया गर्नुहुन्छ, उहाँले तपाईँ र मलाई कति माया गर्नुहुन्छ त्यो चाहिँ हामीले शब्दमा वर्णन गर्न सकिँदैन। तपाईँले चाहिँ क्रुसमा झुन्डिएको येशूलाई नै हेर्नुपर्छ, उहाँले कति माया गर्नुहुन्छ, उहाँको शिरमा काँडाको मुकुट लागेको छ, हातमा काँटी छ, कोखामा भालाले घोचिएको छ, खुट्टामा काँटी छ, माथि शिरदेखि तल पाउसम्म रगत बगेको छ, दिउँसो 3 बजे छ, टन्टलापुर घाम लागेको छ, ख्या त्यो दर्तानक पीडामा येशूले के भन्नुभयो, हे पिता, पिता तपाईँले मलाई किन त्याग्नु भयो, तपाईँ र मैले गरेको पाप चाहिँ उहाँले आफैले बोक्नु भएको थियो आफ्नो शरीरमा, यसकारण परमेश्वरबाट उहाँ तपाईँ र मेरो खातिर त्यागिनु भयो। के यो चान्छु नि प्रेम हो र, तपाईँ र मलाई अनन्त जीवन दिन उहाँ मर्नु भयो, तपाईँ र मैले भोग्नुपर्ने दुःख येशूले भोगिदिनु भयो, त्यहाँ अथाह पीडा थियो उहाँलाई, अनि तपाईँ र मेरो निम्ति चाहिँ उहाँले चुपचाप सहिदिनु भयो, उहाँले एक थोपा रगत पनि आफ्नो लागि साँच्नु भएन, आफ्नो लागि साँचेर राख्नु भएन, तर तपाईँको पाप मेरो पापको लागि सबै बगाउनु भयो। विचार गर्नुहोस् कस्तो अचम्मको प्रेम हो यो।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौं। डेभिड ओ मिके।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646।
3: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौन सरी ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आदेश सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।

0: बाटुली दिदी, ए बाटुली दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी कार्यक्रम मार्फत तपाईँलाई नाटकीय प्रस्तुति विभिन्न विषयहरूमा प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी यसरी नै तपाईँलाई साथ दिन गइरहेको छौं। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र श्रोता, आज हामी एउटा महत्वपूर्ण विषयमा तपाईँको लागि नाटकीय प्रस्तुति प्रस्तुत गर्न गइरहेको छौ। जीवनमा हामी सबैले कहिलेकाहीँ प्रतीक्षा गर्नुपर्छ, तर जब प्रतीक्षा लामो हुन्छ हामी थाक्छौ अनि प्रश्न गर्छौ, किन यति ढिलो? र आज हामी प्रस्तुत गर्न गइरहेको छौ विश्वास र हतार बीचको संघर्षको कथा, कार्यक्रम बाटुलीका कुरा मार्फत नाटकीय प्रस्तुति, जहाँ पात्रहरू हुनुहुन्छ अझै एकदमै बुद्धिमानी हुनुहुन्छ, शान्त हुनुहुन्छ, विश्वासले भरिएकी प्रभुकी छोरी हुनुहुन्छ, अनि अर्को पात्र हुनुहुन्छ माया। उहाँ आज अलिकति चिन्तित हुनुहुन्छ र छिटो नतिजा चाहने व्यक्तिमा पर्नुहुन्छ। राउन्ड ढिला नगरिकन हामी उहाँहरू बीचको कुराकानी र प्रस्तुतितर्फ तपाईँलाई लिएर जान चाहन्छौ। अजी, म थाकिसके हौ, कति कुर्नु कति पर्खनु, मेरो सपना मेरो प्रार्थना केही पनि पूरा भयो जस्तो लाग्दैन। उफ, म साँच्चै नै थाकि पनि सके र हैरान पनि भइसके। माया, घरी हेर त, टिक टिक गरेको छ कि छैन सुन त एकचोटि। हे अझै पनि म एकदम साँच्चै गम्भीर कुरा गर्दैछु क्या, म सिरियस छु हौ अझी। नानी, म पनि त गम्भीर नै छु नि, घरीले कहिले हतार गर्दैन, त्यही भएर एकचोटि घरीको आवाज सुन त भनेको तिमीलाई, त्यसले हतार गरेर ल ल ल अब एक घण्टालाई आज आधी घण्टामै देखाइदिन्छु सुनाइदिन्छु भन्छ त भन्दैन नि, समय सधैँ ठिक हुन्छ र सधैँ ठिक प्रकारले चलिरहन्छ नानी, त्यही भन्न खोजेको मैले तिमीलाई। तर पनि नि परमेश्वरले किन ढिलो गर्नुहुन्छ, उहाँले छिट्टो गरिदिनु भएको भए पनि त हुन्थ्यो नि। नानी, उपदेशक 3:11 भन्छ, उहाँले सबै कुरा आफ्नै समयमा सुन्दर बनाउनु भएको छ। नानी, परमेश्वर ढिलो गर्नुहुन्न, हामी चाहिँ छिटो छिटो भएको चाहन्छौ, समस्या त्यति नै हो। नानी, तिमीले बिउ रोपेर भोलि नै फल खान्छु भनेर खोज्यो भने हुन्छ त? हे अजी, त्यस्तो त कहाँ हुन्छ त, त्यस्तो त हुनै सक्दैन। किन नानी किन? ल, त्यति पनि मैले भन्नुपर्छ त अजी, समय लाग्छ नि, आज बिउ रोपेर भोलि नै फल त कसरी फल्छ? बस त्यही हो कुरा, परमेश्वरको काम पनि बिउ जस्तै हुन्छ नानी, पहिले जरा लाग्छ अनि बोट उम्रिन्छ अनि त्यसपछि फल फल्न सुरु गर्छ। गलाती 6:9 भन्छ, हामी असल काम गर्न ठाक्नु हुँदैन किनकि उचित समयमा हामी फल पाउनेछौ। अब म बुढी मान्छेले अलि भनेको मिल्यो कि मिलेन, तर भन्नु खोजेको कुरा यही हो है नानी। तर पनि नि हजी, मलाई एकदमै डर लाग्छ, मेरो लागि केही राम्रो कुराहरू अझै पनि बाँकी छ होला, र जे पनि एकदम मेरो जीवनमा ढिलो भयो जस्तो अनि मौकाहरू पनि ढिलो आयो जस्तो, यी कुराहरू पहिला नै 5-10 अगाडि कतिवटा कुराहरू भइदिएको भए मेरो जीवन कहाँ पुग्थ्यो होला, मैले कस्तो कस्तो ठाउँहरूमा होइन आफूले आफैलाई पुर्याउन सक्थ्यो होला। मलाई खालि यस्तो यस्तो कुराहरूले बेला बेलामा हिर्काउँछ क्या, म सँगैको मान्छेहरू कहाँ कहाँ पुगिसके, म सँगैको मान्छेहरूले के उपलब्धिहरू गरिसके, म जहाँको त्यही छु जस्तो लाग्ने, अनि म प्रार्थना पनि त गरिरहेको छु, म प्रभुको बाटो पनि त हेरिरहेको छु, तर केही पनि भइरहेको छैन जस्तो मलाई त्यो लागिरहन्छ क्या। त्यही भएर हजुर माया नानी, यर्मिया 29:11 हामीलाई स्पष्ट भन्छ, यो वचनको पटकटीचोटि मैले तिमीलाई सम्झाइसके, तिमीहरूको लागि बनाएको योजना म जान्दछु भनेर परमेश्वरले भन्नुभएको छ कि छैन? अझ त्यति मात्र होइन, हामीलाई आशा र भविष्य दिनको लागि भनेर भन्नुभएको छ। त्यही भएर हाम्रो भविष्य परमेश्वरको हातमा छ भनेर किन तिमीले सोच्न सक्दैनौ? यो अचम्म लागेर ल्याउँछ यहाँ मलाई। तिमी एउटा कुरा सुन्न चाहन्छौ नानी, भन्नु न अझी। ढिलो हुनु भनेको इन्कार गरिनु अथवा हुँदैन भनेको होइन क्या, अङ्ग्रेजीमा भन्दियो, मैले अलिअलि अङ्ग्रेजीमा पनि सिकेको छु, भन्नु त लाजी।
1: डिले इज नट डिनायल भनेको मिले
0: मिले मिले हजुर मिले।
1: ओ त्यही हो कुरा, ढिला हुनु भनेको हुँदैन भनेको होइन, ढिला हुनु भनेको अब तिमीले पाउँदैन भनेको पनि होइन, र ढिला भयो अब मैले गर्न सकिएन, अब मेरो सबै भविष्यहरू अन्धकार भयो, सकियो रित्यो भन्ने हुँदैन नानी। त्यो त तयारी भइरहेको संकेत हो भनेर तिमीले बुझ्नु पर्छ क्या, अहिलेको जवानहरूलाई विशेष गरिकन यही नै छ। ऐ त्यहाँ गए पो हुन्छ कि त्यो गरेर पो हुन्छ कि यो गरेन भने म ढिला हुन्छ त्यो गरेन भने म ढिला हुन्छ अब म के गर्ने होला भनेर चारतिर सोचेर हात हालेर अब भरे हाटोमा लाग्यो शून्य भने जस्तो भएर ल्याउँछ या नानी। तर ढिला भइरहेको छ भने पनि आफ्नो तयारी गर्ने, निराश नहुने अनि परमेश्वरले तयारी गरिरहेको छ भनेर बुझ्ने काम चाहिँ हामीले गर्नुपर्छ नानी। अनि त्यस्तै गरिकन अर्को उदाहरण दिन्छु म तिमीलाई, अब के गर्नु अलिअलि सम्झाइ बुझाइ गरेन भने तिमी फेरि चिन्तित भएर अझी मलाई यस्तो भयो अझी मलाई त्यस्तो भयो भनेर सुनाएर ल्याउँछ। तिमीलाई आज म सर्लङ्ग बनाइदिन्छु, अझै बाइबलबाट उदाहरण दिन्छु हेर, यदि तिमीले आफूले आफूलाई यो गर्न ढिला भयो त्यो गर्न ढिला भयो भनेर सोचेको छ भने, कतिजनाले विवाह गर्न ढिला भयो भन्छ, कतिजनाले व्यापार व्यवसाय गर्न ढिला भयो, सफलता हासिल गर्न ढिला भयो, नाम कमाउन ढिला भयो, यो गर्न ढिला भयो त्यो गर्न ढिला भयो। यी सबै कुराहरूमा पहिला कुरा त परमेश्वरको इच्छा बुझेर ल्याउनु पर्छ, त्यो सँगै प्रार्थना गरेर पर्खेर बसेको समय चाहिँ मेरो लागि तयारीको समय हो, मलाई परमेश्वरले तयार गर्दैछ अनि म एक दिन समय आउँछ अनि त्यसको लागि म एकदम रेडी भएर ल्याउँछ भन्ने समय हो भनेर बुझ्नुपर्छ या नानी। अब्राहमलाई पनि परमेश्वरले सन्तानको प्रतिज्ञा दिनुभएको छ बाइबलमा, तर कति वर्ष कुर्नु पर्यो थाहा छ?
0: कति वर्ष हजी?
1: 25 वर्ष नानी। तर अन्तमा परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गरेर नै छार्नुभयो। हिब्रू 6:15 भन्छ, अब्राहमले धैर्यता साथ पर्खिएर प्रतिज्ञाको पुत्र प्राप्त गरे भनेर नानी।
0: हजुर,
1: अनि हामी किन यति हतार गर्छौँ त त्यसो भए? किन हाम्रो मन आत्तिन्छ त? किनकि हामी छिट्टै परिणाम हेर्न खोज्छौँ नानी, त्यही भएर हो। तर परमेश्वरले प्रक्रियाहरू हेर्नुहुन्छ, हामीलाई तयारी गर्ने कुराहरू नै हेर्नुहुन्छ। अर्को पनि अङ्ग्रेजीमा एउटा कोटेसन भन्छु ल, गड इज मोर इन्ट्रेस्टेड इन योर क्यारेक्टर देन योर कम्फर्ट भन्नाले, तिम्रो चरित्रमा नै परमेश्वर धेरै ध्यान दिनुहुन्छ, तिम्रो सहजता तिम्रो वातावरण भन्दा पनि। पहिला आफ्नो चरित्रलाई निर्माण गर्ने काम गरे या नानी।
0: अझै पनि बेला बेलामा अङ्ग्रेजीमा बोलिदिनुहुन्छ, फेरि यस्तो राम्रो कुरा भनिदिनुहुन्छ नि, मलाई त छक्कै पारिदिनुहुन्छ। र सँगसँगै अझै तपाईँले सम्झाएको यो कुराहरू सुन्दा त तपाईँ त कति साह्रो बुद्धिमान भन्न मन लाग्छ क्या। म तपाईँलाई कति साह्रो बुद्धिमान हो, तपाईँलाई कति आएको यो कुराहरू, प्रभुको कुराहरूले मलाई बेला बेलामा यस्तो मनमा आगो बलिरहेको हुन्छ, परमेश्वरको वचनहरूबाट यसरी सम्झाउनुहुन्छ नि, मेरो मन नै शान्त हुन्छ, कहाँ जान्छ जान्छ पीर चिन्ताहरू। त्यही भएर अझैसँग समय बिताउँदा चाहिँ मलाई एकदम आनन्द लाग्छ
1: नानी। अलिअलि जाने बुझेको र परमेश्वरले सिकाएको कुरा गरेको है नानी, मेरो आफ्नो ज्ञानले हो भने त कहाँ यस्तो कुरा गर्न सक्छ, यो सबै परमेश्वरले जे गर्न सिकाउनु भएको छ त्यही गरिरहेको हो नानी। अनि परमेश्वरले भन्नुहुन्छ पर्ख तिम्रो आशिषहरू चाहिँ आउँदैछ भन्नुहुन्छ, यस्तो प्रकारको परमेश्वरमाथि भरोसा गरेर चाहिँ अगाडि बढ्नुपर्छ नानी। र माया नानी, यदि परमेश्वरले हटार गर्नुभएको भए सूर्य कहिले उडाउँथ्यो, ऋतुहरू कहिले मिल्थ्यो, तिमी र म सही समयमा भेटिन्थ्यो होला त? सबै कुरा उहाँको समयमै पूर्ण हुन्छ, उहाँले सबै कुराहरू आफ्नो समयमा सुन्दर गर्नुहुन्छ नानी। अब भजन संग्रह 27:14 भन्छ, परम प्रभुको प्रतीक्षा गर र बलियो हो। आज तिमीले गर्नुपर्ने कुरा पनि यही नै हो नानी।
0: ओहो हजी, म बुझ्दैछु तपाईँले भन्नु खोजेको कुरा।
1: म एकदमै आत्तिरहेको थिएँ क्या, मेरो भविष्य के होला, मैले कसरी अगाडि बढ्ने होला, के गर्ने होला। अब हुन्छ नि त होइन, इच्छा चाहना हुन्छ, योजनाहरू हुन्छ, मान्छेहरू कहाँ कहाँ पुगिसके, के गरिसके, अब त्यस्तो कुराहरूले गर्दा बेला बेलामा म आत्तालिन्थे क्या अझै। तर परमेश्वरले चाहिँ काम गरिरहनु भएको रहेछ मेरो लागि। मैले अहिले नै प्रतिफल नदेखे पनि मैले एक दिन परमेश्वरको प्रतिफल पनि देख्नेछु र त्यो एकदम सुन्दर हुनेछ भन्ने कुरा चाहिँ मैले बल्ल महसुस गरिरहेको छु अझै। धेरै धेरै धन्यवाद तपाईँलाई। यी एकदम ठिक भन्यो छोरी, परमेश्वरले कहिले पनि ढिला गर्नुहुन्न र उहाँले कहिले पनि छिटो पनि गर्दैन। जुन समय ठिक छ नि त्यही समयमा उहाँले आफ्नो काम गर्नुहुन्छ। त्यही भएर त हाम्रो परमेश्वर असल परमेश्वर बुद्धिमान परमेश्वर हुनुहुन्छ त। हो रहेछ हजुर, हो रहेछ। त्यही भएर अब म पनि पर्खिन्छु अनि गुनासो गर्न पनि छोडिदिन्छु। अब विश्वासको साथमा प्रार्थना गरेरै अगाडि बढ्छु भनेर नै मैले अलिकति मनमा संकल्प कसे हजुर। धन्यवाद तपाईँलाई। त्यही हो नानी, त्यही हो साँचो विश्वास। प्रतीक्षा गर्दा पनि परमेश्वरलाई धन्यवाद दिनु अनि बाँकी कुराहरू परमेश्वरले गर्दै जानुहुन्छ नानी, है त। हुन्छ हजुर, हुन्छ। धेरै धेरै धन्यवाद तपाईँलाई हजुर, सुन्दर कुराहरू आज सुनाउनु भयो। अब आत्तिँदिन, म त धन्यवाद दिएर समय बिताउँछु। धन्यवाद हजुर तपाईँलाई पनि, यस्तो आशिषमय कुराहरू मलाई सिकाउनु भयो र प्रभुको अझै नजिक जाने मलाई उत्साह पनि दिनुभयो तपाईँले। हुन्छ नानी, हुन्छ, ठिक छ। मसुला ढुक्क ढुक्क भएर बस्ने है। हस् हजुर, हस्।

आदरणीय श्रोता र अजी र माया बीचको कुराकानी सम्वादहरूबाट आज केही उत्साह तपाईँलाई दिने प्रयास हामीले गरेको छौं। कचोटि हामीलाई पनि लाग्छ कतिवटा कुराहरूमा हामी आफै हतालिरहेको हुन्छौ, हतार गरिरहेको हुन्छौ। यो कुरा छिटो पाए हुन्थ्यो, त्यो कुरा छिटो पाए हुन्थ्यो, यो गर्न पाए हुन्थ्यो, त्यो गर्न पाए हुन्थ्यो, तर हामी हाम्रै इच्छा र समय अनुसार चल्न खोजेर कचोटि विभिन्न प्रकारको जीवनमा अनावश्यक पीर चिन्ता दुर्घटनाहरूमा परिरहेका हुँदछौ। तर परमेश्वरको समय छ, परमेश्वरको ऋतु छ, परमेश्वरको पनि आफ्नो काम गर्ने तरिका छ। यसकारणले गर्दा सबै हामीले प्रार्थनामा मागेको कुरा यदि हामीले पाउने हो भने नि हाम्रो जीवन त कस्तो डर लाग्दो हुन्थ्यो होला। यसकारणले गर्दा कतिवटा ज्ञान बुद्धिहरू हामीलाई नभइकन हामीले कति कुरा मागिरहेका हुन सक्छौ, तर परमेश्वरले कति कुरा ढिलाइ पनि गर्नुहुन्छ, कति कुरा तत्काल पनि दिनुहुन्छ, कति कुराहरूको लागि हामीलाई तयारी पनि गर्नुहुन्छ। यसकारणले गर्दा पर्खिँदाखेरिको समय धन्यवादी भएर प्रभुमा अझै बलियो भएर अगाडि बढ्नुहोस् भन्ने उत्साहसँगै आजको प्रस्तुति हामीले तपाईँको लागि राख्ने चमर्को कसेको छौं। जब जीवन ढिलो लाग्छ तपाईँले याद गर्नुपर्ने कुरा चाहिँ परमेश्वर कहिले पनि हतार गर्नुहुन्न, किनकि उहाँको समय चाहिँ सधैँ एकदमै सही हुन्छ र ठिक हुन्छ। र यही उत्साह तपाईँको लागि राख्दै अब चाहिँ भने कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: मलाई एउटा भनाई एकदमै मनपर्छ, जुन भनाईले यसरी भन्दछ, bitterness is like drinking poison and waiting for other person to die। त्यसको मतलब तितोपन भनेको विष पिउनु र अरूको मृत्यु पर्खनु जस्तै हो। वास्तवमा यो भनाईलाई हामीले राम्रोसँगले नियाल्ने हो भनेदेखिलाई यो भनाईमा धेरै सत्यता लुकेको छ। अनि तितोपनलाई हामीले हेर्ने हो भनेदेखिलाई तितोपनले वास्तवमै यी बिगारको कामहरू गर्दछ, जसले आफै चाहिँ पोइजनलाई, विषलाई पिउँछ अनि अरूको मृत्युलाई पर्खन्छ। आज धेरै मानिसहरूको जीवनमा हामी यो देख्न सक्छौँ। हामी बसेको समाजमा हामी कतिपय मानिसहरूलाई, हामी हाम्रो नजिकको सङ्गतको व्यक्तिहरूको जीवनबाट हामी यी कुराहरूलाई देख्न सक्छौँ। तितोपनले कहिले पनि मानिसको भलो चिताउँदैन। तपाईँले यो कुरालाई बुझ्नुहोस् कि तितोपनले कहिले पनि अरूको भलाइको विषयमा सोच्दैन, अरूको राम्रो होस् भन्ने कुरा सोच्दैन। तितोपनले जहिले पनि अरूको ईर्ष्या, अरूको डाहा, अरू प्रतिको कुभलो चिताउँदछ। त्यही कारणले आज इसाई जीवनमा यो तितोपन सबैभन्दा खतरनाक हो। प्रिय, यो कुरालाई हाम्रो जीवनबाट हामीले हटाउनु नै आवश्यक हुन्छ। जुन भनाइ मार्फत अघि पनि मैले तपाईँलाई बताए कि तितोपन चाहिँ आफै विष पिएर अरूको मृत्यु पर्खनु जस्तै हो। आज धेरै मानिसहरूको जीवनमा म यो कुराहरू देख्दछु अनि यो कुराहरू दुःख लाग्छ। आज हामी क्रिस्चियन जीवनमा पनि, हामी इसाई बीचमा पनि, हामी ख्रिस्टलाई विश्वास गर्नेहरू, आज प्रभुलाई माया गर्ने मानिसहरूले यी कुराहरूलाई हाम्रो जीवनमा राज्य गर्न दिनु साह्रै दुःख लाग्दो कुरा हो। आज सम्बन्धहरू बिग्रिरहेका छन्। आज कतिवटा समुदायहरू भत्किराखेको छ, कतिवटा समाजहरू भत्किराखेको छ, कतिवटा यो डिनोमिनेसनहरू भत्किराखेको छ। यी कुराहरू देख्दाखेरि साह्रै दुःख लाग्छ। प्रिय, यी सबै कुरा भत्काउने कुरा चाहिँ तितोपन नै हो। जब हामी हाम्रो हृदयभित्र हामी यो तितोपनलाई बोकेर हिँड्छौँ नि प्रिय, हामी कदापि पनि अरूको भलाइको विषयमा हामी सोच्दैनौँ। यी कुराले जहिले पनि विस्फोट ल्याउने काम गर्दछ। यो तितोपनले अरूको विषयमा कु भलो चिताउँदछ। त्यही कारणले गर्दाखेरि हामी विश्वासी जनहरूले यी कुरामा अड्किराख्नु, यी कुराको ओझेलमा बस्नु त्यति राम्रो हुँदैन। हामी बाइबलको वचनबाट हामी के कुरालाई हेर्नेछौँ, म विशेष गरी हिब्रू 12 अध्यायको 14 15 यहाँहरूको माझ म अध्ययन गर्नेछु। हिब्रू 12 14 यसरी भन्दछ, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। आमेन। हेर्नुहोस्, बाइबलले हामीलाई क्लियरली बताइसकेको छ कि सबै मानिसहरूसँग शान्तिमा बस्ने प्रयत्न गर भनेर यहाँनिर प्रेरित पावलले हामीलाई चेतावनी दिँदै हुनुहुन्छ। कतिचोटि हामी समाजभित्र, मण्डलीभित्र अनि हामी सङ्गतहरूमा हामी कतिचोटि शान्तिमा बस्ने हामी प्रयत्न नै गर्दैनौँ। किन भन्दाखेरि हामी आफैलाई हामी ठुलो व्यक्ति ठान्छौँ, म यो सबै कुरा गर्न सक्छु, त्यो को हो र भन्ने किसिमको सोच विचारलाई हामीले बोकेर हिँडेको कारणले गर्दाखेरि हामी त्यो शान्ति भन्ने कुरालाई हामी छर्न चाहँदैनौँ। तर हामीलाई बाइबलले हामीलाई स्पष्टसँगले बताएको छ, सबै भन्ने कुरा बताएको छ, सबै मानिसहरूसँग भन्ने शब्दलाई तपाईँले सुरुमै भेट्नुहुन्छ, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। यहाँनिर वचनले भन्दैन कि अशान्ति भनेको छैन। यहाँनिर सबै मानिसहरूको बीचमा चाहिँ तपाईँ हामी जो समुदायमा बसेका छौँ, जुन मण्डलीभित्र बसेका छौँ, आज त्यहाँभित्र चाहिँ हामी चाहिँ शान्तिमा बस्ने प्रयत्न गर्नु पर्यो भनेर यहाँ वचनले हामीलाई भन्दै हुनुहुन्छ। र बिला पढौँ, पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। कुरा डन भयो यतिमै। पवित्रता बिना कुनै मानिसले पनि परमप्रभुलाई देख्न सक्दैन। हाम्रो हृदयभित्र हामी कु भलोलाई बोकेर हिँड्छौँ, अशुद्ध कुराहरूलाई हामी बोकेर हिँड्छौँ, अरूको विषयमा नराम्रो थोकेर हामी बोकेर हिँड्छौँ, अरूको विषयमा नराम्रो अझ विचारहरूलाई हामी बोकेर हिँड्छौँ भनेदेखिलाई त्यो पनि अपवित्र अप्रिय। तपाईँले आफ्नो हृदयलाई नै तपाईँले पवित्र बनाउनु भएको छैन। यदि तपाईँले कसैको विषयमा तपाईँले कु भलोलाई चिताउनु भएको छ भने, कसैको विषयमा तपाईँले नराम्रो कुरालाई विचारलाई तपाईँले बोकेर हिँड्नु भएको छ भने, अनि बाइबलले पनि यहाँनिर के बताएको छ भने पवित्रता बिना कुनै मानिसले पनि परमप्रभुलाई देख्न सक्दैन। परमप्रभुलाई देख्नको निम्ति हामी पवित्र हुनु पर्यो, हाम्रो हृदय सफा हुनु पर्यो, विचार सफा हुनु पर्यो, सोच सफा हुनु पर्यो। बाइबलले हामीलाई यो कुरा बताएको छ। 15 हामी हेर्नेछौँ, ध्यान देऊ किनकि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्। यो चाहिँ हाम्रो कारणले गर्दाखेरि कुनै मानिस चाहिँ परमप्रभु परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्। तर आज हाम्रो समुदायमा समाजमा हेर्ने हो भनेदेखिलाई परमेश्वरको अनुग्रह नि आज समुदाय पुग्न निकै गाह्रो भइरहेको छ, परमेश्वरको आज सुसमाचार पुग्न निकै गाह्रो भइरहेको छ। कारण आज क्रिस्चियनहरूको चरित्रको कारणले गर्दाखेरि, आज हाम्रो गवाईको कारणले गर्दाखेरि, आज हाम्रो आचरणको कारणले गर्दाखेरि हामीले परमेश्वरको अनुग्रहलाई हामीले स्प्रेड गर्न सकिराखेको छैनौँ, परमेश्वरको वचनलाई हामीले पुर्याउन सकिराखेको छैनौँ। किन भन्दाखेरि हाम्रै चरित्र चाहिँ राम्रो छैन, अनि हामी अरूलाई परिवर्तन गर्न चाहन्छौँ, अरूभित्र हामी चाहिँ आज हामी परिवर्तन ल्याउन चाहन्छौँ, त्यो चाहिँ असम्भव छ। यदि हामीले हाम्रो क्यारेक्टरलाई नै हामीले चेन्ज गरेको छैन भने वी क्यान्ट रिच आउट टु पिपल, हामी रिच आउट नै गर्न सक्दैनौँ जसले प्रभुलाई विश्वास गरेकै छैन। तर हाम्रो क्यारेक्टर चाहिँ हामीले सफा बनायौँ, हाम्रो क्यारेक्टर चाहिँ राम्रो छ, हामीले चाहिँ आज ख्रिस्ट येशूको हिँडाइलाई, ख्रिस्ट येशू जस्तो हामी पवित्र भएर हामी हिँड्ने हो, अरूको विषयमा आज हामी सफा सोच्ने, सफा विचारलाई बोकेर हिँड्ने हो भनेदेखिलाई प्रिय, आज परमेश्वरले हामीलाई सित्तैमा दिनुभएको छ अनुग्रह, अनि त्यही अनुग्रह हामी बाँड्न सक्छौँ, सुसमाचारलाई हामी पुर्याउन सक्छौँ। तर आज हाम्रो विचार, हाम्रो धारणा चाहिँ सफा हुनुपर्छ, अरूको विषयमा तितोपन बोकेर हिँड्ने होइन, अरूको विषयमा कुविचारलाई बोकेर हिँड्ने होइन, अरूको विषयमा हामीले राम्रो कुराहरू सोचौँ। तपाईँ सायद अन्य जातिको मात्र नभएर इभन क्रिस्चियनहरूको विषयमा पनि, अनि अन्य जाति सबैको विषयमा हामीले राम्रो विचारलाई बोकेर हिँड्ने बानी बसालौँ। अनि यहाँनिर सी भर्सले भन्छ, ताकि तितोपनको जरो उम्रेर आइकन त्यसले फुट नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस्। यहाँ तपाईँले स्पष्टसँगले बुझ्नुहुन्छ कि तितोपनको जरो उम्रेर आइकन त्यसले फुट चाहिँ नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस् भन्दैछ वचनले। यदि हामीले तितोपनलाई बोकेर हिँड्छौँ भनेदेखिलाई नि प्रिय, फेरि पनि म तपाईँलाई बताउन चाहन्छु, अरूको विषयमा विस्फोटको कुरा, अरूलाई लडाउने, अरूलाई झार्ने, अरूको विषयमा चाहिँ हामीलाई नराम्रो कुराहरू विचार गर्ने, यी कुराहरू मात्र गर्न लगाउँछ तितोपनले। किनभने यो तितोपनले राम्रो कुरा कहिले पनि सोच्दैन, राम्रो विचारलाई राखेको हुँदैन। अघि पनि मैले तपाईँलाई भने, आफू चाहिँ पोइजन खाएर अरूको मृत्युलाई पर्खिनु जस्तै हो प्रिय, हामी चाहिँ विष खान्छौँ अनि अरूको मृत्युलाई पर्खिन्छौँ। अनि यो कुरा चाहिँ आज परमेश्वर स्वयंले पनि घृणा गर्नुहुन्छ, यो कुरा राम्रो होइन। आज हामी क्रिस्चियनले, हामी विश्वासीहरूले यी कुराहरूलाई हाम्रो जीवनबाट हटाउनु नै राम्रो हुन्छ। अनि बाइबलले पनि के भन्दैछ भने तितोपनको जर उम्रेर आइकन त्यसले फुट नल्याओस्। आज हाम्रो कारणले गर्दाखेरि समुदाय नबिटिल्योस्, त्यसको मतलब समुदायमा आज समस्याहरू नआओस्, समुदायहरूमा, चर्चमा, डिनोमिनेसनहरूमा हाम्रो कारणले गर्दाखेरि, हामीले बोकेको त्यो तितोपनको कारणले गर्दाखेरि अरू ठाउँमा डिस्ट्रक्सन, अरू ठाउँमा चाहिँ बिगार हुने काम नहोस्, बाइबलले हामीलाई त्यो कुरा बताउँदैछ। अनि धेरैलाई अशुद्ध नपारोस्। आज हामी यो तितोपन बोकेर हिँड्दैछौँ भने, यदि हामीले त बोकिरहेछौँ तर यो तितोपनले अरूको विषयमा भलाइ सोच्दैन नि त, यसले त अरूलाई पनि अशुद्ध बनाइराखेको हुन्छ, अरूलाई पनि यसले त हुन्छ नि एउटा एक प्रकारले भन्ने हो भनेदेखिलाई रिभेन्ज हुन्छ नि, कसै व्यक्तिसँग तपाईँले त्यो तितोपन बोक्नु भएको छ नि, त्यो व्यक्ति पनि रिसाउँछ तपाईँदेखि, त्यो व्यक्ति पनि तपाईँसँग चाहिँ रिभेन्ज लिइरहेको हुन्छ, उसले चाहिँ एकदमै धाक लगाइरहेको हुन्छ, अब म यसलाई पनि त्यस्तै गर्छु भन्ने उसले पनि सोच राखिराखेको हुन्छ। त्यही कारणले गर्दाखेरि हामी आज हेर्ने भनेदेखि, उदाहरणको लागि आज धेरैवटा ठाउँहरूमा मण्डलीहरू फुटिराखेको छ, आज सम्प्रदाय बीचमा आज झगडाहरू भइराखेको छ, एउटा डिनोमिनेसनले अर्को डिनोमिनेसनको कुरा गरेर आज समाजहरू भत्किराखेको छ, आज परिवारहरू भत्किराखेको छ, यी सबै कुराको समस्याको जरा चाहिँ यही हो कि तितोपन। जबसम्म हामीले तितोपनको जरालाई काट्दैनौँ नि प्रिय, तबसम्म यो फैलिएर धेरै मानिसहरूलाई अशुद्ध बनाउन सक्छ, धेरै मानिसहरूलाई आज निरुत्साहित बनाउन सक्छ, धेरै आज समाजलाई यसले साँच्चै नै तितो बनाउन सक्दछ। त्यही कारणले गर्दाखेरि हाम्रो जीवनमा हामीले ख्रिस्ट येशूको चरित्रलाई ख्रिस्ट यीशु जस्तो भइकन आज हामीले समाजलाई परिवर्तन गर्नु परेको छ। आज यी दिनहरूमा धेरै आज हामी हेर्ने भनेदेखिलाई मण्डलीहरूमा आज समस्या छ नि प्रिय, तपाईँलाई थाहा छ धेरै मण्डलीहरूमा फुट आइराखेको छ। आज एकले अर्कालाई नगन्ने, अर्को भन्दा उनै श्रेष्ठ हुनु चाहने, आज यो समस्याहरू देखा परिरहेको छ। यो सबै कुरा चाहिँ तितोपन नै हो। जबसम्म हामीले यो तितोपनलाई फाक्दैनौँ, जबसम्म हामी यो तितोपनलाई हाम्रो जीवनबाट हामी तोड्दैनौँ नि, तबसम्म यसले घरी नघरी समस्या ल्याइराख्छ, घरी नघरी यसले समाजलाई तितो बनाइराख्छ, घरी नघरी आज समुदायभित्र होस्, घरभित्र होस्, आज मण्डलीभित्र होस्, यसले आज साँच्चै नै समस्या ल्याइराखेको हुन्छ। मैले एकचोटि एउटा स्टोरीलाई पढेको थिएँ। एउटा छोरी मान्छेलाई चाहिँ एउटा ऱ्याबिट ऱ्याकुन भन्नेले टोक्दछ, अनि त्यतिखेर चाहिँ त्यो छोरी मान्छे डक्टरकोमा जान्छ, अनि डक्टरकोमा गइसकेपछि डक्टरले टेस्टहरू गर्छ, अनि टेस्ट गरिसकेपछि रिजल्ट त निकाल्छ कि त्यो छोरी मान्छेलाई चाहिँ ऱ्याबिज भन्ने एउटा निस्केको हुन्छ, अनि त्यो ऱ्याकुनले टोकेको कारणले ऱ्याबिज भएको पत्ता लगाउँदछ। अनि पछि डक्टरले उसलाई एउटा सल्लाह दिन्छ, तिमीलाई ऱ्याबिज लागेको छ, तिमीले चाहिँ अब डिसाइड गर्नु पर्यो के गर्ने हो, तिमीलाई अब हामीले दबाई पानी गर्नुपर्ने त फाल्टै छ, तर यसको लागि स्पेसल ट्रिटमेन्ट हुन्छ, सुई लगाउने कुराहरू हुन्छ भन्दाखेरि त्यो छोरी मान्छेले चाहिँ एउटा पन्नामा चाहिँ उसले लिस्ट बनाइराखेको हुन्छ। अनि त्यो डक्टर छक्कै पर्छ, तिमीले त मलाई रिजल्ट दिनुपर्छ, तिमीले मलाई यतिखेर चाहिँ भन्नुपर्छ कि मैले के गरौँ, तिमीले निर्णय गर्नै पर्छ, तिमीलाई ऱ्याबिज लागेको छ, दबाई त तिम्रो लागि अलरेडी छ, तर तिमीले सुई लगाउनु पर्छ ऱ्याबिजको भन्दाखेरि त्यो छोरी मान्छेले यसरी उत्तर दिन्छ कि मलाई त ऱ्याबिज लाग्यो लाग्यो, मैले यो नोटमा लेख्दैछु कि अब म अरूलाई टोक्न चाहन्छु, म पनि अरूलाई मार्न चाहन्छु, म अरूलाई खत्तम गर्न चाहन्छु भनेर उसले चाहिँ जोसँग रिस उठेको छ त्यो मानिसहरूको नेम लिस्ट गरिराखेको हुँदो रहेछ। डक्टर सक्ट पर्छ, तिमीलाई टोकेको छ अब तिमी किन टोक्न चाहन्छौ भन्दाखेरि उसलाई चाहिँ अरू मानिसहरूप्रति रिस रहेछ, जुन व्यक्तिहरूको विषयमा उसले नराम्रो कुराहरू सोचेको छ, नराम्रो विचारहरू राखेको छ, अब उसले चाहिँ त्यो मानिसहरूलाई मार्ने उसले चाहिँ प्रयास गरिरहेको रहेछ, टोक्ने प्रयास गरिरहेको रहेछ। प्रिय, मैले यहाँ तपाईँलाई बुझाउन चाहेको के भनेदेखिलाई हेर्नुहोस् त, यो छोरी मान्छे आफै पनि एउटा ऱ्याकुनले टोकेर ऊ भिक्टिम भइरहेको छ, ऊ पीडित भइरहेको छ, तर उसले अब अरूलाई मार्न खोजिरहेको छ, उसले नेमलेस गरिरहेको छ, उसले लेख्न खोजिराखेको छ। यो दुःख लाग्दो कुरा होइन प्रिय? कतिचोटि हामी पनि यस्तै सोच विचार बोकेर हिँड्छौँ, हामी आफै चाहिँ खोक्रो भइराखेको हुन्छौँ, आफै चाहिँ हामी मर्नै लागेको हुन्छौँ, अनि अरूको मृत्युलाई पर्खन्छौँ। सबैभन्दा दुःख लाग्दो कुरा हो प्रिय, आज हामी ख्रिस्ट नभएको जनहरूले एक अर्कालाई श्रेष्ठ ठानिकन, एक अर्कालाई हामीले क्षमा दिइकन हामी अगाडि बढ्नु धेरै नै उत्तम हुन्छ। जसरी ख्रिस्ट यीशुले त्यो क्रुसमा चढ्दाखेरि समेत ती जति पनि मानिसहरूले आज प्रभु यीशुको विरोध गर्यो, भाला हान्नेहरूलाई उल्टै उहाँले क्षमा दिनुभयो, उहाँले पितासँग एउटा याचना गर्नुभयो कि पिता यिनीहरूले केही पनि जान्दैनन्, यिनीहरूलाई क्षमा गरिदिनुहोस्। आज यो हृदय बोकेर हिँड्ने व्यक्तिहरूको खोजी परमप्रभुले यो दिनहरूमा गर्दै हुनुहुन्छ। आज तपाईँ र म यी व्यक्तिहरू बनौं जसले एउटा गालामा हान्दा अर्को गालालाई थाप्ने व्यक्तिहरू बनौ। सो परमेश्वरले तपाईँ र मलाई आज साँच्चै नै यदि तपाईँ र म यो तितोपनलाई बोकेर हिँडिराखेको छौँ भनेदेखिलाई मेन आज यो समस्यालाई रिजल्भ गर्ने चाहिँ तत्त्व एउटै मात्र, त्यो चाहिँ फर्गिभनेस। तपाईँ र मैले क्षमा आदान प्रदान गर्नै पर्छ एकअर्काप्रति। यदि तपाईँ र मेरो तितोपन छ, कसैको विषयमा तपाईँ र मैले आज विरोध गरिरहेको छौँ, कसैको हृदयलाई टुटाएको छौँ, सम्बन्धहरू बिग्रिराखेको छ भने यसको लागि यो परिवर्तन हुन छ, तपाईँ मानिस बनिनु छ, तपाईँ समुदायलाई बदल्नु छ, आफै परिवर्तन हुनु छ भने चाहिँ प्रिय सबैभन्दा इम्पोर्टेन्ट तत्त्व चाहिँ यही हो, फर्गिभनेस। हामीले क्षमा आदान प्रदान गरेर अघि बढ्यौँ भनेदेखिलाई आज हामी धेरै ठाउँहरूमा परमेश्वरको सुसमाचारलाई पुर्याउन सक्छौँ, अनि कुनै मानिस पनि अनुग्रह प्राप्त गर्नदेखि वञ्चित हुने छैन। आमेन। परमेश्वरले यहाँहरू सम्पूर्णलाई प्रशस्त मात्रामा आशिष गर्नुभएको होस्। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 98 18 25 12 40, 98 18 25 12 40। इमेल ramesgajmer70@gmail.com ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। सही मसीह। नमस्कार।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।
0: र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।